0: भनेपछि घर बनाउने काम शुरू भयो।
1: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समेलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोप्राइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856046662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।

0: Mania?
1: Extreme energy drink.
2: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
3: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
4: अब जापान ट्राई होइन स्योर गरौं।
3: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
4: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
3: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
4: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, भिसे सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
3: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर 98-560-602-299।
5: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
6: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ।
5: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाड़ी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
6: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
5: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 066-520-19, 066-520-370 वा 590-370 जानकारी गराउनुहोस्।
6: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ।
7: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 6 बजेको छ।
8: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
9: मर्सिडीज़ FM 95 मेगाहर्ट्ज़।

0: नमस्कार तथा सुप्रभात काया कैरनमा तपाईलाई साथी हृदय रिमाल सँगै मिलन तिमिल सिन्हाको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल साउन 21 गते बिहिबार सन् 2026 अगस्त 6 तारीख साउन कृष्ण पक्षको अष्टमी तिथि
2: काया कैरन का साथमा
3: किसान पाइप प्रोडक्ट्स प्राली
2: राष्ट्र कुसान किसान
3: अ कम्प्लीट पाइपिंग सोल्युसन्स।
0: काया कैरन शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: सरकार गठन भएको चार महिनामा सुधारको नारादेखि विवादको घेरासम्म यातायातका काम 20 दिनदेखि ठप्प, हजारौं चियाग्राही प्रभावित।
0: अर्थतन्त्र सम्बद्ध विषयमा प्रधानमन्त्री र अर्थमन्त्रीको समानान्तर छलफल, आर्थिक सुधारले प्राथमिकता पाउने अपेक्षा गरिए पनि सुधारको संकेतसम्म देखिएन।
1: दैनिक उपभोग्य वस्तुको मूल्य निरन्तर बढ़दै जाँदा उपभोक्ता मर्कामा बजार अनुगमन प्रभावकारी बनाउन तथा कालो बजारी नियन्त्रण गर्न माग।
0: हर्मुज जलमार्ग विवादबारे सहमतिको संकेत, नयाँ मध्यमार्ग बनाउने इरानको प्रस्तावले अन्यल कायमै।
1: र विश्व एसियन गेम्समा नेपालका 136 खेलाड़ीले प्रतिस्पर्धा गर्ने।
4: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एन्ड टेक्नोलोजी हिकास
5: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज, आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको, दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने, हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एन्ड टेक्नोलोजी हिकास किर्तिपुर काठमाडौँ, फोन 01-590-61-89, मोबाइल 97-072-540-89।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: काया कैरनमा अब खबरको सिलसिला। सुधारको नाराका कारण अपार जनसमर्थन पाएर प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठन भएको सरकार 4 महिनामै अनेक विवादले घेरिएको छ। सुधारका केही कदम चालिए पनि यसबीचमा भएका करिब 1.5 दर्जन निर्णयका कारण सरकार आलोचित भइरहेको छ। सरकारका कतिपय निर्णयले नागरिकको जीविका समेत प्रभावित भएको छ। सरकारले शासकीय सुधारका 100 कार्यसूची ल्याउँदा देशमा सकारात्मक सन्देश प्रवाह भएको थियो, तर 1 महिनामै बसोबास व्यवस्थापन योजना बिना सुकुम्बासी बस्ती खाली गराएको घटनाबाट सरकारको आलोचना हुन थाल्यो। सरकारको आलोचनात्मक र विवादास्पद कामको सूची आजको कान्तिपुरले छापेको छ। यी पासपोर्ट खरिद प्रक्रियामा संवैधानिक आयोगलाई चरम दबाव, सुनसरीको तनाव समाधानमा बेलैमा तदारूकता नदेखाएको, प्रधानमन्त्रीको सीमा सम्बन्धी विवादित अभिव्यक्ति, शुरूमा 100 र पछि 500 रूपियाँ भन्दा बढ़ीको सामान आयातमा कड़ाई, प्रधानमन्त्री र मन्त्रीका सचिवालयको शासन व्यवस्थापनमा प्रत्यक्ष नियन्त्रण, संसद छलेर अध्यादेश मार्फत शासन, नागरिक नवयुवा अभियन्तामाथि धरपकड़, उद्योगी व्यवसायीको गिरफ्तारी र खानतलासी, शिक्षा र स्वास्थ्यमा समताकर, बिजुलीमा ब्याट, संसदप्रति प्रधानमन्त्रीको जवाफदेहितामा प्रश्न, राष्ट्रपतिले नीति तथा कार्यक्रम पढ़िरहँदा संसदबाट प्रधानमन्त्रीको बहिर्गमन, कर्मचारीहरूसँग टकराव, शासन शैलीमा सामाजिक सञ्जालको प्रयोग, विद्यार्थी संगठन र सोभिमाथि प्रतिबन्ध पनि विवादास्पद काम भएको भनेर आजको कान्तिपुरले सूची तयार पारेको छ। त्रिभुवन विश्वविद्यालयको उप प्राध्यापक अर्जुन दोज अरियाल भन्नुहुन्छ, सरकारका कतिपय गतिविधि अमर्यादित, असंवैधानिक, गैर कानूनी समेत देखिन्छन्। सबै पक्षलाई विश्वासमा लिएर विवेक पुर्याएर अघि बढ़नुपर्छ। सरकारका प्रवक्ता तथा शिक्षा मन्त्री सस्मित पोखरेलको भनाईमा सेवा प्रवाह सुधार, डिजिटल शासन, सुशासन, आर्थिक अनुशासन, आयोजना व्यवस्थापन, पूर्वाधार विकास तथा सामाजिक क्षेत्रमा प्राथमिकताका साथ काम भइरहेको छ।
2: यातायात व्यवस्था विभागले नयाँ आर्थिक वर्षसँगै कार्यान्वयनमा ल्याएको नयाँ प्रणालीमा नै समस्या देखिएपछि देशभरका 43 वटै कार्यालयहरूमा पहिलेदेखि छापिएका लाइसेन्स लिने बाहेक सबै प्रक्रिया 20 दिनदेखि ठप्प भएको छ। परीक्षण बिना नै कार्यान्वयनमा ल्याएको ईडीएल भीआरएस प्रणालीले अपेक्षाकृत काम नगरेपछि साउन 1 गतेदेखि नै हजारौं सेवाग्राही मारमा परेका छन्। यो प्रणालीमा सेवाग्राहीले लिखित परीक्षा दिने, ट्रायल दिने र लाइसेन्स बुझ्ने बाहेक सबै काम अनलाइनबाटै हुन्छ। तर पुरानो प्रणाली विस्थापन गरेर ल्याइएको नयाँ प्रणालीले काम नै नगरेपछि नयाँ लाइसेन्सका लागि दर्ता समेत हुन नसक्दा लिखित परीक्षा र ट्रायल पनि रोकिएको छ। यस्तै पुरानो लाइसेन्सको नवीकरण, वर्ग थप प्रतिलिपि, रिट्रायल, विवरण संशोधन, स्वास्थ्य परीक्षण लगायत सबै सेवा ठप्प छ। पहिले छापिएका लाइसेन्स वितरणको काम मात्रै भइरहेको छ। तर सेवाग्राहीले मार खेपिरहँदा र यातायात कार्यालयका कर्मचारी सेवा दिन नसकेर हैरान हुँदा यातायात व्यवस्था विभाग भने सेवा नियमित रहेको दावी गर्छ। विभागका सूचना अधिकारी केशव खतिवडा नयाँ प्रणाली चुस्त नभए पनि सेवा जारी रहेको बताउनुहुन्छ। परीक्षण बिना नै कार्यान्वयनमा ल्याएको नयाँ प्रणालीमा समस्या नै समस्या निम्तिएपछि देशभरका 43 वटै यातायात कार्यालयमा सेवा अवरूद्ध, हजारौं सेवाग्राही प्रभावित, आजको नयाँ पत्रिकामा खबर छ।
1: गैराती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा मुसलधारे पानी परेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो 6 घण्टामा कास्की, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, गुल्मी, गोर्खाका पाल्पा लगायतका ठाउँमा मध्यमदेखि मुसलधारे पानी परेको हो। काठमाडौँ उपत्यका सहित अरू ठाउँमा पनि हल्कादेखि मध्यम वर्षा भएको छ। केही ठाउँमा अहिले पनि पानी परिरहेको छ। बाढ़ी पूर्वानुमान महाशाखाका अनुसार त्रिशुली, मर्स्याङ्दी, सेती गण्डकी र कालीगण्डकी नदीमा पानीको सतह बढ़दै गएको छ। गण्डकी प्रदेशका पहाड़ी जिल्लामा आज बेलुकी थप वर्षा हुने सम्भावना रहेकाले नारायणी नदी आसपासमा डुबान हुने क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। आज पनि बागमती प्रदेशका हिमाली पहाड़ी र तराई क्षेत्र, गण्डकी प्रदेशका हिमाल पहाड़ र तराई, कोशी प्रदेशका हिमाली तथा पहाड़ी भूभाग, मध्य प्रदेशका विभिन्न ठाउँ तथा लुम्बिनी प्रदेशका पहाड़ी र तराई क्षेत्रका 1-2 ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसैबीच चितवनको मुगलिन नजिकै पहिरो खस्दा पृथ्वी राजमार्ग अवरूद्ध भएको छ। आज बिहान 5 बजे मुगलिन कुरिन्टार सड़क खण्डको मुगलिन नजिकै पहिरो खसेर सड़क अवरूद्ध भएको हो। सड़क खुलाउने प्रयास भइरहेको र अबको 1-1.5 घण्टाभित्र खुलिसक्ने मुगलिन प्रहरीले जनाएको छ।
2: सरकारले भदौ 7-13 काठमाडौँमा हुन लागेको तिब्बती अध्ययन सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा रोक लगाएको छ। 4 वर्ष अघि नै घोषणा गरिएको सम्मेलनमा 39 देशका तिब्बत मामिला विज्ञ र प्राध्यापकहरू सहभागी हुने अपेक्षा गरिएको थियो। सुरक्षा निकायबाट कुनै खतरा नरहेको ब्रिफिङ तथा गृहमन्त्री सुदन गुरूङले कार्यक्रम नरोकिने भन्दै दिएको सार्वजनिक अभिव्यक्ति विपरीत सरकारले सम्मेलनमा रोक लगाउने निर्णय गरेको हो। सरकारी अधिकारीहरूको अनुसार परराष्ट्र सचिव अमृत बहादुर राईसँगको परामर्शपछि मुख्य सचिव गोविन्द बहादुर कार्कीले काठमाडौँ विश्वविद्यालयका उच्च अधिकारीहरूलाई व्यक्तिगत रूपमा फोन गरी कार्यक्रम रोक्न निर्देशन दिनुभएको खबर कान्तिपुर दैनिकमा छ।
1: अर्थमन्त्री स्वर्णिम वाग्लेले हिजो नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकहरूसँग छलफल गर्नुभयो, तर छलफलमा गवर्नर विश्वनाथ पौडेल र डेपुटी गवर्नर किरण पण्डित सहभागी हुनुहुन्नथ्यो। अस्ति मंगलबार वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरूसँगको बैठकमा पनि गवर्नर थिएनन्। गवर्नर पौडेल अर्थमन्त्रीसँगको छलफलमा नभए पनि प्रधानमन्त्री बालेन्द्र शाहसँग भने निरन्तर सम्पर्कमा हुनुहुन्छ। गवर्नर पौडेलले शाहसँग प्रधानमन्त्री हुनुअघि एकपटक र प्रधानमन्त्री भइसकेपछि पाँच पटक छलफल गरिसक्नु भएको छ, तर प्रधानमन्त्री र गवर्नरको छलफलमा अर्थमन्त्री वागले सहभागी हुनु

0: कायाको इरनमा करदाता प्रोत्साहन उपहार कार्यक्रमका विषयमा जानकारी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौ ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
1: प्रवेश परीक्षा 24 गते, सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
2: फोन नम्बर 082-562-6601, 98578-35990, 98578-31684। 3 वर्ष डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
3: बेटर अप्लायन्सेसका एसी, कुलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।
4: एमबीएल सर्वसुलभ आवास कर्जा
5: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
4: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
5: विशेषताहरू ₹2 करोडसम्मको कर्जा सुविधा।
4: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
5: 25 वर्षसम्मको लचिलो कर्जा अवधि।
4: न्यून सेवा शुल्क, न्यून ब्याज दर।
5: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
4: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
5: शर्तहरू लागू हुनेछन्।
6: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
0: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले सरकार गठन भएको 4 महिनामा सुधारको नारादेखि विवादको घेरासम्म, यातायातका काम 20 दिनदेखि ठप्प, हजारौं सेवाग्राही प्रभावित, गण्डकी र लुम्बिनी प्रदेशमा गैराती मुसलधारे वर्षा, चिनिया दबावपछि तिब्बती अध्ययन सम्बन्धी सम्मेलन रद्द, अर्थतन्त्र सम्बद्ध विषयमा प्रधानमन्त्री अर्थमन्त्रीको समानान्तर छलफल लगायतका खबर प्रस्तुत गर्यौं।
7: अब बाँकी खबर। दैनिक उपभोग्य वस्तुको मूल्य निरन्तर बढ़दै जाँदा यसको प्रत्यक्ष असर न्यून तथा मध्यम आय भएका परिवारमा परेको छ। विशेष गरी दैनिक ज्याला मजदूरी गरेर जीविकोपार्जन गर्ने परिवारलाई दाल, चामल, पिठो, चिनी, तेल लगायत अत्यावश्यक वस्तुको मूल्य वृद्धिले दैनिक खर्च धान्नै कठिन हुन थालेको छ। बजारमा अत्यावश्यक वस्तुको स्पष्ट मूल्य निर्धारण र प्रभावकारी अनुगमनको अभावले पनि उपभोक्ता महँगो मूल्य तिर्न बाध्य भएका छन्। उदाहरणका रूपमा यता व्यापारीहरू भने इन्धनको मूल्य वृद्धि, ढुवानी खर्च बढ़्नु, कच्चा पदार्थको अभाव र उत्पादन लागत बढ़नुलाई लिने गरेको बताउँछन्। अर्थविदहरूका अनुसार समग्र मुद्रास्फीति, अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थ र खाद्यान्नको मूल्य वृद्धि, विनिमय दरको प्रभाव तथा कर र भन्सार नीतिमा भएका परिवर्तनले पनि दैनिक उपभोग्य वस्तुको मूल्य बढ़ाउन योगदान पुर्याएका छन्। साथै केही ठाउँमा कालो बजारी, कृत्रिम अभाव सृजना गर्ने प्रवृत्ति र कमजोर बजार अनुगमनका कारण उपभोक्ताले आवश्यक वस्तु महँगो मूल्यमा किन्न बाध्य भएको गुनासो बढ़दै गएको छ। उपभोक्तावादीहरूले बजार अनुगमनलाई प्रभावकारी बनाउन, कालो बजारी नियन्त्रण गर्न, अत्यावश्यक वस्तुको मूल्य निर्धारण प्रणाली लागू गर्न र उपभोक्ताको हित संरक्षण गर्ने नीतिलाई कड़ाईका साथ कार्यान्वयन गर्न सरकारसँग माग गरेको खबर आजको अन्नपूर्ण पोस्टले लेखेको छ। यसैबीच सामान्य अवस्थामा देशभर दैनिक औसतमा 1,08,000 थान ग्यास सिलिण्डर खपत हुने आयल निगमको तथ्याङ्क छ, तर पछिल्लो 10 दिन यता दैनिक 1,56,400 थान ग्यास सिलिण्डर वितरण गर्न पुग्ने ग्यास आयात भइरहँदा पनि बजारमा अभाव भने कायमै छ। दैनिक आयात भएको ग्यास परिमाणको जानकारी प्रवाह गर्न उद्योगले वितरण गरेको ग्यासको परिमाण उपलब्ध गराउन र उपभोक्ताको गुनासो सुन्न निगमको केन्द्रीय कार्यालयमा क्विक रेस्पोन्स टीम समेत गठन गरिएको खबर नयाँ पत्रिकामा छ।
0: सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालनमा ल्याएको छ। वस्तु तथा सेवा खरिद गर्दा उपभोक्ता बिल लिने दिने संस्कृतिको विकास गर्ने उद्देश्यले साउन 9 गतेदेखि शुरू गरिएको यस कार्यक्रम अन्तर्गत दैनिक 1,00,000

0: रूपियाँ र हरेक 15 दिनमा 10 लाख रूपियाँसम्म नगद पुरस्कार प्रदान गर्ने व्यवस्था गरिएको छ। विभाग अनुसार क्यूआर कोड मार्फत गरिएको भुक्तानी स्वत कार्यक्रममा समावेश हुनेछ। नगद भुक्तानी गर्ने उपभोक्ताले भने विभागको पोर्टलमा गई प्यान नम्बर, बिलको मिति, रकम तथा आफ्नो विवरण प्रविष्ट गरी कुपन प्राप्त गरेपछि कार्यक्रममा सहभागी हुन सक्नेछन्। करदाता प्रोत्साहन उपहार कार्यक्रमबारे साथी कृष्ण शर्माले राजस्व विभागका निर्देशक तथा सूचना अधिकारी महेश रघुवंशीसँग कुराकानी गर्नुभएको छ।
1: यसमा चाहिँ मुख्यतया दुई किसिमले यो उपहार कार्यक्रममा सहभागी हुन सक्नुहुन्छ उपभोक्ताहरू। पहिलो चाहिँ हामीले मुख्य फोकस गरेको भनेको इलेक्ट्रोनिक पेमेन्ट हो, जस्तै क्यूआर पेमेन्ट भनौँ एक किसिमको लागि सबभन्दा अहिले चलन चल्तीमा रहेको। यसरी इलेक्ट्रोनिक पेमेन्ट विद्युतीय भुक्तानी भएको हकमा चाहिँ त्यस्ता भुक्तानीकोलाई आधार मानेर त्यो भुक्तानी रकमलाई अलरेडी हामीले चाहिँ उपहार कार्यक्रममा सहभागी गर्छौँ र उहाँहरूलाई एउटा उपहार कुपन प्राप्त हुन्छ, जसले चाहिँ उहाँहरूले कुनै अन्य प्रक्रियाहरू अप्नाइरहनु पर्दैन। वस्तु तथा सेवा खरिद गर्दा इलेक्ट्रोनिक पेमेन्ट मार्फत गरेका उपभोक्ताहरूले कुनै प्रक्रिया नअप्नाइकन पेमेन्ट गरेकै आधारमा उहाँ त्यस्ता उपभोक्ताहरू उपहार कार्यक्रममा सहभागी हुन सक्नुहुन्छ। अब अर्को नगद भुक्तानी गरेको खरिद बीजकको सम्बन्धमा चाहिँ ती बीजकलाई चाहिँ एउटा हामीले अहिले भर्खरै विभागले एउटा वेब पोर्टल लन्च गरेको छ। त्यो लन्च गरेको वेब पोर्टल जसलाई हामीले चाहिँ price.irrd.gov.np भनेर भनेका छौँ। तर त्यो वेब पोर्टलमा गइसकेपछि उहाँहरूले त्यस्ता नगद भुक्तानी गरेका बिल बीजकहरू इन्ट्री गर्नुहुन्छ र उहाँहरूले इन्ट्री गर्दाखेरि विशेष गरेर बिक्रीकर्ताको प्यान नम्बर, बिक्री रकम, बिक्री मिति उल्लेख गर्नुपर्छ भने खरिदकर्ता जसले खरिद गर्नुहुन्छ उहाँहरूले आफ्नो नाम र मोबाइल नम्बर यति इन्ट्री गरिसकेपछि उहाँले सबमिट गर्नुहुन्छ र त्यो सबमिट गरिसकेपछि त्यसबाट एउटा कुपन प्राप्त हुन्छ, त्यसलाई नै उपहार कार्यक्रममा पछि उहाँले क्लेम गर्न सक्नुहुन्छ।
2: त्यसो भए कस्ता खालका बिलहरू चाहिँ यो कार्यक्रमका लागि मान्य हुँदैनन्, अस्वीकार्य बिलहरू पनि होला होइन, र कस्ता खालका बिलहरू चाहिँ यसका लागि मान्य हुन्छ?
1: विशेष गरी हामीले अब यो कार्यक्रमको एउटा थिम भनेको नै हामीले बिल लिने दिने संस्कृतिको विकास गर्ने भन्ने हो। त्यसो हुँदाखेरि अलरेडी बिल बीजक जारी भइरहेका जस्ता कतिपय चिजहरू व्यवसायिक प्रयोजन भएका खरिद बिक्रीहरूलाई हामीले यसमा एक्सक्लुड गरेका छौँ। र त्यस्तै गरेर चाहिँ सरकारी निकाय सार्वजनिक निकायहरूबाट जारी हुने बिल बीजकहरू छ भने त्यस्ता बिल बीजकहरू पनि उहाँहरूले क्लेम गर्न पाउनुहुन्न। त्यस्तै टेलिफोन सेवा, इन्टरनेट सेवा, विद्युत, सवारी तथा ढुवानीका साधन, हवाई टिकट जस्ता खरिद गरिएका बिल बीजकहरू र त्यसपछि स्थायी लेखा नम्बर उल्लेख नभएका बिल बीजकहरूबाट पनि उहाँहरूले चाहिँ यो उपहार कार्यक्रममा सहभागी बन्न खोज्नुभयो भने सहभागी हुन पाउनुहुन्छ। ती बाहेक अन्य बिल बीजक जस्तो यहाँ एउटा ध्यान दिनुपर्ने विषय चाहिँ के छ भने व्यवसायिक प्रयोजनको लागि नभइकन उपभोक्ताले आफ्नो स्व प्रयोजनको लागि खरिद गरेका बिल बीजकहरू र अघि मैले भनेका क्याटेगोरीमा नपरेका बिल बीजकहरू चाहिँ उहाँहरूले क्लेम गर्न सक्नुहुन्छ। 100 रुपियाँ भन्दा माथि मूल्यका सामानहरू खरिद गर्नुभएको छ भने त्यस्ता बिल बीजकहरू चाहिँ उपहारका लागि योग्य हुन्छ।
2: अब चाहिँ दैनिक 1 लाख र हरेक 15 दिनमा 10 लाख रुपियाँ नगद पुरस्कारको विजेता छान्ने भन्ने जुन मापदण्ड छ, यो छनौट कसरी गरिन्छ र यसको प्रक्रिया, पारदर्शिता र विश्वसनीयताका आधारहरू के हुन्?
1: हजुर, उपभोक्ताहरूले खरिद गरेका एक्टिभिटिजदेखि र हामीले पुरस्कार वितरण गर्ने एक्टिभिटिज सबै आईटी टेक्नोलोजीमा आधारित छन्। सिस्टम जेनेरेटेड त्यो कुपनलाई चाहिँ हामीले पुरस्कारको रूपमा वितरण गर्ने हुँदाखेरि यसमा चाहिँ ह्युमन इन्टरभेन्सन हुने सम्भावना 0 नै हुने भएको भएर यसलाई हामीले एकदम पारदर्शित र सुरक्षित छ भनेर हामीले भन्न सक्छौँ।
0: कर र करदाता प्रोत्साहनका विषयमा राजस्व विभागका निर्देशक एवं सूचना अधिकारी महेश रघुवंशीसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजे प्रसारण हुने कार्यक्रम बदलिदो नेपालमा सुन्न सकिन्छ। फेरि खबरको सिलसिला, झण्डै 4 महिनादेखि बन्द रहेको भिरकुटी मण्डपको काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालयमा लगाएको तालाबन्दी हिजो खुलेको छ, तर पुस्तकालयमा बसेर पुस्तक पढ्न भने अझै केही दिन पर्खनु पर्ने भएको छ। आउँदो 25 गते सोमबारदेखि पुस्तकालयमा पठन पाठनको उचित वातावरण तयार गरिने सहमति भएको छ। आम पाठक, पत्रकार, सुरक्षाकर्मी, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, समाज कल्याण परिषदका पदाधिकारी, भिरकुटी मण्डल व्यवस्थापन समितिका प्रशासन प्रमुख र सार्वजनिक पुस्तकालयका कर्मचारीको रोहबरमा हिजो पुस्तकालयमा लागेको तालचा खोलिएको हो। हाल पुस्तकालयको साँचो तालचा पुस्तकालय प्रशासनको जिम्मामा रहने, पुस्तकालय सञ्चालनको कार्य सञ्चालन विधि परिषद र पुस्तकालय कार्य समितिले आपसी छलफलमा तय गर्ने सहमति पत्रमा उल्लेख छ।
3: प्रतिनिधि सभाको बैठकमा अब कालो चस्मा लगाएर उपस्थित हुन नपाइने भएको छ। सभामुख डोलप्रसाद अर्यालले संसदको गरिमा र मर्यादा कायम गर्न भन्दै कालो चस्मा लगाएर बैठकमा आए सम्बन्धित सांसदलाई बैठकबाट बाहिर निकाल्ने चेतावनी दिनुभएको छ। उहाँले सबै दललाई आफ्ना सांसदलाई यो निर्णयबारे जानकारी गराउन र संसदमा मर्यादित पोशाक, कोट र लोगो अनिवार्य लगाउन निर्देशन दिनुभएको छ। संसदका बैठकमा प्रधानमन्त्री बालेन्द्र शाह, गृहमन्त्री सुदन गुरूङ, पूर्वाधार मन्त्री सुनिल लम्सालदेखि सांसदहरू राजेन्द्र राई, सुनिल केसी सहित थुप्रै सांसदहरू कालो चस्मा लगाएर उपस्थित हुनु गरेका छन्। कतिपय मन्त्री त लोगो समेत नलगाई बैठकमा आएको गुनासो छ। सभामुख अर्यालले कसैको नाम भने लिनु भएन। कार्यव्यवस्था परामर्श समितिले साउन 14 गतेदेखि 10 भदौसम्मको क्यालेण्डर पनि पारित गरेको छ। क्यालेण्डरमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम भने समावेश छैन। नयाँ पत्रिकामा खबर छ।
0: काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
4: बर्खाको बेला बाढी पहिरोको डर हुन्छ।
5: जमिनका धाजाहरू फाट्नु, रुख र बिजुलीका खम्बाहरू ढल्कनु, मूलबाट धमिलो पानी आउनु या सुक्न थाल्नु, ढुङ्गाहरू खस्नु र जमिन भासिनु पहिरोका पूर्व संकेतहरू हुन्।
4: पहिरोका पूर्व संकेतहरू जानी राखौं र सावधानी अपनाऊ।
5: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: नेपालको एकमात्र डीटीएच सेवा डिस होम खुशीको कनेक्शन।
1: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
2: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छाड सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपीडी तथा शल्यक्रिया सेवा।
1: रोग लुकाएर नराखौं, समयमै परीक्षण गरौं।
2: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690
3: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर। वर्षौंदेखि नेपालका अधिकांश वधशालाबाट निस्कने रगत, हड्डी, बोसो, छाला, सिंखुर र रौंलाई फोहोरका रूपमा मात्र हेर्दै आएको छ। यी सहायक उत्पादन कतै खुला ठाउँमा फालिन्छन् त कतै नदी नालामा बगाइन्छन् त कतै उचित व्यवस्थापनको अभावमा दुर्गन्ध, वातावरणीय प्रदूषण र सार्वजनिक स्वास्थ्यमा समस्या निम्ताउने गरेका छन्। तर अब यही फोहोरलाई आर्थिक अवसरमा रूपान्तरण गर्ने सरकारी प्रयास शुरू भएको छ। कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले पशु वधशाला तथा मासु जाँच ऐन 2055 चरणबद्ध रूपमा देशभर कार्यान्वयनसँगै वधशालाबाट निस्कने सहायक उत्पादनको उपयोग र प्रशोधन गर्न सक्ने उद्योगहरू खोज्न थालिएको जानकारी दिनुभयो। उहाँले यस्ता उद्योग सञ्चालन गर्न इच्छुक वधशाला संचालक, मासु व्यवसायी र प्रशोधन उद्योगलाई सरकारले शुरू गरेको तथ्याङ्क संकलनमा सहभागी हुन आग्रह गर्नुभएको छ। नेपाल पशु चिकित्सा परिषदका उपाध्यक्ष डाक्टर मनोज कुमार स्वाहीका अनुसार मासु बिक्रीपछि बाँकी रहने अधिकांश सामग्री विभिन्न उद्योगका लागि बहुमूल्य कच्चा पदार्थ बन्न सक्छ। छालाबाट जुत्ता, झोला तथा अन्य छालाजन्य सामग्री उत्पादन गर्न सकिन्छ। यस्तै हड्डीबाट बोन मिल, जैविक मल र पशु आहार बनाउन सकिन्छ। अनुसार यस्ता सहायक उत्पादनको वैज्ञानिक उपयोगले वातावरणीय प्रदूषण घटाउनका साथै वधशालाका लागि अतिरिक्त आमदानीको स्रोत समेत सृजना गर्ने गर्छ। यसबाट नयाँ उद्योग स्थापना, रोजगारी सृजना र स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ। नेपालमा मासुको माग वर्षेनी बढ़दै गए पनि त्यस अनुसार वधशाला आधुनिकीकरण हुन सकेको छैन। अझै पनि धेरै ठाउँमा खुला ठाउँमै पशु वध गर्ने, स्वास्थ्य परीक्षण बिनै मासु बिक्री गर्ने तथा फोहोरको उचित व्यवस्थापन नगर्ने अवस्था रहेको छ। वधशालाको फोहोर अब मोहर, आजको गोर्खापत्रमा खबर छ।
4: अब विदेशको खबर। विश्वकै सबैभन्दा महत्वपूर्ण तेल ढुवानी मार्ग हर्मुज जलमार्ग सम्बन्धी अस्थायी सहमतिको प्रयास निर्णायक चरणमा पुगेको संकेत देखिएको छ। तर अमेरिका र इरानबीच मुख्य विषयमा अझै गहिरो मतभेद कायमै रहेको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसै हप्ताभित्र सम्झौता हुन सक्ने दावी गर्नुभएको छ। ट्रम्पले सम्झौता हुन नसके इरान विरूद्ध सैन्य कार्यवाही हुन सक्ने चेतावनी दिनुभएको सीएनएनले जनाएको छ। यता इरानले भने अमेरिकासँग प्रत्यक्ष वार्ता नभई ओमानको पहलमा अस्थायी व्यवस्था बारे मात्रै छलफल भइरहेको जनाएको छ। इरानी अधिकारीहरूले वार्ता लम्बिनुको मुख्य कारण अमेरिकी हस्तक्षेप र ट्रम्पको चेतावनी रहेको आरोप लगाएका छन्। यसैबीच इरानले हर्मुज जलमार्गमा नयाँ मध्य मार्ग बनाउने प्रस्ताव अघि सारेको छ। यो प्रस्ताव अनुसार समुद्री सुरक्षादेखि जलमार्ग व्यवस्थापन र आवश्यक सेवामा इरानले प्रमुख भूमिका पाउनुपर्ने माग गरेको छ। तर अमेरिकी विदेश मन्त्री मार्को रुबियोले कुनै पनि देशले अन्तर्राष्ट्रिय जलमार्गमाथि नियन्त्रण कायम गर्नु अन्तर्राष्ट्रिय कानून विपरीत हुने भन्दै त्यसले विश्वका अरू क्षेत्रको लागि पनि गलत उदाहरण बन्न सक्ने चेतावनी दिनुभएको छ। यद्यपि कतार सहित केही खाड़ी देशहरूले भने वार्ता सकारात्मक दिशातर्फ अघि बढ़िरहेको बताएका छन्।
5: अब खेल खबर। आउँदो सेप्टेम्बर 19 अक्टोबर 4 अर्थात असोज 3 गतेदेखि असोज 18 गतेसम्म जापानको आईसी नागोयामा आयोजना हुने विश्व एसियन गेम्समा नेपालबाट 136 खेलाड़ीले 22 खेलमा प्रतिस्पर्धा गर्ने भएका छन्। राष्ट्रिय खेलकुद परिषद राखेपले प्रतियोगिताका लागि खेलाड़ी र प्रशिक्षकको अन्तिम सूची सार्वजनिक गर्दै 136 खेलाड़ी र 32 प्रशिक्षक गरी कुल 168 सदस्य नेपाली टोली जापान जाने जनाएको छ। समगत खेलतर्फ नेपालले कबड्डी, महिला भलिबल र पुरूष क्रिकेटमा मात्र सहभागिता जनाउ रहनेछ भने बाँकी 19 खेल व्यक्तिगत विधाका रहनेछन्। खेलाड़ी संख्याका आधारमा पुरूष र महिला गरी 24 खेलाड़ी रहेको कबड्डी टोली सबैभन्दा ठूलो रहेको छ। पुरूष क्रिकेटमा 15 र महिला भलिबलमा 12 खेलाड़ी सहभागी हुनेछन्। यसै गरी 23 खेलमा झण्डै 140 खेलाड़ी सहभागी गराउने तयारी भए पनि अन्तिम सूचीमा 22 खेल मात्र समावेश भएका छन्। व्यक्तिगत खेलतर्फ उसमा सबैभन्दा बढ़ी 11 खेलाड़ी सहभागी हुनेछन् भने डान्स स्पोर्टमा एकजना खेलाड़ी मात्र प्रतिस्पर्धा गर्नेछन्। यसअघि सन् 2023मा चीनको हाङझाउमा सम्पन्न 19 एसियन गेम्समा नेपालबाट 29 खेलमा 253 खेलाड़ी सहभागी भएका थिए। यो संस्करणमा करान्तेकी एरिका गुरूङले ऐतिहासिक रजत पदक जितेकी थिइन् भने महिला कबड्डी टोलीले काँस्य पदक जितेको थियो। नेपालले एसियन गेम्समा अहिलेसम्म स्वर्ण पदक जित्न सकेको छैन।
4: कायाकै रनमा अब केही खबर संक्षेपमा। प्रतिनिधि सभा अन्तर्गतको कानून न्याय तथा मानवाधिकार समितिले क्षेत्राधिकार नागेर 3 अन्तर्राष्ट्रिय मानवाधिकार संस्थासँग स्पष्टीकरण माग्न सरकारलाई निर्देशन दिएको छ। समितिले एमनेस्टी इन्टरनेशनल, इन्टरनेशनल कमिशन अफ जुरिस्ट आईसीजे र ह्युमन राइट्स वाचसँग स्पष्टीकरण लिन सरकारलाई निर्देशन दिएको हो।
5: सरकारले मल उपलब्ध गराउन नसकेपछि सीमावर्ती भारतीय बजार सोन वर्षाबाट आफैले किनेर ल्याउँदा पक्राउ परेका सर्लाहीका दुई किसान दाजुभाइ सुरेश प्रसाद सिंह र नगेन्द्र प्रसाद सिंह एक महिनाभन्दा बढ़ीको जेल बसाएपछि जमानतमा रिहा हुनुभएको खबर कान्तिपुरमा छ।
4: चालू आर्थिक वर्षको बजेट सार्वजनिक गर्दा अर्थमन्त्री डाक्टर सोनी मुवागले कर्मचारीको तलब 21% बढ़ाएको घोषणा गर्नुभयो। यस्तै सरकारी कर्मचारीलाई 15-15 दिनमा तलब दिने व्यवस्था मिलाउने घोषणा पनि उहाँले गर्नुभयो। अर्थमन्त्री मुवागले भने जस्तै भएको भए अहिले सरकारी कर्मचारीको आधा तलब बुझेको 5 दिन भइसक्ने थियो, तर अहिलेसम्म कुनै पनि सरकारी कार्यालयले 15 दिनको तलब बुझेको सार्वजनिक नभएको खबर आजको कारोबारले लेखेको छ।
5: प्रमुख प्रतिपक्षी कांग्रेसले सरकार सुशासन, पारदर्शिता र जवाबदेहिताका आधारभूत मापदण्डमै असफल भएको निष्कर्ष निकालेको छ। नागरिकको विश्वास लगातार गुमाउँदै गएको सरकार र राजनीतिक स्टन्ट र अस्थायी सम्झौताबाट संकट टार्न खोजिरहेको आरोप लगाउँदै कांग्रेसले कार्यशैली नसुधारिए, इतिहासले वर्तमान सरकारलाई समस्या लम्ब्याएर राजनीतिक लाभ खोज्ने असफल सरकारका रूपमा मूल्यांकन गर्ने चेतावनी दिएको छ।
4: कुल 1063 मेगावाट क्षमताको अपर अरूण जलविद्युत आयोजनाको विद्युत गृह बाँध क्षेत्र पुग्ने 2.3 किलोमिटर लामो सुरुङ निर्माण शुरू भएको खबर कारोबारले लेखेको छ।
5: राप्रपाले वर्तमान परिस्थितिमा कुनै पनि प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने निर्णय गरेपछि बागमतीमा नयाँ सरकार गठन थप पेचिलो बनेको छ। पार्टी अध्यक्ष राजेन्द्र लिङदेनको अध्यक्षतामा हिजो बसेको केन्द्रीय कार्य सम्पादन समिति बैठकले तत्काल कुनै पनि प्रदेश सरकारमा सहभागी नहुने निर्णय गर्दै भविष्यमा आवश्यक परे उपयुक्त समयमा निर्णय गर्ने अधिकार अध्यक्ष लिङदेनलाई दिएको छ। कहिलेको दिन ठूलो, कहिलेको रात ठूलो,
4: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
5: सरकार गठन भएको 4 महिनामा सुधारको नारादेखि विवादको घेरासम्म यातायातका काम 20 दिनदेखि ठप्प, हजारौं सेवाग्राही प्रभावित।
4: अर्थतन्त्र सम्बद्ध विषयमा प्रधानमन्त्री र अर्थमन्त्रीको समानान्तर छलफल। आर्थिक सुधारले प्राथमिकता पाउने अपेक्षा गरिए पनि सुधारको संकेतसम्म देखिएन।
5: दैनिक उपभोग्य वस्तुको मूल्य निरन्तर बढ़दै जाँदा उपभोक्ता मर्कामा, बजार अनुगमन प्रभावकारी बनाउन तथा कालोबजारी नियन्त्रण गर्न माग।
4: हर्मुज जलमार्ग विवादबारे सहमतिको संकेत। नयाँ मध्यमार्ग बनाउने इरानको प्रस्तावले अन्यल कायम।
5: र विश्व एसियन गेम्समा नेपालका 136 खेलाड़ीले प्रतिस्पर्धा गर्ने।
4: र अन्त्यमा आजको कार्टुन। आज हामीले गजब छ शीर्षकमा अविनले बनाउनु भएको कार्टुन लिएका छौं। भाइरल हुनको लागि अनेक हरकत गर्ने नेता र सांसदहरूलाई यो कार्टुनले व्यङ्ग्य गरेको छ। यहाँ एकजना सांसद खुट्टा ठाडो पारेर टाउकोले भुइँमा टेकेर सकी नसकी हिँडिरहेका छन्। वरपर युट्युबरका क्यामेरा र मोबाइल तिर्सिएका छन्। युट्युबरले मुखमै माइक्रोफोन लगेर सोधेपछि टाउकोले टेकेर बल्ल तल्ल उमिँदै गरेका सांसद भन्दैछन्, तिमीहरूले कुरै बुझेनौ भने खुट्टाले टेकेर बोल्दा भाइरल हुन्न क्या। आजको कायाकैरन सकिएको छ। कायाकैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। घरबाट बाहिर निस्कनु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिन नबिर्सौं। नमस्कार।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्स्याङ्गी एफएम 95 मेगाहर्ज।
1: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर नै कुन होला है?
2: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर साथमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
3: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगरद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
1: हिमालयन ब्रदर ग्रुप प्राली, विशेषर नगरपालिका साथ युनिभर्सल चोक, लमसुङ। थप जानकारीको लागि सम्पर्क 0665209073, मोबाइल 97463061।
4: तपाईँको सन्तुष्टि हाम्रो चाहना।

0: मुटु छाती एवं श्वास प्रश्वास का बिरामी का लागी खुशी को खबर
1: मुटु रोग का बिरामी अब लमजुंग बाहर जानु पर्दैन मुटु को भिडियो जांच अब सेवा मोडल हस्पिटल प्राइवेट लिमिटेड मा
0: पुरानो मेडिकल कलेज चितवन का वरिष्ठ मुटु रोग विशेषज्ञ प्रोफेसर डाक्टर मनोज श्रेष्ठ सेवा मोडल हस्पिटल मा आउनु हुने हुँदा मुटु श्वास प्रश्वास ब्लड प्रेसर का समस्या भएका बिरामीहरूले स्वास्थ्य जाँच गराउनु भई समयमा नै ढुक्क हुनुहोस् साथै सोही दिन मुटुको भिडियो जाँच इकोकार्डियोग्राफी सेवा पनि उपलब्ध छ साथै सेवा मोडल हस्पिटलका सम्पूर्ण सेवाहरू पनि सुचारू हुनेछ
2: जाँच हुने दिन र समय यही भदौ 20 गते तेस्रो शनिबार बिहान 9 बजेबाट
0: स्थान सेवा मोडल हस्पिटल प्राली सानिमा बैंक अगाडि बेसी सरसाथ लमजुङ सम्पर्क फोन नम्बर 0665909999 मोबाइल 98477969229
3: आमा ए आमा खाना खाने बेला भयो ल आउनुस् न
4: खाना पनि के खानु यो बिकासे चामल केही स्वाद आउने हैन ऊ हाम्रो पाला जस्तो ढिँडो आटोको पिठो गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ
3: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा अब आमा पनि खुसी बुहारी पनि खुसी हाम्रै बेसी सहर 8 रहेको लिभन अर्ग्यानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि
5: हजुर हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्ग्यानिक लोकल र मधेसी हरेक प्रकारको चामल शुद्ध तोरीको तेल मकै कोदो गहुँ करू जौ फापरको पिठो रातो तथा सेतो मकैको चामल अनदीको चामल हरेक प्रकारका दाल बेचार खुर्सानी मसला गाईको घिउ अमिलो बिर मह घर मह सुकेको न्युरो सिस्नो मुलाको अचार गुन्द्रुक करेला बाङ तिल सिलाम अलैँची जिम्बु मस्यौरा चियापत्ती च्याउ सर्स्यु बोडी बटक कोला जुम्ला मार्सी चामल आग जाडु काउलो सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ
6: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्
3: लिभन अर्ग्यानिक खाद्य उद्योग बेसीसर नगरपालिका 8 आर्मी ब्यारेक अथवा दनैफाट जाने बाटो कारागार अगाडि लमजुङ प्रोप्राइटर गम बहादुर अधिकारी मोबाइल 98461 23284 र 98291 80746

0: नमस्कार, रेडियो मर्संगदी 95 MHz र इन्टरनेट अनलाइन रेडियो मर्संगदी .org/ बिहान 6:35 बजेको मर्संगदी समाचारमा म खुशीको स्वागत छ। प्रसारणको शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: मुख्य समाचारका प्रायोजक
2: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन, खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्थरहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर साथ लमजुङ, प्रोप्राइटर मणिलाल विश्वकर्मा।
0: लमजुङमा खाना बनाउने ग्यासको कृत्रिम अभाव नभएको व्यवसायको दावी, आवश्यकता भन्दा बढ़ी खरिद नगर्न आग्रह। आयल निगमले ग्यास आपूर्ति सहज बनाउन क्विक रेस्पोन्स टीम गठन। बेसी शहरमा स्थानीय सरकारसँग बाल बालिका कार्यक्रम सम्पन्न। शिक्षा सुरक्षा र बाल अधिकार विषयमा उठाए सवाल। र लमजुङमा एक वर्षमा 94 जना अनलाइनबाट ठगिए, ठगी भएको 1,10,00,000 रकम मध्ये 45,00,000 रूपियाँ फिर्ता।

0: अब समाचार विस्तारमा लमजुङ सदरमुकाम बेसी शर्मा खाना बनाउने ग्यास अभावले हल्ला गरिए पनि ग्यासको अभाव नभएको व्यवसायहरूले दावी गरेका छन्। पछिल्लो दिनहरूमा बेसर बजारमा ग्यास अभावको व्यापक हल्लापछि उपभोक्ताबाट नै कृत्रिम अभावको अवस्था सिर्जना भएको बताएको हो। ग्यास अभावको आवश्यकता अनावश्यक हल्लाका कारण बजारमा पर्याप्त ग्यास हुँदाहुँदै पनि उपभोक्ताबाट आवश्यकता भन्दा बढ़ी खरिद गर्ने र स्टोर गर्ने प्रवृत्तिले बजारमा भनेको बेला ग्यास पाउन मुस्किल भएको लमजुङ उद्योग वाणिज्य संघ अध्यक्ष भरत कुमार श्रेष्ठले बताउनुभयो। एउटै परिवारले चार पाँचवटा सिलिण्डर स्टोर गर्दा अन्य उपभोक्तालाई समस्या भएको ग्यास व्यवसाय समेत रहनुभएका अध्यक्ष श्रेष्ठको भनाइ छ। साबिक समयमा जुन संख्यामा ग्यास आपूर्ति भइरहेको थियो अहिले पनि त्यही मात्रामा ग्यास आइरहेको तर वितरणमा केही समस्या देखिएको अध्यक्ष श्रेष्ठले बताउनुभयो। पछिल्लो दिनमा प्रत्येक उपभोक्ताहरूलाई सहज रूपमा ग्यास उपलब्ध गराउन वितरण प्रक्रियामा पनि सुधार गरिएको अध्यक्ष श्रेष्ठको भनाइ छ। अध्यक्ष श्रेष्ठका अनुसार जिल्लामा भित्रिएको ग्यास यसअघि खुद्रा पसलबाट मात्र बिक्री हुँदै आएको थियो। केही दिन अघि कृत्रिम हल्लाकै कारण थोरै संख्यामा डिलरबाटै पनि खुद्रा बिक्री भएपछि बजारमा ग्यास अभावले हल्ला फैलिएको हो। हाल साबिक जस्तै खुद्रा व्यवसाय मार्फत नै उपभोक्ताहरूलाई सहज रूपमा ग्यास वितरणको प्रबन्ध गरिएको व्यवसायहरूले बताएका छन्। जिल्लामा भएको ग्यास अभावको समस्याका विषयमा जिल्ला प्रशासन कार्यालयले पनि व्यवसायहरूसँग समन्वय गरिरहेको जनाएको छ। जिल्लाभित्र मात्रै नभए अन्य सरकारवाला जिल्ला हरूसँग पनि समन्वय गरी जिल्लामा ग्यासको अभाव हुन नदिन प्रयत्न भइरहेको प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद खनालले बताउनुभयो। लमजुङको सदरमुकाम बेसरमा आयोजित स्थानीय सरकारसँग बाल बालिका कार्यक्रममा बाल बालिकाले शिक्षा स्वास्थ्य सुरक्षा तथा बाल अधिकारसँग सम्बन्धित विभिन्न सवाल स्थानीय सरकार समक्ष राखेका छन्। ओल्ड भिजन इन्टरनेशनल नेपालको आर्थिक सहयोग ग्रामीण सामुदायिक विकास केन्द्र आरसीडीसी नेपाल र बेसर नगरपालिकाको सहकार्य तथा बेसर नगर सञ्जालको आयोजनामा सम्पन्न कार्यक्रममा नगरभित्रका सामुदायिक तथा निजी विद्यालयका 30 विद्यार्थीहरूको सहभागिता रहेको थियो। कार्यक्रममा सहभागी बाल बालिकाले समाजमा बढ़दो लागू पदार्थ दुर्व्यसन बाल विवाह र बाल श्रम नियन्त्रणका लागि प्रभावकारी कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता ओलाए। उनीहरूले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार विद्यालय तथा सार्वजनिक स्थलमा सेनेटरी प्याडको सहज व्यवस्था विद्यार्थी भन्दा शिक्षक बढ़ी रहेका विद्यालयको समायोजन तथा शिक्षक व्यवस्थापन गर्नुपर्ने विषय पनि उठाएका थिए। त्यस्तै दुई दिनको सार्वजनिक विद्यालय अतिरिक्त क्रियाकलापमा असर परेको विद्यालय बाहिर रहेका बाल बालिकालाई विद्यालयमा ल्याउन नगरपालिकाको योजना के छ भनी जिज्ञासा पनि विद्यार्थीहरूले राखेका थिए। बाल बालिकाका लागि निर्माण गरिएको कर्पूरेश्वर पार्कमा फोहोर व्यवस्थापन प्रभावकारी नभएको खेल मैदानको उचित व्यवस्थापन गर्नुपर्ने ट्यूशन पढ़ेर साँझ घर फर्किने विद्यार्थीका लागि सड़क बत्तीको अभावले असुरक्षा बढ़ाएको तथा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्नुपर्ने भन्दै एसईई पछि उच्च शिक्षामा निजी विद्यालयका विद्यार्थीहरूसँग प्रतिस्पर्धा गर्न कठिनाई हुने गरेको बाल बालिकाले गुनासो गरेका छन्। कार्यक्रममा जेहेन्दार तथा आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था गर्नुपर्ने विद्यालयमा उपलब्ध शैक्षिक सामग्रीको केही सदुपयोग सुनिश्चित गर्नुपर्ने तथा सामुदायिक विद्यालयसँगै निजी विद्यालयको पनि नियमित अनुगमन गर्नुपर्ने सुझाव बाल बालिकाले दिएका थिए। बाल बालिकाले उठाएका प्रश्नहरूको जवाब दिँदै बेसर नगरपालिकाका प्रमुख कुमन सिंह अर्याल र उपप्रमुख पद्मा गुरूङले बाल बालिकाबाट आएका सुझावलाई नगरपालिकाले गम्भीरतापूर्वक लिई आवश्यक नीतिगत तथा कार्यक्रमगत सुधार गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो। कार्यक्रमको सहजीकरण संचारकर्मी वसन्त भट्टाले गर्नुभएको थियो। कार्यक्रममा ओल्ड भिजन इन्टरनेशनल नेपालका जिल्ला संयोजक शुक्रराज गुरूङ आरसीडीसी नेपालका संस्थापक अध्यक्ष राजेन्द्र बोरा बेसर नगरपालिकाका कार्यक्रम अधिकृत मेगेन्द्र पोखरेल आरसीडीसीका कार्यक्रम संयोजक हेमराज बिमाली बाल संरक्षण अधिकृत बेन्जीर थापा इम्प्याक्टको सुदिल परियार लगायतको उपस्थिति रहेको थियो। कार्यक्रमको समापन बेसर नगर सञ्जालका अध्यक्ष दीपसन भुजेले गर्नुभएको थियो। उहाँले बाल बालिकाका आवाजलाई स्थानीय सरकारसम्म पुर्याउने यस्ता कार्यक्रमले बालमैत्री स्थानीय शासन सुदृढ बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो। प्रविधिको विकास र बढ़दो सुविधासँगै अनलाइन माध्यमबाट हुने ठगीका घटना लमसुङमा पनि बढ़न थालेको छ। जिल्ला प्रहरी कार्यालय लमसुङमा पछिल्लो समय अनलाइन माध्यम मार्फत ठगिएको भन्दै उजुरी आउने क्रम बढ़ेको हो। जिल्लामा गत आर्थिक वर्षमा मात्र अनलाइन ठगी सम्बन्धी 94 उजुरी परेको जिल्ला प्रहरी कार्यालय लमसुङले जनाएको छ। 2082 साउनदेखि 2083 असार मसान्तसम्म प्रहरीमा परेको उजुरी अनुसार विभिन्न व्यक्तिबाट 1,10,00,000 भन्दा बढ़ी रकम ठगी भएको छ। फरक फरक व्यक्तिबाट विद्युतीय कारोबार अर्थात अनलाइन मार्फत सो रकम ठगी भएको हो। अनलाइन ठगी अपराध पछिल्लो समय प्रहरीलाई समेत चुनौतीको विषय बनेको छ। चुनौतीका बावजूद पनि जिल्ला प्रहरी कार्यालय लमसुङले सिलाबाट ठगिएको कुल रकम मध्ये झण्डै आधा जस्तो रकम सम्बन्धित पीड़ितलाई फिर्ता गर्न सफल भएको छ। गत आर्थिक वर्षमा सिलामा ठगिए भएको 1,10,00,000 मध्ये 45,00,000 रूपियाँ सम्बन्धित पीड़ितलाई फिर्ता गर्न सफल भएको लमसुङ प्रहरीले जनाएको छ। प्रहरीको अनुसार पीड़ितले सामाजिक सञ्जाल मार्फत चिठा परेको भन्दै ठगिएको सामान पार्सलमा ठगी परेको मोबाइल खरिद बिक्रीमा ठगिएको फेसबुक व्हाट्सएप भाइबर ईमेल आईडी ह्याक गरी ठगीमा परेको ई सेवा ओटीपी कोडबाट ठगीमा परेको तथा अन्य माध्यम मार्फत ठगीमा परेको भन्दै प्रहरीमा उजुरी गरेका हुन्। अनलाइन माध्यमको बढ़दो प्रयोगसँगै सुरक्षा सतर्कतामा ध्यान कम हुँदा ठगीका घटना आउन थालेको लमसुङका प्रहरी प्रमुख एवं प्रहरी नायब उपरीक्षक जितेन्द्र कुमार बस्नेतको भनाई छ। अनलाइन माध्यमबाट हुने सेवा सुविधाको उपयोग बढ़ी र सतर्कता कम हुँदा सामाजिक सञ्जालको प्रयोग मार्फत पनि ठगीका घटना हुने गरेको प्रणव बस्नेतले बताउनुभयो। जिल्लामा बौद्धिक वर्गदेखि सर्वसाधारणसम्म अनलाइनबाट धेरै व्यक्ति ठगीमा पर्दै गएका छन्। अनलाइन ठगीमा बैंक तथा सम्बन्धित व्यक्तिको आईडीको ओटीपी कोड आवश्यक पर्ने भन्दै माग्ने तथा सो कोड प्राप्त गरेपछि बैंक तथा डिजिटल वालेट आफै सञ्चालन गरी पीड़ितको खाताबाट रकम झिक्ने तथा अन्य व्यक्तिसँग रकम माग्ने गरेका छन्। बैंकमा रहेको रकम व्यक्तिको कागजात अर्को कुनै व्यक्तिले प्रयोग गरी बैंक खातालाई अनलाइन माध्यमबाट प्रयोग गर्ने र अन्य खातामा रकम उठाउने पठाउने घटना बढ़दै गएको हो। यसै गरी ई सेवा खल्ती आईएमई जस्ता मोबाइल वालेटमा प्रयोग गरिएका मोबाइल नम्बर ठगी गर्ने व्यक्तिले प्रयोग गरेर समेत त्यस्ता वालेटबाट बैंक खातामा रहेको रकम अन्य खातामा पठाउने गरेको पाइएको छ। यसरी हुने ठगी कम गर्न पहिला सामाजिक सञ्जालको प्रयोग सम्बन्धित व्यक्ति आफै सचेत हुनुपर्ने प्रहरीको सुझाव छ।
1: जिल्ला प्रहरी कार्यालय लमसुङको अनुरोध।
2: मनसून सक्रिय भएसँगै वर्षाका कारण बाढ़ी पहिरो डुबान तथा सड़क अवरूद्ध जस्ता जोखिम हुन सक्छ। त्यसैले वर्षा जन्य सम्भावित विपदबाट सुरक्षित रहन तथा उच्च सतर्कता अपनाउन जिल्लावासीहरूमा हार्दिक अनुरोध गर्दछौं।
1: मौसमको जानकारी नियमित रूपमा लिनुहोस्। अनावश्यक रूपमा खोला खोल्सा नदी किनारा तथा जोखिमयुक्त स्थानमा नजानुहोस्। कुनै पनि नदी वा खोलाको बहाव बढ़ेका बेला तर्न वा सवारी साधन सञ्चालन गर्ने जोखिमपूर्ण प्रयास नगर्नुहोस्।
2: पहिरोको जोखिम भएका बस्ती तथा सड़कमा विशेष सावधानी अप्नाउनुहोस्। घर वरिपरि चिरा देखिएमा जमिन भासिन थालेमा वा पहिरो आउने संकेत देखिएमा तुरन्तै सुरक्षित स्थानमा सर्नुहोस् र नजिकको प्रहरी कार्यालय तथा सम्बन्धित निकायलाई जानकारी दिनुहोस्।
1: रातिको समयमा यात्रा गर्दा विशेष सतर्कता अपनाउनुहोस्। यात्रा गर्नु अघि सड़कको अवस्था बुझेर मात्र यात्रा गर्नुहोस्। बालबालिका ज्येष्ठ नागरिक गर्भवती महिला तथा अशक्त व्यक्तिहरूको सुरक्षामा विशेष ध्यान दिनुहोस्।
2: विपदका बेला कुनै पनि हल्ला वा अफवाहमा विश्वास नगरी आधिकारिक सूचना मात्र विश्वास गर्नुहोस्। कुनै पनि आपतकालीन अवस्था बाढ़ी पहिरो वा उद्धार आवश्यक परेमा तत्काल नजिकको प्रहरी कार्यालय वा नेपाल प्रहरीको आपतकालीन नम्बर 100 सम्पर्क गर्नुहोस्।
1: सचेतना सतर्कता र समयमै अपनाएको सावधानीले ठूलो क्षति हुनबाट जोगाउन सक्छ। त्यसैले सुरक्षित रहौं, अरूलाई पनि सुरक्षित राखौं।
2: सार्वजनिक हितका लागि जिल्ला प्रहरी कार्यालय लमजुङ र सामुदायिक रेडियो मर्स्याङ्दी 95 MHz।
0: क्यों भविष्य में चिन्ता क्यों पारे मोइन्दी
3: आकिबा आङे गई इन्सुरेन्स किएम
0: ओहो थदै मरि ग चिल मुमे
3: नि भयो समस्या खै विषय पैनिक आङे प्लान तम
0: लौ छैली मु बिसामी नै बिनी छ्याबा बन्दिल परे
3: रिलायबल लाइफ इन्सुरेन्स चिन्ता आङी समाधान
0: छ्याबा मी छ्याबा रोजाई।
4: सबैजना यस्तो मजाले हाँसेका छन्। यो रविनालाई चाहिँ के भयो?
5: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
4: कति दिन बस्ने मुख छुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
6: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली, प्रोप्राइटर दीपक पौडेल, बेसीसार आठसेरा गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
4: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
1: लमजुङ उद्योग वाणिज्य संघको सूचना। लमजुङ उद्योग वाणिज्य संघको सदस्यहरूको सहजताका लागि आर्थिक वर्ष 2082-83 कर चुक्ता, आर्थिक वर्ष 83-84 मदिराको अन्तशुल्क र संघको सदस्यता नवीकरण गर्न सदस्यहरूको सहजताका लागि विभिन्न इकाईमा जिल्लाबाट संघका कर्मचारी तथा संघका प्रतिनिधिहरू सम्बन्धित इकाईमा आउने निर्णय भएकोले निम्न मिति र समयमा नवीकरण गर्नुहुन सबै सदस्यहरूलाई हार्दिक अनुरोध गर्दछौं। सुन्दर बजार इकाई 2083 साउन 21 गते, खुदी इकाई 2083 साउन 22 गते, दुई पिपली इकाई 2083 साउन 27 गते, भोलेटार इकाई 2083 साउन 28 गते। विस्तृत जानकारीका लागि लमजुङ उद्योग वाणिज्य संघका अध्यक्ष भरत कुमार श्रेष्ठ, सम्पर्क नम्बर 98565248, महासचिव विपिन श्रेष्ठ, सम्पर्क नम्बर 98412385555, विदुर तिवारी 98565252, विवेक तिवारी 98466349।
2: स्वागत छ। अब बाँकी समाचार। मर्संगदी गाउँपालिकाले सामुदायिक विद्यालयका पूर्व प्राथमिक तथा प्राथमिक तहका शिक्षकहरूको शिक्षण क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरेको दुई दिने शिक्षण सिकाईमा कथा वाचन सम्बन्धी कार्यशाला सम्पन्न भएको छ। गाउँपालिकाको आयोजना तथा अर्ली चाइल्डहुड एजुकेशन प्राक्टिस फाउण्डेशन नेपालको सहजीकरणमा सञ्चालन भएको कार्यशालामा गाउँपालिकाभित्रका सम्पूर्ण सामुदायिक विद्यालयका पूर्व प्राथमिक तथा प्राथमिक तहका शिक्षकहरूको सहभागिता रहेको थियो। राष्ट्रकवि माधव प्रसाद घिमिरे बैठक कक्षमा आयोजित कार्यशालाको उद्देश्य विद्यार्थीहरूको सिकाई उपलब्धिमा गुणात्मक सुधार ल्याउने, कक्षा कोठालाई सृजनशील बालमैत्री र प्रभावकारी बनाउने तथा शिक्षकहरूको व्यावसायिक दक्षता अभिवृद्धि गर्नु रहेको गाउँपालिकाले जनाएको छ। कार्यशालाको दोस्रो तथा अन्तिम दिन प्रशिक्षक विमला गुरूङ, सरिता केसी र शर्मिला थापाले कथा वाचनलाई शिक्षण सिकाई प्रक्रियासँग प्रभावकारी रूपमा जोड्ने विधि, यसको शैक्षिक महत्व तथा व्यावहारिक प्रयोगका विषयमा प्रशिक्षण दिनुभएको थियो। सहभागी शिक्षकहरूले प्रशिक्षणलाई उपयोगी, व्यावहारिक तथा विद्यालयमा प्रत्यक्ष रूपमा लागू गर्न सकिने बताउनुभयो। कार्यक्रमको समापन गाउँपालिकाका अध्यक्ष अर्जुन गुरूङको अध्यक्षतामा भएको थियो। कार्यक्रममा उपाध्यक्ष जुनमाया थापा लगायतको कर्मचारीहरूको उपस्थिति रहेको कार्यक्रमको सहजीकरण प्राविधिक सहायक राजेन्द्र प्रसाद भट्टले गर्नुभएको थियो। समापन समारोहमा सहभागी सबै शिक्षकहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो। कार्यशालाले विद्यालयमा कथावाचनको माध्यमबाट बाल केन्द्रित, सृजनशील र प्रभावकारी शिक्षण सिकाई वातावरण निर्माण गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ। कार्यक्रम सफल बनाउन सहयोग गर्ने ईसीईपी प्रशिक्षक तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्याउने सबैप्रति गाउँपालिकाले धन्यवाद ज्ञापन गरेको छ। सर्वोच्च अदालतले संगीत रोयल्टीका नाममा एफएम रेडियोका संचालक, व्यवस्थापक तथा सम्बन्धित व्यक्ति विरूद्ध मुद्दा नचलाउन, धरपकड नगर्न, थुनामा नराख्न तथा यस सम्बन्धी कुनै पनि कानूनी जटिलता सिर्जना नगर्न अल्पकालीन आन्तरिम आदेश जारी गरेको छ। मंगलबार सर्वोच्चका न्यायाधीश डाक्टर नहकुल सुविदीको एकल इजलासले सामुदायिक रेडियो प्रसारक संघ अकुराब नेपाल र ब्रोडकास्टिङ एसोसिएशन अफ नेपाल वानले संयुक्त रूपमा दायर गरेको रिट निवेदनमाथि सुनवाई गर्दै अल्पकालीन आन्तरिम आदेश जारी गरेको हो। अधिवक्ता रमेश प्रसाद जोशी लगायतका कानून व्यवसायहरूको बहसपछि सर्वोच्च अदालतले यस्तो आदेश दिएको हो। संगीत रोयल्टी संकलनका नाममा एफएम रेडियोहरूमाथि धरपकड गर्ने, रेडियोकर्मी विरूद्ध मुद्दा दायर गर्ने तथा रेडियोको नवीकरण प्रक्रियामा अवरोध सिर्जना गर्ने कार्य भएको भन्दै यसको विरोधमा रेडियो प्रसारकहरू सर्वोच्च अदालत पुगेका थिए। यो आदेशसँगै अब संगीत रोयल्टीका नाममा एफएम रेडियो तीनका संचालक, व्यवस्थापक तथा रेडियो कर्मी विरूद्ध मुद्दा दायर गर्ने, धरपकड गर्ने, थुनामा राख्ने वा अन्य कुनै प्रकारको कानूनी अवरोध सिर्जना गर्ने कार्य रोक लागेको छ। नेपाल आयन निगमले उपभोक्ताको भान्सामा खाना पकाउने एलपी ग्यासको अभाव हुन नदिन क्विक रेस्पोन्स टीम अर्थात धुद्र प्रति कार्य टोली गठन गरेको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा बनेको यो टोली विशेष टोलीले काम शुरू गरिसकेको निगमले जनाएको छ। बजारमा ग्यास अभाव भई लाइन बस्नुपर्ने बाध्यता हटाउन मन्त्रालय, आयल निगम, उद्योग विभाग र ग्यास व्यवसायका प्रतिनिधि समेटेर यो संयन्त्र बनेको हो। त्यसका कुनै पनि ठाउँमा ग्यासको आपूर्ति समस्या देखिए यो टोलीले तत्काल समाधान गर्नेछ। ग्यास आपूर्ति सम्बन्धी समस्या वा गुनासो भए उपभोक्ताले कार्यालय समयभित्र आयल निगमको हटलाइन नम्बर 01597190202 सम्पर्क गर्न सक्नेछ। प्राप्त गुनासोको आधारमा ग्यास उपलब्ध गराइने निगमले जनाएको छ। निगमले ग्यासको आपूर्ति पर्याप्त भइरहेको बताए पनि उपभोक्ताले कैयौं दिनदेखि ग्यास नपाइरहेको गुनासो गरेका छन्। काठमाडौँ उपत्यका सहित विभिन्न शहरमा ग्यास सिलिण्डर साट्न लामो लाइन देखिन्छ। नेपालमा दर्ता भएका गैर सरकारी संस्था एनजीओहरू मध्ये ठूलो संख्यामा निष्क्रिय रहेको पाइएको छ। समाज कल्याण परिषदका सदस्य सचिव चक्रबहादुर बुढाका अनुसार परिषदमा अहिलेसम्म झण्डै 60,000 एनजीओ आबद्ध भए पनि 10,000 हाराहारी मात्र सक्रिय छन्। यस्तै दर्ता भएका 250 अन्तर्राष्ट्रिय गैर सरकारी संस्था आईएनजीओ मध्ये अहिले 136 मात्रै सक्रिय आयोजनासहित सञ्चालनमा रहेका छन्। अन्तर्राष्ट्रिय संस्थाहरूको गतिविधिबारे जानकारी दिँदै सदस्य सचिव बुढाले इन्टरनेशनल कमिशन अफ जुरिस्टा आईसीजीले सन् 2022 पाँच वर्षका लागि सम्झौता नवीकरण गरी संक्रमणकालीन न्याय र मानवाधिकारको क्षेत्रमा काम गरिरहेका बताउनुभयो। आईजीसीले अहिले अपाङ्गता भएका महिला तथा बाल बालिकाहरूका लागि इनेबल नामक नयाँ परियोजना प्रस्ताव गरेको छ। यस्तै एमनेस्टी इन्टरनेशनल नेपालको आबद्धता 2083 असारसम्म कायम रहेको र उसले सन् 2026 लागि बेलायतका लण्डनमा रहेको सचिवालयको सहयोगमा 5,15,00,000 रूपियाँ भन्दा धेरै बजेट स्वीकृत गराएको छ। अर्को संस्था ह्युमन राइट्स वाचले 2064 सालमा आबद्ध भए पनि कुनै कार्यक्रम स्वीकृत र नवीकरणका लागि नआएको परिषदले जनाएको छ। यी तीन संस्थाले सर्वोच्चको न्यायाधीशलाई महाअभियोग लगाउन दबाव दिएको दावी गर्दै विज्ञप्ति निकालेपछि संसदीय समितिमा छलफल भएको हो। तर छलफलमा तीनवटै संस्थाका प्रतिनिधि उपस्थित भएन। परिषदले समाज कल्याण ऐन अनुसार नियमन गरिरहेको र कानून उल्लंघन गर्ने संस्थाको सम्झौता रद्द वा निलम्बनसम्म गर्न सकिने व्यवस्था गरेको जनाएको छ। मर्सङ्गी समाचार अहिलेलाई यति नै। अन्त्यमा मुख्य समाचारको शीर्षकहरू पुनः एकपटक।
3: मुख्य समाचारका प्रायोजक
4: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्थरहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर साथ लमजुङ प्रोप्राइटर मणिलाल विश्वकर्मा।
2: लमजुङमा खाना बनाउने ग्यासको कृत्रिम अभाव नभएको व्यवसायको दावी, आवश्यकता भन्दा बढ़ी खरिद नगर्न आग्रह, आयल निगमले ग्यास आपूर्ति सहज बनाउन क्विक रेस्पोन्स टीम गठन, पेशीसरमा स्थानीय सरकारसँग बाल बालिका कार्यक्रम सम्पन्न, शिक्षा सुरक्षा र बाल अधिकारका विषयमा उठाए सवाल र लमजुङमा एक वर्षमा 94,000 अनलाइनबाट ठगी भएको 1,10,00,000 रकम मध्ये 45,00,000 रूपियाँ फिर्ता। बिहान 6:35 बजेको मर्सङ्गी समाचार अहिलेलाई सक्यो। प्राविधिक मित्र दिपेशलाई धन्यवाद दिँदै समाचार कक्षबाट म खुशी विदा हुन्छु। रेडियो मर्सङ्गी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्सङ्गी .org सुन्दै गर्नुहोला। नमस्कार।

0: यो दाँतले मलाई साह्रै दुःख दियो।
1: ए दिदी, कति अय्या अय्या भनेर बस्नुहुन्छ। ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुवैको दाँत बनाएर आऊ।
0: जान त जाने, बरु कहाँ जाने होला खै।
1: किन चिन्ता लिनुहुन्छ, हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैङ्कको आडैमा रहेको भरपर्दो र विश्वासिलो बेस्ट डेन्टल क्लिनिकमा जाने नि।
2: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङ्गो दाँतलाई मिलाउने, दाँत निकाल्ने, अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ। प्रोपाइटर सन्तोष विश्वकर्मा, ग्रेस डेन्टल क्लिनिक, बेसी सहर नगरपालिका आठ नारायण स्थान चोक, मुक्तिनाथ विकास बैङ्कको आडैमा पहिला जनता बैङ्क रहेको घर। सम्पर्क नम्बर 9845000271 र 9865677272।
0: यो मोबाइलले पनि तनावै दियो भने
1: होइन, के तनाव दियो ए खुशी।
0: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
1: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो बैङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
2: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
3: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099942।
1: हाम्रो शाखा बेसीसार नगरपालिका साथ एनआईएमबी ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।
4: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त टिसा ज्वेलर्स एन्ड डायमण्ड सँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
5: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका शैली तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
4: प्रोपाइटर बहादुर विश्वकर्मा, जयलक्ष्मी सुनचाँदी पसल, बेसी सहर नगरपालिका साथ लमजुङ। सम्पर्क फोन 066-520-209।

0: सबै कुरा भइरहेकै छ। अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
1: झ्याल ढोका चौकुसको लागि चिन्ता गर्नु पर्दैन कान्छी। मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समेलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
0: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरा गर्नु पर्यो। तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोप्राइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856046662।
2: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।

0: Extreme energy drink.
1: होइने खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
2: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कन्सन द्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु
1: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
2: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
1: मह बाहेक अरू के पाइन्छ त्यहाँ
2: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घाट खाली घाट कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपत मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि
1: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
3: तपाईँले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8 13 14 नजिकै बस पार्क जाने बाटो कर्पोरेशन सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 98611 39157
2: महको सेवन स्वस्थ र दीर्घ जीवन
4: सुरक्षित भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता
5: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागजपत्र साथमा लिनुहोस् मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ
4: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस् सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्
5: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस् यात्रुवाहक सवारी साधन र यात्रुको बिमा अनिवार्य गर्नुहोस्
4: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201906 0665203070 वा 590370 जानकारी गराउनुहोस्
5: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ
4: घर आँगन होस् वा सड़कको किनारा स्वच्छ वातावरण र सुख समृद्धिको लागि रोपौ फूल बिरुवा बनाऊ हराभरा
6: लमजुङमै पहिलो पुष्प नर्सरी रोज नर्सरी यहाँहरूलाई हार्दिक स्वागत गर्दछ
4: विगत 5 वर्षदेखि निरन्तर रूपमा यहाँहरूलाई सेवा उपलब्ध गराउँदै आएको रोज नर्सरीमा यहाँहरूकै मागलाई ध्यानमा राखी हाल विभिन्न सिजनल बहुवर्षीय फूलका उत्कृष्ट एवं गुणस्तरीय बिरुवाहरू इन्डोर प्लान्टहरू अर्नामेन्टल प्लान्टहरू विभिन्न उन्नत जातका फलफूलका बिरुवाहरू सड़क किनारा गार्डन पार्क लगायतका ठाउँहरूमा रोप्नको लागि चाहिने आकर्षक ठूलो साइजको बिरुवाहरू पनि उपलब्ध छ
6: साथै सिजन अनुसारका फलफूल र अन्य जुनसुकै बोट बिरुवाहरू व्यावसायिक रूपमा रोप्नका लागि ठूलो परिमाणमा चाहिएमा अर्डर अनुसार जुनसुकै बेला उपलब्ध गराउने व्यवस्था छ
4: फूलहरू रोप्नको लागि आवश्यक आकर्षक र

0: औषधीय गमलाहरू फूलको लागि चाहिने आवश्यक मल साथै आवश्यक परामर्श सेवा समेत उपलब्ध छ।
1: विस्तृत जानकारीको लागि रोज नर्सरी बेसीसार नगरपालिका 2 पोहरा बेसी लमजुङ सम्पर्क 98 5 6 4 2 4 4।

0: 地都不能过走活呢，俺这巴拉鸡脖子那拉手，这里有脖子的，脖子的一个是吧？
1: 老师，那是不是两位？

0: मन पर्ने गीत पो बजा छ कुन रेडियो हो बाबु भन त
1: यो त लमजुङको पहिलो सामुदायिक रेडियो मर्स्याङ्गी 95 मेगाहर्ज

0: ओहो दाई, तपाईले कति चाँडो घर पनि छोडाइसक्नु भएछ त। बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
1: धन्यवाद बहिनी, हेर्नुहोस् न, घर बनाउने काम मात्र भएको छ। अझ यसमा फलामका झ्याल ढोका, च्यानल गेट, स्टिलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सबै सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
0: त्यसो भए त हाम्रै विश्वसभा नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बछलमाई सटर एण्ड ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुको साथै घरमै गएर जडान समेत गरिन्छ नि।
2: हाम्रा सेवाहरू हामी कहाँ सटर, ग्रिल, च्यानल गेट, सिसा, रंगीन सिसा, स्टे फ्रेङ, गोलो फरेङ, कम्पाउण्ड जाली, जीआई जाली, स्टिल फरेङ, ट्रस, फलामका छ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
3: हामी कहाँ यूपीभीसी तथा अल्मुनियमको झ्याल ढोका, ग्लास, पार्टिसन लगायतका सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध छ।
4: प्रोपाइटर नारायण ढकाल, बसलामाई सटर एण्ड ग्रिल उद्योग, विशेश्वर नगरपालिका साथ मोडर्न सिटी हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लम्सुङ। थप जानकारीको लागि सम्पर्क 9843638518, 9843638518।
5: यो मोबाइलले पनि तनावै दियो भन्या।
6: हैन, के तनाव दियो ए खुशी।
5: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
6: छ नि, किन नहुनु। हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
4: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
7: प्रोपाइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लम्जुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099932।

0: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भई अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली विशेषर साथ लम्छौ।
1: विगत दुई दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमबीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ।
0: थप जानकारीको लागि सम्पर्क 0665990999947279229। सेवा मोडल हस्पिटल प्राली विशेषर स्वाद सानीमा बैंकको ठिक अगाडि।
2: नमस्ते, म लोक गायक बलवीर थापा, अहिले तपाईँ सुन्दै हुनुहुन्छ।

Please come.

0: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्य मंगला एतनु हरि। लो अब दुलाले दुलाले सिन्दुर हाल्ने।
1: ओ अस्मि हेर्न दुलैले लगाएको सुनको चुरा सिक्री बिन्दिया मंगलसूत्र औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो। कहाँ बनाएको होला?
2: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
3: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
4: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
3: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
4: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
3: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
4: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
5: आकर्षक ज्वेलरी सुनचादी पसल भेसिसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै। प्रोभाइडर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801677246।
6: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।
7: ओम मंगलम भगवान विष्णु मंगलम पुण्डरीकाक्ष मंगलाय तनुहरि। र अब दुलाले दुलैलाई औठी लगाइदिने।
2: अह म यो बिहे गर्दिन।
8: हैन के हो बिहे किन नगर्ने?
2: म त न्यू गणपति ज्वेलरी सुनचाँदी पसलकै गरगहना भए मात्र बिहे गर्छु।
9: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर। त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
2: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
6: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने।
2: विशेष अर्डरमा आफ्नो रोजाईका गहनाहरू बनाउन सकिने। बेच्दा पूर्ण मूल्य पाइने।
6: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने।
2: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने।
6: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल
2: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लम्जुङ। फोन नम्बर 0665210083।
10: सम्पर्क मोबाइल नम्बर 9857013375।
6: प्रोपाइटर गणेश विश्वकर्मा मुनु विश्वकर्मा।
2: सुन भनेको विश्वास हो। विश्वासको अर्को नाम गणपति ज्वेलरी।

0: me a extreme energy drink.
1: बाउजू एक बिहानै घर सरसफाई गर्न लाग्नु भएछ त
2: हजुर नानी अब सरसफाई गर्नु भनेको त आफ्नै लागि हो नि फेरि हाम्रो गाउँपालिकाले स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने उद्देश्यले सफा मर्स्याङदी अभियान शुरू गरेको छ त्यसलाई पनि सफल बनाउनु पर्यो नि हैन र
1: होली बाउजू घरबाट निस्कने फोहोर चाहिँ कहाँ फाल्नुहुन्छ नि
2: ल सुन्नुहोस् नानी हामी हाम्रो घर आँगन हरेक दिन सरसफाई गर्छौ हरेक महिना दुई घण्टा छुट्याएर गाउँले सबै मिलेर गाउँघर बाटो पनि सरसफाई गर्छौ र त्यसबाट निस्कने कुहिने फोहोरको हामी कम्पोस्ट मल बनाउँछौ नकुहिने सिसा प्लास्टिक टिन आदि जस्ता फोहोरहरूलाई एक ठाउँमा जम्मा गर्छौ र गाउँपालिकाको फोहोर उठाउने गाडीमा हालेर पठाउँछौ
3: आफ्नो घर आँगन र गाउँको नियमित सरसफाई गरौं स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने अभियानलाई सार्थक बनाऊ मर्स्याङदी गाउँपालिका परिवार लम्जु
4: हेर न सुधा बिहे पनि नजिक आइसक्यो हात र अनुहारको हालत पनि यस्तो छ लाजै हुने भयो बेहुली हुँदा पनि
2: त्यति सानो कुरामा पनि के को चिन्ता त्यसको लागि त हाम्रै बेसी सहर सात पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि
5: हामी कहाँ फेसियल नेल आर्ट मेहेन्दी आर्ट हेयर स्ट्रेट ब्राइडल मेकअप मेनिक्योर पेडिक्योर हेयर कलर हेयर कटिङ क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ
2: टु फाइटर तारा गुरुङ मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर विशेषर नगरपालिका सात पुरानो बेङ्चोक लामसुङ सम्पर्क 9841626344 9841626344

0: दिदी अल्मालाई पर्नु भयो त के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोकतौल गर्ने डिजिटल ढक तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
0: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी बैंक अगाडि रहेको एएस किचन हाउसमा जानुस् न, त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
2: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मरमत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
3: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी बैंक अगाडि। थप जानकारीका लागि सम्पर्क 9856074486।
4: पानी उमालेर पिउने, मास्क लगाएर हिँड्ने, तर चुरोट र मदिरा चाहिँ सेवन गर्ने के तरिका हो साथी? यो
0: चुरोट र मदिरा सेवन त मेरो शोक हो नि।
4: यसलाई शोक नमान्नु साथी। सुर्तीजन्य पदार्थको प्रयोग र मदिराको सेवन मुटु रोग, उच्च रक्तचाप, दीर्घ श्वास प्रश्वास सम्बन्धी रोग, मधुमेह, क्यान्सर जस्ता रोगको उच्च जोखिम निम्त्याउने तत्त्वहरू हुन्।
0: ए हो र?
4: त्यति मात्र होइन साथी, शारीरिक रूपमा निष्क्रिय रहनु, नुनिलो गुलियो चिल्लो बढी खानु पनि नसर्ने रोगका जोखिम तत्त्वहरू हुन्।
0: बाफ्रे, यति धेरै जोखिम?
4: धुलो धुवानी नसर्ने रोगको जोखिम हुन्, तर तपाईँ मास्क लगाउनुहुन्छ, राम्रो बानी हो।
5: सुर्तीजन्य पदार्थ र मदिराको सेवन नगरौं, गुलियो नुनिलो तथा चिल्लो कम खाऊ, शारीरिक रूपमा सक्रिय रहन दैनिक कम्तीमा 30 मिनट व्यायाम गरौं, फलफूल र सागसब्जी प्रशस्त मात्रामा खाने गरौं, नसर्ने रोगका जोखिम निम्त्याउने तत्त्वहरूबाट टाढै बसौ। प्रदेश जनस्वास्थ्य कार्यालय लमजुङ।
4: प्रदेश जनस्वास्थ्य कार्यालय लमजुङ।
6: आया मरे नि आमा, आया नि आया।
7: के भयो दिदी तपाईँलाई? सन्चो छैन कि कसो?
6: हेर न बाबु, छाती दुख्ने, पेट गोज्ने गर्छ, कहिले काहीँ त सास फेर्नै गाह्रो। आया खै के भयो के?
7: ल दिदी, त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न, आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा।
6: जाने त भने हो बाबु, खै कहाँ जाने, कहाँ कहाँ जाने होला है?
7: ल दिदी, बेसी सर नगरपालिका साथ पुरानो बैंक चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न।
8: दैनिक प्रदान गरिने सेवाहरू, ल्याब सेवा दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत, दिसार, पिसाब तथा खकार परीक्षण गरिन्छ।
9: थाइरोइड, सुगर, प्रेसर, छाती, पेट, हार्जोनी, नसा रोग, महिला सम्बन्धी रोगहरू, नाक, कान, घाँटी सम्बन्धी रोग, छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ।
8: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ।
9: केयर फार्मेसी एन्ड ल्याब, बेसी सहर नगरपालिका साथ पुरानो बैंक चोक लमजुङ।
8: सम्पर्क फोन 9849068924, 9845536780।
3: के तपाईँलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
2: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
3: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आई निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
2: प्रकाश घिमिरे, सञ्चालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका 8, होटल द चुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9845008961।

0: नमस्कार, कार्यक्रम बदलिन्दो नेपालमा स्वागत छ। म कृष्ण शर्मा। आर्थिक विषयमा केन्द्रित कार्यक्रम बदलिन्दो नेपाल उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरिका विभिन्न एफएम स्टेशन तथा उज्यालो अनलाइनबाट एकसाथ प्रसारण भइरहेको छ। यो कार्यक्रम आज बेलुका 8 बजे पुनः प्रसारण हुन्छ। राज्य सञ्चालनका लागि कर अपरिहार्य स्रोत हो। सड़क, पुल, विद्यालय, अस्पताल, खानेपानी, विद्युत, सुरक्षा तथा सामाजिक सुरक्षा जस्ता सार्वजनिक सेवा सञ्चालन गर्न सरकारले मुख्य रूपमा नागरिकबाट उठाएको करमै भर पर्छ। त्यसैले कर तिर्नु कानूनी दायित्व मात्र होइन, जिम्मेवार नागरिकको कर्तव्य पनि हो। तर नेपालमा कर प्रणालीप्रति नागरिकको विश्वास भने अपेक्षित रूपमा बलियो हुन सकेको छैन। कर तिर्ने प्रक्रियालाई अझै पनि धेरैले झन्झटिलो, समय खर्चिने र अनावश्यक दुःख दिने प्रणालीका रूपमा अनुभव गर्ने गरेका छन्। कर कार्यालयमा लामो लाइन, प्रक्रिया बुझ्न कठिनाई, बारम्बार कागजात मिलाउनु पर्ने अवस्था, सूचना अभाव तथा कतिपय ठाउँमा भन्छन् वा अनियमितताको गुनासोले करदातालाई निरुत्साहित बनाउने गरेको छ। विशेष गरी साना व्यवसायी, स्वरोजगार व्यक्ति तथा पहिलो पटक कर प्रणालीमा आबद्ध हुने नागरिकलाई कानूनी व्यवस्था, कर विवरण बुझाउने समय, करको दर, जरिवाना र छूटका प्रावधानबारे पर्याप्त जानकारी नहुँदा अनावश्यक आर्थिक भार समेत थपिने गरेको छ। समयमै कर नतिर्दा लाग्ने ब्याज र जरिवाना बारे धेरैले पछि मात्र जानकारी पाउने अवस्था पनि देखिन्छ। अर्कोतर्फ इमान्दारितापूर्वक समयमै कर तिर्ने करदाताले त्यस बापत राज्यबाट के सम्मान, सुविधा वा प्रोत्साहन पाउँछन् भन्ने विषय पनि पर्याप्त रूपमा सार्वजनिक हुन सकेको छैन। यसले कर तिर्ने संस्कृतिको विकासमा समेत चुनौती थपेको छ। यही पृष्ठभूमिमा सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रम 2083 पनि सञ्चालनमा ल्याएको छ। यो कार्यक्रमले करदातालाई प्रोत्साहन गर्दै स्वैच्छिक कर प्रणाली, स्वैच्छिक कर सहभागिता बढ़ाउने अपेक्षा गरिएको छ। तर उपहार कार्यक्रम मात्र पर्याप्त हुन्छ कि हुँदैन भन्ने प्रश्न कायमै छ। कर प्रशासनलाई अझ पारदर्शी, प्रविधि मैत्री, सरल र सेवामुखी बनाउन के कस्ता सुधार आवश्यक छन्, करदाताको विश्वास कसरी जित्ने, कर छल्ने प्रवृत्ति कसरी नियन्त्रण गर्ने र कर तिर्नु बाध्यता होइन, नागरिकको गौरव बन्ने वातावरण कसरी सिर्जना गर्ने, आज हामी यिनै विषयमा केन्द्रित रहेर कुरा गर्छौं। हामीसँग हुनुहुन्छ आन्तरिक राजस्व विभागका निर्देशक एवं सूचना अधिकारी केशव रघुवंशी। यहाँलाई कार्यक्रम बदलिन्दो नेपालमा स्वागत छ।
1: धन्यवाद।
0: सरकारले भर्खरै मात्र करदाता प्रोत्साहन उपहार कार्यक्रम 2083 शुरू गरेको छ। खास यो कार्यक्रमको मुख्य उद्देश्य चाहिँ के हो?
1: सर्वप्रथम त प्रश्नको लागि धन्यवाद। वास्तवमा नेपाल सरकारले गत जेठ 15 गतेको बजेट मार्फत सचेत करदाता, जुन करदाता हुनुहुन्छ उहाँहरूले चाहिँ बिल बिजक लिनुहुन्छ, उहाँहरूलाई के प्रोत्साहन गरौं भनेर वस्तु तथा सेवाको खरिद बिक्रीमा चाहिँ बिल लिने दिने संस्कृतिलाई बढ़ावा दिउन् र त्यस्ता सचेत करदाताहरूलाई पुरस्कृत गरौं भन्ने उद्देश्यका साथ पुरस्कार दिने घोषणा गरेको थियो। त्यसलाई नै कार्यान्वयन गर्नको लागि यो कार्यक्रम आयोजन खोजिएको हो।
0: निकै आकर्षक र नौलो अभ्यास पनि भयो होइन?
1: हजुर।
0: यस्तो खालको कार्यक्रममा सहभागी हुनका लागि के गर्नुपर्छ, उपहार पाउनका लागि आवश्यक प्रक्रियाहरू के हुन् भन्ने खालको आम नागरिकको एउटा चासोको विषय पनि छ। प्रक्रिया र सहभागिताका तरिकाहरू के हुन् स्पष्ट पारिदिनुहोस् न।
1: यसमा चाहिँ मुख्यतया दुई किसिमले यो उपहार कार्यक्रममा सहभागी हुन सक्नुहुन्छ उपभोक्ताहरू। पहिलो चाहिँ हामीले मुख्य फोकस गरेको भनेको इलेक्ट्रोनिक पेमेन्ट हो, जस्तै क्यूआर पेमेन्ट भनौँ एक किसिमको लागि सबभन्दा अहिले चलन चल्तीमा रहेको। यसरी इलेक्ट्रोनिक पेमेन्ट विद्युतीय भुक्तानी भएको हकमा चाहिँ त्यस्ता भुक्तानीकोलाई आधार मानेर त्यो भुक्तानी रकमलाई अलरेडी हामीले चाहिँ उपहार कार्यक्रममा सहभागी गर्छौँ र उहाँहरूलाई एउटा उपहार कुपन प्राप्त हुन्छ, जसले चाहिँ उहाँहरूले कुनै अन्य प्रक्रियाहरू अप्नाइरहनु पर्दैन। अर्थात् कुनै वेब पोर्टलमा गएर आफ्ना खरिद विवरणहरू इन्ट्री गराउनु पर्दैन। जसले चाहिँ इलेक्ट्रोनिक भुक्तानी गरेको हुन्छ, वस्तु तथा सेवा खरिद गर्दा इलेक्ट्रोनिक पेमेन्ट मार्फत गरेका उपभोक्ताहरूले कुनै प्रक्रिया नअपनाइकन पेमेन्ट गरेकै आधारमा उहाँ त्यस्ता उपभोक्ताहरू उपहार कार्यक्रममा सहभागी हुन सक्नुहुन्छ। अब अर्को जुन खरिद बिक्रीमा चाहिँ हामीले नगद भुक्तानी गर्छौँ, नगद भुक्तानी गरेको खरिद बीजकको सम्बन्धमा चाहिँ ती बीजकलाई चाहिँ एउटा हामीले अहिले भर्खरै विभागले एउटा वेब पोर्टल लन्च गरेको छ। त्यो लन्च गरेको वेब पोर्टल जसलाई हामीले चाहिँ प्राइस डट आईआरडी डट जीओभी डट एनपी भनेर भनेका छौँ, त्यो वेब पोर्टलमा गइसकेपछि उहाँहरूले त्यस्ता नगद भुक्तानी गरेका बिल बीजकहरूलाई इन्ट्री गर्नुहुन्छ र उहाँहरूले इन्ट्री गर्दाखेरि विशेष गरेर खरिदकर्ताको विवरण चाहिँ हाल्नुपर्ने हुन्छ। खरिदकर्ताको प्यान नम्बर, खरिद मिति अनि खरिद गरेका कुल रकम लगायतका विषयहरू इन्ट्री गर्नुपर्ने हुन्छ। बिक्रीकर्ताको प्यान नम्बर, बिक्री रकम, बिक्री मिति उल्लेख गर्नुपर्छ भने खरिदकर्ता जसले खरिद गर्नुहुन्छ उहाँहरूले आफ्नो नाम र मोबाइल नम्बर यति इन्ट्री गरिसकेपछि उहाँले सब्मिट गर्नुहुन्छ र त्यो सब्मिट गरिसकेपछि त्यसबाट एउटा कुपन प्राप्त हुन्छ, त्यसलाई नै उपहार कार्यक्रममा पछि उहाँले क्लेम गर्न सक्नुहुन्छ।
0: त्यसो भए कस्ता खालका बिलहरू चाहिँ यो कार्यक्रमको लागि मान्य हुँदैनन्, अस्वीकार्य बिलहरू पनि होलान् होइन, र कस्ता खालका बिलहरू चाहिँ यसका लागि मान्य हुन्छ?
1: विशेष गरी हामीले अब यो कार्यक्रमको एउटा थिम भनेको नै हामीले बिल लिने दिने संस्कृतिको विकास गर्ने भन्ने हो। त्यसो हुँदाखेरि अलरेडी बिल बिजक जारी भइरहेका जस्ता कतिपय चिजहरू व्यवसायिक प्रयोजन भएका खरिद बिक्रीहरूलाई हामीले यसमा एक्सक्लुड गरेका छौँ र त्यस्तै गरेर चाहिँ सरकारी निकाय, सार्वजनिक निकायहरूबाट जारी हुने बिल बिजकहरू छ भने त्यस्ता बिल बिजकहरू पनि उहाँहरूले क्लेम गर्न पाउनुहुन्न। त्यस्तै टेलिफोन सेवा, इन्टरनेट सेवा, विद्युत, सवारी तथा ढुवानीका साधन, हवाई टिकट जस्ता खरिद गरिएका बिल बिजकहरू र त्यसपछि स्थायी लेखा नम्बर उल्लेख नभएका बिल बिजकहरूबाट पनि उहाँहरूले चाहिँ यो उपहार कार्यक्रममा सहभागी बन्न खोज्नुभयो भने सहभागी हुन पाउनुहुन्छ। ती बाहेक अन्य बिल बिजक जस्तो यहाँ एउटा ध्यान दिनुपर्ने विषय चाहिँ के छ भने व्यवसायिक प्रयोजनको लागि नभइकन उपभोक्ताले आफ्नो स्व प्रयोजनको लागि खरिद गरेका बिल बिजकहरू र अघि मैले भनेका क्याटेगोरीमा नपरेका बिल बिजकहरू चाहिँ उहाँहरूले क्लेम गर्न सक्नुहुन्छ।
0: जस्तो दैनिक उपभोग्य वस्तुहरू,
1: एक्ज्याक्टली दैनिक उपभोग्य वस्तुहरू उहाँहरूले खरिद गर्नुपर्छ भएको छ र 100 रुपियाँ भन्दा माथि मूल्यका सामानहरू खरिद गर्नु भएको छ भने त्यस्ता बिल बिजकहरू चाहिँ उपहारका लागि योग्य हुन्छ।
0: अब चाहिँ दैनिक 1 लाख र हरेक 15 दिनमा 10 लाख रुपियाँ नगद पुरस्कारको विजेता छान्ने भन्ने जुन मापदण्ड छ, यो छनौट कसरी गरिन्छ र यसको प्रक्रिया, पारदर्शिता र विश्वसनीयताका आधारहरू के हुन्?
1: हजुर, अहिले हामीले जुन उपहार कार्यक्रम सञ्चालन गरिरहेका छौँ यो बेसिकली यो चाहिँ एकदम टेक्नोलोजी फ्रेन्डली हामीले के गर्दैछौँ भने करदाताका अथवा उपभोक्ताहरूले खरिद गरेका एक्टिभिटिजदेखि र हामीले पुरस्कार वितरण गर्ने एक्टिभिटिज सबै आइटी टेक्नोलोजीमा आधारित छन्। त्यहाँ सिस्टम डेभलप भएको छ, त्यो सिस्टमले नै क्युआर पेमेन्ट लगायतका इलेक्ट्रोनिक पेमेन्टका डाटा सिस्टमकै आधारमा त्यसलाई सिस्टमबाट नै तानिन्छ र सिस्टमले जेनेरेट गरेको कुपन उहाँहरूले प्राप्त गर्नुहुन्छ। त्यस्तै नगद भुक्तानी गरेर बिल प्राप्त गर्नुभएका उपभोक्ताहरूले पनि आफ्ना बिलका इन्फर्मेसनहरू सिस्टमबाट नै इन्ट्री गर्नुहुन्छ र सिस्टमबाट इन्ट्री गरिसकेपछि उहाँहरूले सिस्टमबाट नै जेनेरेट भएको एउटा कुपन प्राप्त गर्नुहुन्छ र ती कुपनहरू सबै हाम्रो सिस्टममै स्टोर भएर बस्छन् र उपहार वितरण गर्ने क्रममा पनि डे वाइज जस्तो हरेक पाक्षिक रूपमा यो कार्यक्रम सञ्चालन हुन्छ भन्ने भन्नुको मतलब 1 गतेका दिनमा खरिद भएका बिलहरू 1 गतेको बिलहरू मध्येबाट एउटा कुपन छनौट हुन्छ, 2 गतेकोबाट एउटा इभन रूप, यस्तै प्रकारले चाहिँ 15 दिनसम्मको हरेक दिनको विजेता छनौट हुने सिस्टमले नै सिस्टम जेनेरेटेड त्यो कुपनलाई चाहिँ हामीले पुरस्कारको रूपमा वितरण गर्ने हुँदाखेरि यो सम्पूर्ण रूपमा यसमा चाहिँ ह्युमन इन्टरभेन्सन हुने सम्भावना चाहिँ 0 नै हुने भएको भएर यसलाई हामीले एकदम पारदर्शित र अहिलेको वर्तमान कन्टेक्स्टमा चाहिँ यो एकदम युजफुल र सुरक्षित छ भनेर हामी भन्न सक्छौँ।
0: आन्तरिक राजस्व विभागका निर्देशक तथा सूचना अधिकारी केशव रघुवंशीज्यू, जस्तो अब यो कार्यक्रममा यदि कुनै व्यवसायले ग्राहकलाई बिल दिन अस्वीकार गर्यो वा बिल नदिए उपभोक्ताले के गर्नुपर्छ त, विभागले उजुरी लिने त्यस्तो खालको प्रक्रिया छ कि छैन?
1: एकदम, यसमा चाहिँ 2 कुरा छ। एउटा त हामीले पनि मार्केट मोनिटरिङ गरिरहेका हुन्छौँ, अब विभाग अन्तर्गतका रहेका कर कार्यालयहरूले विभिन्न व्यापारिक संगठनहरूलाई पनि सामेल गरेर पनि मार्केट मोनिटरिङ गरिरहेको हुन्छ भने हाम्रो विभाग अन्तर्गतका कार्यालयका कर अधिकृतहरू गएर पनि मार्केट मोनिटरिङ गरिरहेको हुन्छ। त्यो मोनिटरिङ गर्ने क्रममा पनि बिल बिजक जारी भइरहेछ कि छैन भन्ने कुरा हेर्ने गर्दछ र यदि उपभोक्ता जोहरू हुनुहुन्छ उहाँहरूले बिल माग्दाखेरि पनि बिल नदिएको अवस्था हो भने त्यतिखेर तुरन्त नजिकको कर कार्यालयमा कल पनि गर्न सक्नुहुन्छ, अन्तर्राष्ट्रिय विभागमा पनि कल गर्न सक्नुहुन्छ र उहाँहरूले मलाई यसरी यो बिल प्राप्त गर्न सकेन भनेर विभाग या विभाग अन्तर्गतका कार्यालयहरूलाई त्यो जानकारी प्राप्त भयो भने विभाग र कार्यालयले तुरन्त त्यसको एक्सन लिन्छ र कानून बमोजिम हाम्रो आयकर ऐन मुहकर ऐन व्यवस्था गरे बमोजिमको जरिमाना पनि गर्छ र उहाँहरूलाई तत्काल बिल इस्यू गर्नको लागि विभागले निर्देशन पनि दिन्छ।
0: त्यसका लागि छुट्टै

0: परिवार आएर कारवाही प्रक्रिया अगाडि बढाउन सक्नुहुन्छ।
1: बिना हिचकिचा आउट मैले बिल प्राप्त गर्न सकेन भन्ने उजुरी जोसुकै नागरिकले पनि गर्न सक्यो,
0: एकदम मजाले गर्न सक्नुहुन्छ र हामी उहाँहरूलाई आह्वान पनि गर्छौँ। अब अहिले हाम्रो पुरस्कार दिने एउटा यो प्रोग्रामको उद्देश्य पनि त्यही हो, त्यो उद्देश्य पनि त्यही हो कि हामीले बिल लिने दिने संस्कृति बसाल्ने भनेर हो। भनेपछि हामी विभाग यसमा लागि नै परिरहेको छौँ र कोही करदाताले बिल मलाई दिएन भन्ने उजुरी गर्दछ भने त्यो उहाँको एकदम उहाँको अधिकारको विषय पनि हो र विभागले त्यसलाई एकदम गम्भीरतापूर्वक लिएर कारवाही प्रक्रिया अगाडि बढाउँछ।
1: नेपालमै नयाँ अभ्यासका रूपमा कार्यक्रम कार्यान्वयनमा आइरहेको छ, धेरै उपभोक्तालाई कर बीजकको महत्वबारे पर्याप्त जानकारी छैन होइन, यस कार्यक्रम मार्फत विभागले नागरिकमा कस्तो सचेतना फैलाउन चाहेको हो? यहाँले यसअघि पनि भन्नुभयो, अझै पनि साधारण नागरिकले बुझिने भाषामा स्पष्ट पारिदिनुहोस् न।
0: यसमा वास्तवमा हजुरहरूलाई पनि याद होला, हामीले पनि अब इभन हामी नेपाल सरकारका कर्मचारी हुँदा हुँदै पनि कतिपय अवस्थामा चाहिँ अब अहिलेको चलिरहेको अवस्थाले भनौँ या कतिपय अवस्थामा हामी बिल लिनबाट वञ्चित भइरहेको अवस्था छ, कतिपय अवस्थामा उपभोक्ता स्वयं जागरूक हुनुहुन्न, उहाँहरूले बिल माग्नुहुन्न भने कतिपय अवस्थामा हाम्रा जति पनि व्यापार गर्ने करदाताहरू हुनुहुन्छ उहाँहरूले बिल दिन हिचकिचाइरहेको अवस्था पनि छ। अब दुईटै अवस्था अहिले विद्यमान छ। अब वास्तवमा चाहिँ के हो भने हाम्रो जस्तो एउटा इक्जाम्पलै भनौँ, खुद्रा पसलमा गएर कुनै सामानहरू किन्यौँ भने त्यस्तै गरेर अब हामी मानव मासु पसलमा गएर मासु दैनिक रूपमा भनौँ अथवा साप्ताहिक रूपमा जसले मासु किन्न जानुहुन्छ त्यहाँ क्युआर गर्दा गर्दै पनि क्युआर पेमेन्टबाट भुक्तानी भइरहेको हुन्छ तर उहाँहरूले बिल लिने दिने बानी बसेको त्यति देखिँदैन। यस्ता क्रियाकलापहरू पनि अब सबैमा चाहिँ बिल बिजक लिने दिने बानी बसोस् भन्ने उद्देश्यका साथ यो प्रोग्राम सुरु गरेको हो। त्यसैले यसलाई एउटा पर्वको रूपमा म आम हाम्रो उपभोक्ता वर्गहरूलाई के अनुरोध गर्न चाहन्छु भने यसलाई एउटा पर्वको रूपमा लियौं र हामीले बिल बिजक लिने भने यसको पछाडि धेरै कारणहरू छन्। हुन त यसमा अब पछाडि पनि आउँदै जाला यी विषयहरूमा छलफलका क्रममा हामीले राष्ट्र निर्माणमा केही सहयोग गरौं। हामीले बिल लिनुको मतलब के हो भन्दाखेरि त्यो ट्रान्ज्याक्सन भनेको अब उहाँहरूले जसबाट किन्नु भएको छ उहाँ विक्रेताको ओभरअल कारोबारमा रिफ्लेक्सन हुन्छ, अर्थात् त्यो उहाँहरूले समावेश गर्नुहुन्छ। भनिसकेपछि त्यो बिक्री समावेश गर्नुको मतलब उहाँले अब त्यसबाट नाफा भएको जति पनि आमदानी गर्नु भएको छ उहाँमा ट्याक्स तिर्नुपर्छ र त्यो ट्याक्स राज्यलाई जानु भनेको त्यो फेरि फर्केर आएर हाम्रै विकासको लागि हो। यो कुरा बुझेर आम उपभोक्ता वर्गहरूमा चाहिँ अब बिल दिने संस्कृतिको विकास गरौं भन्न चाहन्छु र यो उपहार कार्यक्रमले त्यसलाई निश्चित रूपमा त्यसलाई चाहिँ आगामी दिनहरूमा बिल लिने दिने संस्कृति चाहिँ बढ्छ भन्ने चाहिँ मैले अथवा हामीले त्यस्तो आशा राखेका छौँ।
1: यो कार्यक्रमले कर छली नियन्त्रण र राजस्व वृद्धि गर्न पनि मद्दत पुग्छ या चाहिँ एउटा नयाँ अभ्यासको शुरूआत मात्रै हो भन्ने यहाँलाई चाहिँ के लाग्छ?
0: अब हाम्रो यो कार्यक्रम सञ्चालन गर्नुको मुख्य उद्देश्य जसरी हामीले भन्यौँ बिल लिने दिने संस्कृतिको विकास भनेर भन्यौँ, तर यसको मुख्य उद्देश्य भनेको यहाँले जसरी भन्नुभयो ठ्याक्कै त्यही नै हो। जसरी बिल लिने दिने संस्कृतिको विकास हुनु भनेको हरेक कारोबारहरूलाई हामीले कारोबारहरूलाई समावेश गर्न खोज्नु हो र समावेश गर्न खोज्नु भन्नुको अर्थ उहाँले आफ्नो कारोबार आय विवरण पेश गर्ने बेलामा त्यसलाई प्रस्तुत गर्नुपर्ने हुन्छ र प्रस्तुत गर्नु परेपछि त्यही अनुसारले उहाँले कर तिर्नुपर्ने हुन्छ। त्यसैले गर्दाखेरि अब विगतका समयहरूमा जसरी कारोबार हुँदाहुँदै पनि बिल लिने दिने नभएको कारणले गर्दा हिसाब किताब राम्रोसँग नराखिएको अवस्थाले होस् अथवा उहाँहरूले त्यसलाई इन्टेन्सन लिनै म यो कारोबार समावेश गर्दिन भनेर होस् कुनै पनि हिसाबले वास्तविक कारोबार रिफ्लेक्ट नभइरहेको अवस्था थियो। वास्तविक कारोबार एकातिर भइरहेको हुन्थ्यो भने त्यो कारोबार बमोजिमको उहाँहरूले आय विवरण पेश गर्ने बेलामा ती कारोबारहरू समावेश नगरेको अथवा त्योभन्दा थोरै समावेश गरेको अवस्थाहरू थियो भने अब त्यसलाई हामीले बिल दिँदामा अवस्थामा के हुने भयो ती सम्पूर्ण कारोबारहरू चाहिँ व्यवसाय गर्ने महानुभावहरूले आफ्नो आय विवरण पेश गर्दाखेरि उल्लेख गर्नुपर्ने भयो। त्यो उल्लेख गर्ने बित्तिकै यसले वास्तविक जति कर तिर्नुपर्ने हुन्छ ती कर चाहिँ तिर्न पर्ने अवस्थाको सिर्जना हुन्छ। यसले गर्दाखेरि कर छली हुने जुन अहिले भन्ने जति पनि अहिले हामीले सुन्नमा आइरहेका छौँ वास्तविक कारोबार चाहिँ उल्लेख गरेको हुँदैन कर छली भइरहेको छ भन्ने कुरा यसलाई एक हदसम्म यसले चाहिँ मिनिमाइज गरेर त्यो समस्यालाई समाधान गर्न मदत गर्छ भन्ने हामीले राखेका छौँ।
1: भनेको राज्यले लक्ष्य अनुसार कर चाहिँ संकलन गर्न उठाउन चाहिँ सफल हुन्छ र त्यसले यदि सफल भइहाल्यो भने त्यसले चाहिँ आम नागरिकको जीवनमा होइन देशको विकासका सवालमा के भूमिका राख्छ त सर्वसाधारणले बुझिने तरिकाले बताइदिनुहोस्।
0: यो कुरा कर वास्तवमा किन आवश्यक पर्छ भन्ने कुराबाट सुरु हुन्छ। अब जसरी केही महिना अगाडि माननीय अर्थमन्त्रीज्यूबाट जेठ 15 गते बजेटको घोषणा पनि भयो, अब बजेटमा नेपाल सरकारले के गर्छ कार्यक्रमहरू प्रस्तुत गरेको हुन्छ र त्यो कार्यक्रम प्रस्तुत गरिसकेपछि त्यो कार्यक्रम कसरी सञ्चालन हुन्छ त भन्दा त्यसको लागि स्रोतको व्यवस्थापन कसरी हुन्छ त भन्दा त्यो स्रोतको मुख्य सोर्स भनेको नै कर र त्यो करबाट नै जति पनि बजेटले राखेका लक्ष्यहरू हुन्छ त्यो प्राप्त गर्नको लागि सहयोग हुन्छ कार्यक्रमहरू सञ्चालन हुन्छ। भनेपछि त्यो कार्यक्रममा के हुन्छ त भन्दा विकासका कुराहरू हुन्छन्, ग्रामीण विकासका विभिन्न अब खानेपानी स्वास्थ्य शिक्षा सिंचाई लगायतका जति पनि हाम्रा विकासका पूर्वाधार

0: सम्बन्धी कार्यक्रमहरू अगाडि बढाउनु पर्नेछ, त्यसको लागि सोर्सको जरुरत पर्छ। त्यो सोर्स हामीले कहाँबाट कलेक्सन गर्छौँ भन्दा त करबाट कलेक्सन गर्छौँ। भनिसकेपछि त हामीले तिरेका जति पनि हामीले कन्ट्रिब्युट गर्छ, त्यो कन्ट्रिब्युट गरेका कर एकुमुलेट भएर एउटा राज्यको स्रोत बन्ने रहेछ। र त्यो स्रोत अब फेरि के हुने रहेछ भन्दाखेरि राज्यले गर्ने तीनवटा मुख्य काम, विकास, निर्माण सेवा प्रवाह र सुशासन, यिनीहरूमा चाहिँ राज्यले खर्च गर्नुपर्ने हुन्छ। र त्यो खर्च गर्ने क्रममा यही करलाई नै प्रयोग गर्ने भएको हुनाले त्यो पैसा फर्केर हामी जनता, हामी उपभोक्ताकै माझ आउँछ। यसले गर्दाखेरि यो धेरै महत्वपूर्ण विषय हो र यसले यसरी फाइदा हुन्छ भनेर म भन्न चाहन्छु।
1: निर्देशक तथा सूचना अधिकारीजी, फेरि पनि अर्को यो घुमिफिरि यही उपहारसँग सम्बन्धित प्रश्नमै आइपुग्यौं हामी। जस्तो कि पुरस्कार जित्ने व्यक्तिले रकम प्राप्त गर्नका लागि के प्रक्रियाहरू पूरा गर्नुपर्छ त?
0: जब उहाँहरूलाई घोषणा, हरेक पाक्षिक रूपमा पुरस्कार कार्यक्रमको घोषणा हुन्छ, घोषणा भइसकेपछि उहाँहरूले हाम्रो कार्यविधिमा त्यो कुरा स्पष्ट उल्लेख पनि गरिएको छ, सम्पूर्ण उपभोक्ता वर्गहरूले हाम्रो वेबसाइटमा गएर कार्यविधि पनि हेर्नु सक्नुहुन्छ। त्यसमा चाहिँ के उल्लेख छ भने जब उहाँको कुपन विजेताको रूपमा घोषणा हुन्छ, घोषणा भइसकेपछि उहाँले त्यो सकल बीजक जे छ उहाँको त्यो सकल बीजक अनि उहाँको परिचय पत्र र उहाँको अब स्थायी लेखा नम्बर, अहिले त पर्सनल प्यान, त्यो बारेमा पछि हामी छलफल पनि गरौँला, पर्सनल प्यान उहाँले लिनुपर्ने हुन्छ, पर्सनल प्यान र उहाँको बैंक खाता, यी चारवटा विवरण त्यसपछि आवश्यक पर्छ। र त्यो चारवटा विवरण राखेर उहाँले नजिकको कर कार्यालयमा गएर उपहारको लागि क्लेम गर्न सक्नुहुन्छ।
1: बैंक खाता हुनु पर्यो, व्यक्तिगत प्यान नम्बर हुनु पर्यो, पैसा प्राप्त गर्ने बेला कि अर्थात त्योभन्दा पहिले भएको हुनुपर्ने।
0: प्यान नम्बर चाहिँ उहाँले अब अहिले छैन भने पैसा प्राप्त गर्ने बेलामा पनि क्रिएट गर्न सकिन्छ। त्यो प्यान पर्सनल प्यानको लागि उहाँलाई कुनै धेरै समय लाग्दैन, एउटा सानो विवरण भरिसकेपछि उहाँले प्राप्त गर्न सक्नुहुन्छ। अलरेडी प्यान छ भने त्यही प्यान उहाँले उपलब्ध गराउन सक्नुहुन्छ। अब उहाँले मुख्य महत्वपूर्ण कुरा चाहिँ के छ भने अहिलेदेखि उहाँले बिल लिने बानी चाहिँ बसाल्नु पर्यो, किनभने पछि उहाँले मानौ एक गते चाहिँ उहाँले खरिद गर्नुभएको छ, उहाँले इन्ट्री पनि गर्नुभयो, अथवा उहाँले क्यूआरबाट पेमेन्ट गर्नुभयो, उहाँले इन्ट्री नै गर्नु परेन, तर उहाँले कुपन प्राप्त गरिसक्नु भएको छ, तर उहाँले पुरस्कार पनि प्राप्त गर्नुभयो, तर उहाँले बिल लिन बिर्सनु भयो भने त्यतिखेर पछि गएर उहाँले बिल लिन जानुभयो भने कहिले कहीँ प्राविधिक समस्या पनि हुन सक्छ, किनभने उहाँले बिल त्यतिखेर बिल नकाटेको कारणले गर्दा पछिल्ला डेटहरूको बिल काटिसकेको अवस्था हुनसक्छ। फेरि पुरानो डेटको बिल इस्यु गर्न विक्रेता हुनुहुन्छ, उहाँलाई पनि प्राविधिक रूपमा त्यसलाई समस्या सिर्जना हुन्छ। त्यसैले गर्दा अब उहाँसँग ओरिजिनल बिल नहुँदा बित्तिकै के हुने भयो, उहाँलाई फेरि त्यो पुरस्कार पाइसकेको पुरस्कार क्लेम गर्न पनि समस्या हुन्छ। त्यसले गर्दा मुख्य ध्यान दिनुपर्ने विषय चाहिँ के हो भने अब उहाँ यदि पुरस्कार म प्राप्त गर्छु, किनभने यो उपभोक्ता हामी उपभोक्ता मध्येबाटै पाउने, हरेक दिन 1,00,000 पुरस्कार प्राप्त गर्ने भनेको हामी मध्येको उपभोक्ताले हो, र पाक्षिक रूपमा बम्पर उपहार अन्तर्गत 10,00,000 एकजनालाई प्राप्त गर्ने भनेको छ, त्यो पुरस्कार पाउने पनि हामी उपभोक्ता नै हो। त्यसैले बिल लिने मात्र होइन त्यसलाई सुरक्षित पनि राखौँ, र बिललाई चाहिँ उपहार प्राप्त गरेको खण्डमा त्यो सकल बिल पनि पेश गर्नुपर्ने हुन्छ। त्यसैले यी चारवटा विषय अघि मैले भने, सकल बिल, परिचय पत्र, स्थायी लेखा नम्बर र उहाँको बैंक खाता, यति कुराहरू लिएर उहाँले पुरस्कारको लागि क्लेम गर्नुहुन्छ। र त्यसको त्यो बिल सकल हो भन्ने प्रमाणित भइसकेपछि अनि उहाँको खातामा त्यो पैसा जम्मा हुन्छ।
1: हजुर, मैले यो कुरा किन गर्दैछु भने अबको चाहिँ केही दिनपछि 1,00,000 र 10,00,000 विजेता हुने उपभोक्ताहरू, आम नागरिकको संख्या चाहिँ आउला दाबी गर्नका लागि होइन, त्यो त्यसका लागि अब जसले पुरस्कार जित्नुहुन्छ त्यो पुरस्कार बापत कर कट्टी अन्य हुने अर्थात अन्य कुनै कानूनी प्रक्रियाहरू पनि पूरा गर्नुपर्ने हुन्छ कि भन्ने एउटा चासोको विषय छ। त्यसमा कुनै छुट्टी कानूनी प्रावधान छ कि के हो?
0: यसमा चाहिँ यस्तो छ, हामीले यसलाई एउटा हाम्रो आयकर ऐनले के भन्छ भने यस्ता आकस्मिक लाभहरू प्राप्त गरेको अवस्थामा हामीले अन्य लटरीहरूबाट होला अथवा अन्य विविध पुरस्कार स्वरूप प्राप्त गरेका आकस्मिक लाभहरू प्राप्त गरेको छ भने त्यसमा 25% कर कट्टी गर्नुपर्छ। यो हाम्रो राज्यको आयकर ऐनमा व्यवस्था भएको विषय। अब यस्तै गरेर हाम्रो यो उपहारमा पनि आयकर ऐन अन्तर्गतै करकटी चाहिँ गर्नुपर्छ। अब यो पुरस्कारको रकम चाहिँ नि 1,33,334 रुपियाँ भएको हुँदाखेरि त्यो 25% ट्याक्स काटिसकेपछि उपभोक्ताको हातमा 1,00,000 रुपियाँ पर्दछ दैनिक विजेताको रूपमा। र 10,00,000 जुन कुरा छ यहाँले भन्नुभएको पाक्षिक रूपमा, त्यो 10,00,000 चाहिँ उहाँले 25% ट्याक्स काटेर मात्रै प्राप्त गर्नुहुन्छ।
1: भनेको 1,00,000 सिधै 1,00,000 नै हो, त्योभन्दा बढीको जति रकम छ त्यो करकटीमा जान सक्छ।
0: हजुर,
1: 10,00,000 चाहिँ घट्ने भयो,
0: 10,00,000 चाहिँ घट्ने भयो, किनभने 10,00,000 भनेको उहाँको अब अमाउन्टमा चाहिँ त्यसमा 10,00,000 नै भएको भएर त्यसमा ट्याक्स काट्दाखेरि जति प्राप्त हुन्छ, 25% ट्याक्स जति बाँकी रहन्छ त्यति उहाँले पाउनुहुन्छ। भनेको 7,50,000 उहाँले प्राप्त गर्नुहुन्छ।
1: हजुर, यो त भयो अब पुरस्कार प्राप्त गर्ने प्रक्रिया। प्राप्त गरिसकेपछि के कस्ता प्रावधानहरू कार्यान्वयन गर्नुपर्छ अथवा पालना गर्नुपर्छ भन्ने कुरा, अर्को यदि उपभोक्ता

0: उपहार कार्यक्रम यहाँहरूले उपहार कार्यक्रमबाट पुरस्कार प्राप्त गर्नुहुन्छ त्यो एक ठाउँमा छँदैछ, यो एउटा यसलाई उत्सवको रूपमा मनाऊ र मुख्य रूपमा हामीले भनेको यो बिल लिने दिने संस्कृतिलाई विकास गर्दा बित्तिकै यसले उपभोक्ताले बिल लिनुका उहाँहरूका फाइदा उहाँहरूले प्राप्त गर्नु पाउनु गर्नुहुन्छ भने उपभोक्ता हाम्रा करदाताहरू जति पनि व्यवसायीहरू हुन्छ उहाँहरूले पनि बिल दिनुपर्ने रहेछ अथवा नलिँदाखेरि पनि अब के हुने भयो भन्दाखेरि त्यसको रिपोर्टिङहरू हुने भयो भन्ने कुरा हुन्छ, यसबाट सबैजना सतर्क रहने अवस्था रहन्छ भनिसकेपछि अब मैले के भन्छु भने उपभोक्ता महानुभावहरूलाई पनि हामीले 100 रुपियाँ भन्दा बढी अथवा जतिको पनि खरिद गर्नुहुन्छ अब हामीले बिल लिने बानी बसालौं, बिल दिन यदि कसैले आनाकानी गर्छ अथवा बिल दियो भने 13% भ्याट लाग्छ लगायतका विषयहरू जति पनि यस्ता समस्याहरू क्रिएट गर्न खोजेर बिल नदिन खोज्छ भने उहाँहरूलाई तुरन्त हाम्रो नजिकका कर कार्यालय वा अन्तर्राष्ट्रिय विभागमा रिपोर्टिङ गरौं र आफूले बिल लिने तपाईँहरूको अधिकार हो त्यसैले तपाईँहरू बिल लिनुहोस् भनेर भन्छु भने अब हाम्रा उद्योगपति अथवा व्यापारी वर्ग जति पनि हुनुहुन्छ व्यवसायीहरूलाई पनि हाम्रो के आग्रह छ भने अब एउटा यसलाई महोत्सवको रूपमा मनाऊ, अब पनि हामीले बिल नदिउँ बिल नदिएकै आधारमा कारोबार चाहिँ वास्तविक रूपमा हामीले कारोबार प्रस्तुत गर्नु पर्दैन अथवा हामीले केही कर घटाउन सकिन्छ कि भन्ने भन्दा पनि तपाईँहरूले 25% कर तिर्नु भनेको 75% तपाईँहरूको भागमा नै आउने हो भन्नाले जति तपाईँ बढी कर तिर्नुहुन्छ त्यति नै बढी तपाईँले आफूले बेनिफिट प्राप्त गराउनु भएको हुन्छ, 25% राज्यलाई दिने हो त्यसैले गर्दाखेरि हामीले कर नतिरिकन आमदानी बनाउने भन्दा पनि कर तिरेर नै अगाडि बढौं त्यसैले गर्दा बिल दिनलाई अब नहिचकचाउँ भनेर पनि भन्न चाहन्छु।
1: तपाईँ अहिले उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको कार्यक्रम बदलिँदो नेपाल सुनिरहनु भएको छ। आर्थिक विषयमा केन्द्रित आजको कार्यक्रममा हामी राज्यले उठाउने कर र करदातालाई सजिलो र हौसला थप्ने सरकारी प्रयासमा केन्द्रित रहेर कुराकानी गरिरहेका छौं आन्तरिक राजस्व विभागका निर्देशक एवं सूचना अधिकारी केशव रघुवंशीसँगको थप कुराकानी बाँकी नै छ। उज्यालो सुन्दै गर्नुहोला।
2: पानीको धारा त बन्द भयो तर ग्यास सिलिन्डरको रेगुलेटर चाहिँ बन्द गर्नुभयो त।
3: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
4: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स फिस्टुला फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
3: विशेषज्ञ सेवाहरू निशुल्क शल्यक्रिया सेवा अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा दैनिक ओपीडी तथा शल्यक्रिया सेवा
4: रोग लुकाएर नराखौं समयमै परीक्षण गरौं।
3: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ फोन 01-4110-696 41106 96
5: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।

0: सीधा खुरा प्रश्न विचार
1: उजालो रेडियो नेटवर्क
2: तपाईं अहिले उज्यालो रेडियो नेटवर्कमा कार्यक्रम बदलिँदो नेपाल सुनिरहनु भएको छ। यो कार्यक्रम काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरिका विभिन्न रेडियो स्टेशन तथा उज्यालो अनलाइनबाट एकसाथ प्रसारण भइरहेको छ। आर्थिक विषयमा केन्द्रित आजको कार्यक्रममा हामी राज्यले उठाउने कर र करदातालाई सजिलो र हौसला थप्ने सरकारी प्रयासमा केन्द्रित रहेर कुरा गरिरहेका छौं। हामीसँग हुनुहुन्छ आन्तरिक राजस्व विभागका निर्देशक एवं सूचना अधिकारी केशव रघुवंशी। केशव रघुवंशीज्यू, यहाँलाई कार्यक्रममा पुनः पनि स्वागत छ।
3: धन्यवाद।
2: अब यो जुन उपहारको कुरा गर्यौं हामीले, यो विषयमा छलफल गरिरहँदा राजस्व विभाग अर्थात नेपाल सरकारको तर्फबाट करदातालाई प्रोत्साहन गर्नका लागि यस्तै खाले अन्य कुनै कार्यक्रमहरू पनि छन् कि?
3: अहिले अगाडिदेखि पनि आइरहेको प्रोग्राम हो, तर यसपालि पनि त्यो प्रोग्राम केही समय पछाडि लन्च हुन्छ होला। योभन्दा अगाडि एउटा प्रोग्राम के थियो भने, यो हाम्रो इलेक्ट्रोनिक पेमेन्ट गर्ने क्रममा चाहिँ भीएटीको 10% चाहिँ तुरन्त रिटर्न हुन्छ। 10% चाहिँ पहिला के थियो भने, पहिला पेमेन्ट गर्नुपर्छ पछि रिटर्न हुन्छ भन्ने थियो भने, अब यसपालिदेखि चाहिँ हामीले के गर्न खोज्दैछौँ भने, उहाँहरूले इलेक्ट्रोनिक पेमेन्ट गर्नुहुन्छ भने भीएटी जति रकम तिर्नुभएको हुन्छ त्यसको 10% चाहिँ उहाँहरूलाई डिस्काउन्टकै रूपमा त्यहीँ घटेर, त्योभन्दा 10% घटाएर मात्रै उहाँले तिर्न पाउने व्यवस्था पनि हामीले अहिले हाम्रो बजेट मार्फत व्यवस्था पनि आज सँगसँगै, त्यसैले त्योलाई पनि हामीले निकट भविष्यमा लागू गर्दै जाने हो। त्यसैले यस्तै खालका यी दुईटा प्रोग्राम चाहिँ प्रत्यक्ष देखिने खालका छन्
2: भनेको, त्यो करको 10% फिर्ता हुने कार्यक्रम अहिले कार्यान्वयनमा छैन,
3: अहिले त्यसको पनि एउटा कार्यविधिहरू बन्ने क्रममा नै छ र त्यो निकट भविष्यमा त्यो पनि अगाडि बढ्छ भनेर, अहिलेलाई हामीले अब जस्तो धेरै प्रोग्राममा त एकचोट लन्च गर्दाखेरि भन्दा अहिले हामी उपहार कार्यक्रममा फोकस भएको भएर त्यो प्रोग्राम पनि आउँछ, किनभने त्यो बजेट भाषणमै व्यक्त भएको प्रोग्राम हो। तर यो प्रोग्राममा एउटा हामी अहिले लागि परेको हुँदाखेरि अब त्यो प्रोग्राम पनि केही समय पछाडि आउँछ भनेर भन्न सकिन्छ।
2: आज हामी कार्यक्रम बदलिन्दो नेपालमा आन्तरिक राजस्व विभागका निर्देशक तथा सूचना अधिकारी केशव रघुवंशीसँग कुराकानी गरिरहेका छौं। हामीले यसअघि उपहार कार्यक्रममा केन्द्रित लामो छलफल गर्यौं। अब यो खासमा कर भनेको के हो, सामान्य भाषामा नागरिकले बुझ्ने गरी स्पष्ट पारिदिनुहोस् न।
3: करलाई हामीले एउटा वाक्यमा भन्नुपर्दा चाहिँ, कर भनेको राज्यलाई तिर्नुपर्ने अनिवार्य भुक्तानी भनेर भन्छ। हामीले त्यो पढ्ने क्रममा पनि त्यो कुराहरू उल्लेख गरिरहेको हुन्छ। अब यो अनिवार्य भुक्तानी कसरी भयो भन्दाखेरि, राज्यले कानून बनाएको हुन्छ र कानून बनाएर कानून अन्तर्गत रहेर राज्य अन्तर्गत रहेका नागरिकहरूले गरेको आय आमदानीको 10% चाहिँ अनिवार्य रूपमा राज्यलाई भुक्तानी गर्नुपर्छ भनेर एउटा नियम नीति बनाएको हुन्छ, जसलाई हामीले कर भनेर भन्छौँ। र त्यो कर विभिन्न प्रकारको हुन्छ, कर चाहिँ विभिन्न प्रकारका हुन्छन्। जसलाई हामीले दुईटा प्रकार, मुख्य रूपमा हामीले दुई प्रकारबाट बुझ्न सक्छौँ। एउटा प्रत्यक्ष कर भन्छ, अर्को अप्रत्यक्ष कर भन्छ। प्रत्यक्ष कर भनेको चाहिँ तपाईँको जसले आमदानी गरेको हुन्छ उहाँहरूले नै तिर्नुपर्छ। फर एक्जाम्पल, हामी यो जो जागिर गर्नुहुन्छ अथवा रोजगारदाताबाट रोजगार प्राप्त गर्ने व्यक्तिले आमदानी प्राप्त गरिसकेपछि त्यहाँ पनि हामीले कर तिरेका हुन्छौँ। त्यस्तै व्यवसाय गर्नेहरूले व्यवसायबाट आमदानी गरेपछि त्यो आमदानीको उहाँहरूले कर तिर्नु भएको हुन्छ। अर्को एउटा अप्रत्यक्ष कर भन्ने हुन्छ, त्यो चाहिँ त्यसको प्रशासन एउटा संस्थाले एउटा निकायले गरिरहेको हुन्छ भने त्यसको करको भार चाहिँ अर्कोलाई परिरहेको हुन्छ। फर एक्जाम्पल, मुहकरको विषय, अब मुहकर उठाउने जिम्मा विक्रेताले लिइरहेको हुन्छ, उहाँले रिपोर्टिङ गर्नुहुन्छ। त्यो मुहकर जुन उठाउनु भएको हुन्छ त्यो मुहकर चाहिँ उहाँको आफ्नो पैसा होइन, त्यो पैसा चाहिँ भनेको के हो भने, जसले सामान खरिद गर्नु भएको हुन्छ उहाँले तिर्नु। भनेपछि सामान खरिद गर्ने खरिदकर्ताले तिर्नु भएको करको लाई उठाउने जिम्मा चाहिँ विक्रेताले लिने र त्यो उठाइसकेपछि राज्यलाई दिने, त्यस्तो खालको पनि त्यो अप्रत्यक्ष भयो। अर्को भनेको प्रत्यक्ष कर हुन्छ, प्रत्यक्ष कर चाहिँ जसले आमदानी गरेको हुन्छ उहाँले तिर्नुहुन्छ। र अब यो कर किन तिर्नुपर्छ भन्ने प्रश्नमा चाहिँ अघि हामीले अलि अगाडि पनि कुरा गरिसकेका छौँ विषय होइन, यो भनेको चाहिँ एउटा राज्य सञ्चालनको लागि एकदमै आवश्यक पर्ने र राज्य सञ्चालन मात्रै नभनौँ, राज्यको मुख्य उद्देश्य तिनवटा अघि मैले पनि भनिदिएँ, जीडीएस भनेर भन्छ, गभर्नेन्स सर्भिस डेलिभरी सुशासनको कुराहरू। अब यी विषय चाहिँ अब राज्यको के पोलिसी पनि हुन्छ भने, प्रत्यक्ष कर भनेको कस्तो हुन्छ, जसको बढी आमदानी हुन्छ उसले तिर्ने, र बढी आमदानी हुन्छ उसले तिरेको पैसालाई आमदानी नहुने रिमोट एरिया होइन, जहाँ चाहिँ विकासको प्रोग्रामहरू बढी आवश्यक छ र जहाँका जनताहरूको शिक्षा स्वास्थ्य रोजगारी खानेपानी विद्युत लगायतका यस्ता बेसिक इन्फर्मेसन के इन्फ्रास्ट्रक्चरहरू पुगेको हुँदैन, सुविधाहरू प्राप्त गरेको हुँदैन, त्यस्ता एरियामा त्यो विकासका ती कार्यक्रमहरू लैजानु पर्यो भने के गरेको हुन्छ त, कर तिर्ने बेलामा हुनीले अथवा प्रत्यक्ष कर चाहिँ, प्रत्यक्ष कर चाहिँ अब जरी आमदानी बढी उसले तिरेर आउँछ र त्यसको फाइदा फेरि कसले प्राप्त गरेर आउँछ भने, ग्रामीण भेग जहाँ चाहिँ विकासका बढी कार्यक्रमहरू लानु परेर आउँछ, ती विकासका कार्यक्रम त्यो पैसा पुगिरहन्छ। त्यसैले गर्दा हामीले तिरेको कर कहीँ नै कहीँ कुनै न कुनै माध्यमबाट हाम्रै लागि त्यो खर्च भएर आउँछ, त्यसैले पनि यो कर तिर्नुपर्छ र कर तिर्ने बानी चाहिँ बसाल्नुपर्छ र करका फाइदा पनि यही नै हो भनेर भन्छ।
2: कर त तिरियो तर त्यो कहाँ जान्छ भन्ने भर होइन कि एउटा राज्यको नीति कार्यान्वयनका चरणमा आफ्नै क्षेत्रमा आफ्नै ठाउँमा पनि आइपुग्ने एउटा चाहिँ लगानी हो यसरी बुझ्दा भयो
3: यो एउटा लगानी नै भन्नु पर्यो हजुर हजुर फेरि यो चाहिँ कस्तो भयो भन्दाखेरि अब अप्रत्यक्ष करको रूपमा चाहिँ अब तपाईँले जति उपभोग गर्नु भएको हुन्छ त्यो अनुसारले तिर्दै जानुपर्ने अवस्था हुने भयो अप्रत्यक्ष करको रूपमा चाहिँ आमदानी जति हुन्छ त्यो अनुसारले तिर्ने भयो तर कहिलेकाहीँ कस्तो अवस्था पनि भइदिन्छ हामीले तिरेको भन्दा बढी हामीलाई आइरह पनि हुनसक्छ यो चाहिँ कस्तो भने राज्यले आफ्नो एउटा सन्तुलन ल्याउनको लागि राज्यले त्यसलाई सदुपयोग गर्दछ र त्यसले अघि तपाईँले भन्नुभयो जस्तै आफू कहीँ फर्काउनको लागि हामीले गरेको यो किसिमको लगानी नै सम्झौँ यहाँले भन्नुभयो अप्रत्यक्ष रूपमा यो एउटा किसिमको लगानी पनि हो
2: अब यो चलन चल्तीको भाषामा कतिपयले त अभ्यासै पनि गर्नुभएको होला कतिपयले सुनेको मात्रै पनि होला त्यो आफ्नो व्यवसायिक अभ्यासमा भर पर्ने कुरा हो आयकर प्यान मूल्य अभिवृद्धि कर भ्याट यस्ता सवालमा अझै पनि धेरै भ्रम देखिन्छ यी तीनवटाको बीचमा मुख्य अन्तर चाहिँ के हो खास यी के कस्ता सवाल हुन्
3: अब आयकर भनेको चाहिँ वास्तवमा अघि हामीले भने जस्तो प्रत्यक्ष कर हो जुन चाहिँ अब आमदानी गर्ने तिर्छ अब यो चाहिँ जस्तो अब व्यवसाय भन्यो भने व्यवसायले व्यापार गर्दा आमदानी गरेको हुन्छ उहाँले आमदानी गरेको बाट उहाँहरूले खर्च गरेका पाटहरू उहाँले खरिदी गरेका पाटहरू घटाउनुहुन्छ त्यहाँ नाफा हुन्छ त्यो नाफामा कर तिर्छ त्यो हाम्रो आयकरको पाटो भयो र त्यो आयकर खालि व्यापारमा मात्रै लागु हुँदैन जस्तो रोजगार गर्ने व्यक्तिले पनि आफूले प्राप्त गरेको आमदानी कुनै पनि व्यक्तिले आफूले प्राप्त गरेको आमदानीमा राज्यले नियमअनुसार कर लगाउँछ भने त्यो आयकर अन्तर्गत हाम्रोमा पर्छ अब यहाँले अर्को प्रश्न उठाउनु भएको मूल्य वृद्धि कर प्यानको कुरा गर्नुभयो प्यान र मूल्य वृद्धि कर प्यान भन्ने विषय चाहिँ फेरि यो कर भन्दा पनि प्यान भनेको चाहिँ एउटा पर्मानेन्ट एकाउन्ट नम्बर भन्छ त्यो भनेको चाहिँ तपाईँले अब त्यसमा दुईटा प्रकारका हुन्छन् एउटा बिजनेस प्यानमै जाउँ अहिले प्यानमा बिजनेस प्यान भनेको चाहिँ तपाईँले व्यवसाय गर्नु भएपछि तपाईँको लागि एउटा आइडेन्टिटी दिएको हो जस्तो अब नाम त एउटै पनि धेरै जोडेको हुनसक्छ त्यसैले त्यो प्यान नम्बर तपाईँले प्राप्त गरिसकेपछि यो फलानु प्यान नम्बर भनेपछि यो व्यवसायको हो है भनेर भोलि कुनै पनि कारोबार गर्दाखेरि उहाँले आय विवरण बुझाउनु हुँदाखेरि उहाँले कर चुक्ता लिनु हुँदाखेरि कुनै पनि कर सम्बन्धी क्रियाकलापहरू गर्नुपर्ने अवस्था आयो भने उहाँले आफ्नो मेरो आइडेन्टिटी के हो त मेरो भन्ने एउटा युनिक नम्बर जेनेरेट भयो यसलाई हामीले प्यान भनेर भन्छौँ र त्यस्तै गरी व्यक्तिगत प्यान पनि हुन्छ जसको व्यवसाय केही पनि हुँदैन तै पनि उहाँले प्यान लिन सक्नुहुन्छ एउटा जागिर पारिश्रमिक आय मात्रै भएको व्यक्तिले पनि उहाँले उहाँको एउटा छुट्टै प्यान हुन्छ पर्सनल प्यान जसमा चाहिँ उहाँले आफूले आमदानी गरेको मध्येबाट उहाँले कति कर तिर्नु भयो कति आमदानी गर्नुभयो भन्ने लगायतका सम्पूर्ण इन्फर्मेसनहरू त्यो प्यानमा हामीले सिस्टममै स्टोर भएको हुन्छ त्योबाट पनि हामीले हेर्न सक्छौँ र उहाँको एउटा पर्सनल एकाउन्ट आइडेन्टिटी हो यो
2: व्यक्तिको
3: भने अब अर्को उहाँले भन्नुभएको एउटा प्रश्न लास्टको तपाईँले भन्नुभएको थियो जुन भ्याट भनेको चाहिँ अब भिएटी भनेको चाहिँ के हो भने व्यवसाय गर्ने क्रममा दुईवटा कारोबारहरू हुन्छन् एउटा कारोबार चाहिँ भिएटी लाग्ने मूल्य वृद्धि कर लाग्ने कारोबार गरेका हुन्छन् कर यो हाम्रो व्यवसाय गर्ने क्रममा अर्को चाहिँ नि मुहकर नलाग्ने कर यो चाहिँ कसरी छुट्टिन्छ भन्दा हाम्रो मुहकर ऐनको अनुसूची एक भन्ने हुन्छ त्यो अनुसूची एकमा चाहिँ मूल्य वृद्धि कर नलाग्ने कर छुटका लिस्टहरू हुन्छन् त्यहाँ उल्लेख भएका सामानहरूको कारोबार मात्रै गर्नुभयो भने उहाँ मुहकरमा दर्ता पनि हुनु पर्दैन तर यदि उहाँले मिक्स कारोबार भन्नाले कर लाग्ने पनि कारोबार गर्नुभयो कर नलाग्ने पनि कारोबार गर्नु मिश्रित कारोबार गर्नुभयो अथवा उहाँले सेवा व्यवसायहरू गर्नुभयो भने सामान्यतया अहिलेको हाम्रो अनुसार चाहिँ 50 लाख वार्षिक रूपमा 50 लाख भन्दा बढीको कारोबार गरिसकेपछि त्यस्ता मिक्स ट्रान्जेक्सनहरू गर्नुभएकोहरूले उहाँले के गर्नुपर्ने हुन्छ त भन्दाखेरि भिएटीमा दर्ता हुनुपर्छ र भ्याट असुल गर्नुपर्छ त्यस्तै सेवाको छ भने 30 लाखभन्दा माथिको कारोबार भयो भने उहाँले चाहिँ नि मुहकरमा दर्ता हुनुपर्छ त्यसैले मुहकर भन्ने विषय चाहिँ मुहकर उठाउनको लागि र एउटा सिलिङभन्दा माथि मुहकर लाग्ने कारोबार गरिसकेपछि गर्नुपर्ने विषय भयो पिए प्यान भनेको उसको आइडेन्टिटीको लागि लिने विषय भयो आयकर भनेको उसले कारोबार गरेकोमा नाफा प्राप्त जति पनि हुन्छ उसले आमदानी गरेको हुन्छ त्यो आमदानी गरेकोमा तिर्ने करको नाम नै हामीले आयकर भनेर राखेका छौँ यसरी यो तिनीहरूलाई हामी छुट्याउँ
2: अब नेपालमा कर तिर्ने संस्कृतिलाई अझ प्रभावकारी बनाउन आवश्यक छ भनेर बहसहरू छलफल पनि भइरहेको हुन्छ अलि झन्झटिलो प्रक्रिया छ भन्ने एउटा सवाल त छुटी छ पछि कुराकानीमा जोडिएला यसलाई अझै प्रभावकारी बनाउन आन्तरिक राजस्व विभागले अहिले चाहिँ के कस्ता पहलहरू गरिरहेको छ त
3: हामीले विशेष गरी यो कोविड पछाडि भनौँ अलिक एकदम देखिने गरेर धेरै चाहिँ हामी अहिले अब एकदम आइटी सकेसम्म यसलाई अब के हुनुपर्छ हाम्रो एउटा मात्रै उद्देश्य के छ भने सकेसम्म करदाताहरूले चाहिँ कुनै पनि कर सम्बन्धी कुनै पनि क्रियाकलाप गर्नको लागि सकेसम्म फिजिकल प्रेजेन्स हुन नपरोस् र अर्को कुरा चाहिँ उहाँहरूलाई एउटा दुःख कर तिर्न आउने बेलामा उहाँले दुःख फिल गर्न नपरोस् भनौँ न पेन पोइन्ट्सहरू हुन्छ नि जति पनि उहाँहरूको पेन पोइन्ट्सहरूलाई चाहिँ कहाँ कहाँ छन् भनेर हामीले अध्ययनहरू गर्दै काम गर्ने क्रममा भएका अनुभवका आधारमा उहाँहरूले यो अवस्थामा चाहिँ उहाँहरूले अप्ठ्यारो महसुस गरिरहनु भएको छ, उहाँहरूलाई गाह्रो परेको छ, त्यसैले हामीले यो चिजहरू सुधार्नुपर्छ भनेर हामीले सकेसम्म चाहिँ अहिले हामीले एकदम फोकस गरेको भनेको अनलाइन सम्पूर्ण क्रियाकलाप, उहाँले चाहे दर्ता गर्नु पनि धेरै जसो कुराहरू दर्ता गर्ने क्रममा पनि अनलाइनबाटै पहिला उहाँहरूले आफ्नो इन्फर्मेसनहरू राख्नु पाउन् होइन, दर्ता गर्नेदेखि उहाँले चाहिँ नि कर चुक्ता लिने, उहाँले आय विवरण पेश गर्ने, उहाँले टिडिएस विवरण पेश गर्ने, यी लगायतका सम्पूर्ण क्रियाकलाप चाहिँ अनलाइनमा गर्न पाउन् भनेर हामीले अनलाइनतर्फ हामीहरू गइराखेका छौँ र धेरै हामी हदसम्म अगाडि पनि बढिसकेको अवस्था हो। र त्यो बाहेक चाहिँ हामीले अहिले करदाता एउटा जस्तो एउटा करदाता कर कार्यालयको एउटा करदाता शाखामा सेवा शाखामा आएर आफ्नो कुनै कामको लागि उहाँ आउनुहुन्छ, निवेदन दिनुहुन्छ भने त्यहाँ आइसकेपछि उहाँले त्यो कामको लागि धेरै ठाउँमा जान नपरून् सजिलोसँग हुन् भनेर कार्यालयको स्ट्रक्चरहरू मिलाउने लगायतका विषयदेखि लिएर सोधपुछ कक्ष राख्ने विषयदेखि लिएर यी सम्पूर्ण साना साना विषयहरूलाई पनि हामीले ध्यान दिएर सकेसम्म करदाताहरूलाई दुःख नहोस् भनेर हामीले अहिले हाम्रा क्रियाकलापहरू अगाडि बढाइरहेका छौँ। त्यसैले यी दुईटा विषय नै मुख्य रूपमा हामीले ध्यान दिएर अगाडि बढेको अवस्था हो।
2: केही कुराहरू अब भौतिक व्यवस्थापनको कुरादेखि लिएर बाटो छोट्याउने कुरा त एउटा अब नियम कानूनलाई नै अलिकति सरल बनाउने खालको, जस्तो नागरिक धेरै नागरिक तथा साना व्यवसायलाई अहिले पनि कर भनेको के हो होइन, अर्थात त्यो कर सम्बन्धीका नियमहरू चाहिँ नबुझिने भाषाको छ, जटिल हुने गरेका छ, कर प्रणालीलाई सरल र सहज बनाउन विभागसँग थप योजनाहरू के छन्?
3: हामीले अहिले यहाँले एकदम सही भन्नुभयो, हामीले अहिले जस्तो अब कतिपय कुराहरू त करका कुराहरू बुझिँदैन, कर कानुन चाहिँ अलिक क्लिष्ट छ बुझिँदैन भन्ने कुरा सधैँ आइरहन्छ हामीलाई। इभन हामीले पनि आयकरको कतिपय कुराहरू चाहिँ काम गर्नु परेपछि मात्रै यसले यस्तो भनेको रहेछ भन्ने हामी पनि कतै कुनै दफाहरूमा योभन्दा अगाडि त हामीले याद नगरेका विषय रहेछ भन्ने हामी आफै पनि पढ्छौँ भनिसकेपछि डेफिनेटली यो अलिकति जटिल जटिल विषय नै हो आयकरको विषय। तथापि अहिले हामीले चाहिँ जसरी यहाँले भन्नुभयो कर कानूनमै चाहिँ जस्तो एउटा इक्जाम्पल यहाँलाई भनौँ, हामीले पहिला यो डे वान भने सानसाना करदाताहरूले जुन विवरण पेश गर्थ्यो उहाँहरूलाई कर चुक्ता लिनलाई झन्झट थियो। अहिले हामीले के गर्यौँ भन्दाखेरि उहाँले पेमेन्ट गर्दा गर्दै त्यो कर चुक्ता चाहिँ त्यो पेमेन्ट गरेकै बेलामा त्यही विवरणले पुग्ने, अर्को छुट्टै विवरणै पेश गर्न नपर्ने हामीले बनायौँ होइन। र त्यसले गर्दा के भयो भने अब उहाँहरूले जुन ब्याङ्कमा भाउचर भर्नुहुन्छ नि तिर्नुहुन्छ त्यसकै आधारमा उहाँले कर चुक्ता पाउनुहुन्छ भनेपछि उहाँ छुट्टै विवरण निर्माण घट्यो नि स्टेप। त्यस्तै हामीले प्रक्रियाहरू अप्नाइरहेका छौँ। ती बाहेक सेल्फ भेरिफिकेसनका कुराहरू हामीले धेरै गरिदिइरहेका छौँ, भन्नाले कर कार्यालय आएर भेरिफाई गर्नुपर्ने कतिपय पार्टहरू अब घरमै बसेर उहाँहरूले आफैले भेरिफाई आफैले इन्ट्री गर्नुहुन्छ हेर्नुहुन्छ आफैले भेरिफाई गर्नुहुन्छ त्यस्तो पनि गर्दैन, त्यसले गर्दा पनि उहाँहरूलाई अलिक सहज भयो। र अर्को उहाँहरूलाई शिक्षाको रूपमा चाहिँ तपाईँले भन्नुभयो त्यो नबुझ्नेको अवस्थामा त के गर्ने जति छोटो बनाए पनि भएन भन्ने विषयमा हामीले अहिले इन्फोग्राफिक्सहरू लगायतका विषयहरू धेरै बनाउँदै पनि छौँ हामीले छोटो, जस्तो करदातालाई कुनै एउटा स्पेसिफिक विषयमा चाहिँ ठ्याक्क जानकारी हुने छोटो खालको एउटा भिडियो सहित अथवा अडियो भिजुअल रूपमा यसो हेर्दाखेरि बुझिने प्रष्ट बुझिने खालका त्यस्ता इन्फोग्राफिक्सहरूलाई चाहिँ हामीले हाम्रा अफिसियल वेबसाइट हाम्रो आइआरडीको वेबसाइटमा पनि राखिदिने अनि कर कार्यालयहरूको आफ्नो वेबसाइटहरूमा त्यस्ताहरू राखिदिने ताकि त्यो हेर्ने बित्तिकै एउटा पार्ट, किनभने करदातालाई सबै काम त गर्नु परेको हुँदैन, छुट्टा छुट्टै क्लिप्सहरू भयो भने जस्तो मलाई कर्चुका लिनु पऱ्यो भने कर्चुका पार्ट मात्रै हेर्ने भयो सजिलो भयो, मलाई धेरै भिडियोको सबै हेरिराख्नु पनि परेन हो। त्यसैले सजिलोसँग त्यस्ता इन्फर्मेसन प्राप्त गर्ने, अर्को चाहिँ हामीले वेबसाइटमा हरेक स्टेपहरू हामीले राखिदिइरहेका हुन्छौँ होइन, त्यो स्टेपहरू हेरेर उहाँहरूले त्यो पनि अगाडि बढ्न सक्नुहुन्छ। र त्यस्तै गरेर हामीले चाहिँ करदाता शिक्षा कार्यक्रमहरू गरिरहेका हुन्छ, हाम्रो चाहिँ योजना वार्षिक योजनामै त्यो पर्दछ। त्यसैले कर कार्यालय अन्तर्गत हरेक महिना दुईवटा तिनवटा चारवटा गरेर क्लासहरू करदाता शिक्षा कार्यक्रमहरू अनिवार्य रूपमा राख्ने व्यवस्था छ र त्यसैले यस्ता जो जागरूक उपभोक्ताहरू हुनुहुन्छ अथवा व्यवसाय गर्न चाहनेहरू अथवा व्यवसाय गरिरहनु भएकाहरूलाई पनि केही नलेजहरू लिन मन लाग्यो भने उहाँहरू कर कार्यालय जान सक्नुहुन्छ र करदाता शिक्षा कार्यक्रम कहिले हुँदैछ भनेर उहाँले आफ्नो नाम टिपाउन सक्नुहुन्छ। त्यसरी त्यसो हुँदाखेरि चाहिँ उहाँले क्लास हुने बेलामा अथवा कति शिक्षा कार्यक्रम हुने बेलामा चाहिँ उहाँहरूलाई खबर गरेर पनि बोलाउनुहुन्छ, यसरी पनि उहाँले ज्ञान प्राप्त गर्न सक्नुहुन्छ।
2: हजुर, जस्तो अब हामीले तपाईँ र मेरो यो कुराकानी सुनिरहँदा कतिपय नयाँ व्यवसाय सुरुवात गर्ने योजनामा रहनुभएका नागरिकहरूलाई यो चाहिँ व्यवसाय गर्दाखेरि के कस्ता प्रक्रियाहरू पूरा गर्नुपर्छ भन्ने पनि लागेको होला होइन, यो चाहिँ यो जवाब सरबाट आइदिएको भए ठिक हुन्थ्यो भन्ने उहाँलाई लागेको होला, थोरै स्पष्ट पारिदिनुहुन्छ कि?
3: हजुर, अब जो नयाँ जो व्यवसाय गर्न चाहनुहुन्छ उहाँहरूलाई चाहिँ के छ भने हाम्रो कर कार्यालयमा आउने भनेको व्यवसाय कतै दर्ता भइसकेपछि आउने हो। उहाँहरूले पहिलो के बुझ्नु पर्यो भने उहाँहरूको सुरु व्यवसाय चाहिँ कुनै अन्य निकायबाट हुन्छ, जस्तो इक्जाम्पलको लागि उहाँ उद्योग विभागमा उद्योग खोल्नु भएको छ भने उहाँबाट दर्ता गरेर आउनु होला, वाणिज्य विभागमा दर्ता गराएर आउनु गराउनुहुन्छ होला, अथवा उहाँले नगरपालिका अहिले त वडा कार्यालय कता पनि गराउनु, अहिले स्थानीय निकायहरूमा धेरै छन् त्यस्ता, भनेपछि उहाँ कुनै निकायमा गएर पहिला आफ्नो व्यवसाय दर्ता गर्नुपर्छ पहिलो, उहाँले बुझ्नुपर्ने, उहाँ चाहिँ सिधै आएर जस्तो अब म आज प्यानमा दर्ता गराउँछु भन्ने चाहिँ होइन, कि यो त सेकेन्डरी जस्तो, यो भनेको चाहिँ हामी करमा दर्ता भयौँ भन्ने हो, व्यवसाय दर्ता मैले अन्त गर्नुभएको हुन्छ, अब हामी करमा त्यसमा पनि हामी सामेल भयौँ है भन्ने चाहिँ करमा हो, त्यसैले यो पनि अनिवार्य चाहिँ हो। तर उहाँहरू पहिला व्यवसाय दर्ता गर्नुहुन्छ कतै कुनै निकायमा, अनि निकायमा दर्ता गरिसक्नु भएपछि त्यो ती कागजात र अब यसमा को मुख्य व्यक्ति हुन्छ, मुख्य व्यक्तिको परिचय पत्र सहितका डकुमेन्टहरू चाहिँ राखेर अनि उहाँले चाहिँ हाम्रो एउटा हाम्रो वेबसाइटमा उपलब्ध हुने एउटा फर्म छ, त्यो फर्ममा चाहिँ अनलाइन फर्महरू उहाँले भरेर र डकुमेन्टहरू रिक्वायर डकुमेन्टहरू त्यहाँ अपलोड गरेर अनि एक कपी चाहिँ उहाँले पनि लिएर सुरुमा चाहिँ आउनुपर्ने हुन्छ, बायोमेट्रिक गर्नुपर्ने हुन्छ, उहाँ आउनुपर्ने हुन्छ, उहाँ कार्यालयमा आइसकेपछि उहाँको बायोमेट्रिक हुन्छ र बायोमेट्रिक भइसकेपछि उहाँले प्यान प्राप्त गर्नुहुन्छ। भनेपछि अहिले त्यस्तो धेरै जटिल प्रक्रिया छैन, उहाँ पहिला कुनै निकायमा दर्ता हुनु पर्यो, निकायमा दर्ता भइसकेपछि उहाँले त्यहाँ निकायमा दर्ता भएको सर्टिफिकेट प्लस आफ्नो परिचय पत्र भन्नाले आफ्नो नागरिकता प्रमाणपत्र लगायतका डकुमेन्ट र सम्पर्क व्यक्ति र सञ्चालक चाहिँ मुख्य रूपमा प्यान दर्ता गर्ने बेला उपस्थित हुने र उहाँले बायोमेट्रिक लिने, यति गरेपछि उहाँले प्यान प्राप्त गर्छ।
2: अब यहाँ मेरो कुराकानी सुन्दाखेरि निकै छोटो बाटो सजिलो धेरै झन्झट रहेन रहेछ भन्ने खालको बुझिन्छ, तर पनि वास्तविक रूपमा तल ग्राउण्डमा त्यहाँ चाहिँ प्रयोग हुँदाखेरि अलि अप्ठ्यारो छ भन्ने गुनासो पनि नआएका होइनन्। यस हिसाबले कर चाहिँ करैले नभएर रहरले तिर्नुपर्ने वातावरण किन बन्न सकेको छैन र अहिले पनि कर तिर्न लामो लाइनै बस्नुपर्ने भन्सुन गर्नुपर्ने एक खालको नागरिकको दुखेसो छ होइन, त्यो चाहिँ उहाँहरूको गुनासो छ। यो झन्झट यद्यपि कायमै छ, यसको कारक के हो?
3: अब यसमा के छ भने पहिला यो आजभन्दा अलि अगाडिलाई हामीले दाँझेर हेर्ने हो भने यसमा धेरै नै सुधार भइसकेको अवस्था हो। जस्तो यहाँले भन्नुभयो लाइन धेरै लामो लाग्नुपर्छ, हो हामी पनि कर कार्यालयहरूमा अब हामी घुमिफिरि जानु पनि पर्ने थियो, हामी अलि अगाडि बस्दाखेरि पनि हामीले पनि त्यो समस्या भोगेकै हो। यो चाहिँ कस्तो हुन्थ्यो भने यसका दुई तिनवटा कारणहरू छन्, जस्तो अब दर्ता गर्ने केसमा पनि अब एकैचोटि धेरै हाम्रा सेवाग्राहीहरू आउनुभयो भने उहाँलाई अब हाम्रो त एउटा करदाता सेवा शाखा भनिदिएपछि त्यहाँ एकजना दुईजनासम्म कर अधिकृत अनि त्यसपछि सुभाषापहरू अलि हुनुहुन्छ भने अब उहाँ एकैचोटि दस बाह्रजना आउनुभयो भने निश्चित रूपमा केही समय लाइन बस्नुपर्ने हुन्छ नै। तर अहिले चाहिँ त्यसलाई नै हटाउनको लागि भनेर हामीले के गर्यौँ भन्दाखेरि एउटा फर्म चाहिँ अनलाइन सिस्टमबाट इन्ट्री गरिसकेपछि मात्रै आउने र अर्को कुरा कर तिर्ने पनि अहिले चाहिँ कार्यालयमा हुनुपर्ने। तपाईँले यदि याद गर्नु भयो भने अथवा मैले फेस गर्नु परेको एउटा विषय चाहिँ कर तिर्ने बेलामा धेरै लाइन बस्नु परेको अवस्था पनि थियो पहिला। जस्तो अब धेरै जसो कर चाहिँ के हुन्छ भनेपछि तपाईँको म्याद जाने लास्ट दिनमा साउनको मसान्त पुसको मसान्त पारेर तिर्ने अब एक किसिमको कर तिर्ने कुरा हो, पैसा ठ्याक्कै जुन दिन डेट लाइन छ त्यही दिनमा तिरौँ, त्योभन्दा अगाडि त्यसलाई प्रयोग गरौँ भन्ने एउटा व्यापारी वर्गहरूको सोचाइ अब व्यापार गर्नेहरूको सोचाइ त्यसलाई अन्यथा मान्न पनि मिलेन, तथापि ती कारणले गर्दा पनि त्यो लास्ट दिनमा चाहिँ भिड हुन्छ। जतिसुकै तपाईँले त्यसलाई म्यानेज गर्नु खोज्नुभयो भने अघिल्ला दिनहरूमा त्यहाँ भिड नहुने तर त्यसको सबै खप्टेर गएर सुरु के अन्त जति गरे पनि लास्टै दिनमा गएर त्यो लास्ट दिनमै गएर त्यसको चाहिँ जम्मा हुने त्यस्तो अवस्थाले गर्दा पनि भिड हुने अवस्था थियो। र कतिपय कार्यालयहरूमा चाहिँ अब क्षेत्राधिकार एउटा क्षेत्र अलिक ठुलो भएर पनि त्यो समस्या हुने भनौँ न, अब क्षेत्रकै कारणले गर्दा पनि अलिक धेरै लोड पर्ने त्यस्ता पनि हुने गरेको अवस्था चाहिँ विद्यमान अवस्था हो। तथापि तिनीहरूलाई चाहिँ हटाउने एउटै मात्र विकल्प भनेको नि हामीले अब अहिले भनेको प्रविधिमै जाने हो, यसलाई समाधान प्रविधिले नै गर्ने हो भनेर प्रविधिमा हामीले जोड दिइरहेका छौँ भने अर्को पेमेन्टलाई पनि हामीले सकेसम्म अनलाइन गर्नु परोस् र सकेसम्म सरकारले आउनै नपरोस् त्यो हिसाबले हामीले हाम्रा क्रियाकलापहरू चाहिँ अगाडि बढाएका छौँ। त्यति हुँदाहुँदै पनि केही ठाउँमा कथम कदाचि समस्या नभएको त पक्कै होइन होला, तर पहिलाको दाँजोमा चाहिँ यसमा निश्चित रूपमा धेरै सुधार आएको अवस्था चाहिँ
2: हो। जस्तो यहाँले समयमै गर्न बुझाइकन लास्ट मितिमा बुझाउन खोज्दाखेरि त्यो भएको भन्नुभयो, त्योभन्दा पहिले बुझाउन चाह्यो भने कुनै त्यस्तो सहुलियतको व्यवस्था छ कि छैन, अर्थात् उहाँहरूलाई त्यो त्यतातर्फ आकर्षण गर्नका लागि कुनै आन्तरिक प्रणालीको विकास गरिएको छ कि के छ स्थिति?
3: अब हामीले त्यस्तो अब डिस्काउन्टै दिने अथवा त्यस्तो भन्ने त त्यस्तो डिस्काउन्टको सिस्टमै त अहिलेसम्म हामीले यस्तो करका उसमा त छैन, तर हामीले एउटा बेला बेलामा के चाहिँ ल्याएको हुन्छौँ भने स्किमहरू चाहिँ आएको हुन्छ। हरेक वर्षको हाम्रो आर्थिक ऐनले चाहिँ विभिन्न स्किमहरू प्रदान गरेको हुन्छ, जस्तो करदाताहरू धेरै करदाताहरू चाहिँ विवरण नहालिकन नन फाइलर बसिरहनु भएको हुन्छ, बग्गताहरू रहनु भएको हुन्छ, मुद्दा मागिरहनु भएको हुन्छ, त्यस्ता करदाताहरूलाई चाहिँ यसपालि पनि धेरै यसपालि अहिले भनौँ न विगतको दाँजोमा हेर्ने हो भने न यो पहिला थियो अब पछि पनि यति आउँछ कि आउँदैन सायद आउनु होला त्यति धेरै अहिले स्किम पनि आएको छ भनेपछि हामीले चाहिँ त्यो स्किम मार्फत चाहिँ उहाँहरूलाई सुविधा दिएका हुन्छौँ। त्यसरी अब

0: भौतिक रूपमा उपस्थित हुनुपर्ने भन्ने चाहिँ अब ठ्याक्क उहाँहरूले तिर्न खोज्नु भएको बेलामा केही सिस्टममा प्राविधिक रूपमा समस्या आएको अवस्थामा त्यस्तो होला, नत्र भने अहिले उहाँहरूले यदि अनलाइन पेमेन्ट नै म गर्छु भन्यो भने उहाँहरूले भौतिक रूपमा उपस्थित हुनुपर्ने भन्ने चाहिँ छैन अहिले।
1: हजुर, समयमै करको विवरण कर रकम नबुझाउँदा करदाताले के भ्योर्नुपर्छ त, उहाँहरूलाई जरिवाना वा कानूनी व्यवस्था कस्तो लागू हुन्छ भन्ने कुरा भन्छ, यसबारे पनि बताइदिनुहोस् न।
0: यो पनि एउटा ज्यादै महत्वपूर्ण कुरा छ, किनभने हामीलाई अब प्राय अब करदाताहरूलाई अलि अगाडिसम्म त उहाँहरूले पनि कर कार्यालय आउनलाई त्यति इच्छा नगर्ने, अब अहिले हुन त उहाँहरू आउनुहुन्छ, अहिले चाहिँ त्यतिखेर नगर्दाखेरि के हुने भने उहाँहरूले चाहिँ कर सहयोगीहरू पठाउनुहुन्थ्यो, अब कहिलेकाहीँ गलत मिसइन्टरप्रिटेसन भइदिने विविध कारणले गर्दाखेरि उहाँहरूलाई थाहा नहुने अवस्था पनि आउँथ्यो। त्यसैले अब यो वास्तवमा कर टाइममै नतिर्दाखेरि यसले हुने यसले पार्ने असर चाहिँ धेरै ठूलो छ। जस्तो कतिपय करदाताहरू चाहिँ समयमा मलाई जानकारी नभएको कारणले मैले यसरी यो ब्याज जरिवानामा परे, मैले चाहिँ कर तिर्ने रकम धेरै कम रहेछ, यो थाहा भएको भए म टाइममा यति मैले तिर्न सक्थेँ भनेर पनि आइरहेको हुन्छ। जस्तो अब कर रकम उहाँले समयमा तिर्नु भएन भने अब मुहकरको तपाईँले एक्जाम्पल लिनुभयो भने मुहकर एउटा बगता आज देखिया छ, उहाँले मुहकर बगता अब यो महिनामा तिर्नु भएन भने के हुन्छ भने त्यसको 10% चाहिँ पेनाल्टी भनेर भन्छ र 15% चाहिँ इन्ट्रेस्ट भन्छ। हेर्नुहोस्, 25% चाहिँ पर मन्थमा उहाँको बढ्दै गइरहेको हुन्छ होइन। अब 25% पर मन्थ भनेको पर मन्थ 25% भन्दा पनि वार्षिक 25% हो, त्यसको भाग हिसाब गर्दा त्यो आउँछ होइन। अनि त्यो फेरि क्युमुलेटिभ भएर पछि गएर त्यो प्रिन्सिपल बन्छ, फेरि त्यसको 15% 25% जोडिन्छ, गर्दै जाँदाखेरि त यो त पछि गएर हेर्दाखेरि त उहाँले तिर्नुपर्ने साउँ भन्दा ब्याज र जरिमाना कारणले गर्दा डबल त्रिबल भएको अथवा 3 times भएको अवस्थाहरू पनि छ हो। यो विषयहरू चाहिँ उहाँहरूले त्यही भएर ध्यान दिनु पर्यो। टाइमै समयमै तिर्दाखेरि एउटा त त्यो कर नतिरेको कारणले हुने दण्ड सजाय यहाँ मात्रै सीमित छैन, एउटा त तपाईँले भन्नुभएको हाम्रो ब्याज जरिमानाको पाटो भयो, उहाँले धेरै समयसम्म कर नतिर्नु भयो भने के हुन्छ, उहाँको खाता रोका हुन्छ, अर्को प्रक्रिया भनेको जग्गा जमिन लिलामीसम्मको केस पनि पुग्छ। भनिसकेपछि त त्यो पछि यति जटिल बन्छ कि उहाँले चाँदा चाँदै पनि त्यसलाई चाहिँ उहाँले कर तिरेर छुटकारा पाउनु गाह्रो हुन्छ। उहाँलाई म यदि यस्तो थाहा भएको भए त म पहिल्यै तिर्थेँ भन्नुहुन्छ, त्यतिखेर अब आएर चाहिँ त्यो धेरै ढिला भइसकेको हुन्छ। त्यसैले कर चाहिँ समयमा नतिर्दा यसका दूरगामी असर हुन्छ। ब्याज जरिवाना मात्रै होइन, खाता रोगका सम्पत्ति रोगका सम्पत्ति जफत लगायतका विविध कडा कारवाहीहरू हुन्छ र आफूले नतिरेको कारणले आफ्नो सन्ततिलाई पनि यसको भार पर्छ। यो विषय चाहिँ बुझ्न जरुरी छ।
1: हामी कार्यक्रमको अन्तिमतिर छौँ। आज हुनुहुन्छ हामीसँग आन्तरिक राजस्व विभागका निर्देशक तथा सूचना अधिकारी केशव रघुवंशी। यो जस्तो हामी चालू आर्थिक वर्षमा सरकारले कतिपय नयाँ नीतिहरू कर प्रशासनमा भएका होइन सुधारका परिवर्तनहरू छन्, सरकारले नयाँ अभ्यासहरू थालनी गर्यो भन्ने त सुन्छौं, त्यो सुन्नमा आइरहन्छ। ती परिवर्तनहरू के छन् र त्यसले चाहिँ आम करदातालाई के असर पार्छ, यो बारेमा पनि अवगत गराइदिनुहोस् न।
0: अहिले हरेक आर्थिक वर्षमा आर्थिक ऐन र बजेट प्लस आर्थिक ऐन मार्फत कर सम्बन्धी विभिन्न नीतिहरूमा परिवर्तन भइरहेकै हुन्छ। यसपालि पनि कर नीतिमा धेरै परिवर्तनहरू पनि आएको छ। अब यो विशेष गरेर चाहिँ यसपालि राज्यको एउटै उद्देश्य के छ भनेपछि, पुराना जति पनि बक्यौता भएर अथवा मुद्दामा गएर अथवा विविध कारणले नन फाइलर विवरण हाल्न नसकेर समस्यामा परेका करदाताहरूलाई चाहिँ यसपालि पुराना चाहिँ सबै अझ हाम्रो माननीय मन्त्रीज्यूको भाषामा भन्नुपर्छ यसलाई स्विफ्ट आउने भनेको यसलाई पखालेरै लैजाने सबै सकाइदिने भन्ने हिसाबले चाहिँ यसलाई यसरी जाउँ हामी चाहिँ जाउँ भन्ने हिसाबले नि यो आछ। भनेपछि यो एउटा चाहिँ महत्वपूर्ण चेन्जेस भनेर मैले यसलाई मान्छु र यो चाहिँ बरु हाम्रा आम करदाताहरू आम व्यापारी वर्गहरूले पनि यो जान्नुपर्ने, व्यवसायी वर्गहरूले पनि जान्नुपर्ने विषय छ, किनभने उहाँहरू कतिपय अवस्थामा अब व्यवसाय नगरिकन विविध कारणले गर्दाखेरि नन फाइलर भएर अथवा गर्न खोजेर पनि नसकिरहनु भएको अवस्था होला, कुनै न कुनै रूपमा उहाँहरूलाई त्यो सुविधा आछ, कुनै न कुनै रूपमा सुविधा छ। उहाँले एकचोटि गएर कर कार्यालयमा आफ्नो समस्या एकचोटि भन्नुहोस्, मेरो यस्तो यस्तो खालको समस्या हो, केही सुविधा छुट्छ कि भनेर उहाँले जानु पर्यो होइन, अनि त्यो सुविधाहरू चाहिँ उहाँले उपयोग गर्न सक्नुहुन्छ। अब ती लगायत अब विभिन्न करका दरको हेरफेरका कुराहरू त अब जतिखेर चाहिँ आर्थिक ऐन आएको छ त्यतिखेरदेखि त्यो लागू पनि भएको छ होइन। अब कतिपय करका दरहरू घटेका होला, कतिपय बढेका होला, यी विषयहरू त अब त्यो त्यसमै हेर्नुपर्ने हुन्छ र अर्को चाहिँ केही नयाँ करहरूको पनि सुरुवात पनि गर्न खोजिया जस्तै विद्युतकै कुरा गरौँ राइट सेयरिङकै कुरा गरौँ होइन हामीले अब त्यसमा चाहिँ मूल्यवृद्धि करको रूपमा केही पर्सेन्ट कर लिने भन्ने व्यवस्था पनि त्यहाँ छ शिक्षा स्वास्थ्यका कुरा त अहिलेलाई हामीले त्यसलाई फेरि छुट दिइसकेको अवस्था पनि हो त्यस्तै यी विविध स्किम लगायतका विषयहरू अहिलेका हाम्रो मुख्य रूपमा अहिलेका हाम्रो यो आर्थिक ऐनले प्रदान गरेका कर सम्बन्धी विषयहरू
1: अब हामी कार्यक्रमको अन्त्यतिर छौँ अन्तिम प्रश्न यहाँलाई कर तिर्ने सबै करदाता र कर प्रणालीमा सहभागी हुन चाहने नागरिकलाई आन्तरिक राजस्व विभागको तर्फबाट सन्देश के छ के भन्न चाहनुहुन्छ
0: मैले भन्नुपर्दा चाहिँ अब यहाँ आजभोलिका हाम्रा आम नागरिक भनौँ अथवा उपभोग उपभोक्ता भनौँ अथवा करदाता भनौँ होइन उहाँहरू जागरूकै हुनुहुन्छ सचेतै हुनुहुन्छ तथापि अब जाँदा जाँदै पनि म एकचोटि दोहोऱ्याउन चाहन्छु हाम्रो चाहिँ नि करदाता प्रोत्साहन उपहार कार्यक्रम पनि अब लागू भइसकेको छ अब यहाँहरूले आफूले खरिद गरेका 100 रुपियाँ भन्दा बढीका बिलहरू उपहार कार्यक्रममा प्रविष्ट गराउनु भएर कुपन प्राप्त गर्न सक्नुहुन्छ र हामीहरू मध्येबाटै हामी पुरस्कृत पनि हुन पाउँछौँ त्यसैले यो पुरस्कृत हुने अवसरबाट हामी वञ्चित नहौं र तपाईँहरूले त्यो बिल लिनु भनेको यसले के गर्छ अन्ततगत वा यसले हाम्रो सम्पूर्ण कारोबारहरूलाई वास्तविक कारोबारको रूपमा चाहिँ रिफ्लेक्ट गर्दछ र त्यो बमोजिमको कारोबार अनुसारको कर तिर्ने अवस्थाको सिर्जना हुन्छ र त्यो कर पछि गएर हाम्रै लागि फर्कन्छ हामीले नै त्यो एक किसिमले हामीले तिरेको कर हाम्रै लागि विकास निर्माण सेवा प्रवाह लगायतका गुड गभर्नेन्सका कार्यक्रमहरूमा यो फिर्ता भएर हामी कहीँमै आउँछ र हामी देश समुन्नत हुन देश बनाउनको लागि यसले ठूलो योगदान गर्दछ त्यसैले कर तिर्न भन्दा पनि कर तिर्नमा हामी सधैँ सजग बनौ र बरु हामीले के गरौँ भने कर तिरिसकेपछि हामीले तिरेको कर सदुपयोग भयो भएन त्यो बारेमा हामी जागरूक रहौँ त्यो आफ्नो ठाउँमा होला तर कर तिर्न अथवा बिल बिजक लिन चाहिँ अबका दिनहरूमा हामी अग्रसर रहौँ र राष्ट्र निर्माणमा हामी सबैले योगदान पुर्याउँ भनेर भन्न चाहन्छु
1: अत्यन्तै व्यस्तताका बावजुद पनि हामीलाई यो महत्वपूर्ण समय उपलब्ध गराएर जानकारी सहितको कुराकानीमा सहभागी भइदिनु भयो यसको लागि यहाँलाई धेरै धेरै धन्यवाद
0: हस् यहाँलाई पनि मलाई यो हाम्रो कर सम्बन्धी भनौँ अथवा अहिलेको लागि भन्नुपर्दा हाम्रो उपहार कार्यक्रम सम्बन्धी तपाईँको महत्वपूर्ण रेडियो कार्यक्रम जो चाहिँ नेपालभरि नै प्रसारण हुन्छ र मैले पनि यो कार्यक्रमको नियमित श्रोता पनि हुँ म यो कार्यक्रममा मलाई पनि कर सम्बन्धी विषयवस्तुमा आफूलाई लागेका विषय आफूले जानेका विषयहरू आम जनता मार्फत आफ्ना विषयहरू उजागर गर्ने अवसर दिनुभयो यहाँहरूलाई पनि म धेरै धन्यवाद दिन चाहन्छु धन्यवाद
1: उहाँ हुनुहुन्थ्यो आन्तरिक राजस्व विभागका निर्देशक एवं सूचना अधिकारी केशव रघुवंशी आजको कार्यक्रममा हामीले राज्यले उठाउने कर र करदातालाई सजिलो र हौसला थप्ने सरकारी प्रयासमा केन्द्रित रहेर कुराकानी गर्यौं अर्को हप्ता फेरि अर्को आर्थिक विषयमा केन्द्रित कुराकानी लिएर आउने नै छौं भोलिको बदलिन्दो नेपाल कृषि विषयमा केन्द्रित हुनेछ आजको कार्यक्रमबाट प्राविधिक साथी संघर्ष विष्टलाई धन्यवाद दिँदै म कृष्ण शर्मा पनि बिदा हुन्छु नमस्कार।

0: सुन्दर, मनमोहक र आकर्षक गरगहनाको लागि विगत चार दशकदेखि सेवारत अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर
1: कम्प्युटर तौलमा छापावाला सुनका गरगहना
0: हार मंगलसूत्र छड्की तिलहरी मिनी तिलहरी औठी सिकरी टप झुम्का चुरी टिकिया चन्द्रमा क्लिप पंखे चन्द्रमा विभिन्न किसिमका जन्तर लगायतका सम्पूर्ण गरगहना
1: सुन चाँदी खरिद बिक्री र पुराना गरगहना साटफेरका लागि अमृत सुन चाँदी पसल
0: रेडीमेड एवं अर्डर अनुसारका आधुनिक र परम्परागत आकर्षक गरगहना
1: चाँदीका सामान र राशि अनुसारका पत्थरका लागि
0: अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर प्रोप्राइटर रविलाल विश्वकर्मा अमृत विश्वकर्मा फोन 0665 20 152
1: मोबाइल 97460054
0: शुद्धता र विश्वसनीयता हाम्रो प्रतिबद्धता
2: यो मोबाइलले पनि तनावै दियो भने
3: हैन के तनाव दियो ए खुशी
2: हेर न अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो होइन मर्मत गर्ने गतिलो पसल कतै छैन
3: छ नि किन नहुनु हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि
4: हामी कहाँ सामसुङ रेडमी भिभो टेक्नो ओप्पो नार्जो रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ
3: प्रोप्राइटर शम्सुल आलम जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र बेसीसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक रोशन फ्रेस हाउस सँगै लम्सुङ थप जानकारीको लागि सम्पर्क 9845994046 9813099
5: हाम्रो शाखा बेसीसार नगरपालिका साथ एनआईएमबी ब्याङ्कको ठिक अगाडि पनि रहेको छ

0: मोटु छाती एवं श्वास प्रश्वास का बिरामी का लागि खुशीको खबर।
1: मोटु रोग का बिरामी अब लमजुङ बाहिर जानु पर्दैन। मोटु को भिडियो जाँच अब सेवा मोडल हस्पिटल प्राइवेट लिमिटेड मा।
0: पुरानो मेडिकल कलेज चितवन का वरिष्ठ मोटु रोग विशेषज्ञ प्रोफेसर डाक्टर मनोज श्रेष्ठ सेवा मोडल हस्पिटल मा आउनु हुने हुँदा मोटु श्वास प्रश्वास ब्लड प्रेसर का समस्या भएका बिरामीहरूले स्वास्थ्य जाँच गराउनु भई समयमा नै ढुक्क हुनुहोस्। साथै सोही दिन मुटुको भिडियो जाँच इकोकार्डियोग्राफी सेवा पनि उपलब्ध छ। साथै सेवा मोडल हस्पिटलका सम्पूर्ण सेवाहरू पनि सुचारू हुनेछ।
2: जाँच हुने दिन र समय यही भदो 20 गते तेस्रो शनिबार बिहान 9 बजेबाट।
0: स्थान सेवा मोडल हस्पिटल प्राली सानिमा बैंक अगाडि बेसी सरसाथ लमजुङ। सम्पर्क फोन नम्बर 0665909999, मोबाइल 9847729929।

0: नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। मधेस बाहेक अरू प्रदेशका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना, आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाको आग्रह। 3 अन्तर्राष्ट्रिय मानवाधिकार संस्थासँग स्पष्टीकरण माग्न सरकारलाई संसदीय समितिको निर्देशन। समितिको निर्णयप्रति मानवाधिकार कर्मी र केही सांसदहरूले असहमति। डिजिटल बन्दै खुल्ला बजार कारोबार, राष्ट्रपतिले लागू गर्यो संशोधित कार्यविधि। यसै वर्षभित्र स्वदेश फर्कने बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाको घोषणा, कानूनी सजाय सामना गर्न तयार रहेको भनाई। र फिफा अध्यक्ष इन्फान्टिनोद्वारा आफूबाट त्रुटि भएको स्वीकार। नेपाल खबरमा अब पूरा खबर। वर्षा गराउने प्रणाली विस्तारै पश्चिम भूभागतर्फ केन्द्रित भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले सुदूरपश्चिम र कर्णाली प्रदेशका केही ठाउँमा हल्का वर्षा भइरहेको छ भने देशका सबैजसो ठाउँमा बदली भएको छ। महाशाखाका अनुसार गैराती देशका धेरैजसो ठाउँमा वर्षा भए पनि बिहानी पख धेरै ठाउँमा वर्षा रोकिएको छ, दिउँसो भने धेरै ठाउँमा पानी पर्ने महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। यी क्षेत्रका नदी तथा खोला नालामा पानीको सतह बढ़न सक्ने भएकाले तटीय क्षेत्रका बासिन्दा तथा यात्रुलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ। यस्तै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही ठाउँ तथा कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका तराईका थोरै ठाउँमा मध्यम वर्षाको सम्भावना रहेको छ। विशेष गरी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा वर्षासँगै हावाहुरी पनि चल्न सक्ने भएकाले सावधानी अपनाउन, कमजोर संरचना, खेतीपाती र दैनिक जनजीवनमा असर पर्न सक्ने भएकाले सतर्क रहन महाशाखाले आग्रह गरेको छ। भोलि र पर्सि पनि मनसूनको प्रभाव कायमी रहनेछ। लगातारको वर्षाका कारण पहाड़ी क्षेत्रमा पहिरो, गेग्रान बहाव तथा सड़क अवरोधको जोखिम बढ़न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। यसैबीच मुगलिन नजिकै पहिरो खसेर बन्द रहेको पृथ्वी राजमार्ग बिहान 7 बजेदेखि खुलेको छ। प्रतिनिधि सभाको कानून, न्याय तथा मानवाधिकार समितिले नेपालको न्यायपालिका सम्बन्धी संयुक्त विज्ञप्ति निकाल्ने 3 अन्तर्राष्ट्रिय मानवाधिकार संस्थासँग स्पष्टीकरण माग्न सरकारलाई निर्देशन दिएको छ। एमनेस्टी इन्टरनेशनल, इन्टरनेशनल कमिशन अफ जुरिस्ट आईसीजे र ह्युमन राइट्स वाचले गएको साउन 8 गते निकालेको विज्ञप्तिमा सर्वोच्च अदालतका 3 न्यायाधीशलाई राजीनामा दिन दवाब दिएको तथा नमाने महाभियोग लगाउने धम्की दिएको दावी गरिएको थियो। यही विषयमा समितिले छलफल गर्दै सम्बन्धित संस्थाबाट आधिकारिक प्रमाण सहित स्पष्टीकरण माग्न सरकारलाई निर्देशन दिएको छ। समितिले स्वतन्त्र न्यायपालिका, शक्ति पृथकीकरणको सिद्धान्त र सुशासनका मान्यतालाई थप प्रभावकारी बनाउन पनि सरकारलाई आवश्यक पहल गर्न सुझाव दिएको छ। साथै समाज कल्याण परिषद मार्फत संचालित गैर सरकारी तथा अन्तर्राष्ट्रिय सरकारी गैर सरकारी संस्थाका परियोजनाको कार्यान्वयनलाई थप व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउन नियमित अनुगमन र मूल्यांकन गर्न पनि सरकारलाई निर्देशन दिएको छ। हिजोको बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतम, सांसद तथा कानूनविदहरूसँग छलफलपछि यस्तो निर्णय गरिएको हो। नेपाल राष्ट्र बैंकले खुला बजार कारोबारलाई थप प्रभावकारी, पारदर्शी र प्रविधि मैत्री बनाउन खुला बजार कारोबार सम्बन्धी कार्यविधि 2078 नवौं संशोधन 2083 लागू गरेको छ। संशोधित कार्यविधिले खुला बजार कारोबारका मौद्रिक उपकरणको प्रयोग, बोल कबोल प्रक्रिया, धितोपत्र व्यवस्थापन, भुक्तानी, अनलाइन सहभागिता तथा दीर्घकालीन तरलता व्यवस्थापन सम्बन्धी व्यवस्थालाई थप स्पष्ट र व्यवस्थित बनाएको राष्ट्र बैंकले जनाएको छ। राष्ट्र बैंकले मौद्रिक नीतिको प्रभावकारी कार्यान्वयनका प्रमुख उपकरणका रूपमा खुला बजार कारोबार सञ्चालन गर्दै आएको छ। यो नियमित र संरचनागत गरी दुई प्रकारका सञ्चालन हुने व्यवस्था छ। बैंकिङ प्रणालीमा आवश्यकता अनुसार तरलता प्रवाह गर्ने वा अतिरिक्त तरलता व्यवस्थापन गर्ने उद्देश्यले रिपो, रिजर्भ रिपो, सोझो खरिद सोझै बिक्री, दीर्घकालीन रिपो तथा दीर्घकालीन निक्षेप संकलन जस्ता उपकरण प्रयोग गरिन्छ। नवौं संशोधनले यी सबै उपकरणको सञ्चालन प्रक्रियालाई थप स्पष्ट, एकरूप र आधुनिक बनाएको छ। संशोधित व्यवस्था अनुसार अब प्रचलित कानूनी कागजी प्रक्रियासँगै विद्युतीय माध्यमबाट पनि आवेदन दिन सकिनेछ। यसले कारोबारलाई थप छरितो, सहज र पारदर्शी बनाउने अपेक्षा गरिएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: वर्षाको बेला गरिएको पूर्व तयारीले धनजनको क्षति रोकथाम गर्छ।
2: मौसम र बारी सम्बन्धी आधिकारिक सूचना नियमित रूपमा सुन्ने र हेर्ने गरौं। मोबाइल चार्जमा राखौं। आवश्यक कागजात, औषधि, खानेकुरा, पिउने पानी, टर्च, रेडियो र प्राथमिक उपचार सामग्री सुरक्षित ठाउँमा राखौं।
1: बाढीको चेतावनी पाउन साथ सुरक्षित र अग्लो ठाउँमा जाउँ। बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती, बिरामी तथा अपाङ्गता भएका व्यक्तिलाई पहिलो प्राथमिकता दिउँ।
2: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: अन्तर्गत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मतदाता नामावली संकलनका लागि आवश्यक सहयोग गर्न पालिकाहरूलाई आग्रह गरेको छ। मन्त्रालयले हिजो सबै गाउँपालिका र नगरपालिकाहरूलाई पत्रचार गर्दै प्रदेश र जिल्ला निर्वाचन कार्यालयलाई मतदाता नामावली संकलन गर्न आवश्यक सहयोग समन्वय र सहजीकरण गर्न आग्रह गरेको हो। निर्वाचन आयोगले यसअघि नै मतदाता नामावली अध्यावधि गर्ने निर्णय गरिसकेको छ। आयोगले यही साउन 15 गतेको बैठकले मतदाता नामावली अध्यावधि गर्ने र त्यसका लागि वडा स्तरमा नै आवश्यक कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको थियो। आयोगले वडा स्तरमा नै मतदाता नामावली विस्तृत रूपमा अध्यावधि गर्नेछ। यस क्रममा स्थानीय पञ्जीका अधिकारीहरूसँग समन्वय गरी विवाह बसाई सराई तथा मृत्यु भएका मतदाताको विवरण मतदाता नामावलीसँग भिडाई अध्यावधि हुनेछ। यो कार्य आउँदो भदौ 15 सम्पन्न गर्ने समय सीमा तय गरिएको छ। आयोगले यो कार्यका लागि आवश्यक व्यवस्था गरिदिन भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई आग्रह गरेको छ। कुल 2500 मेगावाट बराबरको बिजुली प्रवाहका लागि बझाङ बनलेक पश्चिम सेती प्रसारण लाइन निर्माण हुने भएको छ। कुल 400 केभी क्षमताको यो आयोजना निर्माणका लागि आवश्यक प्रक्रिया अघि बढ़ेको राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडले जनाएको छ। कुल 60 किलोमिटर लामो प्रसारण लाइन बझाङ जिल्लाको जयप्रथी नगरपालिका वडा नम्बर 1 प्रस्तावित चयनपुर सब स्टेशनदेखि डोटी जिल्लाको शिखर नगरपालिका 10 प्रस्तावित बनलेक पश्चिम सेतीमा जोड़िनेछ। प्रसारण लाइन निर्माणका लागि राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडले विद्युत विकास विभागमा आवेदन समेत दिएको छ। विद्युत 2049 दफा 4 व्यवस्था अनुसार विवरण खुलाई अनुमतिका लागि आवेदन दिनुपर्ने व्यवस्था छ। यो आयोजना अन्तर्गत 400 132 केभी 160 एभीए क्षमताको चैनपुर सब स्टेशन निर्माण हुनेछ। यस्तै 400 132 केभी र 315 एभीए क्षमताको बनलेक पश्चिम सेती सब स्टेशन समेत निर्माण हुनेछ। प्रसारण लाइनको लम्बाई 60 किलोमिटर रहेको छ। अब विदेशको खबर। भारतमा 2 वर्षदेखि निर्वाचनमा रहनुभएकी बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाले आफू स्वदेश फर्कने घोषणा गर्नुभएको छ। मृत्युदण्डको सजाय सुनाइपरि नागरिकको सेवाबाट पछि नहट्ने बताउनु भएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। दक्षिण एसियाले विदेशी पत्रकार क्लबले आयोजना गरेको कार्यक्रममा भिडियो सन्देश मार्फत बोल्दै 78 वर्षीय हसिनाले आफू पक्राउ पर्न सक्ने वा जेल जान सक्ने अवस्था भए पनि देश र नागरिकप्रतिको दायित्वबाट पछि नहट्ने बताउनु भएको छ। उहाँले स्वदेश फर्कने निश्चित मिति सार्वजनिक गर्नुभएको छैन, तर सम्भव भएसम्म यसै वर्षको डिसेम्बरभित्र बंगलादेश फर्कने इच्छा रहेको उहाँको भनाइ छ। साथै आफ्नो पार्टी अवामी लीगमाथिको प्रतिबन्ध हटाउनुपर्ने पनि उहाँले माग गर्नुभएको छ। सन् 2024 विद्यार्थी नेतृत्वको आन्दोलनका क्रममा भएको हिंसात्मक दमनपछि हसिना सत्ता छाडेर हेलिकप्टर मार्फत भारतको राजधानी नयाँ दिल्ली पुग्नु भएको थियो। त्यसैता उहाँ स्वदेश फर्किनु भएको छैन। गएको वर्ष ढाकामा हसिनाको अनुपस्थितिमै चलेको मुद्दामा अदालतले उहाँलाई हत्या गराउने आदेश दिएको, हिंसा रोक्न असफल भएको तथा मानवता विरूद्धको अपराधमा दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनाएको थियो। यसैबीच बंगलादेश र भारतबीच सम्बन्ध सुधार गर्ने प्रयास भइरहेका छन्। ढाकाले हसिनाको सुपुर्दुकीका लागि पटक पटक आग्रह गरे पनि भारतले कानूनी प्रक्रिया अनुसारको विषयको अध्ययन भइरहेको जवाफ दिएको छ। अब खेल खबर। विश्व फुटबलको सर्वोच्च निकाय फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले आफूबाट त्रुटि भएको भन्दै माफी माग्नु भएको छ। यद्यपि मोरक्कोमा बसेको बैठकमा फिफाका पदाधिकारीहरूको समर्थन पाएपछि इन्फान्टिनो फिफा अध्यक्ष पदमै रहने भएका छन्। बढ़दो आलोचनापछि अध्यक्ष इन्फान्टिनोले हिजो व्यवस्थापन बोर्डको बैठक बोलाउनु भएको थियो। झण्डै 4 घण्टा लामो बैठकपछि फिफाले विज्ञप्ति निकाल्दै व्यवस्थापन बोर्डले अध्यक्ष इन्फान्टिनोप्रति आफ्नो समर्थन रहेको पुष्टि गरेको छ। युरोपेली फुटबल युईएफएले गएको हप्ता निजी लगानी भित्राउने योजना सम्बन्धी प्रस्तावप्रति विश्वास गुमाएको जनाएको थियो। युईएफएले यो प्रस्तावलाई अपारदर्शी र बन्द कोठामा गरिएको सम्झौताको संज्ञा दिएको हो। यस विषयमा फिफाभित्रबाट पनि आलोचना भएको हो। फिफाका महासचिव माटियास ग्रोफ स्ट्रमले कर्मचारीलाई पठाएको आन्तरिक सन्देशमा यस अवस्थालाई दुःखद र निन्दनीय घटना भन्नुभएको छ। तर बैठकपछि पनि उहाँले व्यवस्थापन बोर्डसँगै अध्यक्ष इन्फान्टिनोप्रति पुनः समर्थन जनाउनु भएको छ। फिफाका अध्यक्ष

संघ स्पष्टीकरण माग्न सरकारलाई संसदीय समितिको निर्देशन। समितिको निर्णयप्रति मानवाधिकार कर्मी र केही सांसदहरूको आपत्ति। डिजिटल बन्दै खुला बजार कारोबार, राष्ट्र बैंकले लागू गरे संशोधित कार्यविधि। यसै वर्षभित्र स्वदेश फर्कने बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाको घोषणा। कानूनी सजाय सामना गर्न पनि तयार रहेको भनाई। र फिफा अध्यक्ष इन्फान्टिनोद्वारा आफूबाट त्रुटि भएको स्वीकार।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्स्याङ दी एफएम 95 मेगाहर्ज
1: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ। तपाईको शहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईकै सेवामा एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
2: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
1: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ईसीजी, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
2: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
1: एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ। सम्पर्क फोन 06640213240124, मोबाइल 98145414।
3: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त टिसा ज्वेलर्स एन्ड डायमण्ड सँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
4: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साटफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
3: प्रोपाइटर बहादुर विश्वकर्मा, जयलक्ष्मी सुनचाँदी पसल, ऋषि शहर नगरपालिका 7 लमजुङ। सम्पर्क फोन 06625209।

0: Liconia. Extreme energy drink.
1: होइने खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
2: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कन्सनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु
1: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
2: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
1: मह बाहेक अरू के पाइन्छ त्यहाँ
2: त्यहाँ त जिल्लाकै पहिलो र एक मात्र शुद्ध मह मौरीको गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि
1: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
3: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8-13-14 नजिकै बस पार्क जाने बाटो कर्पुरेश्वर सिसा तथा प्लाइ पसल सँगै रहेको घर थप जानकारीको लागि 98611-39-157
2: महको सेवन स्वस्थ र दीर्घ जीवन
4: माया गर्छु भन्नेलाई के भन्छ अंग्रेजीमा
5: बनाना आई लव यू
6: ए कौशली
7: अन्नपूर्ण चलचित्र मन्दिर बेस शहरमा भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्रहरू दिउँसो 12 बजे गौथली

0: दिउँसो 3 बजे कमला मिस।
1: म यो स्कुलको प्रिन्सिपल, मलाई किन भेट्न खोज्नुभयो?
2: म USAबाट कमला मिसलाई भेट्न आएको हुँ।
1: कमला मिस
0: कलाकारहरू निर शाह, रमेश बुढाथोकी, बासना तिमिल सिन्हा लगायतका कलाकारको

0: साथै साँझ छ बजे भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र हली।
1: तँलाई जाँच दिलाउने कुरा गर्न तेरा बाइसको बिहा छन्।
2: आफ्नो बाबाको मुख त हेर्न नदिने यो गाउँका मान्छेले के दिलाम जाँच दिनु।
3: अब यही जाँचमा तेरी छोरी डाक्टर नि हुने होइन क्यारे, अनि फेरि छाउ भएकी केटीले जाँच दिँदाखेरि देउता रिसाएर त्यतिकै फेल हुन्छ।
4: गाउँको रीतिरिवाज थाहा छैन तँलाई।
0: कलाकारहरू प्रमोद दीप, सुजता थापा, ओम प्रतीक गुरुङ, सरोज खनाल लगायतका कलाकारको प्रस्तुति।
5: अन्नपूर्ण चलचित्र मन्दिर बेसी सहर, सम्पर्क 97497938798।

0: हेर्न माले
1: ए छोरी त्यो पालीमा राखेको रेडियो ले त बा
2: हुन्छ हुन्छ

0: कति राम्रो गीत बजेको मनै हर्र भयो। ए केटा केटी हो आओ त आओ, यो रेडियो त मैले चिन्नै सकिन कुन हो बा।
1: बुबालाई अझै थाहा छैन, यो त हाम्रै लमजुङको बेसी शर्मा खुलेको रेडियो मर्स्याङ हो नि त।
2: तपाईँको आफ्नै रेडियो मर्स्याङ।
1: ल बुवा, तपाईँ रेडियो मर्स्याङ सुन्दै गर्नुहोस्, अब जोत नेपाल मेरो।

0: दिदी अल्मलाई पर्नु भए त के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोखतौल गर्ने डिजिटल ढकतराज चाहिएको थियो, यता कता पाइन्छ होला?
0: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
1: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मरमत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
2: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 9856774486।
3: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रबिनालाई चाहिँ के भयो?
4: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
3: कति दिन बस्ने मुख छुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
5: हजुर, रमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली। प्रोपाइटर दीपक पौडेल, बेसीसार 8 सेरा, गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
3: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
6: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
5: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर 7 रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
7: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
6: हिमालयन ब्रदर ग्रुप प्राली, बेसीसर नगरपालिका साथ युनिभर्सल चोक, लमसुङ। थप जानकारीको लागि सम्पर्क 0665209773, मोबाइल 97463061।
8: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
9: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो, हात र अनुहारको हालत पनि यस्तो छ, लाजै हुने भयो बेहुली हुँदा पनि।
10: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि।
11: हामी कहाँ फेसियल, नेल आर्ट, मेहेन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
10: प्रोपाइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, बेसेसर नगरपालिका 7 पुरानो बेङ्चोक, लमसुङ। सम्पर्क 9841626344, 9841626344।
12: प्राकृतिक सौन्दर्य, मनोरञ्जन र सांस्कृतिक उत्सवको अनुपम संगम।
13: मर्सिङ्गी गाउँपालिकाको प्रवर्धन तथा हामखोला झरना संरक्षण तथा व्यवस्थापन समितिद्वारा आयोजित 6 हामखोला झरना महोत्सव 2083। मर्सिङ्गी गाउँपालिकाको प्रवर्धन तथा हामखोला झरना संरक्षण तथा व्यवस्थापन समितिद्वारा आयोजित 6 हामखोला झरना महोत्सव 2083 आगामी साउन 23 र 24 गते हुँदैछ।
12: प्राकृतिक सौन्दर्यले भरिपूर्ण हामखोला झरनाको मनमोहक दृश्य सँगै राष्ट्रिय तथा स्थानीय कलाकारहरूको बेजोड सांगीतिक तथा सांस्कृतिक प्रस्तुतिको भरपूर आनन्द लिन सम्पूर्ण महानुभावहरूमा हार्दिक निमन्त्रणा गर्दछौ।
13: उक्त महोत्सवमा सहभागी भए स्वर सम्राट राजु परियार र चर्चित गायिका शीला आलेको विशेष सांगीतिक प्रस्तुति तथा प्रत्यक्ष दोहोरीमा रमाउनुहोस्।

0: झरनाको चिसो स्वच्छ र शीतल स्पर्शको अनुभूति गर्न
1: चर्चित राष्ट्रिय तथा स्थानीय कलाकारहरूको उत्कृष्ट प्रस्तुति अवलोकन गर्न स्थानीय कला संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्धनमा साथ दिन परिवार साथीभाइ र आफन्तसँग अविस्मरणीय क्षणहरू साट्न
0: सप्रेम उपस्थिति भए महोत्सवलाई भव्य र सभ्य रूपमा सफल बनाउन हार्दिक अनुरोध गर्दछौ
1: आउनुहोस् प्रकृतिसँग रमाऊ संस्कृतिलाई सम्मान गरौं र हामखोला झरना महोत्सव 2083 लाई उत्साहका साथ सभ्य र भव्य रूपमा सफल बनाऊ।

0: दिदी तपाईले यस्तो राम्रो ब्लाउज कहाँ सिलाउनु भयो? डिजाइन पनि बिल्कुलै फरक र स्टाइलिश छ, फेरि कति राम्रो फिट भएको
1: यो ब्लाउज। न्यू रितु लेडिज एन्ड जेन्स टेलरिङ सेन्टरमा सिलाएको,
2: त्यहाँ त साह्रै राम्रो सिलाउँदो रहेछ। मैले त उहाँको लागि सुट प्यान्ट नै त्यही सिलाए नि।
0: अरू त्यहाँ के सिलाइन्छ त दिदी?
1: तिमीले जस्तो भन त्यस्तै डिजाइनमा ब्लाउज, लेहेङ्गा चोली, कुर्ता सुरुवाल, सुट प्यान्टहरू सिलाइन्छ। अनि सम्पूर्ण स्कूल तथा कलेजको ड्रेसहरू त्यही किनेर त्यही सिलाउन पाइन्छ।
3: सजिलो ठाउँ, छिटो छरितो सेवा र सन्तुष्ट ग्राहक स्मरण रहोस्। न्यू रितु लेडिज एन्ड जेन्ट्स टेलरिङ सेन्टर, सुट स्पेशलिस्ट, वैशिखर नगरपालिका साथ त्रिवेणी टोल लमजुङ, SBI ब्याङ्कको ठिक अगाडि। प्रोपाइटर लक्ष्मी परियार, रामजी परियार। सम्पर्क 9841692406 र 9816674372।
4: विवाह व्रतबन्ध जस्ता कार्यहरूको लागि कपडा सिलाउनु परेमा विशेष छुटको व्यवस्था छ।
3: आजै आउनुहोस्, तपाईँको मनपर्ने डिजाइनलाई जीवन्त बनाउनुहोस्।
5: मङ्गलम भगवान विष्णु मङ्गलम गरुण ध्वज मङ्गलम पुनरी काश्य मङ्गलाय तनु हरि। लो अब दुलाले दुलाले सिन्दुर हाल्ने।
6: ओए अस्मि, हेर्न दुलैले लगाएको सुनको चुरा, सिक्री, बिन्दिया, मङ्गलसूत्र, औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो, कहाँ बनाएको होला?
7: ल, आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
8: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
9: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
8: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
9: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
8: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
9: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
10: आकर्षक ज्वेलरी सुनचादी पसल, बेसिसार नगरपालिका साथ त्रिवेणी टोल, नेपाल इन्भेस्टमेन्ट ब्याङ्क सँगै। प्रोपाइटर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801177246।
11: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।
12: हेलो कान्छी, घर बनाउने काम सुरु भयो?
0: सबै कुरा भइरहेकै छ। अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
12: झ्याल ढोका चौकुसको लागि चिन्ता गर्नु पर्दैन कान्छी। मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
0: हो र? अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो।
13: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका, चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल, मध्य नेपाल एक जिता, गैरी गाउँ। प्रोपाइटर नवराज घिमिरे। सम्पर्क नम्बर 9856646662।
14: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ, दराज, कुर्सी, टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।

0: Sip on ya. Extreme energy drink.
1: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
2: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
3: अब जापान ट्राई होइन स्योर गरौं।
2: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
3: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
2: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
3: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, बीच सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
2: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर 98-560-60-299।
4: के तपाईँलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
5: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
2: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
5: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका 8, होटल टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 98452-13236 र 98400-58261।

0: दिने।
1: अहा, म यो बिहे गर्दिन।
2: हैन, के भो, बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनसानी पसलकै गरगहना भए मात्र बिहे गर्छु।
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर। त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
1: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
4: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने।
1: विशेष अर्डरमा आफ्नो रोजाइका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
4: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
1: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने,
4: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल,
1: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लमजुङ, फोन नम्बर 0665-2183,
5: सम्पर्क मोबाइल नम्बर 9560-13375।
4: प्रोपाइटर गणेश विश्वकर्मा, मोनु विश्वकर्मा।
1: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।
6: अया मरेनी आमा, यो दाँतले मलाई साह्रै दुःख दियो।
7: ए दिदी, कति अया अया भनेर बस्नुहुन्छ? ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुवैको दाँत बनाएर आऊ।
6: जान त जाने, बरु कहाँ जाने होला खै?
7: किन चिन्ता लिनुहुन्छ? हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैङ्कको आडैमा रहेको भरपर्दो र विश्वासिलो बेस्ट डेन्टल क्लिनिकमा जाने नि।
1: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङ्गो दाँतलाई मिलाउने, दाँत निकाल्ने, अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ। प्रोपाइटर सन्तोष विश्वकर्मा, ग्रेस डेन्टल क्लिनिक, बेसीसहर नगरपालिका 8 नारायण स्थान चोक, मुक्तिनाथ विकास बैङ्कको आडैमा पहिला जनता बैङ्क रहेको घर। सम्पर्क नम्बर 9845-00-271 र 9805-67-272।
8: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौँ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
9: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
8: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ECG, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
9: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
8: HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ, सम्पर्क फोन 0664021-23, 40-21-24, मोबाइल 9841-45-14-48।
4: पशुपन्छीका लागि चाहिने दाना अब विशेष छुटसँगै बुलाकी सप्लायर्समा। उन्नत जातका ब्रोइलर र गिरिराज कुखुराका चल्ला, गाई भैँसी तथा कुखुराका लागि चाहिने पोषणयुक्त दाना विशेष छुटका साथ चाहिएमा हामीलाई सम्झनुहोस्। बुलाकी फ्रेस हाउस, बेसीसहर नगरपालिका 8 सेरा लमजुङ, प्रोपाइटर गुणराज सिलवाल। थप जानकारीको लागि सम्पर्क मोबाइल 9556-28-186, फोन 0665-20-293, साथै नमुना फ्रेस हाउस मनाङ्गे चौतारामा पनि पाइन्छ।
10: मुटु, छाती एवं श्वास प्रश्वासका बिरामीहरूका लागि खुसीको खबर।
11: मुटु रोगका बिरामी अब लमजुङ बाहिर जानु पर्दैन। मुटुको भिडियो जाँच अब सेवा मोडल हस्पिटल प्राइभेट लिमिटेडमा।
10: पुरानो मेडिकल कलेज चितवनका वरिष्ठ मुटु रोग विशेषज्ञ प्रोफेसर डाक्टर मनोज श्रेष्ठ सेवा मोडल हस्पिटलमा आउनुहुने हुँदा मुटु, श्वास प्रश्वास, ब्लड प्रेसरका समस्या भएका बिरामीहरूले स्वास्थ्य जाँच गराउनु भई समयमा नै ढुक्क हुनुहोस्। साथै सोही दिन मुटुको भिडियो जाँच इको कार्डियोग्राफी सेवा पनि उपलब्ध छ। साथै सेवा मोडल हस्पिटलका सम्पूर्ण सेवाहरू पनि सुचारू हुनेछ।
0: जाँच हुने दिन र समय यही भदौ 20 गते तेस्रो शनिबार बिहान 9 बजेबाट।
10: स्थान सेवा मोडल हस्पिटल प्राली सानिमा बैंक अगाडि बेसी सरसाथ लमजुङ। सम्पर्क फोन नम्बर 0665909900, मोबाइल 98477969229।
6: क्यों भविष्य में चिंता क्यों पारे मोइन दी आखी बा आगे गए इंश्योरेंस की हम ओहो थदई मरी गा चील मोइन
12: ये भयो समस्या खै विषय पैनिक आगे प्लान तम
6: लौ छैली मु विषय मी नै बिनी छाबा बन्दिल परे
12: रिलायबल लाइफ इन्स्योरेन्स चिन्ता आगे समाधान
6: छाबा मी छाबा रोजाई।

0: नमस्कार, रेडियो मर्सेङ्गी 95 MHz र इन्टरनेट अनलाइन www.radiomarsengdi.org मा बिहान 10 बजेको मर्सेङ्गी समाचारमा म लक्ष्मीको स्वागत छ। प्रसारणको शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: मुख्य समाचारका प्रायोजक
2: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन, खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्थरहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर साथ लमजुङ, प्रोपाइटर मणिलाल विश्वकर्मा।
0: बीसौं एसियन गेम्समा नेपालका 136 खेलाड़ीले प्रतिस्पर्धा गर्ने, कागजात विहीन र अलपत्र 155 नेपाली श्रमिक उद्धार गर्दै श्रम मन्त्रालय। यसै वर्षभित्र स्वदेश फर्कने बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाको घोषणा र मधेश बाहेक अरू प्रदेशका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना।
3: हाम्रो पाला जस्तो ढिँडो, आँटोको पिठो, गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ।
4: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा। अब आमा पनि खुसी, बुहारी पनि खुसी। हाम्रै बेसी सहर 8 रहेको लिभन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि।
5: हजुर, हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्ग्यानिक लोकल र मधेसी हरेक प्रकारको चामल, शुद्ध तोरीको तेल, मकै, कोदो, गहुँ, करू, जौ, फापरको पिठो, रातो तथा सेतो मकैको चामल, अनदीको चामल, हरेक प्रकारका दाल, बेसार, खुर्सानी, मसला, गाईको घिउ, अमिलो, भीर मह, गर मह, सुकेको न्युरो, सिस्नु, मुलाको अचार, गुन्द्रुक, करेला, बाङ, तिल, सिलाम, अलैँची, जिम्बु, मसौरा, चियापत्ती, स्याउ, सरसिउँ, बोडी, बटक, कोला, जुम्ला मार्सी चामल, आग, जाडु, काउलो, सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ।
6: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ। धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
4: लिभन अर्ग्यानिक खाद्य उद्योग बेसीसर नगरपालिका 8 आर्मी ब्यारेक अथवा दनैफाट जाने बाटो कारागार अगाडि लम्जुङ। प्रोपाइटर गमबहादुर अधिकारी। मोबाइल 98461-23284 र 98291-80746।
0: अब समाचार विस्तारमा। बीसौं एसियन गेम्समा नेपालबाट 136 खेलाड़ीले 22 खेलमा प्रतिस्पर्धा गर्ने भएका छन्। आउँदो सेप्टेम्बर 19 अक्टोबर 4 अर्थात असोज 3 गतेदेखि असोज 18 गतेसम्म जापानको आइची नागोयामा आयोजना हुने गेम्समा नेपालबाट 136 खेलाड़ीले 22 खेलमा प्रतिस्पर्धा गर्ने भएका छन्। राष्ट्रिय खेलकुद परिषदले प्रतियोगिताका लागि खेलाड़ी र प्रशिक्षकको अन्तिम सूची सार्वजनिक गर्दै 136 खेलाड़ी र 32 प्रशिक्षक गरी कुल 168 सदस्यीय नेपाली टोली जापान जाने जनाएको छ। समूहगत खेलतर्फ नेपालले कबड्डी, महिला भलिबल र पुरूष क्रिकेटमा मात्र सहभागिता जनाउनेछ भने बाँकी 19 खेल व्यक्तिगत विधाका रहेका छन्। खेलाड़ी संख्याका आधारमा पुरूष र महिला गरी 24 खेलाड़ी रहेको कबड्डी टोली सबैभन्दा ठूलो रहेको छ। पुरूष क्रिकेटमा 15 र महिला भलिबलमा 12 खेलाड़ी सहभागी छन् भने हुनेछन्। यसअघि 23 खेलमा झण्डै 140 खेलाड़ी सहभागी गराउने तयारी भए पनि अन्तिम सूचीमा 22 खेल मात्र समावेश भएका हुन्। व्यक्तिगत खेलतर्फ उसुमा सबैभन्दा बढ़ी 11 खेलाड़ी सहभागी हुनेछन् भने डान्स स्पोर्टमा 1 खेलाड़ी मात्र प्रतिस्पर्धामा रहनेछन्। यसअघि सन् 2023 चीनको हाङझाउमा सम्पन्न 19 एसियन गेम्समा नेपालबाट 29 खेलमा 253 खेलाड़ी सहभागी भएका थिए। यो संस्करणमा कराटेकी एरिका गुरूङले ऐतिहासिक रजत पदक जितेकी थिइन् भने महिला कबड्डी टोलीले काँस्य पदक जितेको थियो। नेपालले एसियन गेम्समा हालसम्म स्वर्ण पदक जित्न सकेको छैन। युवा श्रम तथा रोजगार मन्त्रालयले विभिन्न देशमा कागजात विहीन अवस्थामा रहेका तथा भिजिट भिसामा गएर अल्पत्र परेका 155 जना नेपाली नागरिकको उद्धार गर्ने भएको छ। प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य, श्रम तथा उपभोक्ता हित समितिको हिजोको बैठकमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादवले राष्ट्रिय स्तरको कल्याणकारी कोषको सहयोगमा उद्धार प्रक्रिया अघि बढ़ाइएको जानकारी दिनुभयो। उहाँका अनुसार उद्धारका लागि कोषमा रहेको 15 करोड़ रूपियाँको बजेट प्रयोग गरिने। बैठकमा मन्त्री यादवले वैदेशिक रोजगार, स्वदेशी श्रमिकको अवस्था, रोजगार सिर्जना तथा मन्त्रालयसँग सम्बन्धित विभिन्न कानून संशोधनको अवस्थाबारे पनि जानकारी दिनुभयो। वहाँले चालू आर्थिक वर्षभित्र स्वदेशमै 1,00,000 रोजगारी उपलब्ध गराउने लक्ष्य रहेको बताउँदै राष्ट्रिय रोजगार कार्यक्रम अन्तर्गत ग्रीन जब मिशन सहित 12 कार्ययोजना कार्यान्वयनमा ल्याइएको जानकारी दिनुभयो। भारतमा 2 वर्षदेखि निर्वासनमा रहनुभएकी बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाले आफू स्वदेश फर्किने घोषणा गर्नुभएको छ। मृत्युदण्डको सजाय सुनाए पनि नागरिकको सेवाबाट पछि नहट्ने उहाँले बताउनुभयो। अन्तर्राष्ट्रिय संचार माध्यमले पनि जनाएको छ। दक्षिण एसियाली विदेशी पत्रकार क्लबले आयोजना गरेको कार्यक्रममा भिडियो सन्देश मार्फत बोल्दै 78 वर्षीय हसिनाले आफू पक्राउ पर्न सक्ने वा जेल जान सक्ने अवस्था भए पनि देश र नागरिकप्रतिको दायित्वबाट पछि नहट्ने बताउनु भएको छ। उहाँले स्वदेश फर्किने निश्चित मिति भने सार्वजनिक गर्नुभएको छैन, तर सम्भव भएसम्म यसै वर्षको डिसेम्बरभित्र बंगलादेश फर्किने इच्छा रहेको उहाँको भनाइ छ। वर्ष गराउने प्रणाली विस्तारै पश्चिमी भूभागतर्फ केन्द्रित भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले सुदूरपश्चिम र कर्णाली प्रदेशका केही ठाउँमा हल्का वर्षा भइरहेको छ भने देशका धेरै सबैजसो ठाउँमा बदली भएको छ। महाशाखाका अनुसार गएराती देशका धेरैजसो ठाउँमा वर्षा भए पनि बिहानी पाखा धेरै ठाउँमा वर्षा रोकिएको छ। दिउँसो भने धेरै ठाउँमा पानी पर्ने महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका 1-2 ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। यी क्षेत्रका नदी तथा खोला नालामा पानीको सतह बढ़न सक्ने भएकोले तटीय क्षेत्रका बासिन्दा तथा यात्रुलाई आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। यस्तै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही ठाउँ तथा कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका तराईका थोरै ठाउँमा मध्यम वर्षाको सम्भावना छ। विशेष गरी लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा वर्षासँगै हावाहुरी चल्ने सम्भावना पनि रहेकोले कमजोर संरचना, खेतीपाती र दैनिक जनजीवनमा असर पर्न सक्ने महाशाखाले जनाएको छ। लमजुङ सदरमुकाम देशे शहरमा खाना पकाउने ग्यासको अभाव हल्ला गरिए पनि ग्यासको अभाव नभएको व्यवसायीहरूले दावी गरेका छन्। पछिल्लो दिनहरूमा देशे शहर बजारमा ग्यास अभावको व्यापक हल्लापछि उपभोक्ताबाट नै कृत्रिम अभावको अवस्था सिर्जना भएको बताइएको हो। ग्यास अभावको आवश्यक हल्लाका कारण बजारमा पर्याप्त ग्यास हुँदाहुँदै पनि उपभोक्ताबाट आवश्यकता भन्दा बढ़ी खरिद गर्ने र स्टोर गर्ने प्रवृत्तिले बजारमा भनेको बेला ग्यास पाउन मुस्किल भएको लमजुङ उद्योग वाणिज्य संघको अध्यक्ष भरत कुमार श्रेष्ठले बताउनुभयो। एउटै परिवारले 4-5 सिलिण्डर स्टोर गर्दा अन्य उपभोक्ताहरूलाई समस्या भएको ग्यास व्यवसायी समेत रहनुभएका अध्यक्ष श्रेष्ठको भनाई छ। साविक समयमा जुन संख्यामा ग्यास आपूर्ति भइरहेको थियो अहिले पनि त्यही मात्रामा ग्यास आइरहेको तर वितरणमा केही समस्या देखिएको अध्यक्ष श्रेष्ठले बताउनुभयो। पछिल्लो दिनमा प्रत्येक उपभोक्ताहरूलाई सहज रूपमा ग्यास उपलब्ध गराउन वितरण प्रक्रियामा पनि सुधार गरिएको अध्यक्ष श्रेष्ठको भनाई छ। अध्यक्ष श्रेष्ठका अनुसार पछिल्ला जिल्लामा भित्रिएको ग्यास यसअघि खुद्र पसलबाट मात्र बिक्री हुँदै आएको थियो। केही दिन अघि कृत्रिम हल्लाकै कारण थोरै संख्यामा डिलरबाट पनि खुद्र बिक्री भएपछि बजारमा ग्यास अभावको हल्ला फैलिएको हो। हाल साबिक जस्तै खुद्र व्यवसायी मार्फत नै उपभोक्ताहरूलाई सहज रूपमा ग्यास वितरणको प्रबन्ध गरिएको व्यवसायीहरूले बताएका छन्। जिल्लामा भएको ग्यास अभावको समस्याका कारण जिल्ला प्रशासन कार्यालयले पनि व्यवसायीहरूसँग समन्वय गरिरहेको जनाएको छ। जिल्लाभित्र मात्रै नभएर अन्य सरकारवाला जिल्ला हरूसँग पनि समन्वय गरी जिल्लामा ग्यासको अभाव हुन नदिने प्रयत्न भइरहेको प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद खनालले बताउनुभयो। लमजुङको सदरमुकाम बेसी शहरमा आयोजित स्थानीय सरकारसँग बालबालिका कार्यक्रममा बालबालिकाले शिक्षा, स्वास्थ्य, सुरक्षा तथा बाल अधिकार सम्बन्धित विभिन्न सवाल स्थानीय सरकार समक्ष राखेका छन्। ओल्ड भिजन इन्टरनेशनल नेपालको आर्थिक सहयोग, ग्रामीण सामुदायिक विकास केन्द्र नेपाल र बेसी शहर नगरपालिकाको सहकार्य तथा बेसी शहर नगर सञ्जालको आयोजनामा सम्पन्न कार्यक्रममा नगरभित्रका सामुदायिक तथा निजी विद्यालयका 30 विद्यार्थीहरूको सहभागिता रहेको थियो। कार्यक्रममा सहभागी बालबालिकाले समाजमा बढ़दो लागू पदार्थ दुर्व्यसन, बाल विवाह र बाल श्रम नियन्त्रणका लागि प्रभावकारी कार्यान्वयन सञ्चालन गर्नुपर्ने आवश्यकता औल्याएका थिए। उनीहरूले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार, विद्यालय तथा सार्वजनिक स्तरमा सेनिटरी प्याडको सहज व्यवस्था, विद्यार्थीभन्दा शिक्षक बढ़ी रहेको विद्यालयको समायोजना तथा शिक्षक व्यवस्थापन गर्नुपर्ने विषय पनि उठाएका थिए। त्यस्तै दुई दिनको सार्वजनिक विदाले अतिरिक्त क्रियाकलापमा असर परेको, विद्यालय बाहिर रहेका बाल बालिकालाई विद्यालयमा ल्याउन नगरपालिकाको योजना के छ भन्ने जिज्ञासा पनि विद्यार्थीहरूले राखेका थिए। बाल बालिकाका लागि निर्माण गरिएको कर्पूरेश्वर पार्कमा फोहोर व्यवस्थापन प्रभावकारी नभएको, खेल मैदानको उचित व्यवस्थापन गर्नुपर्ने, ट्यूशन पढ़ेर साँझ घर फर्किने विद्यार्थीका लागि सड़क बत्तीको अभावले असुरक्षा भएको तथा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्नुपर्ने भन्दै एसईई पछि उच्च शिक्षामा निजी विद्यालयका विद्यार्थीहरूसँग प्रतिस्पर्धा गर्न कठिनाई हुने गरेको बाल बालिकाले गुनासो गरेका छन्। कार्यक्रममा जेहेन्दार तथा आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था गर्नुपर्ने, विद्यालयमा उपलब्ध

0: कार्यक्रममा वर्ल्ड भिजन इन्टरनेशनल नेपालका जिल्ला संयोजक शुक्रराज गुरूङ, आरसीडीसी नेपालका अध्यक्ष राजेन्द्र बोहरा, पेशेश्वर नगरपालिकाका कार्यक्रम अधिकृत मेघेन्द्र पोखरेल, आरसीडीसीका कार्यक्रम संयोजक हेमराज विमली, बाल संरक्षण अधिकृत बेन्जीर थापा, इम्प्याक्ट कोच सुदिल परियार लगायतको उपस्थिति रहेको थियो। कार्यक्रमको समापन पेशेश्वर नगर सञ्जालका अध्यक्ष दीपसन भुजेलले गर्नुभएको थियो। वहाँले बाल बालिकाका आवाजलाई स्थानीय सरकारसम्म पुर्याउने यस्ता कार्यक्रमले बालमैत्री स्थानीय शासन सुदृढ़ बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो। प्रविधिको विकास र बढ़दो सुविधासँगै अनलाइन माध्यमबाट हुने ठगीका घटना लमजुङमा पनि बढ़न थालेको छ। जिल्ला प्रहरी कार्यालय लमजुङमा पछिल्लो समय अनलाइन माध्यम मार्फत ठगिएको भन्दै उजुरी आउने क्रम बढ़ेको हो। जिल्लामा गत आर्थिक वर्षमा मात्रै अनलाइन ठगी सम्बन्धी 94 उजुरी परेको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ। 2082 साउनदेखि 2083 असार मसान्तसम्म प्रहरीमा परेको उजुरी अनुसार विभिन्न व्यक्तिबाट 1,10,00,000 भन्दा बढ़ी रकम भएको छ। फरक फरक व्यक्तिबाट विद्युतीय कारोबार अर्थात अनलाइन मार्फत सो रकम ठगी भएको हो। अनलाइन ठगी अपराध पछिल्लो समय प्रहरीलाई समेत चुनौतीको विषय बनेको छ। चुनौतीका बावजूद पनि जिल्ला प्रहरी कार्यालय लमजुङले जिल्लाबाट गठिएको कुल रकम मध्ये झण्डै आधा जस्तो रकम सम्बन्धित पीड़ितलाई फिर्ता गर्न सफल भएको छ। गत आर्थिक वर्षमा जिल्लामा ठगिएको 1,10,00,000 मध्ये 45,00,000 रूपियाँ सम्बन्धित पीड़ितलाई फिर्ता गर्न सफल भएको लमजुङ प्रहरीले जनाएको छ। प्रहरीका अनुसार पीड़ितले सामाजिक सञ्जाल मार्फत चिट्ट परेको भन्दै ठगिएको, सामान पार्सलमा ठगीमा परेको, मोबाइल खरिद बिक्रीमा ठगिएको, फेसबुक, वाट्सएप, फाइबर, ईमेल आईडी ह्याक गरी ठगीमा परेको, ई सेवा ओटीपी कोडमा ठगीमा परेको तथा अन्य माध्यम मार्फत ठगीमा परेको भन्दै प्रहरीमा उजुरी गरेका हुन्। अनलाइन माध्यमको बढ़दो प्रयोगसँगै सुरक्षा सतर्कतामा ध्यान कम हुँदा ठगीका घटना आउन थालेको लमजुङका प्रहरी प्रमुख एवं प्रहरी नायब उपरीक्षक जितेन्द्र कुमार बस्नेतको भनाई छ। अनलाइन माध्यमबाट हुने सेवा सुविधाको उपयोग बढ़ी र सतर्कता कम हुँदा सामाजिक सञ्जालको प्रयोग मार्फत पनि ठगीका घटना हुने गरेको प्रणव बस्नेतले बताउनुभयो। जिल्लामा बौद्धिक वर्गदेखि सर्वसाधारणसम्म अनलाइनबाट धेरै ठगीमा पर्दै गएका छन्। अनलाइन ठगीमा बैंक तथा सम्बन्धित व्यक्तिको आईडीको ओटीपी कोड आवश्यक पर्ने भन्दै माग्ने तथा सो कोड प्राप्त गरेपछि बैंक तथा डिजिटल वालेट आफै सञ्चालन गरी पीड़ितको खाताबाट रकम झिक्ने तथा अन्य व्यक्तिसँग रकम माग गर्ने गरेका छन्। बैंकमा रकम रहेको व्यक्तिको कागजात अर्को कुनै व्यक्तिले प्रयोग गरी बैंक खातालाई अनलाइन माध्यमबाट प्रयोग गर्ने र अन्य खातामा रकम पठाउने घटना बढ़दै गएको हो। यसैगरी ई सेवा, खल्ती, आईएमई जस्ता मोबाइल वालेटमा प्रयोग गरिएका मोबाइल नम्बर ठगी गर्ने व्यक्तिले प्रयोग गरेर समेत त्यस्ता वालेटबाट बैंक खातामा रहेको रकम अन्य खातामा पठाउने गरेको पाइएको छ। यसरी हुने ठगी कम गर्न पहिले सामाजिक सञ्जालको प्रयोगमा सम्बन्धित व्यक्ति आफै सचेत हुनुपर्ने प्रहरीको सुझाव छ। तपाई अहिले सुन्दै हुनुहुन्छ मर्सेङ्गी समाचार। समाचारको क्रममा एकैछिन व्यापारिक विश्राम।
1: ओहो दाई, टिभी बोकेर कहाँ जान लाग्नु भयो?
2: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको, अनि एउटा फ्रिज नै किन्नु थियो, बरु कुन पसलमा जाने होला?
1: हरे दाई, पनि हाम्रै बेसी सरको त्यो भीमसेन स्थान चोकमा छ नि, श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर के, त्यहाँ जानुहोस् न। त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुका साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खानुहोस् है, सँगै जाने नि।
2: ल भइहाल्छ नि नानी।
3: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
4: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
3: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर, बेसिसल 7 भीमसेन थान चोक, फोन 0665201120, मोबाइल 9846077745।
1: लमजुङका लागि सामसङ, कोनका, गोदरेज र टीसीएल को अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर।
5: प्राकृतिक सौन्दर्य, मनोरञ्जन र सांस्कृतिक उत्सवको अनुपम संगम, मर्सिङ्गे गाउँपालिकाको प्रवर्धन तथा हामखोला छर्न संरक्षण तथा व्यवस्थापन समितिद्वारा

0: जित छैटौं हामखोला 6 महोत्सव 2083 मर्सिङदी गाउँपालिकाको प्रवर्धन तथा हामखोला 6 संरक्षण तथा व्यवस्थापन समितिद्वारा आयोजित छैटौं हामखोला 6 महोत्सव 2083 आगामी साउन 23 र 24 गते हुँदैछ।
1: प्राकृतिक सौन्दर्यले भरिपूर्ण हामखोला झरनाको मनमोहक दृश्यसँगै राष्ट्रिय तथा स्थानीय कलाकारहरूको बेजोड़ सांगीतिक तथा सांस्कृतिक प्रस्तुतिको भरपूर आनन्द लिन सम्पूर्ण महानुभावहरूमा हार्दिक निमन्त्रणा गर्दछौ।
0: उक्त महोत्सवमा सहभागी भए स्वर सम्राट राजु परियार र चर्चित गायिका शीला आलेको विशेष सांगीतिक प्रस्तुति तथा प्रत्यक्ष दोहोरीमा रमाउनुहोस्।

0: झरनाको चिसो स्वच्छ र शीतल स्पर्शको अनुभूति गर्न, चर्चित राष्ट्रिय तथा स्थानीय कलाकारहरूको उत्कृष्ट प्रस्तुति अवलोकन गर्न, स्थानीय कला संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्धनमा साथ दिन, परिवार साथीभाइ र आफन्तसँग अविस्मरणीय क्षणहरू साट्न, सप्रेम उपस्थिति भए महोत्सवलाई भव्य र सभ्य रूपमा सफल बनाउन हार्दिक अनुरोध गर्दछौ। आउनुहोस्, प्रकृतिसँग रमाऊ, संस्कृतिलाई सम्मान गरौ र हामखोला झरना महोत्सव 2083 उत्साहका साथ सभ्य र भव्य रूपमा सफल बनाऊ।
1: लमजुङ उद्योग वाणिज्य संघको सूचना। लमजुङ उद्योग वाणिज्य संघको सदस्यहरूको सहजताका लागि आर्थिक वर्ष 2082-83 कर चुक्ता, आर्थिक वर्ष 83-84 मदिराको अन्तशुल्क र संघको सदस्यता नवीकरण गर्न सदस्यहरूको सहजताका लागि विभिन्न इकाईमा जिल्लाबाट संघका कर्मचारी तथा संघका प्रतिनिधिहरू सम्बन्धित इकाईमा आउने निर्णय भएकोले निम्न मिति र समयमा नवीकरण गर्नुहुन सबै सदस्यहरूलाई हार्दिक अनुरोध गर्दछौं। सुन्दर बजार इकाई 2083 साउन 21 गते, खुदी इकाई 2083 साउन 22 गते, दुई पिपली इकाई 2083 साउन 27 गते, भोलेटार इकाई 2083 साउन 28 गते। विस्तृत जानकारीका लागि लमजुङ उद्योग वाणिज्य संघ अध्यक्ष भरत कुमार श्रेष्ठ, सम्पर्क नम्बर 9856045248, महासचिव विपिन श्रेष्ठ, सम्पर्क नम्बर 9842385555, विदुर तिवारी 9856045252, विवेक तिवारी 9846634609।
2: विश्रामपछि स्वागत छ। अब बाँकी समाचार। मर्सङ्गी गाउँपालिकाले सामुदायिक विद्यालयका पूर्व प्राथमिक तथा प्राथमिक तहका प्रशिक्षकहरूको शिक्षण क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरेको दुई दिने शिक्षण सिकाइमा कथा वाचन सम्बन्धी कार्यशाला सम्पन्न भएको छ। गाउँपालिकाको आयोजना तथा अर्ली चाइल्डहुड एजुकेशन प्राक्टिस फाउण्डेशन नेपालको सहजीकरणमा सञ्चालन भएको कार्यशालामा गाउँपालिकाभित्रका सम्पूर्ण सामुदायिक विद्यालयका पूर्व प्राथमिक तथा प्राथमिक तहका शिक्षकहरूको सहभागिता रहेको थियो। कवि माधव प्रसाद घिमिरे बैठक कक्षमा आयोजित कार्यशालाको उद्देश्य विद्यार्थीहरूको सिकाई उपलब्धिमा गुणात्मक सुधार ल्याउने, कक्ष कोठालाई सृजनशील, बालमैत्री र प्रभावकारी बनाउने तथा शिक्षकहरूको व्यावसायिक दक्षता अभिवृद्धि गर्नु रहेको गाउँपालिकाले जनाएको छ। कार्यशालाको दोस्रो तथा अन्तिम दिन प्रशिक्षक विमला गुरूङ, सरिता केसी र शर्मिला थापाले कथा वाचनलाई शिक्षण सिकाई प्रक्रियासँग प्रभावकारी रूपमा जोड्ने विधि, यसको शैक्षिक महत्व तथा व्यावहारिक प्रयोगका विषयमा प्रशिक्षण दिएका थिए। सहभागी शिक्षकहरूले प्रशिक्षणलाई उपयोगी, व्यावहारिक तथा विद्यालयमा प्रत्यक्ष रूपमा लागू गर्न सकिने बताउनुभयो। कार्यक्रमको समापन गाउँपालिकाका अध्यक्ष अर्जुन गुरूङको अध्यक्षतामा भएको थियो। कार्यक्रममा उपाध्यक्ष जुनामाया थापा लगायतको कर्मचारीहरूको उपस्थिति रहेको कार्यक्रमको सहजीकरण प्राविधिक सहायक राजेन्द्र प्रसाद भट्टले गर्नुभएको थियो। समापन समारोहमा सहभागी सबै शिक्षकहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो। कार्यशालाले विद्यालयमा कथा वाचनको माध्यमबाट बाल केन्द्रित, सृजनशील र प्रभावकारी शिक्षण सिकाई वातावरण निर्माण गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ। कार्यक्रम सफल बनाउन सहयोग गर्ने ईसीईपी प्रशिक्षकहरू तथा प्रत्यक्ष अप्रत्यक्ष रूपमा सहयोग पुर्याउने सबैप्रति गाउँपालिकाले धन्यवाद ज्ञापन गरेको छ। सर्वोच्च अदालतले संघीय रोयल्टीका नाममा एफएम रेडियोको संचालक, व्यवस्थापक तथा सम्बन्धित व्यक्तिहरू विरूद्ध मुद्दा नचलाउन, धरपकड नगर्न, थुनामा नराख्न तथा यस सम्बन्धी कुनै कानूनी जटिलता सिर्जना नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। मंगलबार सर्वोच्चका न्यायाधीश डाक्टर नहकुल सुवेदीको एकल इजालसले सामुदायिक रेडियो प्रसारक संघ नेपाल र ब्रोडकास्टिङ एसोसिएशन अफ नेपालले संयुक्त रूपमा दायर गरेको रिट निवेदनमाथि सुनवाई गर्दै अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो। अधिवक्ता रमेश प्रसाद जोशी लगायतका कानून व्यवसायीहरूले बहसपछि सर्वोच्च अदालतले यस्तो आदेश दिएको हो। संगीत रोयल्टी संकलनका नाममा एफएम रेडियोहरूमाथि धरपकड गर्ने, रेडियोकर्मी विरूद्ध मुद्दा दायर गर्ने तथा रेडियोको नवीकरण प्रक्रियामा अवरोध सिर्जना गर्ने कार्य भएको भन्दै त्यसको विरोधमा रेडियो प्रसारकहरू सर्वोच्च अदालत पुगेका थिए। गोर्खामा पहिरोले पेट्रोल पम्प र घरमा क्षति पुगेको छ। गोर्खा नगरपालिका 11-12 किलो स्थित पेट्रोल पम्प र पालुङटार नगरपालिका 1 कोलकोटेमा एक घरमा क्षति पुगेको हो। बिहिबार बिहान करिब 6 बजे पेट्रोल पम्प पछाडिको भागमा खसेको पहिरोले पम्पको डिस्टेन्सर मेसिन र सुस्थानमा पार्किङ गरेर राखिएका 5 मोटरसाइकल पुरिएको डीएसपी राजकुमार श्रेष्ठले जानकारी दिनुभयो। प्रहरी र स्थानीयको सहयोगमा पहिरो हटाउने काम भइरहेको उहाँको भनाइ छ। यसै गरी बुधबार राति लेदो सहितको पहिरोले स्थानीय बाबुराम थापाको एक तले पक्की घर पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। भूकम्पपछि बनाएको घर रहेको डीएसपी श्रेष्ठको भनाइ छ। मर्सङ्गी समाचार अहिलेलाई यति नै। अन्त्यमा मुख्य समाचारका शीर्षकहरू पुनः एकपटक।
3: मुख्य समाचारका प्रायोजक
4: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन, खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्रहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर साथ लमजुङ प्रोपाइटर मणिलाल विश्वकर्मा।
2: विश्व एसियन गेम्समा नेपालका 136 खेलाड़ीले प्रतिस्पर्धा गर्ने, कागजात विहीन र अलपत्र 155 नेपाली श्रमिकको उद्धार गर्दै श्रम मन्त्रालय। यस वर्षभित्र स्वदेश फर्कने बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाको घोषणा र मधेस बाहेक अरू प्रदेशका 1-2 ठाउँमा आज ठूलो पानी पर्ने सम्भावना। बिहान 10 बजेको मर्साङदी समाचार अहिलेलाई सकियो। प्राविधिक मित्र सुजनलाई धन्यवाद दिँदै समाचार कक्षबाट म लक्ष्मी विदा हुन्छु। रेडियो मर्साङदी 95 MHz र इन्टरनेट अनलाइन www.radiomarsangdi.org सुन्दै गर्नुहोला। नमस्कार।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी छ। रिलायबल लाइफ सधैं भरिलाई।
1: ओहो दाई, तपाईले कति चाँडो घर पनि छडाइसक्नु भएछ त। बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
2: धन्यवाद बहिनी, हेर्नुहोस् न, घर बनाउने काम मात्र भएको छ। अझ यसमा फलामका झ्याल ढोका, च्यानल गेट, स्टिलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सबै सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
1: त्यसो भए त हाम्रै बेसी सहर नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बसलमाई सटर एण्ड ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुको साथै घरमै गएर जडान समेत गरिन्छ नि।
3: हाम्रा सेवाहरू, हामी कहाँ सटर, ग्रिल, च्यानल गेट, सिसा, रंगीन सिसा, स्टे फ्रेङ, गोलो फ्रेङ, कम्पाउण्ड जाली, जीआई जाली, स्टिल फ्रेङ, ट्रस, फलामका छ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
4: हामी कहाँ यूपीभीसी तथा अल्मुनियमको झ्याल ढोका, ग्लास, पार्टिसन लगायतका सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध छ।
5: प्रोपाइटर नारायण ढकाल, बसलमाई सटर एण्ड ग्रिल उद्योग, विशेश्वर नगरपालिका साथ मोडर्न सिटी हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लमजुङ। थप जानकारीको लागि सम्पर्क 9843638518, 9843638518।
6: आया मरे नि आमा, आया नि आए।
7: के भयो दिदी तपाईँलाई, सन्चो छैन कि कसो?
6: हेर न बाबु, छाती दुख्ने, पेट गोज्ने गर्छ, कहिले काहीँ त सास फेर्नै गाह्रो। आया खै के भयो के?
7: ल दिदी, त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न, आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा।
6: जाने त भने हो बाबु, खै कहाँ जाने, कहाँ जाने होला है?
7: ल दिदी, बेसी सर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न।
8: दैनिक प्रदान गरिने सेवाहरू, ल्याब सेवा दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत, दिशा, पिसाब तथा खकार परीक्षण गरिन्छ।
9: थाइरोइड, सुगर, प्रेसर, छाती, पेट, हार्जोनी, नसा रोग, महिला सम्बन्धी रोगहरू, नाक, कान, घाँटी सम्बन्धी रोग, छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ।
8: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ।
9: क्योर फार्मेसी एन्ड ल्याब, बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक लमजुङ।
8: सम्पर्क फोन 9849068924, 9850086780।
10: यो मोबाइलले पनि तनावै दियो भने
11: होइन, के तनाव दियो ए खुसी?
10: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
11: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
5: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
11: प्रोपाइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099532।
12: हाम्रो शाखा बेसी सहर नगरपालिका साथ एनआईएमबी ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।

0: sip on ya. Extreme energy drink.
1: सुवर्ण अवसर सुवर्ण अवसर
2: के तपाईलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ? यदि चाहिएको छ भने बेसीसर नगरपालिका 8 सिंगेखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
3: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध।
2: प्रोपाइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसीसर नगरपालिका 8 सिंगेखोला पुलचोक लमजुङ। थप जानकारीको लागि सम्पर्क मोबाइल 98 56 46 257 र 98 400 67 87।

0: दिदी अल्मालाई पर्नु भए त के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोखतौल गर्ने डिजिटल ढक तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
0: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
2: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मरमत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
3: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 9856074486।
4: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
5: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
4: अब जापान ट्राई होइन स्योर गरौ।
5: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
4: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
5: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
4: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, बिसे सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
5: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर 9856-602-299।
6: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
7: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाउ।
6: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
7: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
6: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 066-520-19, 066-520-370 वा 590-370 जानकारी गराउनुहोस्।
7: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली, लमजुङ।
8: नेपाल ऋण खप्पै बिमगान्छ। क्याल्भोलुम प्रविधि से शोभा, आल्मोनियम कोटे, साडा थिन रंगीन जस्ता पाता, हुलास जुरा कलर, छ्यान बन्दा तीन गुना बढी विश्वसनीय प्रतिरोधात्मक थिन लानन टुबमुला। हुलास मुसम अर्कु तिल दमाइसे।
9: हेलो, मर्सेङ्गदी FM 95 MHz

0: घर बनाउने काम शुरू भयो।
1: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकुसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समेलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरा गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856 46662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
4: यो दाँतले मलाई साह्रै दुःख दियो।
5: ए दिदी, कति अय्या अय्या भनेर बस्नुहुन्छ। ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुबईको दाँत बनाएर आऊ।
4: जानु त जाने, बरु कहाँ जाने होला खै।
5: किन चिन्ता लिनुहुन्छ, हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैङ्कको आडैमा रहेको भरपर्दो र विश्वासिलो बेस्ट डेन्टल क्लिनिकमा जाने नि।
6: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङ्गो दाँतलाई मिलाउने, दाँत निकाल्ने, अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ। प्रोपाइटर सन्तोष विश्वकर्मा, ग्रेस डेन्टल क्लिनिक, बेसी सहर नगरपालिका 8 नारायण स्थान चोक, मुक्तिनाथ विकास बैङ्कको आडैमा पहिला जनता बैङ्क रहेको घर। सम्पर्क नम्बर 9845000271 र 9805677272।

0: Extreme energy drink.
1: 아니, 쿠시, 게 칸죠? 아스칼타 자네이 푸르티레 라 스와스타 데크추타.
2: 칸이 타 카스테 게이 호이나 디디. 람중 에그로비 컨산 드와라 우드파딧 수드다 람중 마하 비하나 벨루카 다이닉 에케 삼차 칸이 가리고 수.
1: 아니 마하 사이 수드다 라 오르가닉 네 홀라 라?
2: 호니 디디. 람중 마하 타 1350 미터 우사이 마 아프네 펌마 장갈이 스로 바 타 우드파딧 카티키 오르가닉 마하 호.
1: 마하 바이크 어루 키케 파인차 데 헨?
2: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घाट खाली घाट कृषि तथा मौरी धान्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि।
1: ओहो, स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा। म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु।
3: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घाट खाली घाट कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस्। प्रोप्राइटर बुद्धि आले, मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ, सम्पर्क कार्यालय बेसीसर 8 13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पुरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर। थप जानकारीको लागि 98611 39157।
2: महको सेवन स्वस्थ र दीर्घ जीवन।
4: बाउजू, एक बिहानै घर सरसफाई गर्न लाग्नु भएछ त?
5: हजुर नानी, अब सरसफाई गर्नु भनेको त आफ्नै लागि हो नि। फेरि हाम्रो गाउँपालिकाले स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने उद्देश्यले सफा मर्स्याङदी अभियान शुरू गरेको छ। त्यसलाई पनि सफल बनाउनु पर्यो नि, होइन र?
4: हो नि बाउजू, घरबाट निस्कने फोहोर चाहिँ कहाँ फाल्नुहुन्छ नि?
5: ल सुन्नुहोस् नानी, हामी हाम्रो घर आँगन हरेक दिन सरसफाई गर्छौ। हरेक महिना 2 घण्टा छुट्याएर गाउँले सबै मिलेर गाउँघर बाटो पनि सरसफाई गर्छौ र त्यसबाट निस्कने कुहिने फोहोरको हामी कम्पोस्ट मल बनाउँछौ। नकुहिने सिसा प्लास्टिक टिन आदि जस्ता फोहोरहरूलाई एक ठाउँमा जम्मा गर्छौ र गाउँपालिकाको फोहोर उठाउने गाडीमा हालेर पठाउँछौ।
6: आफ्नो घर आँगन र गाउँको नियमित सरसफाई गरौं। स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने अभियानलाई सार्थक बनाऊ। मर्स्याङदी गाउँपालिका परिवार लम्जुङ।
7: नमस्कार, अहिले दिउँसोको 1 बजेको छ। अब सुन्नुहोस् जीवन तन्दुकारबाट समाचार। नेपालमा अवैध रूपमा भित्र्याउँदै आएका एकलाई हिजो बिरगंजबाट गरिएको छ। स्थानीयहरूको मार्फत पाएको अनुसार उक्त ठाउँमा गरिएको थियो। रुकावट भए त असर पर्छ नै, तर सर्वोत्तम सिमेन्टसँग छ विद्युत उत्पादन गर्ने आफ्नै प्रविधि, जसले विद्युतको रुकावट हुँदा पनि निरन्तर रूपमा बाँच्छ। सिमेन्टको हरेक कणमा एकैनाशको गुणस्तर र बनाउँछ निर्माण अझ बलियो। सर्वोत्तम सिमेन्ट, सर्वोत्तम मजबुती।

0: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
1: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर सातमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूका लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
2: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, आल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, आल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: हिमालयन ब्रदर ग्रुप प्राली विशेषर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ। थप जानकारीको लागि सम्पर्क 0665209073, मोबाइल 97463061।
1: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
3: जय श्री राम, जय श्री राम।
4: होइन भाउजू, किन हो आज त एक बिहानै पूजा सक्नु भएछ त, टाढैको साइड गर्न लाग्नु भएको हो र?
3: ल बाबु, आज तपाईँको दाजुले मेरो लागि गहना किन्न लैजान्छु भन्नुभएको छ, त्यसैले चाँडै पूजा सकेको नि।
4: अनि गहना जस्तो कुरो जहाँ पायो त्यहाँ नकिन्नु नि, विश्वासिलो र भरपर्दो पसलमा गएर किन्नुपर्छ।
3: हो नि बाबु, त्यही भएर त हाम्रै बेसी सहरमा रहेको जय श्रीराम सुनसादी पसलमै जान लागेको नि। पछि तपाईँको बिहे गर्नुपर्छ, नानीको पनि बिहे गर्नु छ, गहना त आकर्षक र भरपर्दो हुनु पर्यो नि, होइन र?
4: हो नि भाउजू।
5: हाम्रा सेवाहरू कम्प्युटर तौलमा आधुनिक मेसिन द्वारा कटिङ गरिएका गरगहना पाइने,
0: आधुनिक एवं परम्परागत डिजाइनका गरगहना पाइने,
5: प्रत्येक गरगहनामा पसलको ग्यारेन्टी छाप लगाइने,
0: पुरानो गहनासँग नयाँ गहना छाँटफेर गरिने,
5: नाक कान छेडिने, राशि अनुसारका पत्थरहरूका साथै विभिन्न किसिमका माला क्रिस्टल पाइने।
0: प्रोपाइटर सुनिल विश्वकर्मा, जय श्री राम सुनचादी पसल, विश्वेश्वर नगरपालिका, वडा नम्बर 7, एभरेज बैंक नजिकै लमजुङ।
6: सम्पर्क मोबाइल नम्बर 98465 94 र 98065854।

खुन्ती सेवा, फार्मेसी सेवा, प्रयोगशाला, रगत, दिशा पिसाब जाँच, सुरक्षित गर्भपतन परामर्श सेवा, बिरामी भर्ना एम्बुलेन्स सेवा, गंगालाल हस्पिटलका अनुभवी विशेषज्ञ डाक्टरद्वारा मुटुको इको जाँच, ईसीजी, इन्सुलिन सुई, रेबिज भ्याक्सिन, हेपाटाइटिस खोप, अत्याधुनिक डिजिटल एक्सरे तथा प्लास्टर राख्ने र झिक्ने, अक्सिजन सेवा, नेबुलाइजेसन सेवा, मेजर तथा माइनर अपरेशन, मोडल सिटी हस्पिटल, पुरानो लमजुङ मोडल हस्पिटल, बेसिसर सात लमजुङ, सम्पर्क 0665200004, 98400506063।

0: Mania
1: Extreme Energy Drink.
2: के तपाईलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
3: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
2: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
3: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी बेसीसह नगरपालिका 8 होटल चुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 98452 13236 र 98400 58261।

0: Extreme energy drink.
1: जिल्ला प्रहरी कार्यालय लमजुङको अनुरोध।
2: मनसुन सक्रिय भएसँगै वर्षाका कारण बाढ़ी पहिरो डुबान तथा सड़क अवरूद्ध जस्ता जोखिम हुन सक्छ। त्यसैले वर्षा जन्य सम्भावित विपदबाट सुरक्षित रहन तथा उच्च सतर्कता अपनाउन जिल्लावासीहरूमा हार्दिक अनुरोध गर्दछौ।
1: मौसमको जानकारी नियमित रूपमा लिनुहोस्। अनावश्यक रूपमा खोला, खोल्सा, नदी किनारा तथा जोखिमयुक्त स्थानमा नजानुहोस्। कुनै पनि नदी वा खोलाको बहाव बढ़ेका बेला तर्न वा सवारी साधन सञ्चालन गर्ने जोखिमपूर्ण प्रयास नगर्नुहोस्।
2: पहिरोको जोखिम भएका बस्ती तथा सड़कमा विशेष सावधानी अप्नाउनुहोस्। घर वरिपरि चिरा देखिएमा, जमिन भाँसिन थालेमा वा पहिरो आउने संकेत देखिएमा तुरन्तै सुरक्षित स्थानमा सर्नुहोस् र नजिकको प्रहरी कार्यालय तथा सम्बन्धित निकायलाई जानकारी दिनुहोस्।
1: रातिको समयमा यात्रा गर्दा विशेष सतर्कता अपनाउनुहोस्। यात्रा गर्नु अघि सड़कको अवस्था बुझेर मात्र यात्रा गर्नुहोस्। बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती महिला तथा अशक्त व्यक्तिहरूको सुरक्षामा विशेष ध्यान दिनुहोस्।
2: विपदका बेला कुनै पनि हल्ला वा अफवाहमा विश्वास नगरी आधिकारिक सूचना मात्र विश्वास गर्नुहोस्। कुनै पनि आपतकालीन अवस्था, बाढ़ी, पहिरो वा उद्धार आवश्यक परेमा तत्काल नजिकको प्रहरी कार्यालय वा नेपाल प्रहरीको आपतकालीन नम्बर 100 सम्पर्क गर्नुहोस्।
1: सचेतना, सतर्कता र समयमै अपनाएको सावधानीले ठूलो क्षति हुनबाट जोगाउन सक्छ। त्यसैले सुरक्षित रहौ, अरूलाई पनि सुरक्षित राखौं।
2: सार्वजनिक हितका लागि जिल्ला प्रहरी कार्यालय लमजुङ र सामुदायिक रेडियो मर्स्याङ्दी 95 MHz।
1: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
3: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
1: अब जापान ट्राई होइन स्योर गरौं।
3: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
1: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
3: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुरक्षित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
1: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, विशेष सहर 8 नारायण स्थान चोक, नबिल बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
3: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर 98-560-60-299।
4: नेपाल ऋण खप्पै बिमगाछ क्याल्भोलुम प्रविधि से शोभा अल्मोनियम कोटेड साडा थिन रंगीन जस्ता पाता हुलास जुरा कलर छ्यान भन्दा 3 गुना बढी विश्वसनीय प्रतिरोधात्मक थिन लानन टुबमुला हुलास मुसम अर्कु तिल दमाइसे
5: धरहरा भैरवा अन्तर्राष्ट्रिय विमानस्थल संसद भवन वीर अस्पताल र सीआईटी भवन जस्ता महत्वपूर्ण आधार स्तम्भ तथा भवनहरूको निर्माणलाई बलियो आधार ल्याएको सर्वोत्तम सिमेन्ट।
6: मुटु, छाती एवं श्वास प्रश्वासका बिरामीहरूका लागि खुसीको खबर।
7: मुटु रोगका बिरामी अब लमजुङ बाहिर जानु पर्दैन। मुटुको भिडियो जाँच अब सेवा मोडल हस्पिटल प्राइभेट लिमिटेडमा।
6: पुरानो मेडिकल कलेज चितवनका वरिष्ठ मुटु रोग विशेषज्ञ प्रोफेसर डाक्टर मनोज श्रेष्ठ सेवा मोडल हस्पिटलमा आउनुहुने हुँदा मुटु, श्वास प्रश्वास, ब्लड प्रेसरका समस्या भएका बिरामीहरूले स्वास्थ्य जाँच गराउनु भई समयमा नै ढुक्क हुनुहोस्। साथै सोही दिन मुटुको भिडियो जाँच, इको कार्डियोग्राफी सेवा पनि उपलब्ध छ। साथै सेवा मोडल हस्पिटलका सम्पूर्ण सेवाहरू पनि सुचारू हुनेछ।
1: जाँच हुने दिन र समय यही भदौ 20 गते तेस्रो शनिबार बिहान 9 बजेबाट।
6: स्थान सेवा मोडल हस्पिटल प्राली, सानिमा बैंक अगाडि, बेसी सरसाथ, लमजुङ। सम्पर्क फोन नम्बर 066-590-999, मोबाइल 98-477-69-229।

0: ओहो दाई, तपाईले कति चाँडो घर पनि छडाइसक्नु भएछ त। बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
1: धन्यवाद बहिनी, हेर्नुहोस् न, घर बनाउने काम मात्र भएको छ। अझ यसमा फलामका झ्याल ढोका, च्यानल गेट, स्टीलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सबै सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
0: त्यसो भए त हाम्रै विश्वसहर नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बसलमाई सटर एण्ड ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुको साथै घरमै गएर जडान समेत गरिन्छ नि।
2: हाम्रा सेवाहरू हामी कहाँ सटर, ग्रिल, च्यानल गेट, सिसा, रंगीन सिसा, स्टे फ्रेङ, गोलो फरेङ, कम्पाउण्ड जाली, जीआई जाली, स्टील फरेङ, ट्रस, फलामका छ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
3: हामी कहाँ यूपीभीसी तथा अल्मुनियमको झ्याल ढोका, ग्लास, पार्टिसन लगायतका सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध छ।
4: प्रोपाइटर नारायण ढकाल, बसलमाई सटर एण्ड ग्रिल उद्योग, विश्वेश्वर नगरपालिका साथ मोडर्न सिटी हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लमजुङ। थप जानकारीको लागि सम्पर्क 9843638518, 9843638518।
5: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रबिनालाई चाहिँ के भयो?
6: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
5: कति दिन बस्ने मुख छुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
7: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली। प्रोपाइटर दीपक पौडेल, बेसीसार 8 सेरा, गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
5: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
8: यो मोबाइलले पनि तनावै दियो भने
7: होइन, के तनाव दियो ए खुसी?
8: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
7: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
4: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
9: प्रोपाइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099932।
10: तिम्रो जन्मदिनको अवसरमा यो औठी उपहार तिमीलाई।
8: वाउ, कस्तो राम्रो डिजाइनको अनि कति चम्किलो, कहाँ बनाएको नि डार्लिङ?
10: अब तिम्रो लागि दिने उपहार पनि अन्त बनाएर भयो त, उही हाम्रो चिर परिचित जय बुद्ध ज्वेलरीमा बनाएको नि।
8: मलाई त एकदमै मन पर्यो।
10: तिमी हेर्दै मात्र जाऊ न, अझ हाम्रो विवाहमा त सुनको हार, मंगलसूत्र, सिक्री, टप, जन्तर, चन्द्रमा, छड्की तिलहरी, चुरी, बिन्दिया, चाँदीको पाउजु अनि सबै गरगहना जय बुद्ध ज्वेलरीमा नै बनाएर ल्याउँछु नि।
11: कम्प्युटर टोलमा छापावाला सुनबाट बनेका आधुनिक डिजाइनका रेडिमेड तथा अर्डर अनुसारका गरगहना, राशि अनुसारका पत्थर, चाँदीका सामानका साथै पुराना गरगहना सार्टफेट तथा सुनसादी खरिद बिक्रीका लागि
12: जय बुद्ध ज्वेलरी, बेसी सहर लमजुङ, एलजी डिलर सँगै। प्रोप्राइटर मणिलाल विश्वकर्मा, फोन नम्बर 0665204535, 5245475। विश्वास तपाईँको, सेवा हाम्रो।

0: घर आँगन होस् वा सड़कको किनारा स्वच्छ वातावरण र सुख समृद्धिको लागि रोपौं फूल बिरुवा बनाऊ हराभरा।
1: लमजुङमै पहिलो पुष्प नर्सरी रोज नर्सरी यहाँहरूलाई हार्दिक स्वागत गर्दछ।
0: विगत 5 वर्षदेखि निरन्तर रूपमा यहाँहरूलाई सेवा उपलब्ध गराउँदै आएको रोज नर्सरीमा यहाँहरूकै मागलाई ध्यानमा राखी हाल विभिन्न सिजनल बहुवर्षीय फूलका उत्कृष्ट एवं गुणस्तरीय बिरुवाहरू, इन्डोर प्लान्टहरू, अर्नामेन्टल प्लान्टहरू, विभिन्न उन्नत जातका फलफूलका बिरुवाहरू सड़क किनारा, गार्डन पार्क लगायतका ठाउँहरूमा रोप्नको लागि चाहिने आकर्षक ठूलो साइजको बिरुवाहरू पनि उपलब्ध छ।
1: साथै सिजन अनुसारका फलफूल र अन्य जुनसुकै बोट बिरुवाहरू व्यावसायिक रूपमा रोप्नका लागि ठूलो परिमाणमा चाहिएमा अर्डर अनुसार जुनसुकै बेला उपलब्ध गराउने व्यवस्था छ।
0: फूलहरू रोप्नको लागि आवश्यक आकर्षक र गुणस्तरीय गमलाहरू, फूलको लागि चाहिने आवश्यक मल साथै आवश्यक परामर्श सेवा समेत उपलब्ध छ।
1: विस्तृत जानकारीको लागि रोज नर्सरी बेसीसार नगरपालिका 2 पोहरा बेसी लमजुङ सम्पर्क 98568426244।

0: कान्छी, घर बनाउने काम शुरू भयो?
1: सबै कुरा भइरहेकै छ। अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समेलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र? अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरा गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856046662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
4: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
5: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
4: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ईसीजी, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
5: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
4: एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ, सम्पर्क फोन 0664021234, मोबाइल 9841454448।

0: होइन खुसी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
1: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु
0: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
1: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
0: मह बाहेक अरू के पाइन्छ त्यहाँ
1: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि
0: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
2: तपाईँले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8 सेरा चौतारा नजिकै बस पार्क जाने बाटो कर्पुरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 9861139157
1: महको सेवन स्वस्थ र दीर्घ जीवन
3: सुरक्षित भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता
4: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस् मादक पदार्थ सेवन गरेर सवारी नचलाउ
3: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस् सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्
4: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस् यात्रुवाहक सवारी साधन र यात्रुको बिमा अनिवार्य गर्नुहोस्
3: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0667520019 0667520370 वा 590370 जानकारी गराउनुहोस्
4: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ
5: दिदी तपाईँले यस्तो राम्रो ब्लाउज कहाँ सिलाउनु भयो डिजाइन पनि बिल्कुलै फरक र स्टाइलिस छ फेरि कति राम्रो फिट भएको
6: यो ब्लाउज न्यू रिचु लेडिज एन्ड जेन्ट्स टेलरिङ सेन्टरमा सिलाएको
5: त्यहाँ त साह्रै राम्रो सिलाउँदो रहेछ मैले त उहाँको लागि सुट पाएको त्यही सिलाए नि
6: अरू त्यहाँ के सिलाइन्छ त दिदी
5: तिमीले जस्तो भन त्यस्तै डिजाइनमा ब्लाउज लेहेङ्गा चोली कुर्ता सुरुवाल सुट प्यान्टहरू सिलाइन्छ अनि सम्पूर्ण स्कूल तथा कलेजको ड्रेसहरू त्यही किनेर त्यही सिलाउन पाइन्छ
6: सजिलो ठाउँ छिटो छरितो सेवा र सन्तुष्ट ग्राहक स्मरण रहोस् न्यू रितु लेडिज एन्ड जेन्ट्स टेलरिङ सेन्टर सुट स्पेशलिस्ट बेसीसर नगरपालिका साथ त्रिवेणी टोल लमजुङ एसबीआई ब्याङ्कको ठिक अगाडि प्रोप्राइटर लक्ष्मी परियार रामजी परियार सम्पर्क 9841692406 र 9816674372
3: विवाह व्रतबन्ध जस्ता कार्यहरूको लागि कपडा सिलाउनु परेमा विशेष छुटको व्यवस्था छ
6: आजै आउनुहोस् तपाईँको मनपर्ने डिजाइनलाई जीवन्त बनाउनुहोस्
7: एक्सट्रिम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 12 बजेको छ
8: Extreme energy drink. Taste the difference. Feel the energy.

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
1: गुड मर्निङ मिस,
2: गुड मर्निङ क्लास। ल, आज हामी डडेलोको विषयमा पढ्छौ। भन्न त शान्ति, के कारणले डडेलो लाग्छ?
3: जथाभावी आगो लगाउने, आगो राम्रोसँग ननिभाउने, हावाहुरीसँगै मानवीय लापरवाहीका कारण डडेलो लाग्छ मिस।
2: भेरी गुड। डडेलोको असरका बारेमा केही थाहा छ लक्ष्मी?
4: डडेलोका कारण बोट बिरुवा सँगै पुरै वन मासिन सक्छ, जनावरहरूको वासस्थान मासिन्छ, कति जनावर डडेलोमा परेर मर्न पनि सक्छन्, अनि धुवाले मान्छेको स्वास्थ्यमा समेत असर पर्छ मिस।
5: हो, सानो लापरवाहीले ठूलो विपत्ति ल्याउन सक्छ। आगोसँग खेलबाड नगरौं, मानव स्वास्थ्य र प्राकृतिक पर्यावरणका लागि सचेत बनौ।
6: सार्वजनिक हितका लागि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप इलाका कार्यालय भोजन।

0: Mania
1: Extreme Energy Drink.
2: लमजुङ उद्योग वाणिज्य संघको सूचना. लमजुङ उद्योग वाणिज्य संघको सदस्यहरूको सहजताका लागि आर्थिक वर्ष 2082-83 को कर चुक्ता, आर्थिक वर्ष 83-84 को मदिराको अन्तशुल्क र संघको सदस्यता नवीकरण गर्न सदस्यहरूको सहजताका लागि विभिन्न इकाईमा जिल्लाबाट संघका कर्मचारी तथा संघका प्रतिनिधिहरू सम्बन्धित इकाईमा आउने निर्णय भएकोले निम्न मिति र समयमा नवीकरण गर्नुहुन सबै सदस्यहरूलाई हार्दिक अनुरोध गर्दछौं. सुन्दर बजार इकाई 2083 साउन 21 गते, खुदी इकाई 2083 साउन 22 गते, दुई पिपली इकाई 2083 साउन 27 गते, भोलेटार इकाई 2083 साउन 28 गते. विस्तृत जानकारीका लागि लमजुङ उद्योग वाणिज्य संघका अध्यक्ष भर कुमार श्रेष्ठ, सम्पर्क नम्बर 98565428, महासचिव विपिन श्रेष्ठ, सम्पर्क नम्बर 98412-38555, विदुर तिवारी 98565452, विवेक तिवारी 98466-34609.
3: आमा, ए आमा, खाना खाने बेला भयो, ल आउनुहोस् न.
4: खाना पनि के खानु, यो बिकासे चामल केही स्वाद आउने होइन. ऊ हाम्रो पाला जस्तो ढिँडो, आँटोको पिठो, गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ.
3: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा. अब आमा पनि खुसी, बुहारी पनि खुसी. हाम्रै बेसी सहर 8 रहेको लिभन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि.
5: हजुर, हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्गानिक लोकल र मधेसी हरेक प्रकारको चामल, शुद्ध तोरीको तेल, मकै, कोदो, गहुँ, करु, जौ, फापरको पिठो, रातो तथा सेतो मकैको चामल, अनदीको चामल, हरेक प्रकारका दाल, बेसार, खुर्सानी, मसला, गाईको घिउ, अमिलो, भिर मह, घर मह, सुकेको न्युरो, सिस्नु, मुलाको अचार, गुन्द्रुक, करेला, बाङ, तिल, सिलाम, अलैँची, जिम्बु, मस्यौरा, चियापत्ती, च्याउ, सर्स्यु, बोडी, बटक, कोला, जुम्ला, मार्सी चामल, आँग, जाडु, काउलो, सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ.
6: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ. धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्.
3: लिभन अर्गानिक खाद्य उद्योग बेसीसर नगरपालिका 8 आर्मी ब्यारेक अथवा दनैफाट जाने बाटो कारागार अगाडि लम्छुन. प्रोप्राइटर गम बहादुर अधिकारी. मोबाइल 98461-23284 र 98291-80746.
7: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो. हात र अनुहारको हालत पनि यस्तो छ, लाजै हुने भयो बेहुली हुँदा पनि.
8: त्यति सानो कुरामा पनि के को चिन्ता. त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि.
9: हामी कहाँ फेसियल, नेल आर्ट, मेहेन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ.
10: प्रोफाइटर तारा गुरुङ.

0: सर्वोत्तम सुपर ग्रिडमा छ 60% बढी पकड शक्ति, जसले भन्छ सर्वोत्तम निर्माण सर्वोत्तम स्टील।
1: नमस्कार, अहिले दिउँसोको 1 बजेको छ। अब सुन्नुहोस् जीवन तन्नुकारबाट समाचार। नेपालमा अवैध रूपमा भित्र्याउँदै आएका एकलाई हिजो बिरगंजबाट गरिएको छ। स्थानीयहरूको मार्फत पाएको अनुसार उक्त ठाउँमा गरिएको थियो। रुकावट भए त असर पर्छ नै, तर सर्वोत्तम सिमेन्टसँग छ विद्युत उत्पादन गर्ने आफ्नै प्रविधि, जसले विद्युतको रुकावट हुँदा पनि निरन्तर रूपमा बाँच्छ। सिमेन्टको हरेक कणमा एकै नासको गुणस्तर र बनाउँछ निर्माण अझ बलियो। सर्वोत्तम सिमेन्ट, सर्वोत्तम मजबुती।
2: Or sing the FM, Ponchana Benny Hurts.

0: मङ्गलम भगवान विष्णु मङ्गलम गरुण ध्वज मङ्गलम पुनरी काश्य मङ्गला एकनु हरि। ल अब दुलाले दुलाले सिन्दुर हाल्ने।
1: ओ अस्मी हेर्न दुलैले लगाएको सुनको चुरा सिक्री बिन्दिया मङ्गलसूत्र औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो। कहाँ बनाएको होला?
2: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
3: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
4: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
3: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
4: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
3: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
4: साथै सुनचाँदी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
5: आकर्षक ज्वेलरी सुनचाँदी पसल बेसिसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै प्रोभाइडर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801177246।
6: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।
7: जिल्ला प्रहरी कार्यालय लमजुङको अनुरोध।
8: मनसुन सक्रिय भएसँगै वर्षाका कारण बाढी पहिरो डुबान तथा सड़क अवरुद्ध जस्ता जोखिम हुन सक्छ। त्यसैले वर्षा जन्ने सम्भावित विपदबाट सुरक्षित रहन तथा उच्च सतर्कता अपनाउन जिल्लावासीहरूमा हार्दिक अनुरोध गर्दछौ।
7: मौसमको जानकारी नियमित रूपमा लिनुहोस्। अनावश्यक रूपमा खोला खोल्सा नदी किनारा तथा जोखिमयुक्त स्थानमा नजानुहोस्। कुनै पनि नदी वा खोलाको बहाव बढेका बेला तर्न वा सवारी साधन सञ्चालन गर्ने जोखिमपूर्ण प्रयास नगर्नुहोस्।
8: पहिरोको जोखिम भएका बस्ती तथा सड़कमा विशेष सावधानी अप्नाउनुहोस्। घर वरिपरि चिरा देखिएमा जमिन भासिन थालेमा वा पहिरो आउने संकेत देखिएमा तुरन्तै सुरक्षित स्थानमा सर्नुहोस् र नजिकको प्रहरी कार्यालय तथा सम्बन्धित निकायलाई जानकारी दिनुहोस्।
7: रातिको समयमा यात्रा गर्दा विशेष सतर्कता अपनाउनुहोस्। यात्रा गर्नु अघि सड़कको अवस्था बुझेर मात्र यात्रा गर्नुहोस्। बालबालिका ज्येष्ठ नागरिक गर्भवती महिला तथा अशक्त व्यक्तिहरूको सुरक्षामा विशेष ध्यान दिनुहोस्।
8: विपदका बेला कुनै पनि हल्ला वा अफवाहमा विश्वास नगरी आधिकारिक सूचना मात्र विश्वास गर्नुहोस्। कुनै पनि आपतकालीन अवस्था बाढी पहिरो वा उद्धार आवश्यक परेमा तत्काल नजिकको प्रहरी कार्यालय वा नेपाल प्रहरीको आपतकालीन नम्बर 100 सम्पर्क गर्नुहोस्।
7: सचेतना सतर्कता र समयमै अपनाएको सावधानीले ठूलो क्षति हुनबाट जोगाउन सक्छ। त्यसैले सुरक्षित रहौं, अरूलाई पनि सुरक्षित राखौं।
8: सार्वजनिक हितका लागि जिल्ला प्रहरी कार्यालय लमजुङ र सामुदायिक रेडियो मर्स्याङ्दी 95 MHz।
9: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
10: अब धेरैजनाले खोज्ने गरेको त बेसिसार साथमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
11: हाम्रा सेवाहरू एमएस पाइप फलाम आल्मुनियम स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस ग्रिल सटर आल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड सिमेन्ट इटा रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
9: हिमालयन ब्रदर ग्रुप प्राली बेसिसर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ। थप जानकारीको लागि सम्पर्क 0665209073, मोबाइल 97463 06501।
12: तपाईँको सन्तुष्टि हाम्रो चाहना।

0: Siphonia. Extreme energy drink.
1: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भई अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसिसर साथ लम्सुङ।
2: विगत दुई दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ।
1: थप जानकारी को लागि सम्पर्क 066-590-999 98-477-69-229। सेवा मोडल हस्पिटल प्राली बेसिसर साथ सानीमा बैंकको ठीक अगाडि।
3: ओहो दाई, टिभी बोकेर कहाँ जान लाग्नुभयो?
4: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको। अनि एउटा फ्रिज नि किन्नु थियो, बरु कुन पसलमा जाने होला?
3: हरे दाई, पनि हाम्रै बेसी सरको त्यो भीमसेन स्थान चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर, के त्यहाँ जानुस् न। त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खानुस् है, सँगै जाने नि।
4: ल भइहाल्छ नि नानी।
5: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
6: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
5: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर, बेसिसर साथ, भीमसेनथान चोक, फोन 066-520-120, मोबाइल 98-460-77-745।
1: लमजुङका लागि सामसङ, कोनका, गोदरेज र टीसीएल को अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर।
7: हेलो, मर्संग एफएम 95 MHz।
8: सुर में गाना सीखिए पाधानीसा ऐप के साथ, एआई पावर्ड पर्सनल म्यूजिक टीचर फ्रॉम सारेगामा।

0: Ayah, madani ama. Ayah ni,
1: के भयो दिदी तपाईलाई सन्चो छैन कि कसो
0: हेर न बाबु छाती दुख्ने पेट गोज्ने गर्छ कहिले काही त सास फेर्नै गाह्रो आया खै के भयो के
1: ल दिदी त्यसो हो भने त तुरुन्त चेक जाँच गरिहाल्नुस् न आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा
0: जाने त भने हो बाबु खै कहाँ जाने कहाँ जाने होला है
1: ल दिदी विशिष्ट नगरपालिका साथ पुरानो बैंक चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुस् न
2: दैनिक प्रदान गरिने सेवाहरू ल्याब सेवा दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत दिशा पिसाब तथा खकार परीक्षण गरिन्छ
3: थायराइड सुगर प्रेसर छाती पेट हार्जोनी नसा रोग मैला सम्बन्धी रोगहरू नाक कान घाँटी सम्बन्धी रोग छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ
2: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ
3: Your Pharmacy and Lab, Beshi Sahar Nagarpalika Saath, Purano Bank Chowk, Lamjung.
2: Samparka phone 98490-68924-98450-6380.
4: मोटु छाती एवं श्वास प्रश्वासका बिरामीहरूका लागि खुसीको खबर
5: मोटु रोगका बिरामी अब लमजुङ बाहिर जानु पर्दैन मोटुको भिडियो जाँच अब सेवा मोडल हस्पिटल प्राइभेट लिमिटेडमा
4: पुरानो मेडिकल कलेज चितवनका वरिष्ठ मोटु रोग विशेषज्ञ प्रोफेसर डाक्टर मनोज श्रेष्ठ सेवा मोडल हस्पिटलमा आउनुहुने हुँदा मोटु श्वास प्रश्वास ब्लड प्रेसरका समस्या भएका बिरामीहरूले स्वास्थ्य जाँच गराउनु भई समयमा नै ढुक्क हुनुहोस् साथै सोही दिन मुटुको भिडियो जाँच इको कार्डियोग्राफी सेवा पनि उपलब्ध छ साथै सेवा मोडल हस्पिटलका सम्पूर्ण सेवाहरू पनि सुचारू हुनेछ
6: जाँच हुने दिन र समय यही भदौ 20 गते तेस्रो शनिबार बिहान 9 बजेबाट
4: स्थान सेवा मोडल हस्पिटल प्राली सानिमा बैंक अगाडि बेसी सरसाथ लमजुङ सम्पर्क फोन नम्बर 0665909999 मोबाइल 98477-69229
0: यो मोबाइलले पनि तनावै दियो भन्या
7: हैन के तनाव दियो ए खुशी
0: हेर न अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो हैन मर्मत गर्ने गतिलो पसल कतै छैन
7: छ नि किन नहुनु हाम्रै बेसी सहरको पुरानो बैंक चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि
8: हामी कहाँ सामसुङ रेडमी भिभो टेक्नो ओप्पो नार्जो रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ
7: प्रोप्राइटर शम्सुल आलम जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र भेसिसार नगरपालिका साथ पुरानो बैंक चोक रोशन फ्रेस हाउस सँगै लमजुङ थप जानकारीको लागि सम्पर्क 98495-94046 98-13-09-49-32
9: हाम्रो शाखा बेसी सहर नगरपालिका साथ एनआईएमबी बैंकको ठिक अगाडि पनि रहेको छ

0: Bunnia. Extreme energy drink.
1: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर
2: के तपाईलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ। यदि चाहिएको छ भने बेसीसर नगरपालिका 8 सिंहखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
3: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाईवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध छ।
2: प्रोपाइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसीसर नगरपालिका 8 सिंहखोला पुलचोक लमजुङ। थप जानकारीको लागि सम्पर्क मोबाइल 98 56 46 257 र 98 400 67 87।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्यश्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्यश्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।

0: सुन्दर, मनमोहक र आकर्षक गरगहनाको लागि विगत चार दशकदेखि सेवारत अमृत सुनचाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर
1: कम्प्युटर तौलमा छापावाला सुनका गरगहना
0: हार मंगलसूत्र छड्की तिलहरी मिनी तिलहरी औठी सिक्री टप झुम्का चुरी टिकिया चन्द्रमा क्लिप पंखे चन्द्रमा विभिन्न किसिमका जन्तर लगायतका सम्पूर्ण गरगहना
1: सुनचाँदी खरिद बिक्री र पुराना गरगहना साटफेरका लागि अमृत सुनचाँदी पसल
0: रेडीमेड एवं अर्डर अनुसारका आधुनिक र परम्परागत आकर्षक गरगहना
1: चाँदीका सामान र राशि अनुसारका पत्थरका लागि
0: अमृत सुनचाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर प्रोप्राइटर रविलाल विश्वकर्मा अमृत विश्वकर्मा फोन 0665201
1: मोबाइल 97460054
0: शुद्धता र विश्वसनीयता हाम्रो प्रतिबद्धता
2: अया मरेनियामा यो दाँतले मलाई साह्रै दुख दियो
3: ए दिदी कति अया अया भनेर बस्नुहुन्छ ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुवैको दाँत बनाएर आऊ
2: जान त जाने बरु कहाँ जाने होला खै
3: किन चिन्ता लिनुहुन्छ हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैंकको आडैमा रहेको भरपर्दो र विश्वासिलो गेस्ट डेन्टल क्लिनिकमा जाने नि
4: हामी कहाँ दाँतको परीक्षण गर्ने दाँतको एक्सरे गर्ने दाँत सफा गर्ने दाँतमा सिमेन्ट भर्ने दाँतको जरेदेखि उपचार गर्ने नमिलेको बाङ्गोटिङ्गो दाँतलाई मिलाउने दाँत निकाल्ने अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ प्रोप्राइटर सन्तोष विश्वकर्मा ग्रेट डेन्टल क्लिनिक बेसी सहर नगरपालिका आठ नारायण स्थान चोक मुक्तिनाथ विकास बैंकको आडैमा पहिला जनता बैंक रहेको घर सम्पर्क नम्बर 98465000271 र 98065067272
5: सुरुकाका नमस्कार के गर्दै हुनुहुन्छ चौतारामा बसेर
6: नमस्कार नानी नानी डाक्टर भएर आउनुभयो हाम्रो गाउँको इज्जतै बढेको छ
5: धन्यवाद काका
6: अनि डाक्टर नानी अहिले जो पनि क्यान्सर भएछ भन्छन् धेरैको मृत्यु यसैबाट भयो भनेको सुन्छु यसबाट बच्ने कुनै उपाय छैन
5: किन नहुनु नि काका ए क्यान्सरको जोखिम बढाउने तत्त्वहरू भनेको धुम्रपान तथा सुर्तिजन्य पदार्थ र मदिरा सेवन अस्वस्थ खाना शारीरिक व्यायामको कमीले गर्दा हो त्यसैले यस्ता जोखिम तत्त्वहरूलाई त्याग्न सक्यो भने 30-50% क्यान्सरबाट मृत्यु हुने जोखिम घट्छ
6: भनेपछि रक्सी चुरोट भनेको त छुनै नहुने चिज रहेछ नि होइन नानी
5: हो नि काका विशेष गरी महिलाहरूको हकमा स्तनमा सारो गिर्खा गाठा गुठी घाउ आएमा योनिबाट धेरै रगत वा सेतो पानी जस्तो बगेमा वा यौन सम्पर्क पछि रगत देखेमा पनि क्यान्सरको जोखिम हुन्छ लामो समयसम्म खोकी लागेमा खकारमा रगत आएमा छाती दुखेमा धोत्रो स्वर भएमा मुखभित्र सेतो वा रातो दाग वा घाउ देखेमा बिना कारण दुब्लाउँदै गएमा शरीरमा कोठी मुसाहरू छिटो बढ्ने वा अचानक परिवर्तन आएमा दिशामा रगत देखेमा वा दिशा गर्ने बानीमा अचानक परिवर्तन आएमा पनि क्यान्सर रोगको लक्षण हुन सक्छन्
6: हजुर हजुर
5: यस्ता लक्षण तथा चिन्हहरू देखेमा तुरन्त स्वास्थ्य संस्थामा सम्पर्क राखी स्वास्थ्य कर्मीसँग परामर्श लिई परीक्षण गराइहाल्नुपर्छ
7: सुर्तिजन्य पदार्थ र मदिरा सेवन नगरौं स्वस्थ र सन्तुलित खाना ताजा हरियो साग सब्जी फलफूल प्रशस्त मात्रामा खाऊ र दैनिक कम्तीमा 30 मिनट हल्का पसिना आउने गरी व्यायाम गरौं क्यान्सर रोगको जोखिमबाट बचौं राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र

0: के तपाई निशुल्क जापानीज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
0: अब जापान ट्राई होइन स्योर गरौं।
1: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानीज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
0: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
1: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
0: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, विशेष सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
1: सम्पर्क नम्बर 066-590-2900, मोबाइल नम्बर 98-560-60-2900।
2: के तपाईलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
3: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
1: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
3: प्रकाश घिमिरे, संचालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका 8, होटल टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 98452-13-236 र 98400-58-260। Yeah.

हेलो नमस्ते गुड आफ्टरनून स्वागत छ यहाँलाई वर्षेङ डे कल टाइममा कार्यक्रम प्रस्तुत म लक्ष्मी छोपानी टेक्निकली सपोर्ट गर्दै हुनुहुन्छ साथी दिलुले र आज हामी बिहिबारे बसाईमा छौं बिहिबारको बसाईमा तपाईँले कथा कविता गजल मुक्तकहरू वाचन गर्न सक्नुहुनेछ साथै तपाईँले कुनै व्यक्तिको अभिनय गर्न सक्नुहुन्छ भने त्यो पनि तपाईँले गर्न सक्नुहुनेछ र एकदमै लाइफमा बिर्सिन नसकिने कुनै पलहरू क्षणहरू छ भने पनि आजको बसाईमा तपाईँले सुनाउन सक्नुहुनेछ हामी सात दिनको साथी बार फरक फरक बसाईको साथमा उपस्थित हुने गर्छौं तपाईँले पनि आफूलाई मन परेको बसाईको दिनमा हामीलाई फोन गर्न सक्नुहुनेछ आइतबारको दिनमा एउटा टपिकमा डिस्कस गर्नुपर्ने हुन्छ सोमबारको बसाईमा तपाईँले जुनसुकै गीतहरू रोज्न पाउनुहुनेछ हामी बजाइदिनेछौं मंगलबारको दिनमा तपाईँले मात्रै लोकगीत गाउन सक्नुहुनेछ भने बुधबारको बसाईमा चारवटा विधाबाट तपाईँले गीत रोज्न पाउनुहुनेछ र बिहिबार जुन आजको बसाई पनि हो आजको बसाईमा लेख रचनाहरू यहाँले प्रस्तुत गर्न सक्नुहुनेछ र शुक्रबारको तपाईले ट्र्याक पत्ता लगाउनुपर्ने हुन्छ र साताको अन्तिम दिन शनिबारको दिनमा तपाईँले खुल्ला गीत गाउन सक्नुहुनेछ यो हाम्रो सात दिनको बसाई यसरी नै हामी कार्यक्रममा उपस्थित हुने गर्छौं र तपाईँले चाहिँ आजको कार्यक्रम सुन्दै हुनुहुन्छ भने फोन गर्न सक्नुहुनेछ साथै प्रशस्त मात्रामा पानी पिउन पनि तपाईँले नबिर्सिनुहोला यति बेला तपाईँको सामु एउटा सांगीतिक कोसेली राख्न चाहन्छौ स्वीकार दिनुहोला

0: हजुर, यो मिठो सांगीतिक कौशलले पछि फेरि पनि कार्यक्रममा उपस्थित भइसकेको छौं। यदि तपाईँले कार्यक्रम सुन्दै हुनुहुन्छ भने हामीलाई फोन गर्न सक्नुहुनेछ र यति बेला कोही साथी जोडिसक्नु भएको छ। हेलो, नमस्ते।
1: हजुर, सञ्चारिका लक्ष्मीजी नमस्कार, गुड आफ्टरनुन।
0: नमस्ते, गुड आफ्टरनुन। ठिक जी, सन्चै हुनुहुन्छ?
1: हजुर लक्ष्मीजी, म पनि आराम कुशले सन्चै छु। लक्ष्मीजी, अघिसम्म चाहिँ यसो अब पानी परेको चाहिँ अब तिन चार दिन भयो, अनि फेरि अहिले त घाम लाग्दैछ हो लक्ष्मीजी।
0: यसै घाम लागेको छ है उदयपुरमा।
1: हजुर लक्ष्मीजी, अनि हजुरहरूको ठाउँतिर चाहिँ के कस्तो छ आजको मौसम चाहिँ?
0: आज यहाँ घाम पनि लागेको छैन, पानी पनि परेको छैन भन्नुपर्छ अहिलेको लागि चाहिँ। अब एकछिन पछि फेरि छिनछिनमा परिवर्तन भइरहेको छ है।
1: हजुर, त्यही त, यता पनि त्यस्तै नै हुन्छ नै होला यता हाम्रो उदयपुरतिर पनि लक्ष्मीजी। अनि आज चाहिँ लक्ष्मीजी के पो भने दिन पनि आज त
0: आज भनेको तपाईँले लेख रचनाहरू, कथा, कविता, गजल, मुक्तकहरू चाहिँ सुनाउने दिन हो। अब तपाईँको जिन्दगीमा एकदमै बिर्सिनै नसकिने, एकदमै सम्झिन लायकको क्षणहरू पनि सुनाउन सक्नुहुनेछ।
1: हजुर हुन्छ, म आज क्यारिकेचर नै गर्छु नि त है।
0: हजुर हुन्छ
1: हुन्छ, म अब सुरुमा चाहिँ एउटा कुकुरको, त्यहाँदेखि कुकुरको गर्छु है त, कुकुरको यसरी गराउँछ है त लक्ष्मीजी।
0: हजुर
1: हजुर, यसरी सुरुमा चाहिँ हुन्छ। अनि फेरि भोग्दाखेरि चाहिँ अनि भोग्छ, अनि फेरि उसको बच्चा छ, फेरि अनि यो हाँसको फेरि अनि फेरि सुँगुरको अनि फेरि भेगुटाको अनि फेरि कागको
0: ओहो, एकदमै राम्रो तरिकाले चाहिँ प्रस्तुत गर्नुभएको छ। यहाँलाई एकदमै धेरै धन्यवाद। अझै अर्को अर्को बसाइमा चाहिँ फेरि पनि यसरी नै राम्रो राम्रो क्यारिकेचर चाहिँ गर्नुहोला भन्न चाहन्छु है।
1: हजुर हुन्छ लक्ष्मीजी, अलिकति मलाई ठोकी लागेर त झन् झन् मेरो स्वर्को आएको थिएन, अनि
0: तैपनि राम्रो नै सुनिरहेको छ। अलिकति स्वास्थ्य लाभको पनि एकदमै कामना गर्न चाहन्छु है त यहाँलाई।
1: हजुर थ्याङ्क यू हजुरलाई।
0: अनि आजको बसाइबाट यहाँले कसलाई सम्झिन चाहनुहुन्छ?
1: हजुर, सर्वप्रथम यति मिठो स्वर्को धनीमा प्रोग्राम चलाउनु हुने मेरा चाहिँ आदरणीय सञ्चालिका लक्ष्मीजीलाई नै यो बस्ने गीतमा सम्झन चाहन्छु। हजुर हुन्छ, वेलकम सो मच। अनि त्यसपछि हजुरलाई पारिविधिकमा साथ दिनुहुने पारिविधिक मित्रज्यूलाई पनि यो बस्ने गीतमा सम्झन चाहन्छु। अनि धरान विष्णु पादुकामा रहनुहुने आदरणीय दाजु रोशन फुलाङलाई, अनि उदयपुर बेलटार निवासी चौनपा छ सञ्चालिका आरजे तारा गदल र शैली मिना चामलिङ, अनि त्यसपछि खोटाङ बार पोखरी गाउँपालिका वडा नम्बर 5 निवासी बहिनी भूमिका राई, अनि खोटाङ जन्ते ढुङ्गा गाउँपालिका 6 निवासी आरजे राई सुजन सर, अनि धनकुटा निवासी जेनु बान्तावा राई, अनि सञ्चालिका आरजे निर्मला कुवरज्यू पनि यो बच्ने गीतमा सम्झँदै हजुरहरूको यो रेडियो मर्चाङ्गी एफएम 95 मेगाहर्ज चाहिँ यसै गरी नै चाहिँ वर्षौं वर्षौं चलिरहोस् भन्दै म टेक बहादुर पुमा राई अहिलेलाई छुट्टिन्छु। ओके, बाई बाई।
0: हजुर हुन्छ, नमस्ते, बाई बाई। हजुर, उदयपुरबाट टेक बहादुरजी हुनुहुन्थ्यो आजको पहिलो कलरको रूपमा। उहाँले चाहिँ क्यारिकेचर गर्नुभएको छ र सम्पूर्ण साथीहरूले सम्झिँदै आजको बसाइबाट बिदा भइसक्नु भएको छ। यदि तपाईँले पनि कार्यक्रम सुन्दै हुनुहुन्छ भने फोन गर्न सक्नुहुनेछ 0665020 डायल गरेर। साथै हाम्रो कार्यक्रम रेडियो मर्चाङ्गीको फेसबुक पेजबाट पनि लाइभ प्रसारण भइरहेको छ। मनको साथी जीवन कार्कीजीले लेख्नु भएको छ, हजुर पोखरेली नमस्कार, आरामै हुनुहुन्छ बहिनी, सुनिरहेको छु कार्यक्रम पोखराबाट। मनको साथी के छ हजुरको हाल खबर, रेडियो परिवारलाई आजको दिन शुभ रहोस् भन्न चाहन्छु। सम्पूर्ण साथीले सम्झेको छु, नेपाली गीत संगीतलाई माया गर्नुहोला, सबैको भलो चाहने मान्छे, स्वास्थ्यको ख्याल गर्नुहोला, शुभ दिन भनेर चाहिँ छुटिनु भएको छ। यहाँलाई एकदमै धेरै धन्यवाद दिन चाहन्छु जीवनजी। टेक बहादुरजीले लेख्नु भएको छ, सञ्चालिका लक्ष्मीज्यू नमस्कार, गुड आफ्टरनुन, सुन्दैछु उदयपुर बेलटार राइट चोकबाट फेसबुक लाइभमा रेडियो मर्साङ दी एफएम 95 मेगाहर्ज भन्नुभएको छ। भर्खरै मात्रै जोडिनुपर्ने भएको थियो। अर्जुन याक्खाजीले लेख्नु भएको छ, दर्शन सेवा हजुर म यता शंखुसभा धर्म देवी दुई तामथोकबाट अर्जुन याखा मिस यू अल फ्रेण्डस भनेर छुटिनु भएको छ दर्शन सेवा हजुर अर्जुनजी फोन पनि गर्न सक्नुहुनेछ शान्ति बिसीजीले लेख्नु भएको छ मिस यू अल इट्स मी शान्ति बिसी फ्रम रोल्पा भन्नुभएको छ मिस यू शान्तिजी यहाँलाई पनि एकदमै धेरै सम्झना भन्न चाहन्छु फुर्सदमा हुनुहुन्छ भने फोन पनि गर्न सक्नुहुनेछ तपाईँले ईशा थापा मगरजीले लेख्नु भएको छ आफैले रोजेको बाटो थियो त्यसैले गुनासो गर्न मन लागेन घाउ धेरै थिए पैताला भरि तर यात्रालाई बीचमै छोड्न मन मानेन दुखाइ त धेरै थियो प्रत्येक मोडमा तर अनुहारमा मुस्कान राख्नु पर्यो आफ्नै रोजाएको कथा थियो सायद त्यसैले आँसु लुकाएर हिँड्नु पर्यो हेलो सिस्टर नमस्ते सुन्दैछु चितवनबाट ईशा थापा मगर मिस यू अल भनेर छुटिनु भएको छ कति राम्रो शब्द लेख्नु भएको छ अब फोन नै गर्नुभएको भए चाहिँ एकदमै राम्रो सुनिन्थ्यो होला अझै पनि अब आगामी वसाइहरूमा चाहिँ यहाँ फोन गरेर नै जोडिनु होला भन्न चाहन्छु र यति बेला फेरि पनि तपाईँको सामु एउटा

0: हजुर, फेरि पनि कार्यक्रममा उपस्थित भइसकेको छौं र तपाईँले कार्यक्रम सुन्दै हुनुहुन्छ भने आज बिहिबार बसाईमा छौं। बिहिबार बसाईमा लेख रचनाहरू प्रस्तुत गर्नुपर्ने हुन्छ। तपाईँले कथा, कविता, गजल, मुक्तकहरू वाचन गर्न सक्नुहुनेछ। कुनै व्यक्तिको अभिनय गर्न आउँछ भने पनि त्यो पनि तपाईँले गर्न सक्नुहुनेछ भने अविस्मरणीय क्षणहरूलाई पनि यहाँले सुनाउन सक्नुहुनेछ। साताको सातै दिन फरक फरक बसाईको साथमा हामी उपस्थित हुने गर्छौं। तपाईँले आफूलाई मनपर्ने फुर्सद भएको बसाईमा फोन गर्न सक्नुहुनेछ। साथै कार्यक्रम रेडियो मर्स्याङदीको फेसबुक पेजबाट पनि लाइभ प्रसारण भइरहेको छ। त्यहाँबाट पनि तपाईँले कार्यक्रम सुन्न सक्नुहुनेछ र कार्यक्रममा तपाईँ जोड़िन सक्नुहुनेछ। मिलन घायल मुटुजीले लेख्नु भएको छ, गुड आफ्टरनून सिस्टर, अपकमिङ सङ डेडिकेटेड टू अल माई फ्रेण्ड्स फ्रम दोहा कतार लेख्नु भएको छ। गुड आफ्टरनून मिलनजी, र मिलनजीले नियमित रूपमा कमेन्ट मार्फत जोड़िनुहुन्छ, एकदम धेरै खुशी लाग्छ। नेपाल आउनुभयो भने चाहिँ पक्कै पनि यहाँले फोन पनि गर्नुहोला भन्न चाहन्छु। लक्ष्मी प्रसाद मिश्रजीले लेख्नु भएको छ, नमस्कार, म बाउदीबाट, जय रेडियो भनेर भन्नुभएको छ। नमस्कार लक्ष्मीजी, पक्कै पनि आजको बसाईमा जोड़िनुहुन्छ होला नै यहाँले चारु वाचन गर्नको लागि। र जति पनि साथीहरूले कार्यक्रम सुन्दै हुनुहुन्छ, प्रशस्त मात्रामा पानी पिउन चाहिँ नबिर्सिनु होला। यहाँले चाहिँ फिल्टर गरेको उमालेर सेलाएको पानीहरू चाहिँ पिउनुहोला भन्न चाहन्छु। र जुन काममा हुनुहुन्छ तपाईँले चाहिँ फोन गर्न मिल्छ भने चाहिँ फोन पनि गर्न सक्नुहुनेछ। यति बेला कोही साथी हुनुहुन्छ कलमा। हेलो, नमस्ते।
1: नमस्ते, म लक्ष्मी पाउँदीबाट बोल्दैछु।
0: हजुर लक्ष्मीजी, भर्खरै मात्र यहाँले फोन गर्नुहुन्छ होला जस्तो चाहिँ लागेको थियो, ठ्याक्कै गर्नुभएको छ। सन्चै हुनुहुन्छ?
1: हजुर, म ठिकै छु, यहाँ पनि सन्चै होला नि अहिले।
0: हजुर, हामी पनि एकदमै धेरै सन्चै छौँ। अलिकति घाँटीमा समस्या छ, त्यो बाहेक चाहिँ सन्चै छौँ भन्नुपर्छ। अनि लक्ष्मीजी,
1: हजुर,
0: पाउँदीमा हुनुहुन्छ अनि आजको बसाइमा जोडिनु भएको छ। आजको बसाइमा चाहिँ यहाँले के सुनाउने विचार गर्नुभएको छ?

0: मैले सबै सन्तको कविता ल्याएको छु समाज सुधार भन्ने. सबै भन्ने बित्तिकै मैले हरेक लयमा सबै सन्तलाई टुकको लयमा नि गाउन सक्छु, मैले भजनको लय नि गीत गाउँछु, लोटुको लय नि गाउन सक्छु, हरेकमा मैले अभ्यास गरिरहेको छु. आज यो अब तिज पनि सिजन सुरु भइसके जस्तो छ, भर्खर तिज गीत पनि किनौँ भन्दै म तिजको लयमा एउटा खण्ड कविता तिजको लयमा सुन्न चाहन्छु.
1: हजुर.
0: समाज सुधार

सामन्तीको सरकारको जस्तै फल्दिनोस् परिवर्तन हुनु पर्छ अब हाम्रो जमाना परिवर्तन

0: जीजा भया गर्छौ न मन
1: हजुर एकदमै समय सान्दर्भिक विषयलाई लिएर चाहिँ यहाँले वाचन गर्नुभएको छ साह्रो एकदमै धेरै खुशी लाग्यो आजको विषयबाट तपाईँले सम्झिनु पर्दा कसलाई सम्झिन चाहनुहुन्छ लक्ष्मीजी
0: साह्रो होइन यो सबै छन्दको कविता नै हो मैले गीत सुलाइमा गाएँ
1: हजुर हजुर
0: सर्वप्रथम त कार्यक्रम सञ्चालक सुचालक बहिनी अनि प्राविधिकमा रहने बहिनी होल्डरज्यू मसँग बाहिर ज जसले यहाँहरूको सुन्नुहुन्छ सबैले अब बन्ने गीत सुन्न अनुरोध गर्दछु र साथै 25 गते यहाँ बोलबम मेलाको धर्मनाथ धाम तथा चौधरी पूर्वाश्रमको क्षेत्रमा ठुलो मेला लाग्दैछ ठुल्ठुला गीतहरू आउँदै हुनुहुन्छ कृपया सबैलाई कार्यालय स्तरमा र संसद स्तरलाई चिठी पत्र गइसकेको छ यदि चिठी पत्र पाउन नहुने नपाउनु भएको मानवहरूलाई यसलाई सूचना मागेर कृपया 25 गतेको 12 बजेभित्र धर्मनाथ धाममा पाल्नुहुन्न म हार्दिक अनुरोध गर्दछु जय रेडियो मत्सन दुई नमस्ते
1: हजुर हुन्छ नमस्ते भर्खरै मात्रै लक्ष्मीजी हुनुहुन्थ्यो उहाँले चाहिँ एकदमै राम्रो लेख रचना प्रस्तुत गरिसक्नु भएको छ सम्पूर्ण साथीहरूलाई बोलबम मेलाको लागि पनि उहाँले बोलाउनु भएको छ निमन्त्रण गर्नुभएको छ भ्याउनुहुन्छ भने तपाईँले जान सक्नुहुनेछ र यति बेला चाहिँ हामी कार्यक्रमको आधार दिनमा छौं तपाईँको सामु एउटा सांगीतिक कोशीले सँगै छोटो व्यापारिक विश्राम राख्न चाहन्छौ स्वीकार दिनुहोला

0: तिमीले पढ्न आउँछ?
1: माया गर्छु भन्नेलाई के भन्छ अङ्ग्रेजीमा?
2: बनाना। I love you.
3: अन्नपूर्ण चलचित्र मन्दिर बेस शहरमा भव्य प्रदर्शन भइरहेको छ। नेपाली कथानक चलचित्रहरू दिउँसो 12 बजे गौथली।

0: दिउँसो 3 बजे कमला मिस।
1: म यो स्कुलको प्रिन्सिपल, मलाई किन भेट्न खोज्नु भयो?
2: म युएसएबाट कमला मिसलाई भेट्न आएको हुँ।
1: कमला मिस
0: कलाकारहरू निर शाह, रमेश बुढाथोकी, बासना तिमिल सिन्हा लगायतका कलाकारको प्रस्तुति।

0: 06659099 मोबाइल 98477 69 229।
1: प्राकृतिक सौन्दर्य, मनोरञ्जन र सांस्कृतिक उत्सवको अनुपम संगम मर्सिङ्गी गाउँपालिकाको प्रवर्धन तथा हामखोला छर्न संरक्षण तथा व्यवस्थापन समितिद्वारा आयोजित 6 हामखोला छर्न महोत्सव 2083। मर्सिङ्गी गाउँपालिकाको प्रवर्धन तथा हामखोला छर्न संरक्षण तथा व्यवस्थापन समितिद्वारा आयोजित 6 हामखोला छर्न महोत्सव 2083 आगामी साउन 23 र 24 गते हुँदैछ।
2: प्राकृतिक सौन्दर्यले भरिपूर्ण हामखोला झरनाको मनमोहक दृश्य सँगै राष्ट्रिय तथा स्थानीय कलाकारहरूको बेजोड सांगीतिक तथा सांस्कृतिक प्रस्तुतिको भरपूर आनन्द लिन सम्पूर्ण महानुभावहरूमा हार्दिक निमन्त्रणा गर्दछौ।
1: उक्त महोत्सवमा सहभागी भए स्वर सम्राट राजु परियार र चर्चित गायिका शीला आलेको विशेष सांगीतिक प्रस्तुति तथा प्रत्यक्ष दोहोरीमा रमाउनुहोस्।

0: झरनाको चिसो स्वच्छ र शीतल स्पर्शको अनुभूति गर्न
1: चर्चित राष्ट्रिय तथा स्थानीय कलाकारहरूको उत्कृष्ट प्रस्तुति अवलोकन गर्न स्थानीय कला संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्धनमा साथ दिन परिवार साथीभाइ र आफन्तसँग अविस्मरणीय क्षणहरू साट्न
0: सप्रेम उपस्थिति भए महोत्सवलाई भव्य र सभ्य रूपमा सफल बनाउन हार्दिक अनुरोध गर्दछौ
1: आउनुहोस् प्रकृतिसँग रमाऊ संस्कृतिलाई सम्मान गरौं र हामखोला झरना महोत्सव 2083 लाई उत्साहका साथ सभ्य र भव्य रूपमा सफल बनाऊ।

0: यो मिठो सांगीतिक कोशीले सँगै छोटो व्यापारिक विश्रामपछि फेरि पनि कार्यक्रममा उपस्थित भइसकेका छौं। यदि तपाईँले कार्यक्रम सुन्दै हुनुहुन्छ भने तपाईँले फोन गर्न सक्नुहुनेछ र यति बेलाको साथी हुनुहुन्छ कलमा। हेलो, नमस्ते। ओहो, श्यामजी सन्चै हुनुहुन्छ? श्यामजी हजुर, अलिकति घाँटी चाहिँ ठिक हुन बाँकी छ है अझै पनि।
1: त्यही त, हिजो अस्ति पनि त्यसो भनिरहनु हुन्थ्यो।
0: उपचार गरेको छु, अब उपचार गरे पनि औषधिहरू चाहिँ खाइरहेको छु, तर अलिकति टाइम लिन्छ होला है।
1: त्यही त नि, तपाईँको भोलि नै अर्को छ क्या? अब अस्ति दिनको अब सुनिरहेको छु, अनि तपाईँको भोलि नै अर्कै छ, अब छिटो निको होस् तपाईँको स्वास्थ्यको लागि।
0: हजुर, हुन्छ, पक्कै पनि यहाँले भन्नुभएको छ छिटो नै निको हुन्छ होला। अनि आज कार्यक्रममा जोडिनु भएको छ, तपाईँ कता हुनुहुन्छ, के गर्दै हुनुहुन्छ अहिले? वस्तु कोठालो हुनुहुन्छ है? अनि पानी चाहिँ कतिको पिउनु भएको छ यहाँले? धेरै नै पिउनु भएको छ है? हजुर, मैले चाहिँ मन तातो पानी पिइरहेको छु भन्नुपर्छ है कृष्णजी, सरी श्यामजी। अनि यहाँ चाहिँ गाईबस्तु चराउनलाई जानुभएको छ भन्नुभएको छ, बाटो अलिकति घाम लाग्ने पानी पर्ने गरेर चिप्लो पनि छ, अलिकति सतर्क हुनु होला है श्यामजी।
1: हजुर हजुर, एकदम हाम्रो फेरि सजिलो छ, अब भन्नुपर्दाखेरि त्यस्तो गल्लीबाट अनि गोरेटोबाट झार्ने चाहिँ छैन, हाम्रो रोड चाहिँ ल्यायो अनि त्यहाँदेखि ठ्याक्कै रोडबाट झार्के पछाडि अनि सेटको फाँटमै
0: भनेपछि अलिकति राम्रै रहेछ भनेपछि।
1: हजुर, एकदम राम्रो छ।
0: अनि श्यामजी, आजको बसाइमा के सुनाउन चाहनुहुन्छ यहाँले?
1: ए, पनि आज त बिहिबार बसाइ अनि ठिकै छ। एउटा मैले पहिलाको इतिहासको इतिहास भन्नाले हाम्रो यो मेन रोडको बाटोमा चाहिँ यसको कुरा अलिकति याद आयो अनि सम्झे अनि यसो त्यो भनौँ भनेर।
0: हजुर, हुन्छ।
1: यो पहिला चाहिँ झुमरीबाट यता लम्जो आउने बाटो चाहिँ खनेर पनि तपाईँको के थियो भने पहिला त शक्तिमान गाडी चल्थ्यो नि त त्यतिखेर।
0: हजुर,
1: पहिला सुरुमा अनि हाम्रो गाउँको त्यो सार्की बुढाहरू चाहिँ अब डुम्रीतिर नुन लिन चाहन्न ओर्न गएछन्, हिँडेरै गए भनौँ न डुम्रीसम्म।
0: हजुर,
1: अनि डुम्रीमा गएपछि अनि नुन तेलहरू के किन्नु पर्ने त्यति साह्रै यता चाहिँ त्यस्तो थिएन, अनि त्यतिखेर चाहिँ नुन तेलहरू लिए पछाडि अनि के गरेछन् भने अनि फेरि पछि चाहिँ यहाँ साउहरूको चाहिँ सामान अलिअलि ल्याउने चाहिँ बाटो भएछ र अनि तारी शक्तिमान गाडीमा चाहिँ चढेछ होइन, अब हिँडेर न हिँडेर आइयो, अब होइन आज जे होस् गाडीमा जाने भनेर बुढाहरू चाहिँ चढेछन् शक्तिमानको गाडीमा भनौँ न, शक्तिमान चल्ने त्यतिखेर, अनि चढेछन्। चढे पछाडि अलि चल्दै चल्दै भयो त अलि हुन्थ्यो, अनि एकछिन मान्छे भनेर अथवा के सामान सुमान हालेर अनि बल्ल भने पछि सबै जम्मा भएपछि अनि त्यहाँदेखि पछि चाहिँ ड्राइभरले चाहिँ स्टार्ट गरेर अनि चल्न लाउँदाखेरि अब त्यो यहाँ गाउँघरमा चाहिँ अब के अरे गोरु जोतेर हली घर हिँडेको मान्छे अन्त त्यसले चाहिँ के गरेछ भने अब त्यो स्टार्ट गरेर अनि चलाउँदाखेरि त्यहाँदेखि घर भयो नि,
0: अनि
1: एउटा सार्की बुढाले के गरेछ भने जल्लबहादुर रे भनेर त्यो अरूलाई झाप मार्दै जल्लेबहादुर रे भनेर त्यो गोरु कुदाएको उसमा त्यो झल्कु पहिल्यै, अनि त्यहाँदेखि त्यही उसमा अब त्यो गर्व हुँदाखेरि अनि जल्लबहादुर रे भनेर त्यसरी उट्याङ चाहिँ बोलेको थियो अरे पहिलोचोटि, अनि त्यहाँदेखि त्यही नै हो कुरो अलिकति हाँसो लाग्छ कुरो।
0: हजुर,
1: फर्स्टचोटि चढेको नि त।
0: हजुर,
1: गर्व जल्लेबहादुर रे भन्दै अनि गाडीमा चढेर आयो अरे अनि त्यसो भन्यो भन्ने कुरो चाहिँ गाउँघरमा कुरो चल्छ, त्यही नै हो, त्यही सुनाएँ मैले आज।
0: हजुर, एकदम रमाइलो लाग्यो सुनेर, एकदम खुसी लाग्यो। अनि
1: मान्छेहरूलाई त त्यो त भइहाल्छ पनि क्या?
0: हजुर, हो नि, सुरुमा त त्यस्तो भइहाल्छ नि। र एकदम रमाइलो कुरा सुनाउनु भएको छ. आज यहाँले ककसलाई सम्झिन चाहनुहुन्छ?
1: पहिलो प्रथम एकदम बोली गर्नुभएछ, तपाईँको बोली चाहिँ अलिकति अलिक धोत्रो धोत्रो नै भएछ, स्वास्थ्यको लागि चाहिँ ख्याल राख्नु होला, चिटुमिगो होस् भन्न. अन्त हजुरको बोली चाहिँ अलिक स्पष्ट सुन्न पाओस् भोलिको दिनमा भन्न चाहेँ र हजुरलाई अनि त्यसै गरी दिदी बहिनीलाई र साथीहरू र भन्नुपर्दा त वसन्तजीलाई, सुशीलजीलाई, मिनाजीलाई, मर्चेन्टजी होल टिमलाई र साथीहरू भन्नुहुँदा रिना बहिनीलाई मिठ सम्झना, मुना बहिनीलाई मिठ सम्झना, सलिना पाइपो छोरी दिदी, कृष्ण लामा अनि सुषमा दिदीको पनि हिजो चाहिँ बल्ल बल्ल बोल्नुभएछ अनि उहाँ स्वास्थ्यको लागि चाहिँ खुट्टा दुखिया रहेछ, उहाँलाई पनि स्वास्थ्यको लागि ख्याल राख्ने दिदीहरू भन्न चाहे र शङ्कर भाइ, रामपन्डे भाइ, कामना अनि त्यसै गरी लक्ष्मी मिश्र, केकु छेत्री, एम सरु भाइ अनि कृष्ण भाइ अनि मोलो कान्छ कम्युनिटी पठाउनु भएको छ, अझै राम्रो पठाउनु होला भन्न चाहे र अघि पनि पछि पनि सम्पूर्ण सम्झिँदै बिदा हुन्छ र आज मेरो साथमै भाइ हुनुहुन्छ उहाँलाई पनि सम्झौँ भन्दै बिदा हुन्छु. हस् नमस्ते भाइ भाइ.
0: हजुर हुन्छ, नमस्ते भाइ भाइ. भर्खरै मात्रै श्यामजी जोडिनु भएको थियो, उहाँले चाहिँ आफ्नो जीवनमा घटेको एउटा एकदमै राम्रो कुरा चाहिँ सुनाउनु भएको छ र सम्पूर्ण साथीहरूलाई प्रत्येकको नाम लिएर चाहिँ उहाँले सम्झिनु भएको छ. यदि तपाईँ पनि कार्यक्रम सुन्दै हुनुहुन्छ र कार्यक्रममा जोडिन चाहनुहुन्छ भने 0665020020 तपाईँले डायल गर्न सक्नुहुनेछ. साथै कार्यक्रम रेडियो मर्सेङ्गतीको फेसबुक पेजबाट पनि प्रसारण भइरहेको छ, त्यहाँबाट पनि तपाईँले सुन्न सक्नुहुनेछ र कमेन्ट पठाउन सक्नुहुनेछ. यति बेला फेरि पनि कोही साथी हुनुहुन्छ. हेलो नमस्ते मिनजी, सन्चै हुनुहुन्छ?
2: एकदम सन्चै भन्नुपर्छ है.
0: अनि के गर्दै हुनुहुन्छ मिनजी?
2: अहिले
0: ड्युटीमा हुनुहुन्छ है. कार्यक्रम सुन्नुभएको छ कि छैन यहाँले? अनि कार्यक्रम चाहिँ डेली सुन्नुहुन्छ? अनि पानी चाहिँ कतिको पिउनु भएको छ यहाँले? मिलेसम्म मात्रै पिउनु भएको छ है. एकदम प्रशस्त मात्रामा पिउनु होला. अनि आजको बसाइको बारेमा त पक्कै पनि जानकारी नै छ, के सुनाउने विचार गर्नुभएको छ त यहाँले? हजुर हुन्छ, हस् हुन्छ.
2: जिन्दगी गाह्रो हुँदो रहेछ, मूल्याङ्कन सबै पैसाले नै गर्दो रहेछ, मूल्याङ्कन सबै पैसाले नै गर्दो रहेछ, पैसा नै नाता आफन्त बाँच्दो रहेछ, पैसा नै नाता आफ्नो आफन्त बनाउँदो रहेछ.
0: हजुर यति मात्रै? एकदम छोटो मिठो थियो. फेरि पनि केही सुनाउन चाहनुहुन्छ? यति नै भन्न चाहनुहुन्छ है?
2: भाग्यको जिन्दगीमा सादा जीवन बिताउने मन छ, भाग्यको जिन्दगीमा सादा जीवन बिताउने मन छ, डरी झैँ हुन मन छ, डरी झैँ झर्न मन छ, फुल झैँ हुन मन छ, एकान्तमा एक्लै हुन मन छ, एकान्तमा एक्लै हुन मन छ, तारा झैँ तल्किन मन छ, तारा झैँ
0: धन्यवाद छ यहाँलाई, एकदम राम्रो सुनाउनु भएको छ, मिठो हाँस्नु पनि भएको छ. किन लजाउनु भयो? आज पनि साथी हुनुहुन्छ र मिन्जी, त्यही भएर पो मिन्जी लजाइराख्नु भएको रहेछ है. अनि मिनजी साथीहरू कसलाई सम्झिन चाहनुहुन्छ आजको बसाइबाट? हजुर धन्यवाद.
2: नाम
0: हजुर हुन्छ नमस्ते बाई बाई। भर्खरै मात्र मिनजी जोडिनु भएको थियो, उहाँले पनि गजल सुनाउनु भएको थियो र सम्पूर्ण साथीहरूलाई सम्झिँदै विदा भइसक्नु भएको छ उहाँ चाहिँ। यदि तपाईँले कार्यक्रम सुन्दै हुनुहुन्छ भने तपाईँले फोन गर्न सक्नुहुनेछ। आज हामी बिहिबार बसाइमा छौं र यति बेला फेरि पनि कोही साथी हुनुहुन्छ कलमा, तपाईँले फोन ट्राई गर्दै गर्नुहोला। हेलो नमस्ते। नमस्ते सम्झनाजी, के गर्दै हुनुहुन्छ? ओहो, भनेपछि सानो नानी चाहिँ बिरामी हुनुहुँदो रहेछ है? अनि औषधि उपचार के गराउनु भएको छ कि छैन त यहाँले? हजुर, त्यसपछि चाहिँ उपचार गराउनु होला। अनि कार्यक्रममा जोडिनु भएको छ व्यस्त हुँदा पनि है? अनि आजको बसाइको बारेमा जानकारी पाउनु भएको छ कि छैन त यहाँले? घाँटी चाहिँ त्यस्तै छ भन्नुपर्छ है, अलिकति चाहिँ ठिक भएको छ है।
1: मनै त हो नि बदलिन सक्छ, सहमतिमा कोरेको रेखा विपत्तिमा फेरिन सक्छ, सम्झिन नसके पनि बिर्सिने प्रयास नगर, आफ्नै छान्न नसके पनि पढाइ भने पढाइ भने नसम्झिए, सुनखारी मरुभूमिमा पनि पलाउँछ जीवन, हो जो किनमा पनि मुस्किल आउँछ, त्यसैले सुखमा एक्लै भएर किन निराश, आखिर अँध्यारोमा आफ्नै छाया पनि हराउँछ। यति नै भन्न चाहन्छु।
0: हजुर धन्यवाद छ। अनि कसलाई सम्झिन चाहनुहुन्छ सम्झनाजी?
1: सर्वप्रथम हजुरलाई, अनि भित्र दिलुजीलाई, घर परिवार सासू मम्मी गणेश कुमारी श्रेष्ठ, बुवा गुरु प्रकाश श्रेष्ठ, दिदी विष्णु कुमारी श्रेष्ठ, श्रीमान नारायण प्रसाद श्रेष्ठ, छोरा राम प्रसाद श्रेष्ठ, बुहारी सरिता श्रेष्ठ, नातिनी एवा श्रेष्ठ, छोरी साधना श्रेष्ठ, सानो नानी अनिसा श्रेष्ठ, र मेरो माइत बस्ने बुवा मम्मी भाइ, काठमाडौँ बस्ने दुईटा बहिनी बहिनीको लागि, बेस्टरमा बस्ने देवर गङ्गा श्रेष्ठ, रानी पूजा श्रेष्ठ, अर्को नानी लक्ष्मी श्रेष्ठ, अर्को नानी पार्वती श्रेष्ठ, नारी सुकमाया परिवार, टिकाराम परिवार, राम परिवार, सीता परिवार, र म चाहिँ म भन्दा अगाडि आउने पछाडि आउने सम्पूर्णलाई भन्दै बिदा हुन्छु। लक्ष्मी
0: हजुर हुन्छ नमस्ते बाई बाई। हजुर भर्खरै मात्रै सम्झनाजी जोडिनु भएको थियो, उहाँले पनि छोटो मिठो कविता वाचन गर्दै सम्पूर्णलाई सम्झिँदै विदा भइसक्नु भएको छ। शुक्रराज रसाइली निर्दोषीले लेख्नु भएको छ, हेलो हजुर नमस्कार एण्ड सांगीतिक अभिवादन, म बाँसर हिलिहाङ सात घर भई हाल फिदिम चार डब्ल्यूबाट शुक्रराज रसाइली निर्दोष हो। अब बज्ने गीत मार्फत साथीभाइलाई समर्पण गर्न चाहन्छु र लगायत ए टू जेडलाई भन्दै छुटिन्छु बाई बाई भन्नुभएको छ। यहाँलाई एकदमै धेरै धन्यवाद छ। शान्त भुजेल आइडीबाट कमेन्ट आएको छ सुषमाजीको, नमस्कार लक्ष्मी बुनु, मेरा प्यारा भाई बहिनीलाई पनि मिठो सम्झना सुनाइदिनु है, अनि आज सानो लेख लेखेको छु वाचन गरिदिनु है भनेर भन्नुभएको छ। यहाँ चाहिँ बिरामी हुनुहुन्छ त्यही भएर चाहिँ कलमा जोडेर नभ्याउनु भएको हो। छिटो भन्दा छिटो निको हुनुहोला, शीघ्र स्वास्थ्य लाभको कामना पनि भन्न चाहन्छु। र सुषमाजीले लेख्नु भएको छ, म त मरेर बाँचेको मान्छे, रुदा रुदा एकान्तमा बसी हाँसेको मान्छे, नसुन्दन पीड़ा कस्तो हुन्छ भनेर म त पीड़ासँगै नाता गाँसेको मान्छे, अशुभ भए पनि मिलाएर वाचन गरिदिनु है बुनु, फेरि पनि नमस्कार भन्नुभएको छ। अशुद्ध भए पनि मिलाएर वाचन गरिदिनु होला भनेर भन्नुभएको छ। कस्तो भयो त्यो चाहिँ मलाई थाहा छैन, मैले चाहिँ वाचन गरिदिएको छु। एकदमै राम्रोसँग लेख्नु भएको रहेछ यहाँले, स्वास्थ्य अवस्था राम्रो भएको भए यहाँको आवाजबाट सुन्दाखेरि झनै मजा आउने थियो। अर्को बसाइमा चाहिँ पक्कै पनि तपाईँ जोडिनु होला भन्न चाहन्छु। अब चाहिँ हामी कार्यक्रमबाट छुटिनु पर्ने हुन्छ। यमसारू मगर्जीले लेख्नु भएको छ, हेलो हजुर नमस्कार, झोली भन्नुभएको छ, नमस्कार यमसारूजी। आजको बसाइमा प्रत्यक्ष रूपमा फोन गरेर पाँचजना साथी जोडिनु भएको थियो, टेक बहादुरजी, लक्ष्मी प्रसाद मिश्रजी, श्यामजी मिनजी र सम्झनाजी जोडिनु भएको थियो। पाँचजनालाई फेरि पनि एकदमै धेरै धन्यवाद दिन चाहन्छु। आजको कार्यक्रममा एकदमै मिठो कमेन्ट पठाउनुहुने तपाईँ सम्पूर्णलाई पनि एकदमै धेरै धन्यवाद दिन चाहन्छु र जति पनि साथीहरूले कार्यक्रम सुन्नु भएको छ सम्पूर्णलाई पनि धन्यवाद दिन चाहन्छु। आजको कार्यक्रममा टेक्निकली सपोर्ट गर्नुहुने साथी देलुलाई पनि धन्यवाद दिन चाहन्छु र कार्यक्रम प्रस्तुत म लक्ष्मी पनि विदा हुन्छु। रेडियो मर्स्याङदी 95 MHz र इन्टरनेट अनलाइन रेडियो मर्स्याङदी .org सुन्दै गर्नुहोला। नमस्कार।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्चेन्ट एफएम 95 मेगाहर्ज।
1: सुन्दर, मनमोहक र आकर्षक गरगहनाको लागि विगत 4 दशकदेखि सेवारत अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका 7 त्रिवेणी टोल बेसी सहर।
2: कम्प्युटर तौलमा छापावाला सुनका गरगहना,
1: हार, मंगलसूत्र, छड्की तिलहरी, मिनी तिलहरी, औठी, सिकरी, टप, झुम्का, चुरी, टिकिया, चन्द्रमा क्लिप, पंखे चन्द्रमा, विभिन्न किसिमका जन्तर लगायतका सम्पूर्ण गरगहना।
2: सुन चाँदी खरिद बिक्री र पुराना गरगहना साटफेरका लागि अमृत सुन चाँदी पसल।
1: रेडीमेड एवं अर्डर अनुसारका आधुनिक र परम्परागत आकर्षक गरगहना,
2: चाँदीका सामान र राशि अनुसारका पत्थरका लागि
1: अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका 7 त्रिवेणी टोल बेसी सहर। प्रोप्राइटर रविलाल विश्वकर्मा, अमृत विश्वकर्मा। फोन 0665201
2: मोबाइल 97460054
1: शुद्धता र विश्वसनीयता हाम्रो प्रतिबद्धता।
3: अया मरेनी आमा, यो दाँतले मलाई साह्रै दुख दियो।
4: ए दिदी, कति अया अया भनेर बस्नुहुन्छ। ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुवैको दाँत बनाएर आऊ।
3: जान त जाने, बरु कहाँ जाने होला खै।
4: किन चिन्ता लिनुहुन्छ, हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैङ्कको आडैमा रहेको भरपर्दो र विश्वासिलो रेस्ट डेन्टल क्लिनिकमा जाने नि।
5: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङ्गो दाँतलाई मिलाउने, दाँत निकाल्ने, अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ। प्रोप्राइटर सन्तोष विश्वकर्मा, रेस्ट डेन्टल क्लिनिक बेसी सहर नगरपालिका 8 नारायण स्थान चोक मुक्तिनाथ विकास बैङ्कको आडैमा पहिला जनता बैङ्क रहेको घर। सम्पर्क नम्बर 98465000271 र 98065267272।

0: Mania? Extreme energy drink.
1: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
2: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाउ।
1: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाड़ी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
2: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
1: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201906653370 वा 590370 जानकारी गराउनुहोस्।
2: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ।
3: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 2 बजेको छ।
4: एक्सट्रीम इनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।

नमस्कार, दिउँसो दुई बजेको मर्सङ्गी बुलेटिनमा म लक्ष्मीको स्वागत छ। सरकारले चालू आर्थिक वर्ष 2083-84 लागि सरकारी कर्मचारीको नयाँ तलब मान स्वीकृत गरेको छ। साउन 1 गतेदेखि लागू हुने गरी निजामती, सेना, प्रहरी, शिक्षक र पालिकाका कर्मचारीको तलब कायम गरेको अर्थ मन्त्रालयले जनाएको छ। नयाँ तलब अनुसार प्रशासनिक संयन्त्रको सर्वोच्च पद मुख्य सचिव र नेपाली सेनाका प्रधान सेनापतिको कुल तलब 90,594 रूपियाँ पुगेको छ। यो तलबमा यसअघि पाउँदै आएको 5,000 मासिक महँगी भत्ता र 10% प्रोत्साहन भत्ता थपिनेछ। महँगी भत्ता र प्रोत्साहन भत्ता थपिएपछि मुख्य सचिव र प्रधान सेनापतिको मासिक तलब 1,04,087 रूपियाँ पुगेको छ। यस्तै सरकारी सेवामा सबैभन्दा तल्लो तहका श्रेणीविहीन कर्मचारीको तलब 28,984 रूपियाँ पुगेको छ। यसमा एक दिनको तलब बराबरको ग्रेड रकम र वृद्धि पछि कायम हुने तलब मानको 10% मासिक प्रोत्साहन भत्ता बापतको रकम जोड्दा सबैभन्दा तल्लो तहका कार्यालय सहयोगीले 36,700 रूपियाँ पाउनेछन्। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डाक्टर तोसिमा कार्कीले स्वास्थ्य क्षेत्रमा कार्यरत जनशक्तिको समस्या समाधान र उनीहरूको वृत्ति विकासका लागि सरकारको ध्यान आकर्षण गराएकी छन्। बिहिबार बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै सांसद कार्कीले विशेष गरी आवासीय चिकित्सकहरूको श्रम शोषण र न्यून सेवा सुविधाको विषयमा सरकारको आलोचना गर्नुभएको छ। बैठकमा बोल्दै डाक्टर कार्कीले वर्षौंदेखि जनशक्ति अभावको रटन लगाइए पनि ग्रामीण क्षेत्रमा चिकित्सक पुर्याउने ठोस रणनीतिमा सरकार चुकिरहेको बताउनु भएको छ। काठमाडौँ उपत्यकाभित्रका अव्यवस्थित तारहरूलाई व्यवस्थित बनाउने काम धमाधम भइरहेको छ। इन्टरनेट लगायतका सेवा प्रदायक संस्थाहरूले काठमाडौँ उपत्यकाका मुख्य शहरभित्र रहेका अव्यवस्थित तारहरू धमाधम व्यवस्था गरिरहेका छन्। बिजुलीका पोलमा अव्यवस्थित रूपमा रहेका इन्टरनेट, टेलिफोन, टेलिभिजन लगायतका तारहरू व्यवस्थापन गर्न सरकारले सरकारवाला संस्थाहरूलाई निर्देशन दिएको छ। सड़क किनारमा लत्रिएका तारहरूले शहरको सौन्दर्य बिगार्नेदेखि लिएर दुर्घटनाको जोखिम समेत बढ़ाएको सरकारवालाहरू बताउँछन्। आज सुनको भाव बढ़ेको छ। सुन तोलामा 8,000 रूपियाँले बढ़ेर 2,96,000 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। हिजो पनि सुन तोलामा 4,200 रूपियाँले बढ़ेर 2,88,000 रूपियाँमा कारोबार भएको थियो। यस्तै आज चाँदीको भाव पनि तोलामा 95 रूपियाँले बढ़ेर तोलाको 4,475 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। हिजो चाँदी तोलामा 4,380 रूपियाँमा कारोबार भएको थियो। पछिल्लो समय देशभरि खाना पकाउने एलपी ग्यासको चरम अभाव देखिएपछि सरकारले गुनासो सुनवाई र बजार अनुगमन सक्रियता बढ़ाएको छ। ग्यास नपाएर उपभोक्ताहरू घण्टौंसम्म लाइनमा बस्न बाध्य भइरहेका बेला उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले कालो बजारी र कृत्रिम अभावबारे जानकारी दिन सर्वसाधारणलाई आग्रह गरेको छ। उद्योग मन्त्री गौरी कुमारी यादवको सचिवालयले सूचना जारी गर्दै बजारमा ग्यास पाउन कठिनाई भए सधैं सीधै सम्पर्क गर्न अपील गरेको छ। कुनै पनि उपभोक्ताले बजारमा ग्यासको कृत्रिम अभाव सिर्जना गरिएको, कालो बजारी गरिएको वा आपूर्तिमा कुनै समस्या देखिए मोबाइल नम्बर 9585111673 सम्पर्क गरी जानकारी गराउन अनुरोध गर्नुभएको छ। भारतीय प्रधान सेनापति जनरल धीरज सेठ नेपाल भ्रमणमा आउने भएका छन्। उच्च सरकारी स्रोतका अनुसार उनी सम्भवत अर्को साता नेपाल आउनेछन्। उनी 2026 जून 30 भारतको सेना प्रधान सेनापतिको रूपमा पद सम्हालेका थिए। दिउँसो दुई बजेको मर्सेङ्गी बुलेटिन अहिलेलाई सकियो। प्राविधिक मित्र दिलु तामाङलाई धन्यवाद दिँदै समाचार कक्षबाट म लक्ष्मी विदा हुन्छु। रेडियो मर्सेङ्गी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्सेङ्गी .org सुन्दै गर्नुहोला। नमस्कार।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्स्याङ्गदी एफएम 95 मेगाहर्ज।
1: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी कार्या मंगला हेतनु हरि। लो अब दुलाले दुलाले सिन्दुर हाल्ने।
2: ओए अस्मी हेर्न दुलाले लगाएको सुनको चुरा सिक्री बिन्दिया मंगलसूत्र औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो। कहाँ बनाएको होला?
3: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
4: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
5: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
4: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
5: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
4: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
5: साथै सुनचारी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
6: आकर्षक ज्वेलरी सुनचारी पसल बेसीसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट ब्याङ्क सँगै। प्रोभाइडर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801177246।
7: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।
8: सबैजना यस्तो मजाले हाँसेका छन्। यो रबिनालाई चाहिँ के भयो?
9: बिचरा दाँतकै समस्या छ त, कसरी हाँस्नु?
8: कति दिन बस्ने मुख छुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
10: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली। प्रोप्राइटर दीपक पौडेल। बेसीसार 8 सेरा गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
8: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
6: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एन्ड डायमण्डसँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
11: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साटफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
6: प्रोप्राइटर बहादुर विश्वकर्मा। जयलक्ष्मी सुनचाँदी पसल बेसीसार नगरपालिका साथ लमजुङ। सम्पर्क फोन 0665204497।

0: Mania.
1: Extreme energy drink.
2: आमा ए आमा खाना खाने बेला भयो ल आउनुस् न
3: खाना पनि के खानु यो बिकासे चामल केही स्वाद आउने हैन ऊ हाम्रो पाला जस्तो ढिँडो आटोको पिठो गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ
2: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा अब आमा पनि खुसी बुहारी पनि खुसी हाम्रै बेसी सहर आठमा रहेको लिभन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि
4: हजुर हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्गानिक लोकल र मधेसी हरेक प्रकारको चामल शुद्ध तोरीको तेल मकै कोदो गहुँ करू जौ फापरको पिठो रातो तथा सेतो मकैको चामल अनदीको चामल हरेक प्रकारका दाल बेजार खुर्सानी मसला गाईको घिउ अमिलो भिर मह घर मह सुकेको न्युरो सिस्नु मुलाको अचार गुन्द्रुक करेला बाङ तिल सिलाम अलैँची जिम्बु मस्यौरा चियापत्ती स्याउ सर्स्यु बोडी बटक कोला जुम्ला मार्सी चामल आँग जाडु काउलो सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ
5: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्
2: लिभन अर्गानिक खाद्य उद्योग बेसीसर नगरपालिका आठ आर्मी ब्यारेक अथवा दनैफाट जाने बाटो कारागार अगाडि लम्चुम प्रोप्राइटर गम बहादुर अधिकारी मोबाइल 9841623284 र 9921980746
6: हेर न सुधा बिहे पनि नजिक आइसक्यो हात र अनुहारको हालत पनि यस्तो छ लाजै हुने भयो बेहुली हुँदा पनि
7: त्यति सानो कुरामा पनि के को चिन्ता त्यसको लागि त हाम्रै बेसी सहर सात पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि
8: हामी कहाँ फेसियल नेल आर्ट मेहेन्दी आर्ट हेयर स्ट्रेट ब्राइडल मेकअप मेनिक्योर पेडिक्योर हेयर कलर हेयर कटिङ क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ
7: प्रोफाइटर तारा गुरुङ मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर बेसेश्वर नगरपालिका सात पुरानो बेङ्चोक लम्सुङ सम्पर्क 9841626344 9841626344
9: बेसी सहरी खोलिब रेडियो मर्सिङ दुक्याले यो भाषाले कत्ते छाबाको खैमु खोजिन्ती हल्छ्यो
10: ए छब्बिस तिसै घरी बालोटी र रेडियो मर्सिङ लिङ्गेन ओ गल्छ्यो
11: क्यों आफै रेडियो मर्साङ्गी एफएम 95

0: मंगलम भगवान विष्णु मंगलम गरुड ध्वज मंगलम पुनरी काश्या मंगलाए तनु हरि। लो अब दुलाले दुलाले सिन्दुर हाल्ने।
1: ओए अस्मी, हेर्न दुलाले लगाएको सुनको चुरा, सिक्री, बिन्दिया, मंगलसूत्र औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो, कहाँ बनाएको होला।
2: ल, आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
3: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
4: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
3: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
4: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
3: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
4: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
5: आकर्षक ज्वेलरी सुनचादी पसल बेसीसार नगरपालिका साथ त्रिवेणी टोल, नेपाल इन्भेस्टमेन्ट ब्याङ्क सँगै। प्रोपाइटर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801177246।
6: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।
7: आया मरेन्यामा आयनी आये।
8: के भयो दिदी, तपाईँलाई सन्चो छैन कि कसो?
7: हेर न बाबु, छाती दुख्ने, पेट गोज्ने गर्छ, कहिले काहीँ त सास फेर्नै गाह्रो।
8: ल दिदी, त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न। आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा।
7: जाने त भने हो बाबु, खोइ कहाँ जाने, कहाँ जाने होला है।
8: ल दिदी, बेसीसर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न।
9: दैनिक प्रदान गरिने सेवाहरू, ल्याब सेवा, दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत, विसार, पिसाब तथा खकार परीक्षण गरिन्छ।
10: थाइरोइड, सुगर, प्रेसर, छाती, पेट, हार्जोनी, नसा रोग, महिला सम्बन्धी रोगहरू, नाक, कान, घाँटी सम्बन्धी रोग, छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ।
9: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ।
10: क्योर फार्मेसी एन्ड ल्याब, बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक लमजुङ।
9: सम्पर्क फोन 9849068924, 9850086780।
7: यो मोबाइलले पनि तनावै दियो भने
11: होइन, के तनाव दियो ए खुसी।
7: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
11: छ नि, किन नहुनु। हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
12: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
5: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845594046 र 9813099942।
6: हाम्रो शाखा बेसीसर नगरपालिका साथ एनआईएमबी ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।

0: Extreme energy drink.
1: ओहो दाई, टिभी बोकेर कहाँ जान लाग्नु भयो?
2: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको, अनि एउटा फ्रिज नि किन्नु थियो, बरु कुन पसलमा जाने होला?
1: हरे दाई पनि, हाम्रै बेसी सरको त्यो भीमसेन स्थान चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर के, त्यहाँ जानुहोस् न। त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खानुहोस् है, सँगै जाने नि।
2: ल भइहाल्छ नि नानी।
3: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
4: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
3: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर, बेसीसर 7, भीमसेन थानचोक, फोन 0665201120, मोबाइल 9846077745।
1: लमजुङका लागि सामसङ, कोनका, गोदरेज र टिसिएलको अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर।
5: हेलो, मर्सङ्गदी एफएम 95 मेगाहर्ज।

0: ए साइली घर बनाएर त लगभग सक्न आँटिसौ त।
1: के सकिन्थ्यो दिदी, अझै झ्याल ढोका च्यानल गेट आदि सबै काम बाँकी छ, बल्ल बल्ल आँटेर बनाएको। साँच्चै दिदी, आल्मुनियमको झ्याल ढोका र च्यानल गेट कहाँ पाइन्छ होला?
0: हाम्रै बेसेसरको युनिभर्सल चोकमा रहेको थ्री स्टार आल्मुनियम फेब्रिकेटर पसलमा जाऊ न। त्यहाँ त आल्मुनियमको झ्याल ढोका पार्टिसन ग्लेजिङ आदि निर्माण गरिए घरमै गई जडान समेत गरिने व्यवस्था छ नि।
2: हजुर, आल्मुनियमको आकर्षक झ्याल ढोका पार्टिसन ग्लेजिङ पाइनुका साथै फलाम, सिसाको टपन ग्लास, रेलिङ र पार्टेसन ग्लेजिङ लगायत यूपीबीसी सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा चाहिएमा हामीलाई सम्झनुहोस्।
3: थ्री स्टार आल्मुनियम फेब्रिकेटर विशेषर नगरपालिका साथ युनिभर्सल चोक लमजुङ, प्रोभाइडर मदन सुनार। थप जानकारीको लागि सम्पर्क 98664551901।
1: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
4: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समेलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो।
3: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका झ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ, प्रोपाइटर नवराज घिमिरे। सम्पर्क नम्बर 98560646662।
5: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ, दराज, कुर्सी, टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
6: जय श्री राम, जय श्री राम।
7: होइन भाउजू, किन हो आज त एक बिहानै पूजा सक्नु भएछ त, टाढैको साइड गर्न लाग्नु भएको हो र?
6: ल बाबु, आज तपाईँको दाजुले मेरो लागि गहना किन्न लैजान्छु भन्नुभएको छ, त्यसैले चाँडै पूजा सकेको नि।
7: अनि गहना जस्तो कुरो जहाँ पायो त्यहाँ नकिन्नु नि, विश्वासिलो र भरपर्दो पसलमा गएर किन्नु पर्छ।
6: हो नि बाबु, त्यही भएर त हाम्रै बेसी शहरमा रहेको जय श्री राम सुनचाँदी पसलमै जान लागेको नि। पछि तपाईँको बिहे गर्नुपर्छ, नानीको पनि बिहे गर्नु छ, गहना त आकर्षक र भरपर्दो हुनु पर्यो नि, होइन र?
7: हो नि भाउजू।
8: हाम्रा सेवाहरू कम्प्युटर तौलमा आधुनिक मेसिनद्वारा कटिङ गरिएका गरगहना पाइने,
3: आधुनिक एवं परम्परागत डिजाइनका गरगहना पाइने,
8: प्रत्येक गरगहनामा पसलको ग्यारेन्टी छाप लगाइने,
3: पुरानो गहनासँग नयाँ गहना छाँटफेर गरिने,
8: नाक कान छेडिने, राशि अनुसारका पत्थरहरूका साथै विभिन्न किसिमका माला क्रिस्टल पाइने।
3: प्रोभाइडर सुनिल विश्वकर्मा, जय श्री राम सुनचाँदी पसल, विश्वेश्वर नगरपालिका, वडा नम्बर 7, एभरेस्ट ब्याङ्क नजिकै लमजुङ।
0: सम्पर्क मोबाइल नम्बर 98464595 0094 र 98065854।

0: Toilet pony, extreme energy drink.
1: होइन खुसी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
2: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्च खाने गरेको छु
1: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
2: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
1: मह बाहेक अरू के पाइन्छ त्यहाँ
2: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घाट खाली घाट कृषि तथा मौरीधन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुको साथै तालिम र परामर्श समेत दिइन्छ नि
1: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
3: तपाईँले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घाट खाली घाट कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8 13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पुरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 9861 39 157
2: महको सेवन स्वस्थ र दीर्घ जीवन
4: के तपाईँलाई कुनै स्वास्थ्य समस्या छ त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्
5: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श नेबुलाइजर सेवा घाउ ड्रेसिङ संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ
4: नोट हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ
5: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी बेसीसह नगरपालिका 8 होटल टुकुचे पिकको ठिक अगाडि थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9845008261

0: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
1: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर सातमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
2: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: हिमालयन ब्रदर ग्रुप प्राली विशेषर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ। थप जानकारीको लागि सम्पर्क 0663520973, मोबाइल 97463061।
3: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
4: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौँ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
5: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
4: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ECG, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
5: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
4: HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ। सम्पर्क फोन 0664021123, 4021124, मोबाइल 9841445148।
6: प्राकृतिक सौन्दर्य, मनोरञ्जन र सांस्कृतिक उत्सवको अनुपम संगम।
7: मर्सिङ्गे गाउँपालिकाको प्रवर्धन तथा हामखोला झरना संरक्षण तथा व्यवस्थापन समितिद्वारा आयोजित 6ौं हामखोला झरना महोत्सव 2083। मर्सिङ्गे गाउँपालिकाको प्रवर्धन तथा हामखोला झरना संरक्षण तथा व्यवस्थापन समितिद्वारा आयोजित 6ौं हामखोला झरना महोत्सव 2083 आगामी साउन 23 र 24 गते हुँदैछ।
6: प्राकृतिक सौन्दर्यले भरिपूर्ण हामखोला झरनाको मनमोहक दृश्य सँगै राष्ट्रिय तथा स्थानीय कलाकारहरूको बेजोड़ सांगीतिक तथा सांस्कृतिक प्रस्तुतिको भरपूर आनन्द लिन सम्पूर्ण महानुभावहरूमा हार्दिक निमन्त्रणा गर्दछौ।
7: उक्त महोत्सवमा सहभागी भए स्वर सम्राट राजु परियार र चर्चित गायिका शीला आलेको विशेष सांगीतिक प्रस्तुति तथा प्रत्यक्ष दोहोरीमा रमाउनुहोस्।

0: झरनाको चिसो स्वच्छ र शीतल स्पर्शको अनुभूति गर्न चर्चित राष्ट्रिय तथा स्थानीय कलाकारहरूको उत्कृष्ट प्रस्तुति अवलोकन गर्न स्थानीय कला संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्धनमा साथ दिन परिवार साथीभाइ र आफन्तसँग अविस्मरणीय क्षणहरू साट्न सप्रेम उपस्थिति भए महोत्सवलाई भव्य र सभ्य रूपमा सफल बनाउन हार्दिक अनुरोध गर्दछौ। आउनुहोस् प्रकृतिसँग रमाउ, संस्कृतिलाई सम्मान गरौं र हाम्खोला झरना महोत्सव 2083 उत्साहका साथ सभ्य र भव्य रूपमा सफल बनाऊ।
1: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 3 बजेको छ।
2: Extreme energy drink. Taste the difference. Feel the energy.
3: Marsang DFM 95 MHz. 95 MHz.

0: बनाउने खेलाड़ी बने। नेपाल खबरमा अब पूरा खबर। काठमाडौँ उपत्यका सहित धेरै सो शहरी क्षेत्रमा आज पनि ग्यास किन्नेहरूको लामो लाइन देखिन्छ। नजिकको ग्यास डिपोमा लामो समयदेखि ग्यास नपाएपछि उपभोक्ताहरू रित्तो सिलिण्डर लिएर टाढा रहेका डिलर तथा उद्योगमै लाइन बस्न पुगेका छन्। तर डिलर तथा उद्योगमा समेत घण्टौं लाइन बस्दा पनि ग्यास नपाएको कतिपयको गुनासो छ। सरकारले नियमित आपूर्ति भइरहेको दावी गरे पनि झण्डै एक हप्तादेखि उपभोक्ताले ग्यासको चरम अभाव भोगिरहेका छन्। उद्योगीय विक्रेता तथा सरकारले समेत आवश्यकता भन्दा बढ़ी ग्यास घरमा थुपारेको भन्दै उपभोक्तालाई दोष दिने गरेका भए पनि रित्तो सिलिण्डर लिएर लाइन बसेकाहरू घरमा खाना पकाउने ग्यास सकिएकाले बालबच्चा समेत भोकै पर्ने अवस्था आएको गुनासो गर्छन्। यसैबीच उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले कृत्रिम अभाव, कालोबजारी तथा आपूर्ति सम्बन्धी कुनै समस्या पाएमा गुनासो गर्न सम्पर्क नम्बर सार्वजनिक गरेको छ। मन्त्रालयका अनुसार यदि कुनै उपभोक्ताले बजारमा एलपी ग्यास प्राप्त गर्न कठिनाई भोगेको भए 9851167373 नम्बरमा सम्पर्क गरी जानकारी गराउन सक्नेछन्। जानकारीका आधारमा सम्बन्धित निकायसँग आवश्यक समन्वय गरी समस्या समाधानका लागि तत्काल पहल गर्ने मन्त्रालयले दावी गरेको छ। यसअघि मध्यपूर्वको तनावका कारण ग्यास आपूर्ति कमजोर हुँदा सरकारले आधा सिलिण्डर बिक्री गरेको थियो। अहिले फेरि भरी अर्थात 14.2 किलोकै ग्यास बिक्री गर्न थालेपछि बजारमा अभाव भएको हो। संसद सचिवालयले प्रतिनिधि सभाको भदौ 15 गतेसम्मको सम्भावित कार्यतालिका सार्वजनिक गरेको छ। साउन 15 भदौ 15 गतेसम्मको कार्यतालिका अनुसार साउन महिनामा अब 3 बैठक बस्नेछन्। भोलि बस्ने प्रतिनिधि सभाको बैठकमा सुन्ने समय विशेष समय चलाउने भनिएको छ। साउनमा 25 र 26 पनि बैठक बस्नेछ। भदौ महिनाको 15 गतेसम्ममा 1, 2, 3, 8, 9 र 10 गरी 6 बैठक बस्नेछ। सभाको बैठक नतोकेको दिन संसदीय समितिका बैठकहरूका लागि समय छुट्याएको र सभाको बैठक बस्ने दिनमा समेत अघि वा पछि पारेर समितिका बैठक बस्न सक्छ कार्यतालिकामा भनिएको छ। यसैबीच प्रतिनिधि सभा नियमावलीको नियम 56 अनुसार हरेक महिनाको पहिलो हप्ता प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर गराउनुपर्ने बाध्यकारी व्यवस्था भए पनि संसदीय क्यालेण्डरमा यो विषय पर्न छाडेको छ। गएको जेठ 17 गते तत्कालीन प्रधानमन्त्री बालेन्द्र शाहले सदनमा प्रश्नको जवाफ दिए त यस्तो कार्यक्रम हुन सकेको छैन। गृहमन्त्री सुधन गुरूङले अबदेखि निर्मला पन्त हत्या प्रकरणको विषय संसदमा नउठाउन आग्रह गर्नुभएको छ। राष्ट्रिय सभाको आजको बैठकमा सांसदसँगको प्रश्नोत्तर कार्यक्रममा बोल्दै उहाँले आइन्दा निर्मला पन्त हत्या प्रकरणको विषय प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठकमा नउठाउन सांसदहरूलाई आग्रह गर्नुभएको हो। बलात्कार जस्ता संवेदनशील विषयले पीड़ित परिवारलाई थप पीड़ा दिने भएकाले संसदमा राख्न नहुने उहाँको जिकिर छ। प्रश्नोत्तर कार्यक्रममा नेपाली कम्युनिष्ट पार्टीका सांसद विष्णु बहादुर विश्वकर्माले कञ्चनपुरकी निर्मला पन्त हत्या जघन्य बलात्कार र प्रकरणमा लामो समय बितिसक्दा पनि सरकारले दोषी पत्ता लगाई न्याय दिन नसक्नुको कारण के हो, यो राज्य संयन्त्रको असक्षमता हो कि कार्यवाही गर्न नचाहेको भनेर प्रश्न गर्नुभएको थियो। जवाफमा गृहमन्त्री गुरूङले उल्टै तपाईँहरू सत्तामा हुँदा किन नगर्नु भएको भन्दै प्रतिप्रश्न गर्नुभएको छ। सरकारले चालू आर्थिक वर्ष 2083-84 लागि सरकारी कर्मचारीहरूको नयाँ तलब मान स्वीकृत गरेको छ। साउन 1 लागू हुने गरी निजामती, सेना, प्रहरी, शिक्षक र पालिकाका कर्मचारीहरूको तलब कायम गरेको अर्थ मन्त्रालयले जनाएको छ। नयाँ तलब मान अनुसार प्रशासनिक संयन्त्रको सर्वोच्च पद मुख्य सचिव र नेपाली सेनाका प्रधान सेनापतिको कुल तलब 90,594 रूपियाँ पुगेको छ। यो तलब यसअघि पाउँदै आएको 5,000 मासिक भत्ता र 10% प्रोत्साहन भत्ता पनि थपिनेछ। महँगी भत्ता 5,000 र तलबको 10% प्रोत्साहन भत्ता थपिएपछि मुख्य सचिव र प्रधान सेनापतिको मासिक तलब 1,04,087 रूपियाँ पुगेको छ। यस्तै सरकारी सेवामा सबैभन्दा तल्लो स्तरका श्रेणीविहीन कर्मचारीहरूको तलब 28,984 रूपियाँ पुगेको छ, जसमा एक दिनको तलब बराबरको ग्रेड रकम र वृद्धि पश्चात कायम हुने तलबमानको 10% मासिक प्रोत्साहन भत्ता बाबतको रकम जोड्दा सबैभन्दा तल्लो तहका कार्यालय सहयोगीले 36,700 रूपियाँ पाउनेछन्। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एण्ड टेक्नोलोजी हिकास
2: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको दक्ष तथा अनुभवी प्राध्यापक द्वारा अध्यापन गराइने। हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस फिकास्ट कलेजमा बीएससी अनर्स एग्रिकल्चरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एण्ड टेक्नोलोजी हिकास्ट किर्तिपुर काठमाडौँ। फोन 01590 61 89, मोबाइल 97072540 89।
3: सुन त मेरो कपडा प्याकिङ गर्दिउ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
4: ए हो र, अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
5: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
6: फोन 056-494-333-493-555।
0: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल खबरमा अब थप खबरहरू। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले नागरिकका गुनासो सुनवाईलाई थप प्रभावकारी बनाउन हेलो सरकारलाई स्तरोन्नति गर्ने भएको छ। फोन, वेबसाइट, सामाजिक सञ्जाल र इमेल जस्ता बहु च्यानलबाट आउने गुनासाहरूलाई अब एकीकृत पोर्टलबाट व्यवस्थापन गरिनेछ। नयाँ प्रणाली अनुसार गुनासोकर्ताले सोझै सम्बन्धित कार्यालयमा गुनासो दर्ता गर्न सक्नेछन्। गुनासो फर्स्यौटका लागि निश्चित समय सीमा समेत तोकिएको छ, जस अनुसार अत्यावश्यक गुनासो 24 घण्टाभित्र, अति जरूरी 3 दिन, जरूरी 7 दिन र सामान्य गुनासो 15 दिनभित्र सम्बोधन गरिसक्नुपर्नेछ। समस्या समाधान भएपछि नागरिकबाट पृष्ठपोषण लिएर मात्र गुनासो फर्स्यौट मानिने व्यवस्था गरिँदै आएको छ। अब विदेशको खबर। घरमा बगैंचा भएका वा धेरै पार्कको नजिक बसोबास गर्ने मानिसहरूमा टाइप 2 मधुमेहको जोखिम कम हुने एक अध्ययनले देखाएको छ। अस्ट्रेलियाको युनिभर्सिटी अफ क्वीन्सल्याण्डका अनुसन्धानकर्ताहरूले गरेको र बीएमसी पब्लिक हेल्थ जर्नलमा प्रकाशित अध्ययनले यो तथ्य सार्वजनिक गरेको हो। यूके बायो बैंकमा आबद्ध 19,000 भन्दा धेरै मानिसको तथ्याङ्क विश्लेषण गरेको अध्ययन अनुसार बगैंचा नभएकाहरूको तुलनामा ठूलो बगैंचा भएकाहरूमा टाइप 2 मधुमेहको जोखिम 6.8% र पार्कको नजिक बस्नेहरूमा 5.7% कम पाइएको छ। घरको बगैंचा र हरियाली क्षेत्रले मानिसहरूमा शारीरिक गतिविधि बढ़ाउने, भिटामिन डी प्राप्त हुने, मानसिक स्वास्थ्यमा सुधार ल्याउने तथा आन्द्राको स्वास्थ्य र रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउन मदत पुर्याउने अनुसन्धानकर्ताहरूको भनाइ छ। तीव्र शहरीकरणका कारण आवासीय भवनहरू बाक्लिरहेको सन्दर्भमा जनस्वास्थ्य जोगाउन शहरी योजनामा हरित क्षेत्रलाई अनिवार्य प्राथमिकता दिनुपर्ने अनुसन्धानकर्ता चिनिन्सो ओबेन आतुले बताउनु भएको छ। अहिले विश्वभर 50 करोड़ भन्दा धेरै मानिस मधुमेहबाट पीड़ित रहेकामा सन् 2050 यो संख्या 1,30,00,000,000,000 पुग्ने अनुमान छ। अब खेल खबर। इंग्ल्याण्डका जोस बटलर टी20 क्रिकेटको इतिहासमा सबैभन्दा धेरै रन बनाउने खेलाड़ी बनेका छन्। द 100 लीगमा गैराती म्यान्चेस्टर सुपर जायन्ट्सबाट खेल्दै 22 रन जोडेका उनले यो कीर्तिमानी बनाएका हुन्। यो खेलमा बटलरले 20 बलमा नट आउट 51 रन बनाए। योसँगै उनले 522 टी20 खेलमा 35.48 औसतमा 9 शतक र 106 अर्धशतक सहित 14,833 रन बनाएका छन्। 35 वर्षका बटलरले वेस्ट इण्डिजका पूर्व क्रिकेटर कायरन पोलार्डको कीर्तिमानी तोडेका हुन्। 39 वर्षका पोलार्डले 746 टी20 खेलमा 14,803 रन बनाएका छन्। टी20 क्रिकेटमा सबैभन्दा धेरै रन बनाउने खेलाड़ीको तेस्रो सूचीमा रहेका वेस्ट इण्डिजका क्रिस गेलले 14,562 रन बनाएका छन्। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। आज पनि काठमाडौँ उपत्यका सहित देशका धेरै ठाउँमा ग्यास किन्नेहरूको लामो लाइन, ग्यास पाउन कठिन भएको भए फोन गर्न मन्त्रालयको आग्रह। प्रतिनिधि सभाको भदौ 15 गते सम्मको कार्यपालिका सार्वजनिक, प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम समेटिएन, अबदेखि निर्मला पन्त हत्याको कुरा संसदमा नउठाउने गृहमन्त्री गुरूङको आग्रह। सरकारी कर्मचारीको नयाँ तलब मान निर्धारण, मुख्य सचिवको तलब 1,00,000 नाग्दा तल्लो तहका सहयोगको तलब 37,000 नजिक। घरमा बगैंचा भएका मानिसहरूमा मधुमेहको जोखिम कम हुने अध्ययनको निष्कर्ष, शहरी योजनामा हरियाली क्षेत्रलाई प्राथमिकता दिनुपर्नेमा जोड, र जोस बटलर T20 क्रिकेटमा सबैभन्दा धेरै रन बनाउने खेलाड़ी बने।
6: एनबीएल सर्वसुलभ आवास कर्जा
7: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
6: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
7: विशेषताहरू, ₹2 करोड़ सम्मको कर्जा सुविधा।
6: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न
7: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
6: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
7: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
6: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
7: शर्तहरू लागू हुनेछन्।
8: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
9: साली नदीको सिर,
10: मणिचूडको काख,
9: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
10: शान्ति र आनन्दको अनुभूति,
9: भीडभाडबाट टाढा,
10: सहरबाट नजिकै,
9: तपाईँको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
10: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
7: विस्तृत जानकारीका लागि फोन नम्बर 98-61-49-56-66 र 98-41-29-54-81, वेबसाइट झुले.com.np।
11: मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
12: हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानी भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
13: सम्पर्क नेपाल जापान सेवा सेन्टर, नाग पोखरी काठमाडौँ, फोन नम्बर 44-28-242 44-28-242।
14: कम ऑन, यु विल सर्टेनली बी बेनिफिटेड।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङभित्र खबरमा तपाईँलाई स्वागत छ। ललितपुरको गुवारकोमा बस दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ, 18 जना घाइते भएका छन्। बिहान 10:15 ललितपुर महानगरपालिका 17 गुवारको चोकको फ्लाइओभरको भित्तामा बस ठोकिएर दुर्घटना भएको हो। कोटेश्वर हुँदै सातदोबाटतर्फ गुडिरहेको 2X3590 नम्बरको मध्यपुर यातायात बस अनियन्त्रित भएर भित्तामा ठोकिएको हो। दुर्घटनामा दोलखाको सैलुङ गाउँपालिका घर भई अहिले भक्तपुरको

कार्यालयले माग पूरा नभएसम्म आन्दोलनलाई निरन्तरता दिने र इन्ड्राइभ बहिष्कार गर्ने चेतावनी समेत दिएका छन्। काठमाडौँ उपत्यकाको सार्वजनिक यातायातलाई सुरक्षित व्यवस्थित र दिगो बनाउन दीर्घकालीन गुरी योजना सार्वजनिक भएको छ। पूर्वाधार विकास मन्त्रालय र जाइकाको सहयोगमा तयार पारेको यस गुरी योजनाले सन् 2050 काठमाडौँ उपत्यकाको यातायात संरचनामा ठूलो परिवर्तन ल्याउने लक्ष्य लिएको छ। राष्ट्रिय योजना आयोगका सदस्य अर्जुन रंग थापाका अनुसार काठमाडौँ उपत्यकाको पूर्व पश्चिम र उत्तर दक्षिणलाई जोड्न वैकल्पिक मार्ग तथा प्रमुख चोकहरूको पुनर्संरचना गरिनेछ। गुरी योजनामा 22 पूर्वाधार र 13 सार्वजनिक यातायात सुधारका कार्यक्रम समेटिएका छन्, जस अन्तर्गत चक्रपथ र रत्न पार्क भक्तपुर खण्डमा मास ट्रान्जिट अर्थात उच्च क्षमताका बस सञ्चालन, महाराजगंज र चाबाहिलमा भूमिगत मार्ग, विष्णुमती र धोबीखोलामा नयाँ पुल तथा व्यवस्थित पार्किङ र साइकल लेन निर्माण गरिनेछ। र काठमाडौँको जमल क्षेत्र बर्खायाममा डुबानमा पर्नुको मुख्य कारण पूर्वाधारको असन्तुलित क्षमता रहेको एक प्राविधिक प्रतिवेदनले देखाएको छ। विश्लेषण अनुसार वर्षाको बेला जियाठा निर्वाचन आयोग, येल्लो प्यागोडा होटल र जनप्रशासन क्याम्पसतर्फका ढलका पाइपहरू मार्फत कुल 0.826 वर्गमिटर क्षेत्रफल बराबरको पानी जमल चोकमा पुग्ने गर्छ, तर यसरी संकलन भएको पानी बाहिर निकाल्ने निकास ढलको क्षमता भने 0.283 वर्ग किलोमिटर मात्रै छ। भित्रिने पानीको तुलनामा निकासको बाटो अत्यन्त साँगुरो भएकोले पानी सड़कमा भरिएर डुबान हुने गरेको हो। डुबान समाधानका लागि अध्ययन समितिले 3 तहका उपाय सिफारिश गरेको छ। तत्कालका लागि जमल केशरमहल क्षेत्रमा क्याचपिट थप्ने र टुकुचा खोलाको पिन्ट सफा गर्न सुझाव दिएको छ। यस्तै मध्यकालीन उपाय स्वरूप साना पाइप हटाएर ठूलो क्षमताको ट्रंक लाइन बनाउने तथा डाइभर्सन प्रणाली मार्फत पानीको चाप घटाउने भनिएको छ। दीर्घकालीन समाधानका लागि भने एकीकृत शहरी विकास र वातावरण मैत्री ढल व्यवस्थापनको मोडल अप्नाउन सिफारिश गरिएको छ। दिउँसो 3 बजेको राष्ट्रिय र 4 भन्ज्याङभित्रको खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। आज पनि काठमाडौँ उपत्यका सहित देशका धेरै ठाउँमा ग्यास किन्नेहरूको लामो लाइन, ग्यास पाउन कठिन भएको भए फोन गर्न मन्त्रालयको आग्रह। ललितपुरको गुवारकोमा बस दुर्घटना हुँदा 1 जनाको ज्यान गयो, 18 जना घाइते। काठमाडौँ उपत्यकाको यातायात प्रणाली सुधारका लागि नयाँ गुरी योजना सार्वजनिक। र पूर्वाधारको असन्तुलित क्षमताले जमल डुबानमा पर्ने गरेको अध्ययन प्रतिवेदनको निष्कर्ष। अहिलेलाई 4 भन्ज्याङभित्रको खबर यति नै। बेलुका 6 बजे नेपाल दर्पण लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: यो मोबाइलले पनि तनावै दियो भने
1: होइन, के तनाव दियो ए खुशी?
0: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
1: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
2: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
3: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र, भेसिसार नगरपालिका 7 पुरानो ब्याङ्क चोक, रोशन फेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 98495-94046 र 98-13-09-49-32।

0: me a extreme energy drink.
1: बिस्तारै जानु त ए माइलाले ट्रेक्टरले रिजर्भ गरेर के ल्यायो भनेको त फर्निचरको सामग्री पो रहेछ अति राम्रा चिटिक्क परेका छन् त सुन्दा पनि दाग लाग्ने जस्ता होइन कहाँबाट ल्याएछ माइला
2: कहाँ हुनु दाई हाम्रै बेसी सहरको लम्जुङ कालिका फर्निचर उद्योगबाट ल्याएको
3: हामी कहाँ आकर्षक फर्निचरका झ्याल ठोका दराज डाइनिङ सेट लोबेट टीभी दराज अफिस टेबल लगायत फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ आल्मुनियमको झ्याल ठोका पार्टिसन रेलिङ स्टीलका रेलिङ मोडर्न किचन र आधुनिक प्रविधिको 90 सिरिज र 100 सिरिज पनि हामी कहाँ उपलब्ध छ सादा तथा हरियो निलो र कालो रंगीन सिसाहरू पनि उपलब्ध छ
1: लमजुङ कालिका फर्निचर उद्योग बेसी सर साथ लमजुङ
2: आल्मुनियमका लागि बेसी सर नगरपालिका साथ भेटघाट रेस्टुरेन्टको भित्रपट्टि र फर्निचर सामानका लागि बेसी सर नगरपालिका साथ जेबी चोक भित्रपट्टि लमजुङ
1: प्रोप्राइटर रेशमलाल श्रेष्ठ सम्पर्क फोन 0666-520-532 मोबाइल 98460-90301 98460-7465
2: नोट फल सिलिङ कार्यस्फुटा राख्नु परेमा हामीलाई सम्झनुहोस्

0: तिम्रो जन्मदिनको अवसरमा यो औठी उपहार तिमीलाई।
1: वाउ, कस्तो राम्रो डिजाइनको अनि कति चम्किलो, कहाँ बनाएको नि डार्लिङ?
0: अब तिम्रो लागि दिने उपहार पनि अन्त बनाएर भयो त, उही हाम्रो चिर परिचित जय बुद्ध ज्वेलरीमा बनाएको नि।
1: मलाई त एकदमै मन पर्यो।
0: तिमी हेर्दै मात्र जाऊ न, अझ हाम्रो विवाहमा त सुनको हार, मंगलसूत्र, सिक्री, टप, जन्तर, चन्द्रमा, छर्की तिलहरी, चुरी, बिन्दिया, चाँदीको पाउजु अनि सबै गरगहना जय बुद्ध ज्वेलरीमा नै बनाएर ल्याउँछु नि।
2: कम्प्युटर टोलमा छापावाला सुनबाट बनेका आधुनिक डिजाइनका रेडिमेड तथा अर्डर अनुसारका गरगहना, राशि अनुसारका पत्थर, चाँदीका सामानका साथै पुराना गरगहना साटफेट तथा सुनचाँदी खरिद बिक्रीका लागि
3: जय बुद्ध ज्वेलरी, बेसी सहर लमजुङ, एलजी डिलर सँगै प्रोप्राइटर मणिलाल विश्वकर्मा। फोन नम्बर 0675245475। विश्वास तपाईँको, सेवा हाम्रो।
4: तिमीले पढ्न आउँछ? माया गर्छु भन्नेलाई के भन्छ अङ्ग्रेजीमा?
5: अन्नपूर्ण चलचित्र मन्दिर बेसी सहरमा भव्य प्रदर्शन भइरहेको छ। नेपाली कथानक चलचित्रहरू दिउँसो 12 बजे गौथली।

0: दिउँसो 3 बजे कमला मिस।
1: म यो स्कुलको प्रिन्सिपल, मलाई किन भेट्न खोज्नुभयो?
2: म युएसएबाट कमला मिसलाई भेट्न आएको हुँ।
1: कमला मिस?
0: कलाकारहरू निर शाह, रमेश बुढाथोकी, बासना तिमिल सिन्हा लगायतका कलाकारको प्रस्तुति।

0: साथै साँझ छ बजे भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र फली।
1: तर जाँच दिलाउने कुरा गर्न तेरा बाइस कुर्गा छन्। आफ्नो बाबाको मुख त हेर्न नदिने यो गाउँका मान्छेले के दिला न जाँच दिनु।
2: अब यही जाँचमा तेरी छोरी डाक्टर नि हुने होइन क्यारे, अनि फेरि छाउ भएकी केटीले जाँच दिँदाखेरि देउता रिसाएर त्यतिकै फेल हुन्छ।
3: गाउँको रीतिरिवाज थाहा छैन तलाई।
0: कलाकारहरू प्रमोद दीप, सुजता थापा, ओम प्रतीक गुरुङ, सरोज खनाल लगायतका कलाकारको प्रस्तुति।
4: अन्नपूर्ण चलचित्र मन्दिर बेसी सहर सम्पर्क 97497938798।

0: Extreme energy drink.
1: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
2: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
3: अब जापान ट्राई होइन स्योर गरौं।
2: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
3: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
2: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
3: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, विशेष सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
2: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर 98-560-60-299।
4: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
5: के तपाईँलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ? यदि चाहिएको छ भने बेसीसर नगरपालिका 8 चिङ्गेखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
2: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध।
5: प्रोप्राइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसीसर नगरपालिका 8 छिङ्गेखोला पुलचोक लमजुङ। थप जानकारीको लागि सम्पर्क मोबाइल 98-560-46-257 र 98-400-67-787।
6: हेलो, मर्सेङ्गे FM 95 मेगाहर्ज

0: सुन्दर मनमोहक र आकर्षक गरगहनाको लागि विगत चार दशकदेखि सेवारत अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर
1: कम्प्युटर तौलमा छापावाला सुनका गरगहना
0: हार मंगलसूत्र छड्की तिलहरी मिनी तिलहरी औठी सिक्री टप झुम्का चुरी टिकिया चन्द्रमा किलिप पंखे चन्द्रमा विभिन्न किसिमका जन्तर लगायतका सम्पूर्ण गरगहना
1: सुन चाँदी खरिद बिक्री र पुराना गरगहना साटफेरका लागि अमृत सुन चाँदी पसल
0: रेडीमेड एवं अर्डर अनुसारका आधुनिक र परम्परागत आकर्षक गरगहना
1: चाँदीका सामान र राशि अनुसारका पत्थरका लागि
0: अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर प्रोप्राइटर रविलाल विश्वकर्मा अमृत विश्वकर्मा फोन 0665201
1: मोबाइल 97460054
0: शुद्धता र विश्वसनीयता हाम्रो प्रतिबद्धता
2: पशु पक्षीका लागि चाहिने दाना अब विशेष छुटसँगै हुलाकी सप्लायर्समा उन्नत जातका ब्रोइलर र गिरिराज कुखुराका चल्ला गाई भैँसी तथा कुखुराका लागि चाहिने पोषणयुक्त दाना विशेष छुटका साथ चाहिएमा हामीलाई सम्झनुहोस् हुलाकी फ्रेस हाउस बेसी सहर नगरपालिका 813 लमजुङ प्रोप्राइटर गुणराज तिलवाल थप जानकारीको लागि सम्पर्क मोबाइल 98568 2186 फोन 0665202 93 साथै नमुना फ्रेस हाउस मनाङ्गे चौतारामा पनि पाइन्छ
3: प्राकृतिक सौन्दर्य मनोरञ्जन र सांस्कृतिक उत्सवको अनुपम संगम
4: मर्तिङ्गी गाउँपालिकाको प्रवर्धन तथा हामखोला छर्न संरक्षण तथा व्यवस्थापन समितिद्वारा आयोजित 6 हामखोला छर्न महोत्सव 2083 मर्तिङ्गी गाउँपालिकाको प्रवर्धन तथा हामखोला छर्न संरक्षण तथा व्यवस्थापन समितिद्वारा आयोजित 6 हामखोला छर्न महोत्सव 2083 आगामी साउन 23 र 24 गते हुँदैछ
3: प्राकृतिक सौन्दर्यले भरिपूर्ण हामखोला झरनाको मनमोहक दृश्यसँगै राष्ट्रिय तथा स्थानीय कलाकारहरूको बेजोड सांगीतिक तथा सांस्कृतिक प्रस्तुतिको भरपूर आनन्द लिन सम्पूर्ण महानुभावहरूमा हार्दिक निमन्त्रणा गर्दछौ
4: उक्त महोत्सवमा सहभागी भए स्वर सम्राट राजु परियार र चर्चित गायिका शीला आलेको विशेष सांगीतिक प्रस्तुति तथा प्रत्यक्ष दोहोरीमा रमाउनुहोस्

0: झरनाको चिसो स्वच्छ र शीतल स्पर्शको अनुभूति गर्न
1: चर्चित राष्ट्रिय तथा स्थानीय कलाकारहरूको उत्कृष्ट प्रस्तुति अवलोकन गर्न स्थानीय कला संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्धनमा साथ दिन परिवार साथीभाइ र आफन्तसँग अविस्मरणीय क्षणहरू साट्न
0: सप्रेम उपस्थिति भए महोत्सवलाई भव्य र सभ्य रूपमा सफल बनाउन हार्दिक अनुरोध गर्दछौ
1: आउनुहोस् प्रकृतिसँग रमाऊ संस्कृतिलाई सम्मान गरौं र हामखोला झरना महोत्सव 2083 लाई उत्साहका साथ सभ्य र भव्य रूपमा सफल बनाऊ।

0: California. Extreme energy drink.
1: होइन नि खुशी, के खान्छौ आजकल? त झनै फुर्तिलो र स्वस्थ देख्छु त।
2: खाने त खासै केही होइन दिदी, लमजुङ एग्रो बी कन्सनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्च खाने गरेको छु।
1: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र?
2: हो नि दिदी, लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो।
1: मह बाहेक अरू के पाइन्छ त्यहाँ?
2: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह, मौरीको गोला सहितको घार, खाली घार, कृषि तथा मौरीजन्य औजार, बिउ बिजन सुपथ मूल्यमा पाइनुको साथै तालिम र परामर्श समेत दिइन्छ नि।
1: ओहो, स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा। म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु।
3: तपाईँले रोजेको र खोजेको जस्तै शुद्ध मह, मौरी गोला सहितको घार, खाली घार, कृषि तथा मौरीजन्य औजार, बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस्। प्रोप्राइटर बुद्धि आले, मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ, सम्पर्क कार्यालय बेसीसर 8-13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पूरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर। थप जानकारीको लागि 98611-39157।
2: महको सेवन स्वस्थ र दीर्घ जीवन।
4: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो, हात र अनुहारको हाल पनि यस्तो छ, लाज चाहिँ हुने भयो बेहुली हुँदा पनि।
5: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि।
6: हामी कहाँ फेसियल, नेल आर्ट, मेहन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
5: प्रोप्राइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, विशेषर नगरपालिका 7 पुरानो बेङ्चोक लमजुङ। सम्पर्क 98461-26344, 98461-26344।

0: दिदी अलमलै पर्नु भयो त के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोकतौल गर्ने डिजिटल ढकतराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
2: हाम्रै बेसीसर नगरपालिका साथ मेगा बैंक अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भन्यो त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
3: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुको साथै मरमत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्रीहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
0: प्रोपाइटर दिलीप श्रेष्ठ,
4: एएस किचन हाउस, बेसीसह नगरपालिका साथ एनआईएमबी बैंक अगाडि।
0: थप जानकारीको लागि सम्पर्क 9856744486।
5: हेलो कान्छी, घर बनाउने काम सुरु भयो?
6: सबै कुरा भइरहेकै छ। अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
5: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
6: हो र? अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो।
7: तपाईँले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856446662।
8: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ, दराज, कुर्सी, टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
9: तिमी पढ्न आउँछ? माया गर्छु भन्नेलाई के भन्छ अङ्ग्रेजीमा?
10: अन्नपूर्ण चलचित्र मन्दिर बेस शहरमा भव्य प्रदर्शन भइरहेको छ। नेपाली कथानक चलचित्रहरू दिउँसो 12 बजे गौथली।

0: दिउँसो 3 बजे कमला मिस।
1: म यो स्कुलको प्रिन्सिपल, मलाई किन भेट्न खोज्नुभयो?
2: म युएसएबाट कमला मिसलाई भेट्न आएको हुँ।
1: कमला मिस,
0: कलाकारहरू निर शाह, रमेश बुढाथोकी, बासना तिमिल सिन्हा लगायतका कलाकारको प्रस्तुति।

0: साथै साँझ 6 बजे भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र हली।
1: तँलाई जाँच दिलाउने कुरा गर्न तेरा बाइस कुर्क्या छन्। आफ्नो बाबाको मुख त हेर्न नदिने यो गाउँका मान्छेले के दिलान जाँच दिनु।
2: अब यही जाँचमा तेरी छोरी डाक्टर नि हुने होइन क्यारे, अनि फेरि छाउ भएकी केटीले जाँच दिँदाखेरि देउता रिसाएर त्यतिकै फेल हुन्छ।
3: गाउँको रीतिरिवाज थाहा छैन तँलाई।
0: कलाकारहरू प्रमोद दीप, सुजाता थापा, ओम प्रतीक गुरुङ, सरोज खनाल लगायतका कलाकारको प्रस्तुति।
4: अन्नपूर्ण चलचित्र मन्दिर बेसी सहर सम्पर्क 97497938798।

0: me a extreme energy drink.
1: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भए अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसिसर साथ लम्सुङ।
2: विगत दुई दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ।
1: थप जानकारी सम्पर्क 066-590-999 98-477-69-229। सेवा मोडल हस्पिटल प्राली बेसिसर स्वाद सानीमा बैंकको

0: दिदी अल्मलै पर्नु भयो त के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोकताल गर्ने डिजिटल ढकतराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
0: हाम्रै बेसी सहर नगरपालिका साथ मेगा ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भन्यो त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
2: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुको साथै मर्मत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्रीहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
0: प्रोपाइटर दिलीप श्रेष्ठ,
3: एएस किचन हाउस, बेसी सहर नगरपालिका साथ, एनआईएमबी बैंक अगाडि।
0: थप जानकारीको लागि सम्पर्क 9856744486।
1: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रबिनालाई चाहिँ के भयो?
4: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
1: कति दिन बस्ने मुख सुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
0: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली, प्रोपाइटर दीपक पौडेल, बेसीसार 800 गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
1: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।

0: ढिलाइ दिने।
1: अह म यो बिहे गर्दिन।
2: हैन के हो बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनसानी पसलकै गरगहना भए मात्रै बिहे गर्छु।
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर, त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
1: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
4: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने,
1: विशेष अर्डरमा आफ्नो रोजाइका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
4: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
1: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने,
4: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल,
1: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लमजुङ, फोन नम्बर 0665211083,
5: सम्पर्क मोबाइल नम्बर 9857013375,
4: प्रोप्राइटर गणेश विश्वकर्मा, मुनु विश्वकर्मा।
1: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।
6: बाउजू एक बिहानै घर सरसफाई गर्न लाग्नु भएछ त?
7: हजुर नानी, अब सरसफाई गर्नु भनेको त आफ्नै लागि हो नि, फेरि हाम्रो गाउँपालिकाले स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने उद्देश्यले सफा मर्स्याङदी अभियान सुरु गरेको छ, त्यसलाई पनि सफल बनाउनु पर्यो नि, होइन र?
6: हो नि बाउजू, घरबाट निस्कने फोहोर चाहिँ कहाँ फाल्नुहुन्छ नि?
7: ल सुन्नुहोस् नानी, हामी हाम्रो घर आँगन हरेक दिन सरसफाई गर्छौ, हरेक महिना 2 घण्टा छुट्याएर गाउँले सबै मिलेर गाउँघर बाटो पनि सरसफाई गर्छौ, र त्यसबाट निस्कने कुहिने फोहोरको हामी कम्पोस्ट मल बनाउँछौ, नकुहिने सिसा प्लास्टिक टिन आदि जस्ता फोहोरहरूलाई एक ठाउँमा जम्मा गर्छौ र गाउँपालिकाको फोहोर उठाउने गाडीमा हालेर पठाउँछौ।
8: आफ्नो घर आँगन र गाउँको नियमित सरसफाई गरौं, स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने अभियानलाई सार्थक बनाऊ। मर्स्याङदी गाउँपालिका परिवार लम्जुङ।
5: के तपाईँलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
9: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
5: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आई निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
9: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका 8, होटल टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9845008961।

0: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
1: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर सातमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
2: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, आल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, आल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगरद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: हिमालयन ब्रदर ग्रुप प्राली विशेषर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ। थप जानकारीको लागि सम्पर्क 0665209073, मोबाइल 97463061।
3: तपाईँको सन्तुष्टि हाम्रो चाहना।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था रिलायबल लाइफ सधैं भरिलाई
1: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ
2: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद
1: हुलास फुसका उत्पादहरू हुलास आटा हुलास बासमती राइस जिरा मसिनो राइस
2: हुलासको कुरुम कुरुम चिउरा हुलासको इडली राइस
1: हुलासले बनाउँदैछ परिवार एकसाथ

0: Mania.
1: Extreme energy drink.
2: सुरक्षित भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता.
3: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्. मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ.
2: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्. सवारी चालकले गाड़ी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्.
3: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्. यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्.
2: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ. सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665 20 19 0665 20 370 वा 590 370 मा जानकारी गराउनुहोस्.
3: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ.
2: घर आँगन होस् वा सड़कको किनारा, स्वच्छ वातावरण र सुख समृद्धिको लागि रोपौ फूल बिरुवा, बनाऊ हराभरा.
4: लमजुङमै पहिलो पुष्प नर्सरी रोज नर्सरी यहाँहरूलाई हार्दिक स्वागत गर्दछ.
2: विगत 5 वर्षदेखि निरन्तर रूपमा यहाँहरूलाई सेवा उपलब्ध गराउँदै आएको रोज नर्सरीमा यहाँहरूकै मागलाई ध्यानमा राखी हाल विभिन्न सिजनल बहुवर्षीय फूलका उत्कृष्ट एवं गुणस्तरीय बिरुवाहरू, इन्डोर प्लान्टहरू, अर्नामेन्टल प्लान्टहरू, विभिन्न उन्नत जातका फलफूलका बिरुवाहरू सड़क किनारा, गार्डन पार्क लगायतका ठाउँहरूमा रोप्नको लागि चाहिने आकर्षक ठूलो साइजको बिरुवाहरू पनि उपलब्ध छ.
4: साथै सिजन अनुसारका फलफूल र अन्य जुनसुकै बोट बिरुवाहरू व्यावसायिक रूपमा रोप्नका लागि ठूलो परिमाणमा चाहिएमा अर्डर अनुसार जुनसुकै बेला उपलब्ध गराउने व्यवस्था छ.
2: फूलहरू रोप्नको लागि आवश्यक आकर्षक र गुणस्तरीय गमलाहरू, फूलको लागि चाहिने आवश्यक मल साथै आवश्यक परामर्श सेवा समेत उपलब्ध छ.
4: विस्तृत जानकारीको लागि रोज नर्सरी बेसीसार नगरपालिका 2 पोहरा बेसी लमजुङ सम्पर्क 98 56 46 244.
5: हेलो मर्सेंग एफएम 95 मेगाहर्ट्ज

0: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त टिसा ज्वेलर्स एण्ड डायमण्डसँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
1: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना सार्फेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
0: प्रोपाइटर बहादुर विश्वकर्मा, जयलक्ष्मी सुनचाँदी पसल, विशिष्ट नगरपालिका साथ, लमजुङ। सम्पर्क फोन 066-5220-209।
2: जय श्री राम, जय श्री राम।
3: होइन भाउजू, किन हो आज त एक बिहानै पूजा सक्नु भएछ त, टाढैको साइड गर्न लाग्नु भएको हो र?
2: ल बाबु, आज तपाईँको दाजुले मेरो लागि गहना किन्न लैजान्छु भन्नुभएको छ, त्यसैले चाँडै पूजा सकेको नि।
3: अनि गहना जस्तो कुरो जहाँ पायो त्यहाँ नकिन्नु नि, विश्वासिलो र भरपर्दो पसलमा गएर किन्नु पर्छ।
2: हो नि बाबु, त्यही भएर त हाम्रै बेसी शहरमा रहेको जय श्री राम सुनचाँदी पसलमै जान लागेको नि। पछि तपाईँको बिहे गर्नुपर्छ, नानीको पनि बिहे गर्नु छ, गहना त आकर्षक र भरपर्दो हुनु पर्यो नि, होइन र?
3: हो नि भाउजू।
1: हाम्रा सेवाहरू कम्प्युटर तौलमा आधुनिक मेसिन द्वारा कटिङ गरिएका गरगहना पाइने,
4: आधुनिक एवं परम्परागत डिजाइनका गरगहना पाइने,
1: प्रत्येक गरगहनामा पसलको ग्यारेन्टी छाप लगाइने,
4: पुरानो गहनासँग नयाँ गहना छाँटफेर गरिने,
1: नाक कान छेडिने, राशि अनुसारका पत्थरहरूका साथै विभिन्न किसिमका माला क्रिस्टल पाइने।
4: प्रोपाइटर सुनिल विश्वकर्मा, जय श्री राम सुनचाँदी पसल, विश्वेश्वर नगरपालिका, वडा नम्बर 7, एभरेस्ट ब्याङ्क नजिकै, लमजुङ।
5: सम्पर्क मोबाइल नम्बर 98465 94 र 98065-58074।
6: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
7: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
6: अब जापान ट्राई होइन स्योर गरौं।
7: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
6: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
7: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
6: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, विशेष सहर 8, नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6, मिलन चोक।
7: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर 98560-60-299।
8: ए, माइलाले ट्रेक्टर नै रिजर्भ गरेर के ल्यायो भनेको त फर्निचरको सामग्री पो रहेछ। कति राम्रा चिटिक्क परेका छन् त, सुन्दा पनि दागलाङ जस्ता। होइन, कहाँबाट ल्याएछ माइला?
9: कहाँ हुनु दाई, हाम्रै बेसी सहरको लमजुङ कालिका फर्निचर उद्योगबाट ल्याएको।
10: हामी कहाँ आकर्षक फर्निचरका झ्याल, ढोका, दराज, डाइनिङ सेट, लोबेट, टिभी, दराज, अफिस टेबल।

0: गायत फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। आल्मुनियमको झ्याल, ढोका, पार्टिसन रेलिङ, स्टीलका रेलिङ, मोडर्न किचन र आधुनिक प्रविधिको 90 सिरिज र 100 सिरिज पनि हामी कहाँ उपलब्ध छ। सादा तथा हरियो, निलो र कालो रंगीन सिसाहरू पनि उपलब्ध छ।
1: लमजुङ कालिका फर्निचर उद्योग बेसिसर साथ लमजुङ
2: आल्मुनियमका लागि बेसिसर नगरपालिका साथ भेटघाट रेस्टुरेन्टको भित्रपट्टि र फर्निचर सामानका लागि बेसिसर नगरपालिका साथ जेबी चोक भित्रपट्टि लमजुङ।
1: प्रोप्राइटर रेशमलाल श्रेष्ठ। सम्पर्क फोन 0666-520-532, मोबाइल 9840-90301, 9840-74-065।
2: नोट फल सिलिङ कार्यस बुट्टा राख्नु परेमा हामीलाई सम्झनुहोस्।
3: नेपालमै पहिलो पटक क्याल्भलुम प्रविधिबाट बनेका एल्युमिनियम कोटेड सादा तथा रङ्गीन जस्ता पर्दा, खुलास प्युरा कलर, अरूभन्दा 3 गुणा बढी विश्वसनीय, प्रतिरोधात्मक र टिकाउ हुन्छ। खुलास भए अरू किन खोज्ने।

0: तान्सी घर बनाउने काम शुरू भयो।
1: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समेलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका झ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856466।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ, दराज, कुर्सी, टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
4: के भयो दिदी तपाईँलाई, सन्चो छैन कि कसो?
5: हेर न बाबु, छाती दुख्ने, पेट बस्ने गर्छ, कहिले काहीँ त सास फेर्नै गाह्रो। आया खै के भयो के?
4: ल दिदी, त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न, आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा।
5: जाने त भने हो बाबु, खै कहाँ जाने कहाँ कहाँ जाने होला है?
4: ल दिदी, बेसीसर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न।
6: दैनिक प्रदान गरिने सेवाहरू ल्याब सेवा दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत, दिशा, पिसाब तथा खकार परीक्षण गरिन्छ।
7: थाइरोइड, सुगर, प्रेसर, छाती, पेट, हार्जोनी, नसा रोग, महिला सम्बन्धी रोगहरू, नाक, कान, घाँटी सम्बन्धी रोग, छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ।
6: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ।
7: क्योर फार्मेसी एन्ड ल्याब, बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक लमजुङ।
6: सम्पर्क फोन 9849068924, 9845386780।
8: तिमी पढ्न आउँछ? माया गर्छु भन्नेलाई के भन्छ अङ्ग्रेजीमा?
9: बनाना। I love you.
1: अन्नपूर्ण चलचित्र मन्दिर बेसी सहरमा भव्य प्रदर्शन भइरहेको छ। नेपाली कथानक चलचित्रहरू दिउँसो 12 बजे गौथली।

0: दिउँसो 3 बजे कमला मिस।
1: म यो स्कुलको प्रिन्सिपल, मलाई किन भेट्न खोज्नुभयो?
2: म युएसएबाट कमला मिसलाई भेट्न आएको हुँ।
1: कमला मिस?
0: कलाकारहरू निर शाह, रमेश बुढाथोकी, बासना तिमिल सिन्हा लगायतका कलाकारको

0: साथै साँझ छ बजे भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र हली।
1: तँलाई जाँच दिलाउने कुरा गर्न तेरा बाइस कुर्गा छन्। आफ्नो बाबाको मुख त हेर्न नदिने यो गाउँका मान्छेले के दिलान जाँच दिनु।
2: अब यही जाँचमा तेरी छोरी डाक्टर नि हुने होइन क्यारे, अनि फेरि छाउ भएकी केटीले जाँच दिँदाखेरि देउता रिसाएर त्यतिकै फेल हुन्छ।
3: गाउँको रीतिरिवाज थाहा छैन तँलाई।
0: कलाकारहरू प्रमोद दीप, सुजाता थापा, ओम प्रतीक गुरुङ, सरोज खनाल लगायतका कलाकारको प्रस्तुति।
4: अन्नपूर्ण चलचित्र मन्दिर बेसी सहर सम्पर्क 97497938798।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
1: ओहो दाई, टिभी बोकेर कहाँ जान लाग्नु भयो?
2: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको, अनि एउटा फ्रिज नि किन्नु थियो, बरु कुन पसलमा जाने होला?
1: हरे दाई, पनि हाम्रै विशेषहरूको त्यो भीमसेन चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वास सेन्टर के, त्यहाँ जानुहोस् न। त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खानुहोस् है, सँगै जाने नि।
2: ल भइहाल्छ नि नानी।
3: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
4: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
3: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वास सेन्टर, बेसीसर साथ, भीमसेन थानचोक, फोन 0665201120, मोबाइल 9846077745।
1: लमजुङका लागि सामसङ, कोनका, गोदरेज र टिसिएलको अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वास सेन्टर।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्चेन्ट एफएम 95 मेगाहर्ज।
1: माया त नसोची लगाइयो, अब यो निर्णय चाहिँ सोचेर गर्दैछु।
2: म पनि यो बन्धनमा बस्न चाहन्न जहाँ मेरो मायाको सम्मान र कदर नै छैन।

0: सबैजना यस्तो मजाले हाँसेका छन्। यो रबिनालाई चाहिँ के भयो?
1: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
0: कति दिन बस्ने मुख छुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
2: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली, प्रोप्राइटर दीपक पौडेल, बेसीचार 8 सेरा, गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
0: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
3: यो मोबाइलले पनि तनावै दियो भने
2: हैन, के तनाव दियो ए खुशी?
3: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। हैन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
2: छ नि, किन नहुनु। हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
0: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
4: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका 7, पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 98495-94046 र 98-13-09-49-32।
2: हाम्रो शाखा बेसीसार नगरपालिका 7 NIMB ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।

0: Mania Extreme Energy Drink.
1: होइन खुशी के खान्छौ आजकल त धनै फुर्तिलो र स्वस्थ देख्छु त
2: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्च खाने गरेको छु
1: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
2: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
1: मह बाहेक अरू के पाइन्छ त्यहाँ
2: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि
1: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
3: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार थाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8 13 चौतारा नजिकै बसपा जाने बाटो कर्पुरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 98611 39157
2: महको सेवन स्वस्थ र दीर्घ जीवन
4: हेर न सुधा बिहे पनि नजिक आइसक्यो हात र अनुहारको हालत पनि यस्तो छ लाजै हुने भयो बेहुली हुँदा पनि
5: त्यति सानो कुरामा पनि के को चिन्ता त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदै छ नि
6: हामी कहाँ फेसियल नेल आर्ट मेहन्दी आर्ट हेयर स्ट्रेट ब्राइडल मेकअप मेनिक्योर पेडिक्योर हेयर कलर हेयर कटिङ क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ
5: प्रोप्राइटर तारा गुरुङ मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर बेसेसर नगरपालिका 7 पुरानो बैङ्कोक लमजुङ सम्पर्क 98461 26344 98461 26344
7: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस् यदि बिरामी भई अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसीसर 7 लमजुङ
8: विगत 2 दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ
7: थप जानकारी लागि सम्पर्क 066-590-999 98477-69-229 सेवा मोडल हस्पिटल प्राली बेसीसर 7 सानीमा बैङ्कको ठिक अगाडि
9: तपाईँ रेडियो मर्सेङ्गी एफएम

0: गेटबाट जो आउँछ नि फर्स्टमा त्यसलाई तैँले ल्याङ हान्नुपर्छ अब
1: केटा आयो भने नि
0: मतलब भएन नि जसले आओ ल्याङ हान्यो भने चाहिँ हान्ने हान्ने नि
2: ए भगवान केटी परोस्।

Andy, please. Andy, please. Andy, please.

0: ओहो दाई, तपाईले कति चाँडो घर पनि छोडाइसक्नु भएछ त। बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
1: धन्यवाद बहिनी। हेर्नुहोस् न, घर बनाउने काम मात्र भएको छ, अझ यसमा फलामका झ्याल ढोका, च्यानल गेट, स्टीलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सबै सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
0: त्यसो भए त हाम्रै बेसी सहर नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बसलमाई सटर एण्ड ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुको साथै घरमै गएर जडान समेत गरिन्छ नि।
2: हाम्रा सेवाहरू हामी कहाँ सटर, ग्रिल, च्यानल गेट, सिसा, रंगीन सिसा, स्टे फ्रेङ, गोलो फ्रेङ, कम्पाउण्ड जाली, जीआई जाली, स्टील फ्रेङ, ट्रस, फलामका छ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
3: हामी कहाँ यूपीभीसी तथा अल्मुनियमको झ्याल ढोका, ग्लास, पार्टिसन लगायतका सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध छ।
4: प्रोपाइटर नारायण ढकाल, बसलमाई सटर एण्ड ग्रिल उद्योग, विशेश्वर नगरपालिका साथ मोडर्न सिटी हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लमजुङ। थप जानकारीको लागि सम्पर्क 98463 38518, 98463 38518।

0: Japonia.
1: Extreme energy drink.
2: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर
3: के तपाईलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ? यदि चाहिएको छ भने बेसीसर नगरपालिका 8 सिंगेखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
4: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध।
3: प्रोप्राइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसीसर नगरपालिका 8 सिंगेखोला पुलचोक लमजुम। थप जानकारीको लागि सम्पर्क मोबाइल 9856426257 र 9840067787।
4: के तपाईलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
5: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
4: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
5: प्रकाश घिमिरे, संचालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका 8, होटल द टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9840059261।
6: हेलो, मर्सेङ्गे FM 95 मेगाहर्ज

0: गुड मर्निङ मिस,
1: गुड मर्निङ क्लास। ल आज हामी डडेलोको विषयमा पढ्छौ। भन्न त शान्ति, के कारणले डडेलो लाग्छ?
2: जथाभावी आगो लगाउने, आगो राम्रोसँग ननिभाउने, हावाहुरीसँगै मानवीय लापरवाहीका कारण डडेलो लाग्छ मिस।
1: भेरी गुड। डडेलोको असरका बारेमा केही थाहा छ लक्ष्मी?
3: डडेलोका कारण बोट बिरुवासँगै पुरै वन मासिन सक्छ, जनावरहरूको वासस्थान मासिन्छ, कति जनावर डडेलोमा परेर मर्न पनि सक्छन्, अनि धुवाले मान्छेको स्वास्थ्यमा समेत असर पर्छ मिस।
4: हो, सानो लापरवाहीले ठूलो विपत्ति ल्याउन सक्छ। आगोसँग खेलबाड नगरौं, मानव स्वास्थ्य र प्राकृतिक पर्यावरणका लागि सचेत बनाऊ।
5: सार्वजनिक हितका लागि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप इलाका कार्यालय फुजो।
1: यो मोबाइलले पनि तनावै दियो भने
6: हैन? के तनाव दियो ए खुशी?
1: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
6: छ नि, किन नहुनु। हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
7: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
6: प्रोपाइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका 7 पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लम्जुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099532।
8: तिम्रो जन्मदिनको अवसरमा यो औठी उपहार तिमीलाई।
9: वाउ, कस्तो राम्रो डिजाइनको अनि कति चम्किलो, कहाँ बनाएको नि डार्लिङ?
8: अब तिम्रो लागि दिने उपहार पनि अन्त बनाएर भयो त। उही हाम्रो चिर परिचित जय बुद्ध ज्वेलरीमा बनाएको नि।
9: मलाई त एकदमै मन पर्यो।
8: तिमी हेर्दै मात्र जाऊ न, अझ हाम्रो विवाहमा त सुनको हार, मंगलसूत्र, सिक्री, टप, जन्तर, चन्द्रमा, छड्की तिलहरी, चुरी, बिन्दिया, चाँदीको पाउजु अनि सबै गरगहना जय बुद्ध ज्वेलरीमा नै बनाएर ल्याउँछु नि।
10: कम्प्युटर टोलमा छापावला सुनबाट बनेका आधुनिक डिजाइनका रेडिमेड तथा अर्डर अनुसारका गरगहना, राशि अनुसारका पत्थर, चाँदीका सामानका साथै पुराना गरगहना साटफेट तथा सुनसादी खरिद बिक्रीका लागि
8: जय बुद्ध ज्वेलरी, बेसी सहर लम्जुङ, एलजी डिलर सँगै प्रोप्राइटर मणिलाल विश्वकर्मा। फोन नम्बर 0665240355475। विश्वास तपाईँको, सेवा हाम्रो।
11: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने लम्जुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
11: अब जापान ट्राई होइन स्योर गरौं।
1: लम्जुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
11: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
1: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
11: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लम्जुङ एजुकेशन सेन्टर, बिसे सहर 8 नारायण स्थान चोक, नबिल बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
1: सम्पर्क नम्बर 0665902900, मोबाइल नम्बर 9856602900।
12: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
13: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ।
12: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
13: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
12: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201906653370 वा 590370 जानकारी गराउनुहोस्।
13: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्रणाली लमजुङ।
14: आमा ए आमा, खाना खाने बेला भयो, ल आउनुहोस् न।
15: खाना पनि के खानु, यो विकासे चामल केही स्वाद आउने होइन। ऊ हाम्रो पाला जस्तो ढिँडो, आँटोको पिठो, गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ।
14: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा। अब आमा पनि खुसी, बुहारी पनि खुसी। हाम्रै बेसी सहर 8 रहेको लिभन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि।
16: हजुर, हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्गानिक लोकल र मधेसी हरेक प्रकारको चामल, शुद्ध तोरीको तेल, मकै, कोदो, गहुँ, करू, जौ, फापरको पिठो, रातो तथा सेतो मकैको चामल, अनदीको चामल, हरेक प्रकारका दाल, बेचार, खुर्सानी, मसला, गाईको घिउ, अमिलो, भिर मह, घर मह, सुकेको न्युरो, सिस्नु, मुलाको अचार, गुन्द्रुक, करेला, बाङ, तिल, सिलाम, अलैँची, जिम्बु, मसौरा, चियापत्ती, च्याउ, सरसौँ, बोडी, बटक, कोला, जुम्ला, मार्सी चामल, आँग, जाडु, काउलो, सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ।
17: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ। धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
14: लिभन अर्गानिक खाद्य उद्योग, बेसीसर नगरपालिका 8, आर्मी ब्यारेक अथवा दनैफाट जाने बाटो, कारागार अगाडि लम्जुङ। प्रोप्राइटर गमबहादुर अधिकारी। मोबाइल 98461 23284 र 98291 80746।

0: सबैजना यस्तो मजाले हाँसेका छन्। यो अबिनालाई चाहिँ के भयो?
1: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
2: कति दिन बस्ने मुख छुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
3: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली, प्रोप्राइटर दीपक पौडेल, बेसीसार आठसेरा गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
2: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
4: प्राकृतिक सौन्दर्य, मनोरञ्जन र सांस्कृतिक उत्सवको अनुपम संगम
5: मर्चेङ्गे गाउँपालिकाको प्रवर्धन तथा हामखोला झर्ना संरक्षण तथा व्यवस्थापन समितिद्वारा आयोजित 6 हामखोला झर्ना महोत्सव 2083। मर्चेङ्गे गाउँपालिकाको प्रवर्धन तथा हामखोला झर्ना संरक्षण तथा व्यवस्थापन समितिद्वारा आयोजित 6 हामखोला झर्ना महोत्सव 2083 आगामी साउन 23-24 गते हुँदैछ।
4: प्राकृतिक सौन्दर्यले भरिपूर्ण हामखोला झरनाको मनमोहक दृश्यसँगै राष्ट्रिय तथा स्थानीय कलाकारहरूको बेजोड सांगीतिक तथा सांस्कृतिक प्रस्तुतिको भरपूर आनन्द लिन सम्पूर्ण महानुभावहरूमा हार्दिक निमन्त्रणा गर्दछौ।
5: उक्त महोत्सवमा सहभागी भए स्वर सम्राट राजु परियार र चर्चित गायिका शीला आलेको विशेष सांगीतिक प्रस्तुति तथा प्रत्यक्ष दोहोरीमा रमाउनुहोस्।

0: झरनाको चिसो स्वच्छ र शीतल स्पर्शको अनुभूति गर्न
1: चर्चित राष्ट्रिय तथा स्थानीय कलाकारहरूको उत्कृष्ट प्रस्तुति अवलोकन गर्न स्थानीय कला संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्धनमा साथ दिन परिवार साथीभाइ र आफन्तसँग अविस्मरणीय क्षणहरू साट्न
0: सप्रेम उपस्थिति भए महोत्सवलाई भव्य र सभ्य रूपमा सफल बनाउन हार्दिक अनुरोध गर्दछौ
1: आउनुहोस् प्रकृतिसँग रमाऊ संस्कृतिलाई सम्मान गरौं र हामखोला झरना महोत्सव 2083 उत्साहका साथ सभ्य र भव्य रूपमा सफल बनाऊ
2: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एण्ड डायमण्डसँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा
3: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साटफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्
2: प्रोपाइटर बहादुर विश्वकर्मा जयलक्ष्मी सुनचाँदी पसल विशिष्ट नगरपालिका साथ लमजुङ सम्पर्क फोन 066-520-209

0: Virginia. Extreme energy drink.
1: बाउजू एक बिहानै घर सरसफाई गर्न लाग्नु भएछ त
2: हजुर नानी अब सरसफाई गर्नु भनेको त आफ्नै लागि हो नि फेरि हाम्रो गाउँपालिकाले स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने उद्देश्यले सफा मर्स्याङदी अभियान सुरु गरेको छ त्यसलाई पनि सफल बनाउनु पर्यो नि होइन र
1: हो नि बाउजू घरबाट निस्कने फोहोर चाहिँ कहाँ फाल्नुहुन्छ नि
2: ल सुन्नुहोस् नानी हामी हाम्रो घर आँगन हरेक दिन सरसफाई गर्छौ हरेक महिना दुई घण्टा छुट्याएर गाउँले सबै मिलेर गाउँघर बाटो पनि सरसफाई गर्छौ र त्यसबाट निस्कने कुहिने फोहोरको हामी कम्पोस्ट मल बनाउँछौ नकुहिने सिसा प्लास्टिक टिन आदि जस्ता फोहोरहरूलाई एक ठाउँमा जम्मा गर्छौ र गाउँपालिकाको फोहोर उठाउने गाडीमा हालेर पठाउँछौ
3: आफ्नो घर आँगन र गाउँको नियमित सरसफाई गरौ स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने अभियानलाई सार्थक बनाऊ मर्स्याङदी गाउँपालिका परिवार लम्जुङ
4: धरहरा भैरवा अन्तर्राष्ट्रिय विमानस्थल संसद भवन वीर अस्पताल र सीआईटी भवन जस्ता महत्वपूर्ण आधार स्तम्भ तथा भवनहरूको निर्माणलाई बलियो आधार दिएको सर्वोत्तम सिमेन्ट

0: एक्सट्रीम इनर्जी ड्रिंक
1: टाइम चेक अहिले ठीक 6 बजेको छ
2: एक्सट्रीम इनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
3: मर्सिंग एफएम 95 मेगाहर्ट्ज
4: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी मदन पौड्यालसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
5: केही दिनदेखि लगातारको वर्षाले धेरै नदीमा पानीको बहाव बढ़्यो। सतर्कता अपनाउन आग्रह। मनसून जन्य विपद पूर्व तयारीको प्रगति नियमित पेश गर्न सरकारलाई राष्ट्रिय सभाका अध्यक्षको निर्देशन।
4: कांग्रेसको आधिकारिकताको विवाद बल्झियो। मुद्दा पुनरावलोकन गर्न सर्वोच्चको अनुमति।
5: कन्सुलर प्रमाणीकरणका लागि नेपाल ई प्रमाणीकरण प्रणाली शुरू। विदेशबाट फर्किँदा अपरिचितको सामान बोक्नेहरू कार्यवाहीमा पर्ने क्रम बढ़्यो। प्रलोभनमा नपर्न प्रहरीको आग्रह।
6: कानूनी झन्झटहरू बेहोर्न पर्ने देखेकोले सचेत रहन यसरी आफ्नो होइन भने नल्याउनुहोस्, आफ्नो हो भने ल्याउनुहोस्, मेरो हो भन्नुहोस्, प्रमाण पेश गर्नुहोस्।
4: भारतमा मूलधारका टेलिभिजन संचार माध्यम प्रति अविश्वास बढ़्दो। भाजपा सत्तामा आए यता प्रेस स्वतन्त्रता बारे अन्तर्राष्ट्रिय चिन्ता बढ़दै।
5: र नेपालले न्यूजील्याण्ड ए टोलीसँग एक दिवसीय अभ्यास खेल खेल्ने युगाण्डाका चर्चित फुटबलर डेभिड ओबोरीको कुटपिटबाट ज्यान गयो।
7: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने हो।
8: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
7: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
9: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
10: फोन 056-494-333, 493-555।
11: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
12: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 औं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
11: प्रवेश परीक्षा 24 गते। सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
12: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
4: नेपाल दर्पणमा अब खबरको सिलसिला। अहिले देशका केही ठाउँमा सामान्य वर्षा भए पनि धेरैसो ठाउँको मौसम खुलेको छ। पछिल्लो 6 घण्टामा सबैजसो प्रदेशका केही ठाउँमा सामान्य पानी परेको भए पनि ठूलो पानी कतै परेको छैन। तर आज ठूलो पानी नपरे पनि केही दिनदेखि लगातार भएको वर्षाका कारण देशका धेरै नदी तथा खोलामा पानीको बहाव भने बढ़ेको छ। पहाड़ी भेगमा निरन्तर वर्षासँगै सप्तकोशी नदीमा पानीको बहाव बढ़ेको छ। आज दिउँसो 3 बजे गरेको मापनमा कोशी ब्यारेजमा पानीको बहाव प्रति सेकेण्ड 2,48,865 क्युसेक पिएको छ। यो सँगै ब्यारेजका 34 ढोका खोलेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। कोशी ब्यारेजमा पानीको बहाव प्रति सेकेण्ड 1,50,000 क्युसेक नागेपछि खतराको संकेत स्वरूप रातो बत्ती बाल्ने गरिन्छ। यस्तै लगातारको वर्षापछि रौतहटको लालबकैया नदीमा आएको बाढ़ीका कारण रौतहटको राजपुर नगरपालिका 2 फतुवा महेशपुरमा रहेको हुलाकी सड़क खण्ड बन्द भएको छ। यस्तै माथिल्लो तटीय क्षेत्रमा निरन्तरको वर्षाले महाकाली नदीमा पनि पानीको बहाव तीव्र रूपमा बढ़ेको छ। नेपाल भारत सीमामा रहेको गड्डाचौकी पारी बनवासको जिल्लाको शारदा ब्यारेजमा दिउँसो गरेको मापन अनुसार नदीमा पानीको बहाव 130,735 क्युसेक पुगेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। कञ्चनपुरमा अहिले नै बाढ़ी वा डुबानको घटना नभए पनि सचेत गराएको प्रहरीले जनाएको छ। यस्तै निरन्तर वर्षाले कालीगण्डकी नदी तटीय क्षेत्रमा रहेको पाल्पाको प्रमुख पर्यटकीय स्थल रानी महल डुबानमा परेको छ। कालीगण्डकी नदी र बराङदी खहरे खोला बढ़ेपछि रानी महल क्षेत्रमा पानीको सतह बढ़ेको हो। गुल्मी, बागलुङ, म्याग्दी, पर्व, स्याङ्जा, मुस्ताङ लगायत जिल्लामा ठूलो पानी परेपछि रानी महल क्षेत्रमा हरेक वर्ष डुबान हुने गरेको छ।
5: यसैबीच राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले मनसून जन्य विपद पूर्व तयारीको प्रगति नियमित पेश गर्न सरकारलाई निर्देशन दिनुभएको छ। उहाँले राष्ट्रिय सभामा पेश भएको मनसून जन्य विपद व्यवस्थापनमा सरकारको पूर्व तयारी सम्बन्धमा गृहमन्त्रीको ध्यान आकर्षण गराउने प्रस्तावमा उल्लेख भएका विषयलाई प्राथमिकताका साथ कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिनुभएको हो। यस्तै उहाँले कार्यान्वयनको अनुगमन गर्न सम्बन्धित विषयगत समितिलाई समेत निर्देशन दिनुभयो। राष्ट्रिय सभाका सांसदहरूले मनसून जन्य विपद व्यवस्थापनमा सरकारको पूर्व तयारी प्रभावकारी हुन नसकेको भन्दै विपदबाट हुने मानवीय तथा भौतिक क्षति न्यूनीकरणका आवश्यक तयारीमा जुट्न सरकारको ध्यान आकर्षण गराएका थिए। प्रस्तावमाथिको छलफलमा सहभागी नेपाली कम्युनिष्ट पार्टी नेकपाकी सांसद मदन कुमारी शाह, एमालेका सांसद सोमनाथ पार्तेल, कांग्रेसका मुख्य सचेतक पदम बहादुर परियार लगायतले विपद व्यवस्थापन तथा उद्धारको लागि पर्याप्त काम नभएको भन्दै सरकारको ध्यान आकर्षण गराएका थिए। यसैबीच बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाब दिँदै गृहमन्त्री सुदन गुरूङले मनसून जन्य विपद व्यवस्थापन र प्रतिकारको लागि सरकारले उच्च सतर्कताका साथ तयारी गरिरहेको जानकारी दिनुभएको छ। विपदको समयमा तत्काल परिचालन हुने गरी देशभर 26,000 भन्दा धेरै सुरक्षाकर्मीलाई तैनाथ अवस्थामा राखिएको भन्दै गृहमन्त्री गुरूङले विपदको समयमा नागरिकलाई सहसेवा उपलब्ध गराउन नेपाल टेलिकम संघको समन्वयमा 1234 टोल फ्री नम्बर सञ्चालनमा ल्याएको बताउनुभयो। उहाँका अनुसार सरकारले जिल्ला प्रशासन कार्यालयहरूलाई उद्धार सामग्री खरिदका लागि 7,62,00,000 र ढुङ्गा खरिदका लागि 28 जिल्लालाई 1,44,00,000 रूपियाँ निकासा गरिसकेको जानकारी दिनुभयो।
4: गृहमन्त्री सुदन गुरूङले अबदेखि निर्मला पन्त हत्या प्रकरणको विषय संसदमा नउठाउन आग्रह गर्नुभएको छ। राष्ट्रिय सभाको आजको बैठकमा सांसदसँगको प्रश्नोत्तर कार्यक्रममा बोल्दै उहाँले आइन्दा निर्मला पन्त हत्या प्रकरणको विषय प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठकमा नउठाउन सांसदहरूलाई आग्रह गर्नुभएको हो। बलात्कार जस्ता संवेदनशील विषयले पीड़ित परिवारलाई थप पीड़ा दिने भएकोले संसदमा राख्न नहुने उहाँको तर्क छ। प्रश्नोत्तर कार्यक्रममा नेपाली कम्युनिष्ट पार्टीका सांसद विष्णु बहादुर विश्वकर्माले कञ्चनपुरकी निर्मला पन्त हत्या जघन्य बलात्कार र प्रकरण मा लामो समय बितिसक्दा पनि सरकारले दोषी पत्ता लगाई न्याय दिन नसक्नुको कारण के हो, यो राज्य संयन्त्रको असक्षमता हो कि कार्यवाही गर्न नचाहेको भनेर प्रश्न गर्नुभएको थियो। जवाफमा गृहमन्त्री गुरूङले उल्टै तपाईँहरू सत्तामा हुँदा किन नगर्नु भएको भन्दै प्रतिप्रश्न गर्नुभयो। यस्तै आजकै बैठकमा मन्त्री गुरूङले आफूले आवेशमा रूखो शैलीमा जवाफ दिएको भन्दै माफी माग्नु भएको छ।
5: संसद सचिवालयले प्रतिनिधि सभाको भदौ 15 गतेसम्मको सम्भावित कार्यतालिका सार्वजनिक गरेको छ। साउन 15 भदौ 15 गतेसम्मको कार्यतालिका अनुसार साउन महिनामा अब 3 बैठक बस्नेछन्। भोलि बस्ने प्रतिनिधि सभाको बैठकमा शून्य समय विशेष समय चलाउने भनिएको छ। साउनमा 25 र 26 गते पनि बैठक बस्नेछ। भदौ महिनामा 15 गतेसम्म 1, 2, 3, 8, 9 र 10 गति गरी 6 दिन बैठक बस्नेछ। सभाको बैठक नतोकिएको दिन संसदीय समितिका बैठकहरूका लागि समय छुट्याएको र आजको बैठक बस्ने दिनका लागि समेत अघि वा पछि पारेर समितिका बैठक बस्न सक्ने कार्यतालिकामा भनिएको छ। यसैबीच प्रतिनिधि सभा नियमावलीको नियम 56 अनुसार हरेक महिनाको पहिलो हप्ता प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर गराउनुपर्ने बाध्यकारी व्यवस्था भए पनि संसदीय क्यालेण्डरमा यो विषय पर्न छोडेको छ। गएको जेठ 17 गते तत्कालीन प्रधानमन्त्री बालेन्द्र शाह बालेनले सदनमा प्रश्नको जवाब दिए यता यस्तो कार्यक्रम हुन सकेको छैन। नियमावली अनुसार आकस्मिक शून्य र विशेष समयमा उठेका प्रश्नको जवाफ मन्त्रीहरूले 7 दिनभित्र दिनुपर्ने व्यवस्था समेत पूर्ण रूपमा पालना भएको छैन।
4: काठमाडौँ उपत्यका सहित सबैजसो शहरी क्षेत्रमा आज पनि ग्यास किन्नेहरूको लाइन देखिएको छ। नजिकको ग्यास डिपोमा लामो समयदेखि ग्यास नपाएपछि उपभोक्ताहरू रित्तो सिलिण्डर लिएर टाढा रहेका डिलर तथा उद्योगमै लाइन बस्न पुगेका छन्। तर डिलर तथा उद्योगमा समेत घण्टौं लाइन बस्दा पनि ग्यास नपाएको कतिपयको गुनासो छ। सरकारले नियमित आपूर्ति भइरहेको दावी गरे पनि झण्डै एक हप्तादेखि उपभोक्ताले ग्यासको चरम अभाव भोगिरहेका छन्। उद्योगी विक्रेता तथा सरकारले समेत आवश्यकता भन्दा बढ़ी ग्यास घरमा थुपारेको भन्दै उपभोक्तालाई नै दोष दिने गरेका भए पनि रित्तो सिलिण्डर लिएर लाइन बसेकाहरू घरमा खाना पकाउने ग्यास सकिएकोले बालबच्चा समेत भोकै पर्ने अवस्था आएको गुनासो गर्छन्। यसैबीच उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले कृत्रिम अभाव, कालोबजारी तथा आपूर्ति सम्बन्धी कुनै समस्या भएमा गुनासो गर्न सम्पर्क नम्बर सार्वजनिक गरेको छ। मन्त्रालयका अनुसार यदि कुनै उपभोक्ताले बजारमा एलपी ग्यास प्राप्त गर्न कठिनाई भोगेको भए 9851167773 नम्बरमा सम्पर्क गरी जानकारी गराउन सक्नेछन्। जानकारीका आधारमा सम्बन्धित निकायसँग आवश्यक समन्वय गरेर समस्या समाधानका लागि तत्काल पहल गर्ने मन्त्रालयले जनाएको छ।
5: नेपाली कांग्रेसको विवादको मुद्दालाई पुनरावलोकन गर्न सर्वोच्च अदालतले अनुमति दिएको छ। कांग्रेसको विशेष महाधिवेशन पक्षधरलाई आधिकारिक मानेको आदेशलाई पुनरावलोकन गर्न माग गर्दै दायर भएको निवेदनमाथि आज प्रधान न्यायाधीश मनोज कुमार शर्मा, नित्यानन्द पाण्डे र श्रीकान्त पौडेलको इजलासमा सुनवाई गरेको हो। इजलासले पुनरावलोकनका लागि अनुमति प्रदान गरेको हो। अब कांग्रेस विवाद निरूपणका लागि तीनजना न्यायाधीशको इजलासमा फेरि सुनवाई हुनेछ। यसअघि दुई न्यायाधीश सारंगा सुवेदी र निरीप निरौलाको इजलासले गगन थापालाई आधिकारिकता दिने फैसला गरेको थियो। त्यसबेला विशेष महाधिवेशनलाई निर्वाचन आयोगले मान्यता दिएको भन्दै देउबा र नेता पूर्णबहादुर खड्का सर्वोच्च अदालत जानुभएको थियो। त्यसबेलाको फैसला ठिक थियो कि थिएन भन्ने विषयमा अब बहस हुनेछ। अब हुने बहसले फैसला गरे बमोजिम आधिकारिकताको निर्णय हुनेछ। अहिले विदेशमा रहेका कांग्रेसका पूर्व सभापति शेरबहादुर देउबा पनि यसै हप्ता स्वदेश फर्किनुहुने बताइएको छ। यस्तै देउबा पक्ष समूहले यही साउनको 29-31 गतेसम्म काठमाडौँमा राष्ट्रिय गर्दैछ। इतर पक्षका गतिविधिले कांग्रेस फूट नजिक पुगेको अनुमानका बीच सर्वोच्च अदालतले पनि मुद्दा पुनरावलोकनको निर्णय गरेको छ।
4: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। विदेशबाट अरूको सामान ल्याउँदा ख्याल गर्नुपर्ने कुरा बारेको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
0: एनबीएल सर्वसुलभ आवास कर्जा
10: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
0: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
10: विशेषताहरू, रु 2 करोड़सम्मको कर्जा सुविधा।
0: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न
10: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
0: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
10: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
0: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
10: शर्तहरू लागू हुनेछन्।
13: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
14: बेटर अप्लायन्सेसका एसी, कुलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।
4: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले केही दिनदेखिको लगातार वर्षाले धेरै नदीमा पानीको बहाव बढ़्यो, सतर्कता अपनाउन आग्रह, मनसुन विपद तयारीको पूर्व तयारीको प्रगति नियमित पेश गर्न सरकारलाई राष्ट्रिय सभाका अध्यक्षको निर्देशन, प्रतिनिधि सभाको भदौ 15 गतेसम्मको सम्भावित कार्यतालिका सार्वजनिक, प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम समेटिएन, अबदेखि निर्मला पन्त हत्याको कुरा संसदमा नउठाउन गृहमन्त्री गुरूङको आग्रह, कांग्रेस आधिकारिकताको विवाद बल्झियो, मुद्दा पुनरावलोकन गर्न सर्वोच्चको अनुमति लगायत खबर प्रस्तुत गरे।
5: नेपाल दर्पणमा अब बाँकी खबर। परराष्ट्र मन्त्रालयले कन्सुलर प्रमाणीकरण सेवालाई प्रविधियुक्त बनाउन नेपाल ई प्रमाणीकरण प्रणालीको शुभारम्भ गरेको छ। परराष्ट्र मन्त्री शिशिर खनालले सिंहदरबार स्थित कन्सुलर सेवा विभागमा आयोजित एक कार्यक्रममा यो नयाँ प्रणालीको उद्घाटन गर्नुभएको हो। सरकारी निकायबाट जारी भएका शैक्षिक प्रमाणपत्र तथा सिफारिश पत्र जस्ता कानूनी कागजातको प्रमाणीकरण प्रक्रियालाई सरल, पारदर्शी र सहज बनाउन यो प्रणाली लागू गरिएको मन्त्रालयले जनाएको छ। अब सेवाग्राहीले संसारको जुनसुकै कुनाबाट अनलाइन मार्फत आवेदन दिन सक्नेछन्। यो प्रणालीबाट आवेदनको अवस्था हेर्न, स्वीकृत भएपछि अनलाइनबाटै राजस्व बुझाउन र सुविधा अनुसार विभागमा उपस्थित हुने समय छनौट गर्न सकिनेछ। यसअघि कागजातमा त्रुटि वा अपुग हुँदा पटक पटक विभाग धाउनुपर्ने बाध्यता रहेकोमा अब अनलाइनबाटै कागजात रुजु भएपछि मात्र विभाग जानुपर्नेछ। यसले सेवाग्राहीको समय र खर्च जोगिने विश्वास गरिएको छ। वार्षिक 1,12,000 भन्दा धेरै विद्यार्थी अध्ययनका लागि र झण्डै 4,00,000 नेपाली वैदेशिक रोजगारीमा जाने गरेका छन्। सेवालाई छिटो र छरितो बनाउन नयाँ प्रणालीले ठूलो राहत पुर्याउने परराष्ट्र मन्त्री शिशिर खनालले बताउनु भएको छ।
4: विदेशबाट स्वदेश फर्कने क्रममा अपरिचित व्यक्तिको सामान बोक्नेहरू कार्यवाहीमा पर्ने क्रम बढ़ेको छ। देश फर्कने क्रममा सुन तथा अन्य बहुमूल्य वस्तु बोक्न लगाएर पठाउने प्रवृत्ति बढ़ेको र यसबाट त्यस्ता सामान बोक्नेहरू समस्यामा पर्ने गरेका हुन्। विशेष गरी दुबई, कतार लगायत खाड़ीमा काम गर्ने नेपाली श्रमिकलाई अपरिचित व्यक्ति वा दलालले थोरै रकमको प्रलोभन देखाइ सुनका सिक्री, बिस्कुट तथा मोबाइल, ल्यापटप, टीभी लगायतका विद्युतीय सँगै अन्य सामान नेपाल ल्याइदिन अनि पुर्याइदिन आग्रह गर्ने गरेका छन्। कतिपय अवस्थामा खरिद बिल समेत नहुँदा स्वदेश फर्कनेहरू सजिलै फस्ने गरेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले यस्ता कार्य कानून विपरीत हुने तथा यस सम्बन्धमा अनुसन्धान तथा कानूनी कार्यवाही गरिरहेको जनाउँदै अवैध ओसार पसारमा संलग्न भएमा कार्यवाही गर्ने चेतावनी दिएको छ। साथै विमानस्थलमा कुनै शंकास्पद गतिविधि वा प्रलोभनसँग सम्बन्धित सुरक्षा जोखिम देखिए तत्काल सुरक्षा निकायलाई जानकारी गराउन पनि कार्यालयले अनुरोध गरेको छ। साथी महेश गेवालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रहरी उपरीक्षक राजकुमार सिलवाललाई अपरिचितको सामान बोकेर नल्याउन सूचना निकाल्नुपर्ने अवस्था किन आयो भनेर सोध्नु भएको छ।
6: नयाँ बजेट भाषण पछाडि सुन चाहिने जस्तै यो सुनको सिक्रीहरू चाहिँ पहिला ल्याउन पाउँथेन, त्यो बन्दै थियो, गहनाको फर्ममा मात्र ल्याउनु पाउँछ। अहिले त्यो खोल्दैपछि के भयो भने त्यो सुन चाहिँ काँचो सुन जस्तै भयो, त्यो ल्याउने ट्रेन्ड चाहिँ बढ्यो। सामान्य त एउटा मान्छेले महिलाले 50 ग्राम, पुरुषले 25 ग्राम ल्याउनु पाउँछ। अब यस्तै सामान्य मान्छेहरू जो फर्किन लाभ मान्छे हुन्छ सुन

0: बस्नुहोस्, मेरो हो भन्नुहोस्, प्रमाण पेश गर्नुहोस्, हामीले नबोक्नुहोस्, आफ्नो मात्रै ल्याउनुहोस् भन्ने हो।
1: सुन बाहेक अरू जस्तै चिनेको मान्छे अथवा नचिनेको मान्छेले पठाएका अरू सामानहरू पनि ल्याइदिने र त्यसले गर्दाखेरि फसेका घटनाहरू अरू वस्तुहरूमा चाहिँ के कस्ता प्रकृतिका घटनाहरू भएका छन्?
0: खास गरिकन यो लागु औषधमा चाहिँ अलिकति त्यस्तै बोकेर देखिन्न। त्यो सुन, मोबाइल, ल्यापटप, त्यो मान्छेहरूले चाहिँ क्यारियरलाई जसले बोकेर आयो उसलाई गाह्रो भयो भनेर हामी त्यसलाई चाहिँ जफत गराइदिन्छौँ। त्यसलाई जफत गराएपछि उहाँ छुट्नुहुन्छ। सुनमा चाहिँ त्यसरी गर्दैन, त्यो मुद्दा चाहिँ प्रोसेस अगाडि बढ्ने हुनाले सुनमा अलिकति फोकस भएको। 80-81 मोबाइल ल्यापटप मात्रै 71 लाख बराबरको थियो, 17 जना हामीले पक्राउ गरेका थियौँ भने अहिले 82-83 यो नयाँमा 2,48,00,000 भनेको 3-4 गुणा बढ्यो। 29 जना हामीले चाहिँ छुन्यौँ, मान्छे पक्राउ गर्नु पर्यो। नचिनेको मान्छेले कुनै कुरा कुनै 2,000-4,000 रुपियाँको लोभमा यो लगिदिनुहोस् भन्यो भने नल्याउनुहोस् भन्ने नै हो हाम्रो मेसेज।
1: फस्ने मान्छेहरूमा अलिकति बढी कस्ता मान्छेहरू फस्नुहुन्छ अथवा कस्ता मान्छेलाई बढी लक्षित गरिन्छ?
0: श्रम स्वीकृति लिएर गएका मान्छे र खास गरी पहिलोचोटि फर्केको मान्छे उसले टार्गेट गर्ने भनेको एउटा 75 इन्चसम्मको टिभी ल्याउन पाउने, त्यो उहाँको अधिकार होला थाहा हुँदो रहेछ। दूर दराजको मान्छेहरू धेरै देखिन्छ कि, सुदूरपश्चिम साइडको मान्छेहरू पनि देखिया छ, कर्णालीको मान्छे पनि देखिया छ। र फर्किँदाखेरि तपाईँ घर जाने बेलामा होटलमा बस्ने पैसा भइहाल्छ, यसो 10,000 रुपियाँ दिन्छु, अरूलाई चाहिँ 5,000 दिन्छु, तपाईँलाई 10,000 दिन्छु भनेर लोभमा पर्ने सोझो मान्छेहरूलाई, जो मान्छेले चाहिँ डबल उसलाई क्वेसन पनि गर्न सक्दैन, अन्त कसैले तपाईँलाई फोन गर्छ, फोन गरेर पुर्याइदिनु भन्छ भनेपछि जसले मगाएको त्यो फेला पऱ्यो भने त उहाँलाई हामी छोड्दैनौँ। त्यसरी सुनमा जुन कुरा छैन, ड्रग लागु औषध पऱ्यो भने त जेलै गइहाल्यो, त्यो मान्छेको भविष्य नै खतम हुन्छ। त्यो गर्दाखेरि एउटा ल्यापटप ल्याउन पाइन्छ, मोबाइल ल्याउन पाइन्छ, गएको 6 महिना हुनु, त्यो श्रम स्वीकृति लिएर गएको मान्छेहरूले आफै त्यसमा उसमा हेरेर मैले के ल्याउन पाउँछु त्यो कुरा उहाँहरूले आफै बुझेर ल्याउनु पर्यो।
1: विदेशमा हुँदा कसैले सामान बोकिदिन आग्रह गरे, यात्रुले चाहिँ तत्काल के गरेन त्यति बेला?
0: कोही मान्छेले केही सामान लगिदियो भने यो सामान के हो, मैले के को आधारमा लान पाउँछु, अथवा फोन लगिदियो भने नि मैले त फोन त एउटा युज गरेको फोन एउटा नयाँ फोन भित्र लानु पाउँछु, मैले भित्र अलरेडी छ, त्यस कारणले म तपाईँको लानु सक्दिनँ डरी भनिदिनु पर्यो। फोनको हकमा चाहिँ हामीले कन्सिडर गरेका चाहिँ त्यही हो, त्यसरी अब कोही झुक्याएर पठाइहाल्यो भने यहाँ त सिज गर्ने गरेको। त्यस्तो मैले भनेको चाहिँ नचिनेको मान्छेले अथवा कोही मान्छेले केही भनेको छ भने त्यसरी नल्याउनुहोस् भन्ने हाम्रो आग्रह हो।
2: उहाँ हुनुहुन्थ्यो तिरुवनन्तराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रहरी उपरीक्षक राजकुमार सिलवाल। नेपाल दर्पणमा फेरि पनि खबरकै सिलसिला। सरकारले चालू आर्थिक वर्ष 83-84 लागि सरकारी कर्मचारीहरूको नयाँ तलबमान स्वीकृत गरेको छ। साउन 1 गतेदेखि लागू हुने गरी निजामती, सेना, प्रहरी, शिक्षक र स्थानीय तहका कर्मचारीको तलब कायम गरेको अर्थ मन्त्रालयले जनाएको छ। नयाँ तलबमान अनुसार प्रशासनिक संयन्त्रको सर्वोच्च पद मुख्य सचिव र नेपाली सेनाका प्रधान सेनापतिको कुल तलब 90,594 रुपियाँ पुगेको छ। यो तलबमा यसअघि पाउँदै आएको 5,000 मासिक महँगी भत्ता र 10% प्रोत्साहन भत्ता थपिँदा मासिक 1,04,87 रुपियाँ पुगेको छ। यस्तै सरकारी सेवाको सबैभन्दा तल्लो स्तरका श्रेणीविहीन कर्मचारीहरूको तलब 28,984 रुपियाँ पुगेको छ। यसमा एक दिनको तलब बराबरको ग्रेड रकम सहित महँगी भत्ता र प्रोत्साहन जोड्दा सबैभन्दा तल्लो तहका कार्यालय सहयोगीले 36,700 रुपियाँ पाउनेछन्।
3: हिजो सामान्य बढ़ेको शेयर बजार आज घटेको छ। शेयर बजार प्रतिसूचक नेप्सी आज 13.82 अंकले घटेर 2,654.15 बिन्दुमा झरेको छ। आज व्यापार बाहेक सबै समूहको उपसूचक घटेको छ। आज नेप्सी घटे पनि कारोबार रकम भने बढ़ेको छ। हिजो 4,40,00,000,000 रूपियाँ कारोबार भएकोमा आज 347 कम्पनीका 1,08,00,000 किता शेयर 4,62,00,000,000 रूपियाँमा किनबेच भएको छ। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
4: बाढी र डुबानबाट बच्न के गर्ने?
5: नजिकै बाढीको जोखिम कहाँ कहाँ छ थाहा पाइराख्ने। खोलामा धमिलो पानी देखिनु र नदीका मुहानतिर धेरै पानी पर्नु बाढीका पूर्व संकेत हुन्।
4: यस्ता पूर्व संकेत देखिने बित्तिकै सचेत बनौ।
5: बस्तीभित्र निश्चित ठाउँ खुला राखौ र आपतकालमा त्यसको प्रयोग गर्न सबैलाई जानकारी गराउ।
4: आपतकालीन अवस्थामा बस्ने सुरक्षित ठाउँ र जाने बाटोको योजना बनाएर परिवार र छिमेकीसित छलफल गरौ।
5: आपतकालीन अवस्थामा चाहिने सामग्रीहरू जोरजाम पहिल्यै गरौं।
4: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: సమస్యాలి చింతితూనూ ఉంచ.
1: డర్మాడెంట్ హెయిర్ ట్రాన్స్ప్లాంట్, స్కిన్ కేర్ ఎస్థెటిక్, జెంటల్ క్లినిక్ అండ్ ఇంప్లాంట్ సెంటర్ మా ఉపలబ్ధ స అత్యాధునిక హెయిర్ ట్రాన్స్ప్లాంట్ సేవా. అనుభవీ విశేషజ్ఞ, ఆధునిక ప్రవిధి ర వ్యక్తిగత పరామర్శ సహిత తపాయకు ఆవశ్యకత అనుసార గుణస్తరీయ ఉపచార ప్రదాన గరించ.
0: థప్ జానకారీ తథా పరామర్శ కలాగి ఆజై 9865424496 నంబర్ మా వాట్సాప్ వా ఫోన్ గర్నుహోస్.
1: జామజెంట్ నేపాల్ హెయిర్ ట్రాన్స్ప్లాంట్, స్కిన్ అండ్ ఎస్థెటిక్, డెంటల్ క్లినిక్ అండ్ ఇంప్లాంట్ సెంటర్, పాటన్ హాస్పిటల్ రోడ్, లగన్ హేల్. సంపర్క 01-545-46-66.
2: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्यूब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
3: अब बाँकी खबर। ललितपुरको ग्वारकोमा बस दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ, 18 जना यात्रु घाइते भएका छन्। आज बिहान 10:15 बजेतिर ललितपुर महानगरपालिका 17 ग्वारको चोकको फ्लाइओभरको भित्तामा बस ठोकिएर दुर्घटना भएको हो। कोटेश्वर हुँदै सादो बाटोतर्फ गुडिरहेको BA2K3590 नम्बरको मध्यपुर यातायात बस अनियन्त्रित भएर भित्तामा ठोक किएको हो। दुर्घटनामा दोलखाको सैलुङ गाउँपालिका घर भई अहिले भक्तपुरको सूर्यविनायक बस्ने 40 वर्षकी जेनिसा लामाको ज्यान गएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ। तीव्र गतिका कारण बस दुर्घटना भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ।
2: पाकिस्तानको ब्रोडपिक हिमालमा हिउँ पहिरोमा परेर ज्यान गुमाएका निर्मल पूजा सहित 5 जनाको शव अस्पताल पुर्याएको अल्पाइन क्लब अफ पाकिस्तानले जनाएको छ। क्लबले विज्ञप्ति निकालेर अत्यन्तै जटिल र जोखिमपूर्ण ठाउँबाट शव निकालेर तल झारी हेलिकप्टर मार्फत अस्पताल पुर्याएको जनाएको हो। दाई अर्थात निर्मल पूजा सहितको शव संकलन गरेर अस्पताल पुर्याएको छ। क्लबका अनुसार आज आरोहीहरू निर्मल पूजा, वाङ जोङ, निमा शेर्पा, ग्यालु शेर्पा र किली पेम्बा किलु शेर्पाको शव अस्पताल लगिएको। अब अस्पतालमा आवश्यक कानूनी र प्रशासनिक प्रक्रिया पूरा गरिनेछ। ब्रोडपिकमा ज्यान गुमाएका अन्य 2 जना आरोही ओमानी नागरिक नाधिरा अल हार्थी र नेपाली नागरिक पूर्व बहादुर गुरूङ युक्त शेर्पाको शव भने आवश्यक प्रक्रिया पूरा गरी गृहदेश पठाइसकेको क्लबले जनाएको छ। पूर्व बहादुर गुरूङको शव केही बेर अघि काठमाडौँ विमानस्थलमा ल्याइसकेको छ। सोहेल साखी र म्यालोरी गाइसको शव भेटिएको छैन। नेपाली आरोही नवाङ थिन्डु शेर्पाको शव हिम पहिरोको तीव्र जोखिम रहेको क्षेत्रमा रहेकाले अहिले संकलन गर्न नसकेको अल्पाइन क्लबले जनाएको छ।
3: मर्दी हिमाल पदयात्राबाट फर्किने क्रममा कास्कीको माछापुत्रे गाउँपालिका 9 बादल डाँडा नजिकको जंगलबाट सम्पर्कविहीन 3 जना युवा भेटिएका छन्। पोखरा महानगरपालिका 14 खसी बजारका अजित जीसी, युकेश गुरूङ र करण लामा आज बिहान अन्नपूर्ण गाउँपालिका 11 छुमरूङ बेसीमा भेटिएका हुन्। प्रहरी नायब उपरीक्षक वीरेन्द्र कुमार पासवानका अनुसार हिजो बिहानदेखि मोबाइल बन्द भएपछि घर परिवारले खोजीका लागि आग्रह गरेको र खोजी थालेपछि तीनैजना युवक आज बिहान मोदी खोलाको पारीपट्टि छुमरूङ बेसीमा सकुशल भेटिएका छन्। जंगलमा बाटो बिराएर अल्पत्र परेपछि नेपाली सेना, सशस्त्र प्रहरी बल, जनपद प्रहरी परिचालन गरिएको थियो।
2: प्रधानमन्त्री तथा मन्दिर परिषदको कार्यालयले नागरिकका गुनासो सुनवाईलाई थप प्रभावकारी बनाउन हेलो सरकारलाई स्तरोन्नति गर्ने भएको छ। फोन, वेबसाइट, सामाजिक सञ्जाल र इमेल जस्ता बहु च्यानलबाट आउने गुनासाहरूलाई अब एकीकृत पोर्टलबाट व्यवस्थापन गरिनेछ। नयाँ प्रणाली अनुसार गुनासोकर्ताले सोझै सम्बन्धित कार्यालयमा गुनासो दर्ता गर्न सक्नेछन्। गुनासो फर्सदका लागि निश्चित समय सीमा समेत तोकिएको छ। जस अनुसार अत्यावश्यक गुनासो 24 घण्टाभित्र, अति जरूरी 3 दिनभित्र, जरूरी 7 दिन र सामान्य गुनासो 15 दिनभित्र सम्बोधन गरिसक्नुपर्नेछ। समस्या समाधान भएपछि नागरिकबाट पृष्ठपोषण लिएर मात्र गुनासो फर्सद मानिने व्यवस्था गर्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
3: नेपाल दर्पणमा अब विदेशका खबर। भारतमा हालै भएको युवा नेतृत्वको विरोध प्रदर्शनले मूलधारका टेलिभिजन संचार माध्यमप्रतिको तीव्र अविश्वासलाई बाहिर ल्याएको छ। कक्रोच जनता पार्टी सीजेपीको नेतृत्वमा देशभर भएका प्रदर्शनको क्रममा सहभागीहरूले केही टेलिभिजन च्यानललाई भारतको सबैभन्दा खराब शत्रु र ल्यापडग मीडिया अर्थात गोदी मीडियाको संज्ञा दिएका छन्। नयाँ दिल्लीको जन्तर मन्तरमा आयोजित प्रदर्शनमा कतिपय टेलिभिजन पत्रकार प्रत्यक्ष दुर्व्यवहार र आक्रमणको समेत निशानामा परेका छन्। प्रदर्शनमा सहभागी धेरैजसो युवाहरूले समाचारका लागि आफूहरू परम्परागत टेलिभिजन भन्दा स्वतन्त्र डिजिटल प्लेटफर्म र सामाजिक सञ्जालमा निर्भर हुने गरेको बताएका छन्। वरिष्ठ पत्रकार रविश कुमारका अनुसार यी घटनाले वर्षौंदेखि मूलधारको मीडियाप्रति नागरिकमा बढ़दै गएको असन्तुष्टि र गुम्दै गएको विश्वसनीयतालाई प्रष्ट पार्ने बताए बताउनुहुन्छ। अधिकारवादी संस्थाहरूका अनुसार सन् 2014 भारतीय जनता पार्टी सत्तामा आएता भारतमा प्रेस स्वतन्त्रता निरन्तर खस्कदै गएको छ। रिपोर्टर्स विदाउट बोर्डर्सको विश्व प्रेस स्वतन्त्रता सूचकांकमा भारत अहिले 180 देशमध्ये 157 स्थानमा झरेको छ। सरकारको आलोचना गर्ने पत्रकारहरूले निरन्तर मुद्दा गिरफ्तारी र अनलाइन दुर्व्यवहारको सामना गरिरहनु परेको अधिकार कर्मीहरूको आरोप छ।
2: घरमा बगैंचा भएका वा धेरै पार्कको नजिक बसोबास गर्ने मानिसमा टाइप 2 मधुमेहको जोखिम कम हुने एउटा अध्ययनले देखाएको छ। अस्ट्रेलियाको युनिभर्सिटी अफ क्वीन्सल्याण्डका अनुसन्धानकर्ताहरूले गरेको र बीएमसी पब्लिक हेल्थ जर्नलमा प्रकाशित अध्ययनले यो तथ्य सार्वजनिक गरेको हो। यूके बायो बैंकमा आबद्ध 19,000 भन्दा धेरै मानिसको तथ्याङ्क विश्लेषण गरेको अध्ययन अनुसार बगैंचा नभएकाहरूको तुलनामा ठूलो बगैंचा भएकाहरूमा टाइप 2 मधुमेहको जोखिम 6.8% र पार्कको नजिक बस्नेहरूमा 5.7% कम पाइएको छ। घरको बगैंचा र हरियाली क्षेत्रले मानिसमा शारीरिक गतिविधि बढ़ाउने, भिटामिन डी प्राप्त हुने, मानसिक स्वास्थ्यमा सुधार ल्याउने तथा आन्द्राको स्वास्थ्य र रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउन मदत पुग्ने अनुसन्धानकर्ताहरूको भनाई छ। तीव्र शहरीकरणका कारण आवासीय भवनहरू बाँकी रहेको सन्दर्भमा जनस्वास्थ्य जोगाउन शहरी योजनामा हरित क्षेत्रलाई अनिवार्य प्राथमिकता दिनुपर्ने अनुसन्धानकर्ता चिमिन्सो ओडेबे आउतुले बताउनु भएको छ। अहिले विश्वभर 50 करोड़ भन्दा धेरै मानिस मधुमेहबाट पीड़ित रहेकोमा सन् 2050 सम्ममा यो संख्या 1 अर्ब 31 करोड़ पुग्ने अनुमान छ।
3: नेपाल दर्पणमा अब केही खेल खबर। नेपालले न्यूजील्याण्ड ए टोलीसँग एक दिवसीय अर्थात 50 ओभरको अभ्यास खेल खेल्ने भएको छ। दुवै टोली बीचको खेल अर्को महिना 21 गते अर्थात सेप्टेम्बर 6 अस्ट्रेलियाको डार्विनमा हुनेछ। नेपालले अगस्त 21 देखि 29 सम्म अस्ट्रेलियामा आयोजना हुने टप इण्ड टी20 प्रतियोगितामा पनि सहभागिता जनाउनेछ। त्यसपछि न्यूजील्याण्ड एसँग एक दिवसीय अभ्यास खेल खेल्नेछ। न्यूजील्याण्डले ए टोलीको घोषणा समेत गरिसकेको छ।
2: युगाण्डाका चर्चित फुटबलर डेभिड ओबोरीको लुटेराहरूको कुटपिटबाट ज्यान गएको छ। राजधानी कम्पालमा रहेको आफ्नो घर नजिकै भएको घटनामा 27 वर्ष खेलाड़ीको ज्यान गएको बीबीसीले जनाएको छ। ओभरी आफ्नो घर फर्कने क्रममा लुटेराहरूको एउटा समूहले उनको मोबाइल फोन र अन्य सामान लुट्ने प्रयास गरेका थिए, तर उनले त्यसको प्रतिरोध गर्दा लुटेराहरूले निर्घात कुटपिट गरेका थिए। कुटपिटबाट बेहोस भएका उनको उपचारका क्रममा हिजो ज्यान गएको खबरमा उल्लेख छ। ओभरी युगाण्डाको स्पोर्ट्स क्लब भिल्लाका कप्तान थिए। उनकै कप्तानीमा क्लबले सन् 2024 लीग उपाधि जितेको थियो। यो घटनापछि युगाण्डामा बढ़दो हिंसात्मक अपराधलाई लिएर सामाजिक सञ्जालमा ठूलो आक्रोश व्यक्त भइरहेको छ। केही समय अघि रग्बी खेलाड़ी सिडनी गोङगोडियाको पनि यसरी नै हत्या भएको थियो। उनीमाथि पनि राजधानी कम्पालमा भीड़ले घातक आक्रमण गरेको थियो। खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
3: केही दिनदेखि लगातारको वर्षाले धेरै नदीमा पानीको बहाव बढ़्यो। सतर्कता अपनाउन आग्रह। मनसून जन्य विपद पूर्व तयारीको प्रगति नियमित पेश गर्न सरकारलाई राष्ट्रिय सभाका अध्यक्षको निर्देशन।
2: कांग्रेस आधिकारिकताको विवाद बल्झियो। मुद्दा पुनरावलोकन गर्न सर्वोच्चको अनुमति।
3: कन्सुलर प्रमाणीकरणका लागि नेपाल ई प्रमाणीकरण प्रणाली शुरू। विदेशबाट फर्किँदा अपरिचितको सामान बोक्नेहरू कार्यवाहीमा पर्ने क्रम बढ़्यो। प्रलोभनमा नपर्न प्रहरीको आग्रह।
2: भारतमा मूलधारका टेलिभिजन संचार माध्यम प्रति अविश्वास बढ़्दो। भाजपा सत्तामा आएता प्रेस स्वतन्त्रता बारे अन्तर्राष्ट्रिय चिन्ता बढ़दै।
3: र नेपालले न्यूजील्याण्ड ए टोलीसँग एक दिवसीय अभ्यास खेल खेल्ने। युगाण्डाका चर्चित फुटबलर डेभिड ओरोबीको कुटपिटबाट ज्यान गयो।
2: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी मदन पौड्याल र भजेन्द्र बस्नेत पनि बिदा हुन्छौं। यात्रा गर्दा मौसम र सड़कको अवस्थाबारे जानकारी लिने गरौं।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्चेन्ट एफएम 95 मेगाहर्ज।
1: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
2: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर सातमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
3: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, आल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, आल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगरद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
1: हिमालयन ब्रदर ग्रुप प्राली विशेषर नगरपालिका साथ युनिभर्सल चोक लम्सुङ। थप जानकारीका लागि सम्पर्क 0665209073, मोबाइल 97463061।
4: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
5: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
6: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
5: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ईसीजी, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
6: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
5: एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ। सम्पर्क फोन 0664021234, मोबाइल 9841454148।
7: जय श्री राम, जय श्री राम।
8: होइन भाउजू, किन हो आज त एक बिहानै पूजा सक्नु भएछ त, टाढैको साइड गर्न लाग्नु भएको हो र?
7: ल बाबु, आज तपाईँको दाजुले मेरो लागि गहना किन्न लैजान्छु भन्नुभएको छ, त्यसैले चाँडै पूजा सकेको नि।
8: अनि गहना जस्तो कुरो जहाँ पायो त्यहाँ नकिन्नु नि, विश्वासिलो र भरपर्दो पसलमा गएर किन्नु पर्छ।
7: हो नि बाबु, त्यही भएर त हाम्रै बेसी शहरमा रहेको जय श्रीराम सुनचाँदी पसलमै जान लागेको नि। पछि तपाईँको बिहे गर्नुपर्छ, नानीको पनि बिहे गर्नु छ, गहना त आकर्षक र भरपर्दो हुनु पर्यो नि, होइन र?
8: हो नि भाउजू।
9: हाम्रा सेवाहरू: कम्प्युटर तौलमा आधुनिक मेसिन द्वारा कटिङ गरिएका गरगहना पाइने,
10: आधुनिक एवं परम्परागत डिजाइनका गरगहना पाइने,
9: प्रत्येक गरगहनामा पसलको ग्यारेन्टी छाप लगाइने,
10: पुरानो गहनासँग नयाँ गहना साटफेर गरिने,
9: नाक कान छेडिने, राशि अनुसारका पत्थरहरूका साथै विभिन्न किसिमका माला क्रिस्टल पाइने।
10: प्रोपाइटर सुनिल विश्वकर्मा, जय श्री राम सुनचाँदी पसल, विश्वेश्वर नगरपालिका, वडा नम्बर 7, एभरेस्ट ब्याङ्क नजिकै लम्जुङ।
6: सम्पर्क मोबाइल नम्बर 9846955074 र 9865058074।
1: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
11: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
6: अब जापान ट्राई होइन स्योर गरौं।
11: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
6: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
11: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
6: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, विशेषहर 8, नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6, मिलन चोक।
11: सम्पर्क नम्बर 0665902999, मोबाइल नम्बर 9956602999।

0: নমস্কার, রেডিও মর্সিং ডি 95 মেগাহার্জ ইন্টারনেট অনলাইন রেডিও মর্সিং ডি ডট ওআরজি মা সাঁজ 6:35 বজি মর্সিং ডি সমাচার মা খুশিকো স্বাগত ছ প্রসারণ কো শুরুমা মুখ্য মুখ্য সমাচার কো শীর্ষকরু
1: मुख्य समाचारका प्रायोजक
2: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्थरहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर सात लमजुङ प्रोप्राइटर मणिलाल विश्वकर्मा
0: चालू आर्थिक वर्षमा लमजुङका तीन स्थानीय तहमा विशेष अनुदान शून्य जिल्लाका सबै स्थानीय तहलाई समपूरक बजेट प्रथम टूर दी लमजुङ 2026 को तयारी तीव्र अपेक्षा भन्दा बढ़ी सहभागी भएपछि दर्ता बन्द लमजुङमा एकै वर्षमै 95 किशोरी आमा बाल विवाहमा अझै चुनौती र लमजुङमा महिला उद्यमीका लागि 7 दिने एडभान्स फेसन डिजाइन तालिम शुरू अब समाचार विस्तारमा चालू आर्थिक वर्षमा लमजुङका तीनवटा स्थानीय तहमा संघीय सरकारको विशेष अनुदान शून्य रहेको छ। जिल्लाको मध्य नेपाल नगरपालिका दूधपोखरी गाउँपालिका र कोलसोत्तर गाउँपालिकामा विशेष अनुदान शून्य रहेको हो। जिल्लाको कोलसोत्तर गाउँपालिकाले गत आर्थिक वर्षमा पनि विशेष अनुदान शून्य रहेको थियो। सरकारले सार्वजनिक गरेको अन्तर सरकारी वित्तीय हस्तान्तरण विवरण अनुसार भेसा नगरपालिका दोर्जी गाउँपालिका र मर्सङ्गी गाउँपालिकाले पनि विशेष अनुदान अन्तर्गत चालू प्रकृतिको बजेट शून्य रहेको छ। सो बाहेक रायनस नगरपालिका र सुन्दरबजार नगरपालिकामा भने विशेष अनुदान अन्तर्गत पूँजीगत प्रकृतिको बजेट शून्य रहेको छ। भेसा नगरपालिकाले विशेष अनुदान अन्तर्गत पूँजीगततर्फ 1,80,00,000 रूपियाँ रहेको छ भने दोर्दी गाउँपालिकामा सोही शीर्षकमा 1,55,00,000 र मर्सिङ्गी गाउँपालिकाले 1,93,00,000 रूपियाँ रहेको छ। त्यसै गरी रायनस नगरपालिकाले विशेष अनुदान अन्तर्गत चालू प्रकृतिको 1,00,00,000 र सुन्दरबजार नगरपालिकाले सोही शीर्षकमा 1,05,00,000 रूपियाँ रहेको छ। चालू आर्थिक वर्षमा जिल्लाका सबै स्थानीय तहहरूमा पूँजीगत प्रकृतिको समपूरक बजेट रहेको छ। पूँजीगत प्रकृतिको समपूरक बजेट अन्तर्गत नगरपालिकातर्फ 5,13,00,000 र गाउँपालिकातर्फ 6,93,00,000 गरी 12,06,00,000 रूपियाँ रहेको छ। बजेट विवरण अनुसार समपूरकतर्फ सबैभन्दा धेरै जिल्लाको बेसा नगरपालिकाले 2,58,00,000 रहेको छ। सो बाहेक मर्सङ्गी गाउँपालिकाले 2,88,00,000 दूधपोखरी गाउँपालिका 2,33,00,000 दोर्दीले 1,50,00,000 रायनस नगरपालिकाले 1,22,00,000 मध्य नेपाल नगरपालिकाले 1,13,00,000 कोलसुत्र गाउँपालिकाले 22,00,000 र सुन्दरबजार नगरपालिकाले 20,00,000 मात्रै रहेको छ। आगामी भदौको तेस्रो साता लमजुङमा आयोजना हुन लागेको प्रथम टूर दी लमजुङ कार्यक्रमको तयारी तीव्र पारिएको आयोजकले जनाएको छ। जिल्लाको प्राकृतिक सांस्कृतिक तथा पर्यटकीय सम्पदालाई राष्ट्रिय स्तरमा प्रवर्धन गर्ने उद्देश्य सहित हुन लागेको साइकल टूरको तयारी तीव्र पारिएको आयोजक लमजुङ साइक्लिङ संघले जनाएको हो। आयोजकको अनुसार आगामी भदौ 19-20 र 21 गते जिल्लाको बेस्तर कोलसोत्तर र मर्सङ्गी गाउँपालिका केन्द्रित कार्यक्रम हुने भएको हो। जिल्लामै पहिलो पटक आयोजना गरिएको सो कार्यक्रमका लागि अपेक्षा भन्दा बढ़ीले सहभागिताको लागि नाम दर्ता गराएको संघका अध्यक्ष दुर्वराम प्रधानले बताउनुभयो। कार्यक्रममा देशका विभिन्न जिल्लाबाट करिब 400 जना साइक्लिस्ट सहभागी हुने अपेक्षा गरिएको थियो, तर दर्ता खुलेको एक साताभित्रै 550 जनाले नाम दर्ता गरिसकेको अध्यक्ष प्रधानको भनाई छ। अपेक्षा भन्दा बढ़ी सहभागी भएपछि हाललाई थप दर्ता स्थगन गरिएको समेत अध्यक्ष प्रधानले बताउनुभयो। निर्धारित कार्यक्रम अनुसार पहिलो दिन बेसर केन्द्रित हुनेछ भने दोस्रो दिन सेराचोकबाट शुरू भई बेसर चण्डीडाँडा बिन्दा बागलुङपानी कपुरगाउँ हुँदै घलेगाउँ पुग्नेछ। त्यसै गरी तेस्रो दिन घलेगाउँदेखि नायु घनपोखरा रोपलेपाड़ खुदी स्थित साम्बाचोक सुरूङ मार्ग फूलबोले हुँदै आमखोलामा समापन गरिने आयोजकले जनाएको छ। तीन दिनको यात्रामा जिल्लाका विभिन्न पर्यटकीय स्थल हुँदै 40 किलोमिटर पार गरिने आयोजक लमसुङ साइक्लिङ संघका सचिव रविन श्रेष्ठले बताउनुभयो। आयोजकका अनुसार आधिकारिक टी शर्ट, यात्रा व्यवस्थापन, दुई रातको आवास, तीनजना तीनको भोजन, सांस्कृतिक कार्यक्रम तथा पानी, फलफूल, ऊर्जा पेय र चकलेट सहितको रिफ्रेशमेन्ट उपलब्ध गराइनेछ। यस कार्यक्रम मार्फत लमजुङको पर्यटन प्रवर्धन, साइकल पर्यटनको विकास, स्वास्थ्य जीवन शैलीको प्रवर्धन, वातावरण संरक्षण र हरित यातायातको सन्देश प्रवाह गर्ने लक्ष्य राखिएको छ। साथै स्थानीय कला संस्कृति आतिथ्यात र आर्थिक गतिविधिलाई टेवा पुग्ने तथा विभिन्न जिल्लाका साइक्लिस्ट बीच अनुभव आदान प्रदान हुने अपेक्षा गरिएको छ। कार्यक्रम सम्पन्न गर्न लागि नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेश सरकार, विश्व नगरपालिका, कोलसत्र गाउँपालिका, मर्सङ्गी गाउँपालिका लगायत विभिन्न सरकारी तथा निजी संस्थाको सहयोग तथा साझेदारी रहने पनि आयोजकले जनाएको छ। सहभागीको सुरक्षा व्यवस्थित संचालन र वातावरण संरक्षणलाई प्राथमिकतामा राखेर कार्यक्रम संचालन गरिने बताउँदै यसलाई आगामी वर्षहरूमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको साइकल महोत्सवको रूपमा विकास गर्ने लक्ष्य रहेको आयोजकको भनाई छ। लमजुङमा कम उमेरमै आमा बन्ने किशोरीहरूको संख्या अझै पनि चिन्ताजनक देखिएको छ। प्रदेश जनस्वास्थ्य कार्यालय लमजुङका अनुसार आर्थिक वर्ष 82-83 जिल्लाभर 20 वर्षभन्दा कम उमेरका 95 जना किशोरीको सुत्केरी भएका छन्। यसले जिल्लामा बाल विवाह, किशोर अवस्थामै गर्भधारण तथा प्रजनन स्वास्थ्य सम्बन्धी चुनौती अझै गम्भीर रहेको संकेत गरेको छ। कार्यालयका तथ्याङ्क अनुसार सबैभन्दा धेरै वेश्वर नगरपालिकामा 64 जना किशोरी आमा बनेका छन्। त्यसपछि मध्य नेपाल नगरपालिकामा 17 जना, सुन्दरबजार नगरपालिकामा 4 जना, रायनस नगरपालिकामा 3 जना, मर्सङ्गी गाउँपालिकामा 3 जना, दोर्दी गाउँपालिकामा 2 जना र दुधपोखरी गाउँपालिकामा 2 जना रहेका छन्। कोलसत्र गाउँपालिकामा भने उक्त अवधिमा 20 वर्षभन्दा कम उमेरका सुत्केरी संख्या 0 रहेको प्रदेश जनस्वास्थ्य कार्यालय तथ्याङ्क सहायक लेखनाथ उपाध्यायले जानकारी दिनुभयो। स्वास्थ्यकर्मीको अनुसार किशोर अवस्थामा गर्भधारण हुँदा आमा र शिशु दुवैको स्वास्थ्यमा गम्भीर जोखिम बढ्ने गर्छ। यस्तो अवस्थामा रक्त पता र उच्च रक्तचाप, समय अघि नै सुत्केरी हुने, कम तौलका शिशु जन्मिने, नवजात शिशुको मृत्युको जोखिम बढ्ने लगायतका समस्या देखिन सक्छन्। साथै किशोरीको शिक्षा बीचमै छुट्ने, आर्थिक निर्भरता बढ़ने, गरीबीको चक्र असभल्यो हुने खतरा पनि उत्तिकै रहेको स्वास्थ्य विज्ञहरू बताउँछन्। प्रहरीका अनुसार घरेसी वातावरण, सामाजिक सञ्जाल र संचार माध्यमको प्रभावका कारण किशोर किशोरीहरू कम उमेरमै विवाह र मातृत्वतर्फ धकेलिने अवस्था देखिएको छ। यद्यपि जिल्लामा बाल विवाहको आधिकारिक तथ्याङ्क भने उपलब्ध छैन। कानूनले 20 वर्ष नपुगी विवाह गर्न नपाइने स्पष्ट व्यवस्था गरे पनि कतिपय स्थानमा सामाजिक दबाव र गरीबी का कारण बाल विवाह हुने गरेको पाइएको छ। त्यसको प्रत्यक्ष असर किशोरीहरूको स्वास्थ्य र भविष्यमा पर्ने गरेको छ। किशोर किशोरी मैत्री स्वास्थ्य सेवा प्रभावकारी बनाउने विद्यालय र समुदाय स्तरमा यौन तथा प्रजनन स्वास्थ्य शिक्षा विस्तार गर्ने, अभिभावकमा जनचेतना अभिवृद्धि गर्ने र बाल विवाह विरूद्ध कानूनको प्रभावकारी कार्यान्वयन गर्न सके मात्र कम उमेरमा आमा बन्ने अवस्थालाई न्यूनीकरण गर्न सके मात्र बाल विवाह न्यूनीकरण गर्न सकिने बाल अधिकार कर्मीहरूको भनाइ छ। बाल विवाह र किशोर अवस्थामै मातृत्व केवल व्यक्तिगत वा पारिवारिक विषय नभई सामाजिक स्वास्थ्य र विकाससँग जोड़िएको गम्भीर मुद्दा भएकाले यसको रोकथामका लागि स्थानीय तह, विद्यालय, स्वास्थ्य संस्था, सुरक्षा निकाय, अभिभावक तथा समुदाय सबैको साझा प्रयास आवश्यक देखिएको छ। तपाईं अहिले सुन्दै हुनुहुन्छ मर्सङ्गी समाचार। समाचारको क्रममा एकैछिन व्यापारिक विश्राम।
3: लमजुङ उद्योग वाणिज्य संघको सूचना। लमजुङ उद्योग वाणिज्य संघको सदस्यहरूको संस्थाका लागि आर्थिक वर्ष 2082-83 को कर चुक्ता, आर्थिक वर्ष 83-84 को मदिराको अन्तशुल्क र संघको सदस्यता नवीकरण गर्न सदस्यहरूको संस्थाका लागि विभिन्न इकाइमा जिल्लाबाट संघका कर्मचारी तथा संघका प्रतिनिधिहरू सम्बन्धित इकाइमा आउने निर्णय भएकोले निम्न मिति र समयमा नवीकरण गर्नुहुन सबै सदस्यहरूलाई हार्दिक अनुरोध गर्दछौं। सुन्दर बजार इकाई 2083 श्रावण 21 गते, खुदी इकाई 2083 श्रावण 22 गते, दुई पिपली इकाई 2083 श्रावण 27 गते, भोलेटार इकाई 2083 श्रावण 28 गते। विस्तृत जानकारीका लागि लमजुङ उद्योग वाणिज्य संघका अध्यक्ष भरत कुमार श्रेष्ठ, सम्पर्क नम्बर 98-560-45-248, महासचिव विपिन श्रेष्ठ, सम्पर्क नम्बर 98-412-38-555, विदुर तिवारी 98-560-45-252, विवेक तिवारी 98-466-34-609।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेड का प्रिमियम उत्पादनहरू।
1: मुटु छाती एवं श्वास प्रश्वास का बिरामी का लागि खुशी को खबर।
2: मुटु रोग का बिरामी अब लमजुंग बाहर जानु पर्दैन। मुटु को भिडियो जांच अब सेवा मोडल हस्पिटल प्राइवेट लिमिटेड मा।
1: पुरानो मेडिकल कलेज चितवन का वरिष्ठ मुटु रोग विशेषज्ञ प्रोफेसर डाक्टर मनोज श्रेष्ठ सेवा मोडल हस्पिटल मा आउनु हुने हुँदा मुटु श्वास प्रश्वास ब्लड प्रेसर का समस्या भएका बिरामीहरूले स्वास्थ्य जाँच गराउनु भई समयमा नै ढुक्क हुनुहोस्। साथै सोही दिन मुटुको भिडियो जाँच इकोकार्डियोग्राफी सेवा पनि उपलब्ध छ। साथै सेवा मोडल हस्पिटलका सम्पूर्ण सेवाहरू पनि सुचारू हुनेछ।
2: जाँच हुने दिन र समय यही भदौ 20 गते तेस्रो शनिबार बिहान 9 बजेबाट।
1: स्थान सेवा मोडल हस्पिटल प्राली सानिमा बैंक अगाडि बेसी सरसाथ लमजुङ। सम्पर्क फोन नम्बर 0665909999 मोबाइल 98477269229।
3: गुड मर्निङ क्लास। ल आज हामी डडेलोको विषयमा पढ्छौ। भन त शान्ति, के कारणले डडेलो लाग्छ?
4: जथाभावी आगो लगाउने, आगो राम्रोसँग ननिभाउने, हावाहुरी सँगै मानवीय लापरवाहीका कारण डडेलो लाग्छ मिस।
3: भेरी गुड। डडेलोको असरका बारेमा केही थाहा छ लक्ष्मी?
5: डडेलोका कारण बोट बिरुवा सँगै पुरै वन मासिन सक्छ, जनावरहरूको वासस्थान मासिन्छ, कति जनावर डडेलोमा परेर मर्न पनि सक्छन्, अनि धुवाले मान्छेको स्वास्थ्यमा समेत असर पर्छ मिस।
6: हो, सानो लापरवाहीले ठूलो विपत्ति ल्याउन सक्छ। आगोसँग खेलबाड नगरौं, मानव स्वास्थ्य र प्राकृतिक पर्यावरणका लागि सचेत बनौ।
7: सार्वजनिक हितका लागि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप इलाका कार्यालय फुजो।
3: विश्रामपछि स्वागत छ। अब बाँकी समाचार। लमजुङमा सिलाई व्यवसायमा आबद्ध महिला उद्यमीहरूको सीप क्षमता र व्यवसायिक दक्षता अभिवृद्धि गर्ने उद्देश्यले 7 दिने एडभान्स फेसन डिजाइन तालिम शुरू भएको छ। ग्रामीण सामुदायिक विकास केन्द्र आरसीडीसी नेपालको आर्थिक सहयोग र बेसर नगरपालिका वडा नम्बर 8 को सहयोग सहकार्यमा नेपाल कपड़ा तथा सिलाई व्यवसाय महासंघ राष्ट्रिय महिला उद्यमी गण्डकी प्रदेशको व्यवस्थापन तथा नेपाल कपड़ा तथा सिलाई व्यवसाय महासंघ राष्ट्रिय महिला उद्यमी जिल्ला समिति लमजुङको आयोजनामा तालिम सञ्चालन भएको हो। तालिमको बिहिबार बेसर नगरपालिका 8 का वडा अध्यक्ष पवित्र थापाले उद्घाटन गर्नुभएको हो। उद्घाटन कार्यक्रममा बोल्दै वडा अध्यक्ष थापाले महिलाहरूलाई सीपमूलक तालिम मार्फत आत्मनिर्भर बनाउन यस्ता कार्यक्रम प्रभावकारी हुने बताउनुभयो। उहाँले तालिमबाट सिकेका सीपलाई व्यवहारमा उतारेर आय आर्जन र उद्यम विकासमा लाग्न सहभागीहरूलाई आग्रह गर्नुभयो। कार्यक्रममा नेपाल कपड़ा तथा सिलाई व्यवसाय महासंघ राष्ट्रिय महिला उद्यमी गण्डकी प्रदेशकी संयोजक ममता बस्याल, ग्रामीण सामुदायिक विकास केन्द्र आरसीडीसी नेपालका कार्यक्रम संयोजक हेमराज विमली, नेपाल कपड़ा तथा सिलाई व्यवसाय महासंघ राष्ट्रिय महिला उद्यमी तनहुँ जिल्ला समितिका अध्यक्ष बसन्ती जोशीले शुभकामना मन्तव्य व्यक्त गर्दै महिलाको आर्थिक सशक्तिकरणका लागि सीप विकास सम्बन्धी तालिम आवश्यक रहेको बताउनुभयो। तालिम अवधिभर नेपाल कपड़ा तथा सिलाई व्यवसाय महासंघ राष्ट्रिय महिला उद्यमी रूपन्देही जिल्ला समितिकी कोषाध्यक्ष तथा प्रशिक्षक मनु थापाले प्रशिक्षण दिनुहुनेछ। नेपाल कपड़ा तथा सिलाई व्यवसाय महासंघ राष्ट्रिय महिला उद्यमी जिल्ला समितिकी अध्यक्ष एम कुमारी श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा गण्डकी प्रदेश सचिव रत्न श्रेष्ठले सञ्चालन गर्नुभएको थियो भने जिल्ला समितिका सदस्य पवित्र परियाले स्वागत मन्तव्य राख्नु भएको थियो। 7 दिनसम्म सञ्चालन हुने तालिममा 45 जना प्रशिक्षार्थीको सहभागिता रहेको आयोजकले जनाएको छ। लमजुङको मर्सिङ्गी गाउँपालिका 8 भूस्मेमा उत्पादन हुने बेमौसमी तरकारी अहिले जिल्लाका विभिन्न बजारमा नियमित रूपमा पुग्न थालेको छ। गाउँमा उत्पादन भएका काउली बन्द, हरियो काँक्रो, विभिन्न किसिमका साग लगायतका ताजा तरकारी बेसर खुदी र भूलबुले बजारमा दैनिक रूपमा बिक्रीका लागि ढुवानी भइरहेको छ। अनुकूल मौसम, चिसो हावापानी र व्यवसायिक खेतीतर्फ किसानको आकर्षण बढ़ेसँगै भूस्मेमा बेमौसमी तरकारी उत्पादनमा उल्लेखनीय वृद्धि भएको हो। स्थानीय किसानका अनुसार अन्य क्षेत्रमा उत्पादन गर्न कठिन हुने तरकारी समेत यहाँ सहज रूपमा उत्पादन हुने गरेको छ। स्थानीय किसान होमराज तामाङका अनुसार बेमौसमी तरकारी बिक्रीबाट दैनिक 50,000 देखि 1,00,000 रूपियाँसम्म कारोबार हुने गरेको, ढुवानी बढ़ी हुने दिनमा 1,50,000 देखि 2,50,000 सम्म आमदानी हुने गरेको उहाँले बताउनुभयो। उहाँका अनुसार गाउँमा उत्पादन भएका तरकारी जीप मार्फत दैनिक बजार पठाइने गरिएको छ। ताजा तरकारीको माग निरन्तर बढ़ेकाले बेसर, खुदी र भूलबुले बजारमा नियमित रूपमा तरकारी पठाउने गरेको तामाङको भनाई छ। भूस्मेको ताजा तरकारी प्रति उपभोक्ताको आकर्षण बढ़दै जाँदा किसानले उत्पादनको उचित मूल्य पाउन थालेका छन्। यसले किसानको आमदानी वृद्धि हुनका साथै स्थानीय उपभोक्ताले पनि ताजा तथा गुणस्तरीय तरकारी सहज रूपमा प्राप्त गर्न सकेका छन्। भूस्मेका किसानले बेमौसमी तरकारी र मौसमी तरकारी खेतीलाई आय अर्जनको प्रमुख स्रोत बनाएका छन्। व्यावसायिक तरकारी खेती विस्तारका लागि स्थानीय सरकारले विभिन्न कार्यक्रम मार्फत प्राविधिक सहयोग र प्रोत्साहन उपलब्ध गराउँदै आएको जनाएको छ। कर्मद सिर्जना मंच नेपालको 60 कविता वाचन कार्यक्रम भर्चुअल प्रविधि मार्फत सम्पन्न भएको छ। मंचको अध्यक्ष जगदीश्वर पोखरेलको अध्यक्षता तथा वरिष्ठ कवि एवं गीतकार डाक्टर बमबहादुर थापा जितलीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा देशभरका 20 बढ़ी कविहरूको सहभागिता रहेको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि डाक्टर थापा जितलीले कर्मद सिर्जना मंचले आफ्नो नाम अनुसार नै निरन्तर सृजनात्मक कार्य गर्दै कर्मद जस्तै सलल बगेको उल्लेख गर्नुभयो। उहाँले भाषा, कला, साहित्य, गीत, विभिन्न छन्दका कविता तथा लघुतम साहित्यका विधालाई समेत प्राथमिकता दिँदै आएकोमा मंचप्रति धन्यवाद व्यक्त गर्नुभयो। कार्यक्रममा डाक्टर बमबहादुर थापा जितली, जगदीश्वर पोखरेल, पुरूषोत्तम सिग्देल, दुर्गप्रसाद सिग्देल, शारदा कार्की, डाक्टर देवी पन्थी, कलानिधि दहाल, जानुका थापा, रायमजी, द्वारिका कुइकेल, कृष्णप्रसाद मिश्र, पवन कुमार बुढाथोकी, चन्द्र नेौपानी, उत्तम बेटुवाल, हरिप्रसाद टेकबहादुर लौडरी, बिनु बाबा घिमिरे, दिशान्त भट्टराय, वासु ठकुरी, लक्ष्मीप्रसाद मिश्र लगायत 20 कविहरूले आफ्ना सिर्जना वाचन गर्नुभएको थियो। कार्यक्रममा वाचन गरिएका कविताहरूमा देशप्रेम, राष्ट्रप्रेम, माया, प्रेम तथा समसामयिक विषयवस्तु समेटिएका थिए। वाचन गरिएको कवितामाथि पुरूषोत्तम सिग्देलले समीक्षात्मक टिप्पणी प्रस्तुत गर्नुभएको थियो। कार्यक्रमको सञ्चालन अध्यक्ष जगदीश्वर पोखरेलले गर्नुभएको थियो। अन्त्यमा अध्यक्ष पोखरेलले सहभागी सबैप्रति धन्यवाद व्यक्त गर्दै कार्यक्रम समापन गर्नुभएको थियो। मर्सङ्गी समाचार अहिलेलाई यति नै। अन्त्यमा मुख्य समाचारको शीर्षकहरू पुनः एकपटक।
8: मुख्य समाचारका प्रायोजक
9: आकर्षक डिजाइनमा सुन चाँदीका गरगहना बनाउन, खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्रहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर 7 लमजुङ, प्रोप्राइटर मणिलाल विश्वकर्मा।
3: चालू आर्थिक वर्षमा लमजुङका 3 स्थानीय तहमा विशेष अनुदान शून्य, जिल्लाका सबै स्थानीय तहलाई समपूरक बजेट। प्रथम टूर दि लमजुङ 2026 तयारी तीव्र, अपेक्षा भन्दा बढ़ी सहभागी भएपछि दर्ता बन्द। लमजुङमा एक वर्षमै 95 किशोरी बने आमा, बाल विवाहमा अझै चुनौती। र लमजुङमा महिला उद्यमीका लागि 7 दिने एडभान्स फेसन डिजाइन तालिम शुरू। साँझ 6:35 मर्सेङ्गी समाचार अहिलेलाई सक्यो। प्राविधिक मित्र दिलुलाई धन्यवाद दिँदै समाचार कक्षबाट म खुशी विदा हुन्छु। रेडियो मर्सेङ्गी 95 मेगाहर्ज, इन्टरनेट अनलाइन रेडियो मर्सेङ्गी .org सुन्दै गर्नुहोला। नमस्कार।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्चेन्ट बीएफएम 95 मेगाहर्ज
1: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्य मंगला हेतनु हरि लो अब दुलाले दुलाले सिन्दुर हाल्ने
2: ओ अस्मी हेर्न दुलैले लगाएको सुनको चुरा सिक्री बिन्दिया मंगलसूत्र औँठी क्या राम्रो देखिएको झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है मेरो त मनै लोभ्यो कहाँ बनाएको होला
3: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु
4: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ
5: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ
4: जुनसुकै पसलमा बनेका गहना साक्षर तथा खरिद बिक्री गरिन्छ
5: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ
4: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ
5: साथै सुनचारी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ
6: आकर्षक ज्वेलरी सुनचारी पसल बेसीसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै प्रोभाइडर प्रकाश विश्वकर्मा मोबाइल 9845656233 र 9801177246
7: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल

0: टाउटी लाइदिने।
1: अह म यो बिहे गर्दिन।
2: हैन के हो बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनसानी पसलकै गरगहना भए मात्र बिहे गर्छु।
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर, त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
1: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
4: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ, सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने,
1: विशेष अर्डरमा आफ्नो रोजाइका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
4: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
1: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने,
4: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल,
1: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लम्जुङ, फोन नम्बर 0665211083,
5: सम्पर्क मोबाइल नम्बर 9856133775,
4: प्रोपाइटर गणेश विश्वकर्मा, मुनु विश्वकर्मा।
1: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।
6: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर नै कुन होला है?
7: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर 7 रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
8: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
6: हिमालयन ब्रदर ग्रुप प्राली, विशेषर नगरपालिका 7, युनिभर्सल चोक, लमजुङ। थप जानकारीको लागि सम्पर्क 0665209073, मोबाइल 97463061।
4: तपाईँको सन्तुष्टि हाम्रो चाहना।

सागरजीलाई खोज्नु भएको हो? सागरजीमा त एक्सिडेन्ट भएर अहिले उहाँ यो संसारमै हुनुहुन्न। आफूले आफूलाई सम्हाल्नुहुन्न।

0: सबैजना यस्तो मजाले हाँसेका छन्। यो रबिनालाई चाहिँ के भयो?
1: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
0: कति दिन बस्ने मुख सुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
2: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम फ्राली, प्रोप्राइटर दीपक पौडेल, बेसीसार 800 गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 066-520-497।
0: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।

0: California.
1: Extreme energy drink.
2: तिमीले पढ्न आउँछ माया गर्छु भन्नेलाई के भन्छ अंग्रेजीमा
3: बनाना I love you
4: अन्नपूर्ण चलचित्र मन्दिर बेस शहरमा भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्रहरू दिउँसो 12 बजे गौथली

0: दिउँसो 3 बजे कमला मिस
1: म यो स्कुलको प्रिन्सिपल मलाई किन भेट्न खोज्नुभयो
2: म युएसएबाट कमला मिसलाई भेट्न आएको हुँ
1: कमला मिस
0: कलाकारहरू नीर शाह रमेश बुढाथोकी बासना तिमिल सिन्हा लगायतका कलाकारको प्रस्तुति

0: साथै साँझ छ बजे भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र हली।
1: तँलाई जाँच दिलाउने कुरा गर्न तेरा बाइस कुर्गा छन्।
2: आफ्नो बाबाको मुख त हेर्न नदिने यो गाउँका मान्छेले के दिला न जाँच दिनु।
3: अब यही जाँचमा तेरी छोरी डाक्टर नि हुने होइन क्यारे, अनि फेरि छाउ भएकी केटीले जाँच दिँदाखेरि देउता रिसाएर त्यतिकै फेल हुन्छ।
4: गाउँको रीतिरिवाज थाहा छैन तँलाई।
0: कलाकारहरू प्रमोद दीप, सुजता थापा, ओम प्रतीक गुरुङ, सरोज खनाल लगायतका कलाकारको प्रस्तुति।
5: अन्नपूर्ण चलचित्र मन्दिर बेसी सहर सम्पर्क 97497938798।

0: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर।
1: के तपाईलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ? यदि चाहिएको छ भने बेसीसर नगरपालिका 8 छिङ्गेखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
2: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध छ।
1: प्रोपाइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसीसर नगरपालिका 8 छिङ्गेखोला पुलचोक लमजुङ। थप जानकारीको लागि सम्पर्क मोबाइल 9856046257 र 9840067787।
3: घर आँगन होस् वा सड़कको किनारा, स्वच्छ वातावरण र सुख समृद्धिको लागि रोपौ फूल बिरुवा, बनाऊ हराभरा।
4: लमजुङमै पहिलो पुष्प नर्सरी रोज नर्सरी यहाँहरूलाई हार्दिक स्वागत गर्दछ।
3: विगत 5 वर्षदेखि निरन्तर रूपमा यहाँहरूलाई सेवा उपलब्ध गराउँदै आएको रोज नर्सरीमा यहाँहरूकै मागलाई ध्यानमा राखी हाल विभिन्न सिजनल बहुवर्षीय फूलका उत्कृष्ट एवं गुणस्तरीय बिरुवाहरू, इन्डोर प्लान्टहरू, अर्नामेन्टल प्लान्टहरू, विभिन्न उन्नत जातका फलफूलका बिरुवाहरू सड़क किनारा, गार्डन पार्क लगायतका ठाउँहरूमा रोप्नको लागि चाहिने आकर्षक ठूलो साइजको बिरुवाहरू पनि उपलब्ध छ।
4: साथै सिजन अनुसारका फलफूल र अन्य जुनसुकै बोट बिरुवाहरू व्यावसायिक रूपमा रोप्नका लागि ठूलो परिमाणमा चाहिएमा अर्डर अनुसार जुनसुकै बेला उपलब्ध गराउने व्यवस्था छ।
3: फूलहरू रोप्नको लागि आवश्यक आकर्षक र गुणस्तरीय गमलाहरू, फूलको लागि चाहिने आवश्यक मल साथै आवश्यक परामर्श सेवा समेत उपलब्ध छ।
4: विस्तृत जानकारीको लागि रोज नर्सरी, बेसीसार नगरपालिका 2 पोहरा बेसी, लमजुङ। सम्पर्क 9856046244।
5: हेलो, मर्सेङ्गदी FM 95 मेगाहर्ज

0: बनाउने काम शुरू भयो।
1: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समेलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9855446662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।

0: Anima Reliance Life Insurance. Khule ra jiyo.
1: यो मोबाइलले पनि तनावै दियो भने
2: हैन के तनाव दियो ए खुशी
1: हेर न अस्ति भक्खर बनाएर ल्याएको फेरि बिग्रियो हैन मर्मत गर्ने गतिलो पसल कतै छैन
2: छ नि किन नहुनु हाम्रै बेसी शहरको पुरानो बैंक चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि
3: हामी कहाँ सामसुङ रेडमी भिभो टेक्नो ओप्पो नार्जो रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ
4: प्रोप्राइटर शम्सुल आलम जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र बेसीसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक रोशन फ्रेस हाउस सँगै लम्जुङ थप जानकारीको लागि सम्पर्क 9845994046 9813099532
5: हाम्रो शाखा बेसीसार नगरपालिका साथ एनआईएमबी बैंकको ठिक अगाडि पनि रहेको छ
6: प्राकृतिक सौन्दर्य मनोरञ्जन र सांस्कृतिक उत्सवको अनुपम संगम मर्सिङ्गी गाउँपालिकाको प्रवर्धन तथा हामखोला छर्न संरक्षण तथा व्यवस्थापन समितिद्वारा आयोजित 6 हामखोला छर्न महोत्सव 2083 मर्सिङ्गी गाउँपालिकाको प्रवर्धन तथा हामखोला छर्न संरक्षण तथा व्यवस्थापन समितिद्वारा आयोजित 6 हामखोला छर्न महोत्सव 2083 आगामी साउन 23 र 24 गते हुँदैछ प्राकृतिक सौन्दर्यले भरिपूर्ण हामखोला झरनाको मनमोहक दृश्य सँगै राष्ट्रिय तथा स्थानीय कलाकारहरूको बेजोड सांगीतिक तथा सांस्कृतिक प्रस्तुतिको भरपूर आनन्द लिन सम्पूर्ण महानुभावहरूमा हार्दिक निमन्त्रणा गर्दछौ उक्त महोत्सवमा सहभागी भए स्वर सम्राट राजु परियार र चर्चित गायिका शीला आलेको विशेष सांगीतिक प्रस्तुति तथा प्रत्यक्ष दोहोरीमा रमाउनुहोस्

0: झरनाको चिसो स्वच्छ र शीतल स्पर्शको अनुभूति गर्न,
1: चर्चित राष्ट्रिय तथा स्थानीय कलाकारहरूको उत्कृष्ट प्रस्तुति अवलोकन गर्न, स्थानीय कला संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्धनमा साथ दिन, परिवार साथीभाइ र आफन्तसँग अविस्मरणीय क्षणहरू साट्न,
0: सप्रेम उपस्थिति भए महोत्सवलाई भव्य र सभ्य रूपमा सफल बनाउन हार्दिक अनुरोध गर्दछौ।
1: आउनुहोस्, प्रकृतिसँग रमाऊ, संस्कृतिलाई सम्मान गरौं र हामखोला झरना महोत्सव 2083 उत्साहका साथ सभ्य र भव्य रूपमा सफल बनाऊ।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
2: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्स्याङ्गी एफएम 95 मेगाहर्ज।
1: सीआईएनको साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। सरकारी कर्मचारीको तलब 5,500 सम्म बढ़्यो। सांसदसँगको अभिव्यक्तिपछि गृहमन्त्री गुरूङद्वारा रोस्टमबाटै क्षमा याचना। कांग्रेस आधिकारिकता विवादमा पुनः सुनवाई हुने, जुट्ने कि फुट्ने अन्तिम मौका।
2: अदालतले पार्टी हामीलाई विभाजित बनाएको भन्ने हामीलाई महसुस भएको। अब अदालतले नै हाम्रो पार्टी एकता गर्ने वातावरण बनायो।
1: भदौभित्र स्वास्थ्य बीमाको 15 अर्ब बक्यौता भुक्तानी गर्ने सरकारको तयारी। नेपालमा थप 55,000 स्वास्थ्य कर्मी आवश्यक। नयाँ दरबन्दी थप्ने तयारी। कन्सुलर प्रमाणीकरण अब अनलाइनबाटै मन्त्रालय धाउनुपर्ने बाध्यता अन्त्य।
3: कन्सुलर प्रमाणीकरण अनलाइन आवेदन प्रणाली नेपाल ई एटेस्टेशन सिस्टम एनईएटीएस को शुभारम्भ गरेका छौं।
1: नेपालमै बनेको विपद सम्बन्धी पूर्व सूचना प्रणालीको सफल परीक्षण। काठमाण्डु सहित 30 जिल्लामा आकस्मिक बाढ़ीको जोखिम। अनुदानको मल कालो बजारी गरेको आरोपमा सर्लाहीबाट 3 जना पक्राउ। एकै महिनामै हरियो तरकारीको मूल्य 3 गुणासम्म बढ़्यो।
4: वर्षाको सिजनमा अलिकति मूल्यमाथि जाने प्रवृत्ति रहन्छ, त्यही प्रवृत्तिको पुनरावृत्ति हो यो।
1: बंगलादेशकी अपदस्थ पूर्व प्रधानमन्त्री शेख हसिना स्वदेश फर्किने घोषणासँगै पुनः विवादमा। फिफा निलम्बनका कारण नेपालले अन्तर्राष्ट्रिय खेल गुमायो। एएफसीद्वारा खेल तालिका सार्वजनिक।
5: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIM।
1: सुकुम्बासी बस्ती विस्थापनको प्रभाव सबैभन्दा बढ़ी बालबालिकाको भविष्यमा देखिएको छ। कतिपय बालबालिका अझै पनि पढ़ाईबाट वञ्चित रहेको खबर बाहिरिँदै गर्दा सरकार मार्फत उनीहरूको शिक्षा, स्वास्थ्य र सुरक्षालाई प्राथमिकतामा राखिनु आवश्यक छ। उनीहरूको पढ़ाई सुनिश्चित गर्न आज सर्वोच्च अदालतको आदेशले राज्यको जिम्मेवारीलाई थप स्पष्ट बनाएको छ। तर दीर्घकालीन समस्या समाधानका लागि राहतसँगै व्यवस्थित पुनर्स्थापना र दिगो नीतिको नागरिकको मौलिक अधिकार र मानवीय समवेदना बीच सन्तुलन कायम गर्दै सरकारले प्रभावकारी कदम चाल्नुपर्छ। अब खबर सन्तोषी रावलबाट। सरकारले नयाँ आर्थिक वर्षदेखि लागू हुने गरी सरकारी कर्मचारीहरूको संशोधित तलब ग्रेड र सुविधा निर्धारण गरेको छ। बजेट मार्फत घोषणा गरिएको 10% तलब वृद्धि र 10% प्रोत्साहन भत्ता अनुसार कर्मचारीको मासिक तलब बढ़ाइएको हो। अर्थ मन्त्रालयका अनुसार कर्मचारीको तलब पद अनुसार न्यूनतम 1,912 रूपियाँदेखि अधिकतम 5,662 रूपियाँसम्म बढ़ेको छ। यससँगै सामान्य श्रेणीका कर्मचारीको मासिक कुल तलब करिब 40,000 रूपियाँ पुग्ने सरकारको दावी छ। नयाँ व्यवस्था अनुसार निजामती सेवाको सबैभन्दा उच्च पद मुख्य सचिव र नेपाली सेनाका प्रधान सेनापतिको मासिक तलब 90,594 रूपियाँ कायम गरिएको छ। मुख्य सचिवको प्रारम्भिक तलब 84,932 रूपियाँ हुनेछ, जसमा ग्रेड वृद्धि भएपछि कुल तलब 90,594 रूपियाँ पुग्नेछ। यस्तै विशिष्ट श्रेणी सचिवको मासिक तलब 84,576 रूपियाँ तोकिएको छ। अर्थ मन्त्रालयले हिजो सबै मन्त्रालय, आयोग, सचिवालय तथा सरकारी कार्यालयलाई नयाँ तलबमान कार्यान्वयन गर्न परिपत्र जारी गरेको हो। सरकारले स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत अस्पतालहरूलाई तिर्न बाँकी रहेको करिब 15 अर्ब रूपियाँ बोक्यौता भदौभित्र भुक्तानी गर्ने तयारी गरेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले रुजु प्रक्रिया पूरा भएपछि 10-12 अर्ब रूपियाँ भदौभित्र भुक्तानी गर्ने जनाएको छ। प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि

0: विषयहरू छन्, तै पनि कस्तो कम भएको छ, खर्च पनि त्यसै कारणले धेरै हुन्छ।
1: यसैबीच स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपालमा गुणस्तरीय स्वास्थ्य सेवा विस्तारका लागि थप 55,000 स्वास्थ्यकर्मी आवश्यक रहेको जनाएको छ। हाल देशभर करिब 35,000 स्वास्थ्यकर्मी कार्यरत रहे पनि आवश्यकता भने 90,000 भन्दा बढ़ी रहेको स्वास्थ्य मन्त्रालयका सचिव डाक्टर विकास देवकोटाले बताउनुभयो। हाल स्वीकृत 1,808 नयाँ दरबन्दी दुई महिनाभित्र पदपूर्ति गर्ने र थप 5-600 नयाँ दरबन्दी सिर्जना गर्ने तयारी भइरहेको जानकारी दिनुभयो। सर्वोच्च अदालतले नेपाली कांग्रेसको आधिकारिकता विवादमा पुनरावलोकनको अनुमति दिएको छ। अब विवादको पुनः सुनवाई 3 न्यायाधीशको इजलासमा हुनेछ। यसअघि सर्वोच्चको संयुक्त इजलासले विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित गगन थापा नेतृत्वलाई आधिकारिक ठहर गर्दै निर्वाचन आयोगको निर्णयलाई सदर गरेको थियो। उक्त फैसला त्रुटिपूर्ण रहेको दावी गर्दै निवर्तमान सभापति शेरबहादुर देउवा र पूर्ण बहादुर खड्काले पुनरावलोकन निवेदन दिएका थिए। प्रधान न्यायाधीश मनोज कुमार शर्मा सहितको पूर्ण इजलासले पुनरावलोकनको अनुमति दिएपछि अब अघिल्लो फैसला सही थियो वा थिएन भन्ने विषयमा फेरि बहस हुनेछ। त्यसपछि हुने निर्णयले कांग्रेसको आधिकारिकता विवादको टुंगो लगाउनेछ। देउबा पक्षले भने यसलाई स्वागत योग्य भनेको छ। आन्तरिक विवादमा फँसेको पार्टीलाई पूर्ण लयमा फर्काउन संवादको वातावरण बन्ने कांग्रेस नेता मीन विश्वकर्माले सीआईएनलाई बताउनुभयो।
2: अहिलेसम्म पार्टी नमिलेको तर अदालतले फेरि यो मुद्दा हेर्नुपर्ने व्यक्तिगतको निर्णयहरू चाहिँ त्रुटिपूर्ण देखियो, बेलुसको देखिन जस्तो भयो भनेको हुनाले अब फेरि यो मुद्दा अदालतमा विचाराधीन रहेको हुनाले अब आपसी वार्ता छलफल चाहिँ अनौपचारिक त हुन गर्न सकिने भयो, तर पार्टीको औपचारिक वार्ता छलफल भन्ने कुरा शर्त आदि इत्यादि केही पनि नहुने भयो। त्यसैले अब अदालतको आजको आदेश चाहिँ हाम्रा लागि स्वागत योग्य छ र हामीले हाम्रो निवेदनको सुनवाई भएकोमा हामी खुसी व्यक्त गर्दछौ। तर यसले हार्दिक भन्दा पनि पार्टी नेपाली कंग्रेस पार्टी जसरी 14 महाधिवेशनमा एकरूपता एकताबद्ध भएर 14 महाधिवेशन गरेका थियौँ, यसले 15 महाधिवेशन पनि एकताबद्ध भई 15 महाधिवेशन गर्ने सम्भावनाको ढोका चाहिँ खोलेको छ। त्यसैले अदालतले पार्टी हामीलाई विभाजित बनाएको भन्ने हामीलाई महसुस भएको थियो, अब अदालतले नै हाम्रो पार्टी एकता गर्ने वातावरण बनायो।
1: यसैबीच सभापति गगन थापा लगायतका शीर्ष नेताहरू सर्वोच्चको निर्णयपछि छलफलमा जुट्नु भएको छ। गृहमन्त्री सुदन गुरूङले राष्ट्रिय सभामा आफ्नो अभिव्यक्ति र भाषा ठाडो हुन पुगेको भन्दै सांसदहरूसँग औपचारिक रूपमा माफी माग्नु भएको छ। मनसुनजन्य विपद व्यवस्थापनबारे छलफलका क्रममा निर्मला पन्त हत्या प्रकरणको विषय उठेपछि गृहमन्त्रीले सांसदहरूलाई उक्त विषयमा प्रश्न नगर्न चेतावनी दिनुभएको थियो। त्यसपछि उहाँको अभिव्यक्तिको आलोचना भएपछि गृहमन्त्री गुरूङले रुस्टमबाटै आफ्नो भाषा अनुचित भएको स्वीकार गर्दै क्षमा याचना गर्नुभयो।
3: मेरो तर्फबाट अब अलिकति ठाडो तरिकाले यो अलिकति भयो जस्तो लाग्यो मलाई पनि, होइन, यसको लागि म क्षमा प्रार्थी पनि छु, हजुरहरूलाई माफ पनि माग्न चाहन्छु। यो तर यो विषय चाहिँ कस्तो हो भन्दाखेरि हजुरको यो संसदको मर्यादा र जनताप्रतिको आशालाई म बुझ्छु, उच्च सम्मान पनि गर्न चाहन्छु, तर यसलाई अनुसन्धानको विषयलाई हामीले सदन मार्फत गर्ने चाहिँ अनुसन्धानको विषयहरू चाहिँ यो सदन मार्फत चाहिँ हामीले गर्नु चाहिँ मिल्दैन। अनुसन्धान हो नि त, त्यो त त्यो विषयलाई त हामीले सकेसम्म चाहिँ गोप्य राखेर अनुसन्धानको प्रक्रियालाई अगाडि बढाएर हामीले यसलाई चाहिँ रिजल्ट दिनु ठूलो कुरा हो नि त।
1: यसैबीच गृहमन्त्री गुरूङले सरकारले संसदमा प्रश्नको जवाब दिनुभन्दा अघि नै काम गरिसक्ने बताउनु भएको छ। बाढ़ी पूर्वानुमान महाशाखाले काठमाण्डु उपत्यका सहित 30 जिल्लाका साना नदी तथा खोलामा आज आकस्मिक बाढ़ीको मध्यम जोखिम रहेको जनाएको छ। आज दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रे प्लाञ्चोक, काठमाण्डु, भक्तपुर, ललितपुर, मकवानपुर, नुवाकोट, धादिङ, रसुवा, गोरखा, चितवन, नवलप्रासी, पूर्व पश्चिम, रूपन्देही, कपिलवस्तु, पाल्पा, तनहुँ, स्याङ्जा, लमजुङ, कास्की पर्वत, म्याग्दी, बागलुङ, डोटी, डणेलधुरा, कैलाली र कञ्चनपुर लगायतका जिल्लामा साना नदी र खोलामा पानीको सतह बढ़ने सम्भावना रहेको छ। शाखाले भोलि र पर्सी बढ़ने साथै प्रदेशका केही साना नदीहरूमा आकस्मिक बाढ़ीको जोखिम रहने पूर्वानुमान गरेको शाखा प्रमुख विनोद प्राजुलीले सीआईएनसँग बताउनुभयो।
4: दुई दिनदेखि मनसून अलिक सक्रिय छ नेपालको क्षेत्रमा र यो सक्रियता भोलिसम्म कायम रहन सक्ने देखिन्छ। अब यो सन्दर्भमा आज बिहानको बाढ़ी पूर्वानुमान बुलेटिनमा हामीले मुख्यतः नारायण नदीको क्षेत्रमा आज सतर्कता तह पार हुने अवस्थाको पूर्वानुमानसँगै सचेतनाको लागि पूर्व सूचना जारी गरेका छौं भने अन्य जति पनि नारायणी नदीका शाखा नदीहरू छन् त्रिशुली बुढी गण्डकी मर्स्याङदी सेती मादी दमो काली गण्डकी लगायतमा पनि सतर्कताको सूचना दिएको छ त्यस्तै कोशीको क्षेत्रमा पनि केही ठाउँमा पानी छ
1: नेपालमै विकास गरिएको बहुप्रकोप पूर्व सूचना प्रणाली महिनाको सफल परीक्षण गरिएको छ इनोभेटिभ इन्जिनियरिङ सर्विसेस प्रणालीले निर्माण गरेको यो प्रणालीले बाढ़ी पहिरो डुबान बन्डडिलो हिमपात विस्फोट औद्योगिक दुर्घटना लगायत विभिन्न

0: सक्ने सुविधा रहेको सीआईएनसँग संचालक राहुल गुप्तालाई पनि नियन्त्रणमा लिएको जनाइएको छ। पछिल्लो एक महिनामा बजारमा अधिकांश तरकारी तथा हरियो सागसब्जीको मूल्य बढ़ेको छ। असार 21 गतेदेखि यताको औसत बजार मूल्य तुलना गर्दा केही तरकारीको भाव 3 गुणा भन्दा बढ़ीले उकालो लागेको देखिएको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार जिरीको सागको मूल्य सबैभन्दा धेरै 340.18% बढ़ेको छ। पालुङ्गोको साग 309.9%, पार्सले 287.75%, रायो साग र ब्रोकाउली 257.14%, लाम्चो भेन्टा 227.27% तथा तितो करेला 200% महँगिएको छन्। दैनिक भान्सामा बढ़ी प्रयोग हुने भिण्डी, बोडी, घिउसिमी, मकै, बोडी, काउली, हरियो फर्सी, हरियो धनियाँ र हरियो खुर्सानीको मूल्य पनि एक महिनामै मूल्य दोब्बरको हाराहारीमा पुगेको छ। परराष्ट्र मन्त्री शिशिर खनालले कन्सुलर प्रणालीकरणका लागि अनलाइन आवेदन प्रणाली शुभारम्भ गर्नुभएको छ। नेपाल ई प्रमाणीकरण प्रणाली अन्तर्गत सञ्चालनमा आएको यस सेवासँगै अब सेवाग्राहीले कन्सुलर प्रमाणीकरणका लागि मन्त्रालयमा भौतिक रूपमा उपस्थित हुनुपर्ने बाध्यता हटेको छ। प्रणाली उद्घाटन गर्दै मन्त्री खनालले डिजिटल प्रविधि सेवा प्रवाहको माध्यम मात्र नभई सार्वजनिक प्रशासनलाई पारदर्शी, प्रभावकारी र उत्तरदायी बनाउने रूपान्तरणकारी प्रक्रिया भएको बताउनुभयो।
1: विभिन्न प्रयोजनका लागि पेश गरिने कागजातहरूको कन्सुलर प्रमाणीकरण सेवालाई प्रविधि मैत्री बनाउने उद्देश्यले विकसित गरिएको कन्सुलर प्रमाणीकरण अनलाइन आवेदन प्रणाली नेपाल ई एटेस्टेशन सिस्टम एनईएटीएस को शुभारम्भ गरेका छौं। मैले परराष्ट्र मन्त्रालयको जिम्मेवारी सम्हाल्दै गर्दा गरेको पहिलो निर्णयले आज मूर्त रूप लिएकोमा मलाई अत्यन्तै खुशी लागेको छ र यसले परराष्ट्र मन्त्रालयको समग्र सेवा प्रवाहलाई उदाहरणीय बनाउन सहयोग गर्नेछ भन्नेमा म विश्वस्त छु।
0: साझा खबरमा अब विदेशका खबर। बंगलादेशकी अपदस्थ पूर्व प्रधानमन्त्री शेख हसिना स्वदेश फर्किने घोषणा गरेसँगै बंगलादेशमा पुनः विवाद शुरू भएको छ। नयाँ दिल्लीमा पत्रकारसँग प्रत्यक्ष कुराकानी गरेको विषयमा बंगलादेशमा आक्रोश व्यक्त भएका छन्। बंगलादेशले द्विपक्षीय सम्बन्धमा यस घटनाको सम्भावित प्रभावहरूको बारेमा विचार नगरी भारत सरकारले हसिनालाई सार्वजनिक कार्यक्रममा बोल्ने अवसरसहित सार्वजनिक कार्यक्रम आयोजना गर्न अनुमति दिएकोमा गहिरो खेद व्यक्त गरिएको छ। अब खेल खबर। फिफा निलम्बनका कारण नेपालले अगस्त अन्तिमदेखि शुरू हुने एएफसी 20 वर्ष मुनिको एसियन कप छनौट खेल्न नपाउने भएको छ। खेल तालिकाबाट नेपालको नाम हटाइएको छ। एसियाली फुटबल महासंघ एएफसीले सार्वजनिक गरेको ड्र तालिकामा नेपालको नाम हटाइएको छ। छनौटमा नेपाल डेभलपमेन्ट फेज अन्तर्गत समूह आईमा थियो। अब नेपालले 20 वर्ष मुनिको एसियन कप छनौट खेल्न पाउने छैन।
2: तमोर करिडोरले फेरियो पहाड़ी क्षेत्रको मुहार। गाउँ फर्किन थाले बसाई सरेका परिवार।
3: अब हामी पनि केही डाइरेक्ट व्यवसाय गर्ने भनेर सरेको थियौँ। बाटोहरू पनि बन्नु, अब सुविधाहरू पनि आउन थाल्यो। त्यही भएर हामी अहिले खोलामुटारमै यसो सानो आफ्नै घरमा होटल व्यवसाय गरेर बसिरहेको छ।
2: 2065 सालमा शुरू भएको तमोर करिडोरले विकास र रोजगारीको बाटो खोल्दै। रिपोर्ट पर्यटन क्षेत्रको विकासमा सांसदको भूमिका, संवाद श्रृंखला हेलो सांसद लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
4: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
5: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
4: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो। तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
5: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
4: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
5: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं। वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
4: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाउँ। शिक्षित, सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
6: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
2: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। 2065 सालमा संसदीय विकास कोषको रकमबाट शुरू भएको तमोर करिडोरका कारण कोशी पहाड़ी जिल्लावासीलाई सजिलो भएको छ। सड़क निर्माण भएसँगै धनकुटा र आसपासका पहाड़ी बस्तीबाट वर्षौं अघि बसाई सरेका परिवारहरू आफ्नै जन्मथलो फर्किन थालेका छन्। सड़कले केवल दूरी घटाएको छैन, गाउँमा सम्भावनाको ढोका पनि खोलिदिएको छ।
7: चौबिसे गाउँपालिका चार फलामेटार कुनै बेला धनकुटाकै दुर्गम बस्ती मध्ये एक मानिन्थ्यो, तर अहिले यहाँ सड़कसँगै बिजुली, खानेपानी, संचार र यातायातको पहुँच विस्तार भएको छ। स्थानीय उत्पादन बजार पुग्न थालेका छन् भने दैनिक उपभोग्य सामग्री पनि गाउँमै उपलब्ध हुन थालेका छन्। यही परिवर्तनले स्मृति लिम्बुको परिवार पनि गाउँ फर्किएको छ।
3: बसाई किन परेको भन्दाखेरि मेरो ससुरा बा पनि बिरामी हुनुहुन्थ्यो, ब्लड क्यान्सर लागेको थियो। अब हामी पनि केही डाइरी व्यवसाय गर्ने भनेर सरेको थियौँ, अनि त्यस पछाडि अहिले हामीले उतै अब बाटोहरू पनि बन्नु, अब सुविधाहरू पनि आउन थाल्यो, त्यही भएर हामी अहिले थलामेटारमै यसो सानो आफ्नै घरमा होटल व्यवसाय गरेर बसिरहेको छौँ।
7: थलामेटार मात्रै होइन, तमर करिडोर अन्तर्गत पर्ने सदमटार, हंसमोरङ र भैसेटार जस्ता बस्तीमा पनि बसाई सरेका परिवारहरू गाउँ फर्किने क्रम शुरू भएको छ। गाउँ फर्किएकाहरू वैकल्पिक व्यवसायमा जोड़िएका छन्। कसैले तरकारी खेती गरिरहेका छन् भने कतिले होटल व्यवसाय समेत चलाएका छन्। चौबिसे गाउँपालिका चार कुरुलेका महेन्द्र न्यौपानी:
8: तमर कोरिडोरले गर्दाखेरि पहिलेको भन्दा धेरै परिवर्तन आएको छ। सबैको जीवन स्तर धेरै उच्च भएको छ, सुध्रेको छ। त्यहाँ ठाउँ छोडेर गएको मान्छेहरू अहिले चाहिँ फेरि पसाई सरेर पुनः गाउँमा फर्केर आएर चाहिँ अब होटल व्यवसायदेखि कृषि व्यवसायदेखि लिएर गरिरहेको छ।
7: तमोर करिडोर निर्माणले यातायातको सुविधा मात्र दिएको छैन, गाउँ छोडेकाहरूलाई फेरि आफ्नै माटोसँग जोडिने आत्मविश्वास पनि थपेको छ। चौबिसे गाउँपालिका चारका जनप्रतिनिधि सबिना लकान्द्री:
9: बसाई सरेर जानुहुने हाम्रा आफ्ना आफन्तहरू फर्केर राम्रो बस्ती बसालेर चाहिँ व्यापार व्यवसाय गरेर चाहिँ आफ्नै गाउँमा केही गर्दा हुने रहेछ भन्ने हेतुले राम्रो काम गरेर उदाहरणीय बन्नु भएको छ, र यो परिवर्तन करिडोर बनेसँगै यो परिवर्तन भएको हो।
7: भारतको जोगमुनीबाट तमर नदीको किनार हुँदै चीनको तिब्बतलाई जोड्ने उद्देश्यले संविधान सभा सदस्य हेमराज भण्डारीको संसदीय विकास कोषबाट 2065 सालमा 10 लाख बजेट विनियोजन गरेर उपभोक्ता समिति मार्फत काम शुरू भएको थियो। त्यसपछि धनकुटाको मूलघाटदेखि पाँच थरको सुभाङसम्म 2066 सालमा ट्र्याक खोल्न 6 अर्ब 15 करोड 14 लाखमा ठेक्का सम्झौता भई काम शुरू भएको थियो। तमोर करिडोरका मुख्य अभियन्ता हेमराज भण्डारी:
10: भौतिक पूर्वाधार सामान्य कुरा हो भनिन्छ, तर भौतिक पूर्वाधारले मान्छेको चेतनामा पनि विकास गर्दो रहेछ, उसको काम गर्ने तौर तरिकामा पनि विकास गर्दो रहेछ, उसले खेती गर्ने र उत्पादन गर्ने तरिकामा पनि विकास गर्दो रहेछ। जो गएका मान्छेहरू पनि फर्किनेतिर छलफल गर्न थाले भन्दा यसले ठूलो परिवर्तन ल्यायो। समग्र त्यो क्षेत्रको मानिसहरूको जीवनमा चाहिँ एउटा कायापलटी ल्याउने योजनाको रूपमा, आयोजनाको रूपमा विकास भएको हेर्दाखेरि त्यहाँका मान्छेहरूसँगको छलफलमा, भेटघाटमा उनीहरूले फोन गर्छन्, कुराकानी गर्छन्, अनि त कहिले धन्यवाद दिन्छन्, कमसे कम तपाईँले सुरुवात गरिदिनु भयो भन्छन्। एउटा राजनीतिक कार्यकर्तालाई, एउटा अभियन्तालाई एउटा त्योभन्दा ठूलो आत्मसन्तुष्टि र खुसी चाहिँ अरू केही पनि नहुँदो रहेछ।
7: तमर करिडोर अन्तर्गत धनकुटाको मूलघाटदेखि पाँच थरको गणेश चुकसम्मको 155 किलोमिटर मध्ये हालसम्म 73 किलोमिटर सड़क कालोपत्र भइसक्यो छ। तर यस सड़क खण्डमा पर्ने 8 वटा मोटरेबल पुल निर्माणको कामले गति नलिँदा तमोर करिडोर सड़कबाट यात्रुहरूले अपेक्षा गरे जतिको सुविधा भने पाउन सकेका छैनन्। गोपाल बराइली, सीआईएन, रेडियो धनकुटा एफएम, धनकुटा।
2: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। पर्यटन विकासको ढोका खोल्न सांसदको सक्रिय भूमिका आवश्यक।
11: मैले चाहिँ पर्यटन मन्त्रालयमा मैले यत्तिका अवधि होटल तथा पर्यटन व्यवसायमा व्यतीत गर्दै गर्दाखेरि मैले जानेका बुझेका कुराहरू त्यहाँ सेयर गरेर एउटा व्यवसायको किसिमले त गर्नुपर्थ्यो भने अब अहिले एउटा संसदको भूमिकामा आइसकेपछि त्यसमा मैले गर्नुपर्ने कामहरू म छोडिन गर्छु।
2: गन्तव्य चिनाउनेदेखि पूर्वाधार बनाउनेसम्म सांसदको भूमिका निर्णायक। संवाद श्रृंखला हेलो सांसद लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
12: क्लासिक टेक को वाईफाई 6 राउटर नाम एक काम अनेक शक्तिशाली 4 एंटेनामा वाइड कवरेज 5G स्ट्रेंथ लो लेटेंसी र फास्ट स्पीड सबे अस्त्र को शक्ति बोकेको 200 Mbps को इंटरनेट अब 3 महीना का लागि मात्र 3300 रुपैयाँ मा साथमा IPTV मात्र 250 प्रति महीना बुकिंग को लागि 9801004477 शर्तहरु लागू हुनेछन् क्लासिक टेक छोयो कि चल्यो
6: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN
2: तपाईं सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ अब प्रस्तुत छ संवाद श्रृंखला हेलो सांसद
13: नमस्कार संवाद श्रृंखला हेलो सांसदमा तपाईंलाई हार्दिक स्वागत छ म लील प्रकाश चन्द आजको संवाद श्रृंखला हेलो सांसदमा हामीसँग संवादका लागि बुद्धि प्रसाद पन्त उर्फ हरि हरिको नामले अलि बढी चिनिने व्यक्तित्व हामीसँग हुनुहुन्छ यहाँलाई हार्दिक स्वागत छ मानिज्यू
11: धन्यवाद
13: तपाईँको मत परिणामको कुरा गर्दाखेरि 27,274 मत तपाईँले प्राप्त गर्नुभयो निर्वाचनको बेला अनि निकटतम प्रतिस्पर्धी एमालेका प्रदीप यादव जो पूर्व मन्त्रीको रूपमा पनि हुनुहुन्छ 13,030 मत ल्याउनु भयो भने 14,244 मतको फराकिलो अन्तर त्यहाँनिर रहन गयो र तेस्रो स्थानमा नेपाली कांग्रेसका अनिल कुमार रंगाट लगभग 11,885 मत उहाँले प्राप्त गर्नुभयो निर्वाचनको बेलामा प्रतिस्पर्धा गर्दाखेरि तेरो मेरो हाम्रो तिम्रो पार्टी अलग अलग विचार सिद्धान्तको कुरा गरिए पनि अब तपाईँ जितेपछि त सबैको साझा हुनुभयो म त्यो साझा उम्मेद्वारकै रूपमा छु जस्तो लाग्छ कि अहिले पनि जसले तपाईँलाई मतदान गर्नुभयो त्यतातिर मात्रै अलि बढी ध्यान जाँदो रहेछ
11: होइन मैले त अघि तपाईँले भन्नुभयो जस्तै अब निर्वाचित भइसकेपछि त हामी यो पार्टी त्यो पार्टी म यसको म उसको भन्ने कुरै रहेन त्यहाँका मतदाता त अब हाम्रो सबै मतदाता त्यहाँका जनता त हाम्रो मेरो हुने नै भए जितिसकेपछि मैले त मसँग प्रतिस्पर्धा गरिरहेका प्रदीप यादव

0: पूर्व मन्त्रीज्यू र अनिल ढुङ्गाजीलाई पनि मैले भेटाइदिनु होला भनेर पनि मैले उहाँ प्रदीप यादवजीलाई फोन गरेको
1: थिएँ।
0: अब उहाँले पनि अब जस्तो धेरै कुराहरू अब तपाईँ आफैले पनि सिक्ने हुनुहुन्छ, त्यसमा मैले गर्नुपर्ने मैले भन्नुपर्ने केही छ भने म भनौँला भनेर उहाँले पनि
1: त्यतिखेर निर्वाचन सकेपछि तपाईँको निकटतम प्रतिस्पर्धी यादव प्रवक्ष रूपमा
0: अनिल ढुङ्गाजीसँग त लगभग धेरै पटाजीसँग भयो होला।
1: उहाँहरूले उठाएका विषयवस्तुहरू पनि निर्वाचन क्षेत्रका नागरिकले पनि तपाईँलाई गुनासो गर्न सक्ने दुःख सुख बाँड्न सक्ने त्यो वातावरण अहिले बनिसक्यो कि अथवा त्यो बनाउने चरणमा हो?
0: त्यो निर्वाचन उहाँको र मेरो भन्दा पनि निर्वाचन समग्र क्षेत्र नभए एकै हामी भइहाल्यो।
1: जितिसकेपछि तपाईँ साझा हुनुहुन्छ,
0: साझा भइहाल्यौँ। अब उहाँको त्यो क्षेत्रको समस्या उहाँको पनि समस्या रह्यो, जनताको पनि समस्या रह्यो, मेरो पनि समस्या रह्यो, त्यस कारण हाम्रो सबै साझा समस्याहरू आइहाल्यो नि, त्यसमा त केही भन्नुपर्ने कुरै भएन।
1: अनि संसदमा आइसकेपछि अहिलेसम्म कति पटक आफ्नो विचार राख्नुभयो यहाँले
0: सदनमा?
1: हजुर,
0: नौ पटक जति, आठ नौ पटक जति मैले आफ्नो त्यो विधेयकको चाहिँ संशोधनको विषयदेखि लिएर आफ्नो क्षेत्रका शून्य समय विशेष समय गरेर आठ नौ पटक जति मैले आफ्नो विचारहरू राख्ने मौका पाएँ।
1: अब अझै भविष्यको लागि के कुरा उठाउने भन्ने त्यो खालको योजना तयारी सांसदको रूपमा गरि नै राख्नु भएको छ अथवा जस्तो जस्तो परिस्थिति आउँछ त्यस्तै त्यस्तै कुरा उठाउने भनेर यहाँको सोच?
0: यहाँले भन्नुभएको जस्तै अब परिस्थिति जन्य कुराहरू त उठाउनु पर्ने भइहाल्यो होइन, तत्कालीन समयमा उठेका विषयवस्तुहरू जस्तै अब अहिले समग्र मधेस चाहिँ एउटा चाहिँ एउटा धार्मिक चाहिँ सद्भाव
1: सहिष्णुता कायम गर्ने चरणमा भनौँ न बीचको समयबाट
0: धार्मिक सहिष्णुताको विषयमा पनि कुरा उठाउनु पर्ला होइन, तत्कालीन समयमा उठेका जल्ला बल्ला इस्युहरू त उठाउनु पर्ने नै भए, मेरो क्षेत्रका चाहिँ त्यहाँ स्थानीय समस्याहरूको विषयमा पनि मैले देशलाई समग्र सदनलाई जानकारी दिनुपर्ने हुन्छ, सरकारलाई जानकारी।
1: यो बीचमा जुन सद्भाव कायम गर्नको लागि एउटा सांसदको रूपमा कतिको तपाईँले त्यो भूमिका निर्वाह गर्न सक्नुभयो, त्यो जुन कोसिस गरिएको थियो त्यो सयमा सय प्रतिशत त्यसमा सफल हुनुहुन्छ कि अझै पनि केही गर्नु परिरहेको छ?
0: होइन, यस्तो छ, मेरो जिल्ला पर्सा जिल्ला र मेरो क्षेत्रमा चाहिँ जस्तो हामीलाई त पार्टीले नै यहाँबाट चाहिँ अब यो सामाजिक सद्भाव जुन यो धार्मिक सद्भाव चाहिँ बिथोलिन खोज्दै गर्दाखेरि बिथोलिन थाल्दै गर्दाखेरि चाहिँ यहाँबाट तपाईँहरू आफ्नो क्षेत्रमा जानुहोस् तपाईँहरू आफ्नो जिल्लामा जानुहोस् भनेर हाम्रो त पार्टीले नै हामीलाई पठायो, हामी गयौँ र हामीले त्यहाँ आफ्नो क्षेत्रमा गएर आफ्नो जिल्लामा गएर सद्भाव र्याली गरेदेखि लिएर यो जस्तो सामाजिक सञ्जालहरूबाट चाहिँ हामीले चाहिँ सद्भावका सन्देश, सामाजिक भाइचाराका सन्देशहरू, सामाजिक सम्बन्धका सन्देशहरू फैलाउनेदेखि लिएर हामीले एउटा संसदले गर्नुपर्ने भूमिका गऱ्यौँ र त्यो हामी यसमा सफल पनि भयौँ।
1: तर राजनीतिकै कारणले गर्दाखेरि यस्तो खालको जुन हामी वर्षौंदेखि मिलेर बसिराखेको स्थिति छ त्यसमा कुनै कुनै बेलामा त्यो परकम्प जस्तो आउँछ भनेर भन्छन्, तपाईँले यसलाई कतिको स्वीकार्नुहुन्छ र भविष्यमा यो कुनै राजनीतिक आग्रह पूर्वाग्रहबाट कुनै पनि ठाउँमा परिस्थिति भड्किन नपाओस् भन्नको लागि एउटा सांसदको रूपमा तपाईँको पूर्व तयारी पूर्व सावधानी के छ?
0: पहिलो कुरा त एउटा यो चेतना नै चाहिँ कहीँ कहीँ चेतना नपुगेको ठाउँमा चेतना पुर्याउनु पर्नेछ, किनभने हामी यो सदियौंदेखि चाहिँ विभिन्न धार्मिक समुदायहरू मिलेर बसेको अवस्थामा वास्तवमा यो पछिल्लो चाहिँ समयदेखि बेला बेलामा यो सामाजिक सद्भाव भड्किन खोज्दै गर्दाखेरि कहीँ कतै
1: कुनै स्वार्थ
0: कुनै राजनीतिक स्वार्थमा पनि भएर पनि आएको हो कि भन्ने शंका उपशंका त आफ्नो ठाउँमा रह्यो। त्यसमा भन्दा पनि हामीले सामाजिक सम्बन्ध, सामाजिक भाइचारा, सामाजिक सद्भाव कायम गराउनको लागि गर्नुपर्ने कर्तव्य गरेर र अब आगामी दिनहरूमा त्यस्ता चाहिँ सद्भाव नभड्किन दिन सबै राजनीतिक दलहरूले एउटा मैले एउटा चाहिँ संसदको रूपमा सर्वसाधारण आम सर्वसाधारण जनताले चाहिँ आम सर्वसाधारणकै हिसाबले सबैले गर्नुपर्ने कामहरू गर्दाखेरि यो लगभग अब यो चाहिँ अब गलत दिशामा जान चाहिँ दिनु हुँदैन र दिँदैन र त्यसमा हामी सफल हुन्छौँ जस्तो लाग्छ।
2: हेलो सांसदको विस्तृत कुराकानी भोलि बिहान 6:30 बजेको कार्यक्रम हेलो सांसदमा सुन्न सकिनेछ। सरकारी कर्मचारीको तलब 5,500 सम्म बढ़्यो। सांसदसँगको अभिव्यक्तिपछि गृहमन्त्री गुरूङद्वारा सार्वजनिक क्षमायाचना। कांग्रेस आधिकारिकता विवादमा पुनः सुनवाई हुने भएको छ। जुत्ने कि फुट्ने अन्तिम मौका प्राप्त गरेको नेताहरूले बताएका छन्। भदौभित्र स्वास्थ्य बीमाको 15 अर्ब बक्यौता भुक्तानी गर्ने सरकारको तयारी छ। नेपालमा थप 55,000 स्वास्थ्य कर्मी आवश्यक परेको छ। नयाँ दरबन्दी थप्ने तयारी गरेको सरकारले जनाएको छ। कन्सुलर प्रमाणीकरण अब अनलाइनबाटै हुने भएको छ। मन्त्रालय धाउनुपर्ने बाध्यता अन्त्य भएको छ। नेपालमै बनेको विपद सम्बन्धी पूर्व सूचना प्रणालीको सफल परीक्षण भएको छ। काठमाण्डु सहित 30 जिल्लामा आज आकस्मिक बाढ़ीको जोखिम रहेको छ। अनुदानको मल कालो बजारी गरेको आरोपमा सर्लाहीबाट 3 जना पक्राउ गरिएको छ। एक महिनामै हरियो तरकारीको मूल्य 3 गुणासम्म बढ़ेको छ। र बंगलादेशकी अपदस्त पूर्व प्रधानमन्त्री शेख हसिना स्वदेश फर्किने घोषणासँगै पुनः विवादमा आएको छ यो विषय। फिफा निलम्बनका कारण नेपालले अन्तर्राष्ट्रिय खेल गुमाएको छ। हौस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि साउन 22 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्य मंगला हेतनु हरि। ल अब दुलाले दुलाले सिन्दूर हाल्ने।
1: ओ अस्मी हेर्न, दुलाले लगाएको सिनको चुरा सिक्री बिन्दिया मंगलसूत्र औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सिनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो, कहाँ बनाएको होला।
2: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त। मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
3: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
4: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
3: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
4: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
3: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
4: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
5: आकर्षक ज्वेलरी सुनचादी पसल बेसीसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै। प्रोभाइडर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801677246।
6: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।

0: Bunnia Extreme Energy Drink.
1: होइने खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
2: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु
1: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
2: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
1: मह बाहेक अरू के पाइन्छ त्यहाँ
2: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि
1: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
3: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8-13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पोरेशन सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 98611 39 157
2: महको सेवन स्वस्थ र दीर्घ जीवन
4: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार
5: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू जनरल फिजिसियन सेवा महिला रोग विशेषज्ञ सेवा जनरल सर्जरी विशेषज्ञ सेवा मृगौला रोग विशेषज्ञ सेवा दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा
4: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे ल्याब परीक्षण ईसीजी डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ
5: साथमा 24 घण्टा आकस्मिक सेवा अन्तरङ्ग तथा बहिरङ्ग सेवा फार्मेसी सेवा प्यालेटिभ केयर सेवा समुदाय स्वास्थ्य सेवा खोप सेवा परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ
4: एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ सम्पर्क फोन 0664021230 4021424 मोबाइल 9841454848

0: California.
1: Extreme energy drink.
2: बिस्तारै बिस्तारै बिस्तारै जानु ए महिलाले ट्रेक्टर नै रिजर्भ गरेर के ल्यायो भनेको त फर्निचरको सामग्री पो रहेछ कति राम्रा चिटिक्क परेका छन् त सुन्दा पनि दाग लाग्ने जस्ता होइन कहाँबाट ल्याएछ महिला
3: कहाँ हुनु दाई हाम्रै बेसी सहरको लम्जुङ कालिका फर्निचर उद्योगबाट ल्याएको
4: हामी कहाँ आकर्षक फर्निचरका झ्याल ढोका दराज डाइनिङ सेट लोबेट टीभी दराज अफिस टेबल लगायत फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ आल्मुनियमको झ्याल ढोका पार्टिसन रेलिङ स्टीलका रेलिङ मोडर्न किचन र आधुनिक प्रविधिको 90 सिरिज र 100 सिरिज पनि हामी कहाँ उपलब्ध छ सादा तथा हरियो निलो र कालो रंगीन सिसाहरू पनि उपलब्ध छ
2: लमजुङ कालिका फर्निचर उद्योग बेसी सर साथ लमजुङ
3: आल्मुनियमका लागि बेसीसार नगरपालिका साथ भेटघाट रेस्टुरेन्टको भित्रपट्टि र फर्निचर सामानका लागि बेसीसार नगरपालिका साथ जेबी चोक भित्रपट्टि लमजुङ
2: प्रोप्राइटर रेशमलाल श्रेष्ठ सम्पर्क फोन 066-520-532 मोबाइल 98460-90301 98460-74-065
3: नोट फल सिलिङ कार्यस बुट्टा राख्नु परेमा हामीलाई सम्झनुहोस्
5: हेलो मर्चेंग एफएम 95 मेगाहर्ट्ज़

0: दिदी अल्मालाई पर्नु भयो त के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोकतौल गर्ने डिजिटल ढक तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
0: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
2: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
3: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 9856074486।
4: आया मरे नि आमा,
5: के भयो दिदी तपाईँलाई? सन्चो छैन कि कसो?
4: हेर न बाबु, छाती दुख्ने, पेट गोज्ने गर्छ, कहिले काहीँ त सास फेर्नै गाह्रो। आया खै के भयो कि?
5: ल दिदी, त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न, आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा।
4: जाने त भने हो बाबु, खै कहाँ जाने, कहाँ जाने होला है?
5: ल दिदी, बेसी सर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न।
6: दैनिक प्रदान गरिने सेवाहरू, ल्याब सेवा दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत, दिशा, पिसाब तथा खकार परीक्षण गरिन्छ।
7: थाइरोइड, सुगर, प्रेसर, छाती, पेट, हार्जोनी, नसा रोग, महिला सम्बन्धी रोगहरू, नाक, कान, घाँटी सम्बन्धी रोग, छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ।
6: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ।
7: क्योर फार्मेसी एन्ड ल्याब, बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक लमजुङ।
6: सम्पर्क फोन 9849068924, 9850386780।
8: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एन्ड डायमण्ड सँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
9: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका शैली तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साटफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
8: प्रोपाइटर बहादुर विश्वकर्मा, जयलक्ष्मी सुनचाँदी पसल, बेसी सहर नगरपालिका साथ लमजुङ। सम्पर्क फोन 066-5220-209।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
1: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेड का प्रिमियम उत्पादनहरू।

0: दिने
1: अहा म यो बिहे गर्दिन।
2: हैन के हो बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनसादी पसलकै गरगहना भए मात्र बिहे गर्छु।
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर, त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
4: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
5: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ, सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने,
1: विशेष अर्डरमा आफ्नो रोजाईका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
5: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
1: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने,
5: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल,
1: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लमजुङ, फोन नम्बर 0665212083,
6: सम्पर्क मोबाइल नम्बर 9857133775,
5: प्रोप्राइटर गणेश विश्वकर्मा, मुनु विश्वकर्मा।
1: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आफ्नो त यही यति कार्पेट नै हो।
1: विगत 35 वर्षदेखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।
2: नमस्कार, अहिले दिउँसोको 1 बजेको छ। अब सुन्नुहोस् जीवन तन्नुकारबाट समाचार। नेपालमा अवैध रूपमा भित्राउँदै आएका एकलाई हिजो बिरगंजबाट गरिएको छ। स्थानीयहरूको मार्फत पाएको अनुसार उक्त ठाउँमा गरिएको थियो।
3: रुकावट भए त असर पर्छ नै, तर सर्वोत्तम सिमेन्टसँग छ विद्युत उत्पादन गर्ने आफ्नै प्रविधि, जसले विद्युतको रुकावट हुँदा पनि निरन्तर रूपमा बाँड्छ सिमेन्टको हरेक कणमा एकैनाशको गुणस्तर र बनाउँछ निर्माण अझ बलियो। सर्वोत्तम सिमेन्ट, सर्वोत्तम मजबुती।
4: तिमीले पढ्न आउँछ? माया गर्छु भन्नेलाई के भन्छ अङ्ग्रेजीमा?
5: अन्नपूर्ण चलचित्र मन्दिर बेस शहरमा भव्य प्रदर्शन भइरहेको छ। नेपाली कथानक चलचित्रहरू दिउँसो 12 बजे गौथली।

0: दिउँसो 3 बजे कमला मिस।
1: म यो स्कुलको प्रिन्सिपल, मलाई किन भेट्न खोज्नु भयो?
2: म USAबाट कमला मिसलाई भेट्न आएको हुँ।
1: कमला मिस।
0: कलाकारहरू निर शाह, रमेश बुढाथोकी, बासना तिमिल सिन्हा लगायतका कलाकारको प्रस्तुति।

0: साथै साँझ छ बजे भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र हली।
1: तर जाँच दिलाउने कुरा गर्न 13-22 कुर्किया छन्।
2: आफ्नो बाबाको मुख त हेर्न नदिने यो गाउँका मान्छेले के देलान जाँच दिनु।
3: अब यही जाँचमा तेरी छोरी डाक्टर नि हुने होइन क्यारे, अनि फेरि छाउ भएकी केटीले जाँच दिँदाखेरि देउता रिसाएर त्यतिकै फेल हुन्छ।
4: गाउँको रीतिरिवाज थाहा छैन तलाई।
0: कलाकारहरू प्रमोद दीप, सुजता थापा, ओम प्रतीक गुरुङ, सरोज खनाल लगायतका कलाकारको प्रस्तुति।
5: अन्नपूर्ण चलचित्र मन्दिर बेसी सहर, सम्पर्क 97497938798।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्चेन्ट बीएफएम 95 मेगाहर्ज
1: नेटवर्क सीआईएम
2: क्लासिक टेक को वाईफाई 6 राउटर नाम एक काम अनेक शक्तिशाली 4 एंटीना में वाइड कवरेज 5G स्ट्रेंथ लो लेटेंसी र फास्ट स्पीड सब अस्त्र को शक्ति बोके 200 Mbps को इंटरनेट अब 3 महीना का लागि मात्र
3: उपवास सजाय दिने विषय बनाइन्छ
4: अभिभावक संग खुला संवाद नहुनु यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाह तर्फ
3: बाल विवाह रोक्न दोष होइन विश्वास आवश्यक छ
4: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ
1: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम

0: एनसी नेपाली सेवाको साझापखबाट गनी अन्सारीको नमस्कार। आज कार्यक्रममा मनसून जन्य विपद व्यवस्थापनमा प्रभावकारी काम गर्न सरकारलाई राष्ट्रिय सभाको निर्देशन।
1: हरेक आर्थिक वर्षको पुष मसान्त र असार मसान्तभित्र कार्यान्वयन प्रगति सभा समक्ष पठाउन नेपाल सरकारलाई निर्देशन गर्दछु।
0: नेपालमा खाना पकाउने ग्यासमाथिको निर्भरता किन घट्न नसकेको होला?
2: लामो समयदेखि ग्यास युज गरिरहेको छौँ अनि हामीलाई त्यसैमा बढी युज टु भएको हो कि खास नि।
0: ऊर्जाविद सुरेश बहादुर भट्टराई र अन्तर्राष्ट्रिय प्रसंगमा युक्रेनद्वारा रूसका दुईवटा तेल प्रशोधन केन्द्रमाथि आक्रमण। तर सबैभन्दा पहिला आजका प्रमुख विश्व समाचार।
3: विनिता दाहालबाट समाचार सुन्नुहोस्। युक्रेनले रूस भित्रका दुईवटा तेल प्रशोधन केन्द्रमाथि आक्रमण गरेको छ। ती मध्ये एउटा यारोस्लावल नजिक वास्नियफ्ट नोभोइल प्रशोधन केन्द्रमाथिको आक्रमण मस्कोले आफ्नो युद्ध सञ्चालनका लागि प्रयोग गर्ने तेलको आमदानी घटाउने उद्देश्यले गरिएको बताएका छन्। बीबीसी रूसी सेवाकी ओल्गा इप्सिनाले भनिन्,
4: This shows what the deep range Ukrainian drones.
3: यो घटनाले युक्रेनका लामो दूरीका ड्रोनहरूले अहिले कति टाढासम्म पुग्न सक्ने भन्ने देखाएको छ। यी आक्रमणहरू मुख्यतः औद्योगिक संरचनामाथि केन्द्रित रहे पनि केही नागरिकद्वारा संचालित पूर्वाधारहरू पनि प्रभावित भएका। जोर्डन, संयुक्त अरब र इजिप्टका विदेश मन्त्रीहरूले इजरायलमाथि गाजामा शान्ति सम्झौता सम्पन्न गर्ने हालैका प्रयासहरू कमजोर बनाएको आरोप लगाएका छन्। संयुक्त विज्ञप्तिमा उनीहरूले गाजा स्ट्रिपमा इजरायलले गरेको भनिएको उल्लंघनको निन्दा गर्दै यस्ता गतिविधिले राष्ट्रपति डोनाल्ड ट्रम्पको गाजा द्वन्द्व अन्त्य गर्ने योजनालाई जोखिममा पारेको बताएका छन्। इजरायलले भने हालैका दिनहरूमा गाजामा भएका आफ्ना आक्रमणहरू हमासका लड़ाकु र उनीहरू पूर्वाधारलाई लक्षित गरेर गरिएको दावी गरेको छ। साथै हमासले आफ्ना हतियार त्याग्ने प्रक्रियामा ठोस प्रगति नभएसम्म आफ्ना सेना गाजाबाट फिर्ता नबोलाइने इजरायलले स्पष्ट पारेको छ। भारतमा बम्बई उच्च अदालतको गोवा इजलासले तहलका पत्रिकाका पूर्व सम्पादक तरूण तेजपाललाई सन् 2013 आफ्नी पूर्व सहकर्मीमाथि बलात्कार गरेको अभियोगमा 10 वर्षको जेल सजाय सुनाएको छ। लामो समयदेखि चलिरहेको उक्त मुद्दामा अदालतका न्यायाधीशहरूले सन् 2021 तल्लो अदालतले गरेको सफाईको फैसला उल्ट्याउँदै उनलाई दोषी ठहर गरेका हुन्। तेजपालले आफू विरूद्ध लगाइएका आरोपहरू लगातार अस्वीकार गर्दै आएका छन् र उनले पछिल्लो फैसला विरूद्ध पनि पुनरावेदन गर्न सक्नेछन्। गत वर्ष म्युनिखमा भएको घातक कार आक्रमणका दोषी अफगानिस्तानका नागरिकलाई जर्मनीको अदालतले आजीवन कारावासको सजाय सुनाएको छ। यो आक्रमण विदेशी नागरिकद्वारा भएका अन्य आक्रमणहरूको श्रृंखला मध्ये एक थियो जसले जर्मनीको आम निर्वाचन अघि आप्रवासन र सुरक्षा बारेको बहसलाई थप चर्काएको थियो र म्यानमारका सैन्य शासक मिन ओङ ह्लाङलाई कूटनीतिक रूपमा एक्लिएको अवस्था तोड्ने प्रयास स्वरूप थाइल्याण्डमा रातो कार्पेट बिछ्याएर औपचारिक स्वागत गरिएको छ। मानवाधिकार समूहहरूले भने यो भ्रमणले म्यानमारको क्रूर सैन्य शासनलाई वैधता प्रदान गर्ने काम गरेको भन्दै आलोचना गरेका छन्। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। नेपालमा मनसून झण्डै आधा सकिन लाग्दा राष्ट्रिय सभाले मनसून जन्य विपद व्यवस्थापन सम्बन्धी कार्य प्राथमिकताका साथ कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएको छ। मनसून जन्य विपद व्यवस्थापनमा सरकारको पूर्व तयारी सम्बन्धी ध्यानाकर्षण प्रस्तावमाथि आज छलफल पश्चात राष्ट्रिय सभाले सरकारलाई त्यस्तो निर्देशन दिएको हो। छलफलका क्रममा उठेका प्रश्नहरूका जवाफ दिँदै गृहमन्त्रीले मनसून जन्य विपद व्यवस्थापनका सन्दर्भमा जनशक्ति परिचालनदेखि पूर्व तयारी तथा प्रतिकार योजना कार्यान्वयनमा ल्याइसकिएको बताए। एक रिपोर्ट। नेपालमा मनसून रहने अवधिको लगभग आधा जति समय सकिन लागेका बेला मनसून जन्य विपद व्यवस्थापन बारे राष्ट्रिय सभाका सदस्यहरूले आज छलफल गरेका हुन्। प्रस्तावलाई बैठकले सर्वसम्मतले स्वीकृत गरेपछि राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले विपद व्यवस्थापन बारे सरकारलाई निर्देशन दिँदै भने,
1: सभामा सर्वसम्मतिले स्वीकृत मनसून जन्य विपद व्यवस्थापनमा सरकारको पूर्व तयारी सम्बन्धमा ध्यानाकर्षण प्रस्तावलाई उल्लेखित विषयहरूको कार्यान्वयनका लागि माननीय गृहमन्त्री सुदन गुरुङले सभामा व्यक्त गर्नुभएका प्रतिबद्धता समेतको आधारमा प्राथमिकताका साथ कार्यान्वयन गर्न र हरेक आर्थिक वर्षको पुष मसान्त र असार मसान्तभित्र कार्यान्वयन प्रगति सभा समक्ष पठाउन नेपाल सरकारलाई निर्देशन गर्दछु।
0: अध्यक्ष दाहालले ध्यानाकर्षण प्रस्तावमा उल्लिखित विषयहरू कार्यान्वयन भए वा नभएको अनुगमन गर्न विषयगत समितिहरूलाई निर्देशन समेत दिए। त्यसअघि प्रस्तावमाथि छलफलका क्रममा उठेका प्रश्नहरूका जवाफ दिँदै गृहमन्त्री सुदन गुरुङले मनसुनजन्य विपद व्यवस्थापनका सम्बन्धमा सरकारले चालेका कदमबारे भने,
5: राष्ट्रिय एवं जिल्लागत रूपमा मनसुन पूर्व तयारी तथा प्रतिकार्य कार्ययोजना 2083 तर्जुमा गरी कार्यान्वयनमा ल्याइएको छ। जल तथा मौसम विज्ञान विभागबाट प्राप्त हुने नियमित पूर्व अनुमान र मनसुन गतिविधिका आधारमा मन्त्रालयले केन्द्रदेखि जिल्लासम्म आवश्यक पूर्व तयारी र सतर्कता अप्नाउँदै आएको छ।
0: गृहमन्त्रीले स्थानीय तहहरूसँग समन्वयमा अति जोखिमयुक्त बस्तीहरूको पहिचान गरी समाधानका उपाय अप्नाइएको भन्दै 26,000 भन्दा बढ़ी जनशक्ति परिचालन गरिएको जानकारी गराए। मनसुनजन्य विपद व्यवस्थापनका सम्बन्धमा तीन तहका सरकारबीच भइरहेको समन्वयबारे उनले भने,
5: गृह मन्त्रालयले संघीय सरकारका विषयगत मन्त्रालयहरू, प्रदेश सरकार, स्थानीय सरकारसँग पूर्ण समन्वय र सहकार्यका साथ मनसुन पूर्व तयारी तथा प्रतिकार्य कामहरू अगाडि बढ़ाइरहेको छ।
0: त्यसअघि छलफलमा भाग लिँदै सदस्यहरूले मनसुनजन्य विपद व्यवस्थापनको दिशामा पर्याप्त एवं प्रभावकारी कदम चाल्न सरकारको ध्यानाकर्षण गराए। उनीहरूले विगतदेखि नै राज्यका तर्फबाट कार्यान्वयन पक्ष कमजोर रहेको औल्याए। अर्को विषय, पछिल्ला केही दिन यता खाना पकाउने ग्यास लिने उपभोक्ताहरूका ठूला ठूला लाइन देखिने गरेका छन्। नेपाल आयल निगमले नियमित मात्रामा एलपीजी आपूर्ति भइरहेको भन्दै नआतिन आग्रह गर्दै आए पनि उपभोक्ताहरू ढुक्क हुन सकिरहेका छैनन्। बिजुलीबाट चल्ने चूल्होका प्रयोगकर्ताहरू विस्तारै बढ़न थालेको बताउने गरिए पनि ग्यासमाथिको निर्भरता किन उस्तै देखिन्छ भनेर हामीले ऊर्जाविद सुरेश बहादुर भट्टराईलाई सोधेका छौं।
2: हाम्रो कन्ज्युमर्सहरूको कन्फिडेन्स लेभल क्या, हामीले ट्रेडिसनल रूपमा अहिले ग्यास युज गरेको त लामो समय भयो नि त, धेरै लामो समयदेखि ग्यास युज गरिरहेको छौँ, अनि हामीलाई त्यसैमा बढी युज टु भएको हो कि खास नि। अब इलेक्ट्रिसिटी बाल्दा सस्तो पनि पर्छ, ढुहानी गर्नु परेन, झन्झट हुनु पर्दैन थियो, तर अब एउटा चिज चाहिँ के हो भने सबै नेपालीहरूको घरमा इन्डक्सन चुलोको लागि वायरिङ कस्तो छ त्यो चाहिँ मलाई थाहा छैन, होइन, नभए इन्डक्सनमा यतिखेर गएको भए मलाई जहाँसम्म लाग्छ बेस्ट हुन्थ्यो।
6: अब बिजुली उत्पादनको हिसाबले देशभित्र जुन अवस्था छ त्यसले चाहिँ हामी बिजुली चुलोहरू ढुक्क भएर बाह्रै मासे प्रयोग गर्न सकिने अवस्था चाहिँ हो,
2: एकदमै हो, किनभने हामीले धेरै ठूलो डिस्ट्रिब्युसन नेटवर्कमा नेपाल विद्युत प्राधिकरणले लगानी पनि गरेको छ, खास गरी इन्डक्सन चुलो मात्र होइन अहिले डोमेस्टिक एप्लायन्सहरू जस्तो तपाईँले एसी नै भन्नुहोस्, प्रत्येक घरमा फ्रिजहरू भन्नुहोस्, इभी गाडी भन्नुहोस्, त्यो बढोस्, त्यो कन्जम्सन बढोस्, हाम्रो उद्देश्य राज्यको उद्देश्य नै डोमेस्टिक कन्जम्सन हो। डोमेस्टिक कन्जम्सनमा हामीले एउटा पार्ट तपाईँले इन्डस्ट्रीलाई छोड्नु भयो भने पहिले पनि हाम्रो डोमेस्टिक लाइटिङले पनि 60% छ नि त इलेक्ट्रिसिटी, अन्य सेक्टरमा त 40% मात्र हो इन्डस्ट्रीहरूमा, होइन, तर तपाईँले जति सक्दो धेरै डोमेस्टिक कन्जम्सन बढाउन सक्नुभयो त्यो भयो भने यो ओभरअल ऊर्जा सेक्टरमा हामीले खपतको प्याटर्नहरू बढाउन सक्यौँ भनेदेखि तपाईँले अहिले ग्यासको सर्टेज देख्नु भएको छ, भोलि तपाईँलाई फ्युलको सर्टेज हुन सक्छ, तपाईँ इलेक्ट्रिक भेहिकलहरू अथवा इन्डक्सन चुल यतातिर सिफ्ट हुनुभयो भने हामीलाई पनि सजिलो हुन्छ, होइन, देशको इकोनोमीलाई सहज हुन्छ, एउटा हार्ड करेन्सी सेफ हुन्छ, थुप्रै चिजहरू सेभ हुन्छ, थुप्रै चिजहरू इकोनोमिक रिफ्लेक्सन हुन्छ, हाम्रो कन्जम्पसन प्याटर्नहरू बढ्दै जान्छ, हाम्रो देशको इलेक्ट्रिसिटी खपत बढ्छ, होइन,
6: यो सुक्खा याममा खास गरी हिउँदमा चाहिँ अझै पनि बिजुली किनिरहेको अवस्था देशको छ भनेर पनि त्यो आइरहेको हो कि आम जनतामा,
2: होइन, त्यो यो इलेक्ट्रिसिटी मार्केटमा किन्ने बेच्ने यो नेचुरल ट्रेन हो, हामी खास गरिकन इन्डियन एनर्जी एक्सचेन्ज भित्र अथवा भारतीय बजारमा किनबेचको लागि भनेर गएको छौँ, हामी किन्न मात्र गएको छैनौँ बेच्न पनि गएको छौँ, खरिद बिक्री भइरहेको छ, केही ड्राई सिजनमा हाम्रो केही एनर्जी डिफिसियन्सी छ हाम्रो प्रडक्सन, तर स्लोली हामीले त्यसलाई अब ड्राई सिजनलाई पनि हामीले कोप गर्ने बेला भइसक्यो, भन्नुको मतलब हाम्रो डिमान्डलाई हाम्रो डोमेस्टिक के प्रडक्सनले नै हाम्रो पुग्ने अवस्थामा हामी स्लोली जाँदैछौँ, टाइम लाग्ला, एकैचोटि त हुँदैन, होइन, तर हामीले लामो फर्को मार्दैछौँ, अब हामी त्यो धेरै लामो समय पनि छैन, ड्राई सिजनमा पनि हाम्रो देशको इलेक्ट्रिसिटीले नपुग्ने भन्ने छैन. हामी किनोस् हामीसँग त्यो ट्रिमेन्डस रिसोर्स छ. हाम्रो इन्डिपेन्डेन्ट पावर प्रड्युसर्सहरूले धेरै ठूलो लगानी गरिराख्नु भएको छ. त्यस्तै नेपाल विद्युत प्राधिकरणले पनि हाई ड्याम प्रोजेक्टहरू, यो अब बुढी गण्डकीहरू भयो, दुधकोशीहरू होइन, सुदूरपश्चिममा हामीले लगानी पनि गरिरहेका छौँ. तर टाइम त लाग्छ, हाइड्रो पावर बनाउन समय लाग्छ. तर अब बिस्तारो हामी त्यो फेजमा छौँ. तर यो कन्ज्युमर कन्फिडेन्स चाहिँ अलिकता होइन, राज्यले अथवा त्यो चिजको चाहिँ विश्वास दिलाउन नसकेको चाहिँ पक्कै हो.
6: जस्तो त्यो विश्वासको कुरा गर्नुभयो, जुन अब वितरण प्रणालीमै पनि केही समस्या हुँदाखेरि चाहिँ पकाइरहेको बेलामा त्यहाँ पल्लाइन जाने, ढुक्क हुन नसक्ने अवस्था, त्यो त एउटा यथार्थ पनि त हो नि. फेरि
2: कहिले कहीँ त्यो हुन्छ, किनभने त्यसमा अब हामीले सठिक सूचनाको अभाव हुन्छ हाम्रो कन्ज्युमरहरूलाई. तर चार पाँच सात मिनट, दस मिनट इलेक्ट्रिसिटी जाने बित्तिकै हामीले एउटा प्याटर्नबाट अर्को प्याटर्नमा सिफ्ट हुनुपर्छ भन्ने पनि छैन. कहिलेकाहीँ तपाईँको एउटा मात्र सिलिन्डर हुँदाहुँदै ग्यास पकाउँदा पकाउँदै पनि त सकिन्छ नि, सकिँदैन भन्नुहोस् त, सकिन्छ नि. तर अब तपाईँले त्यसको लागि विकल्प छ भने पो तपाईँले गर्नुहुन्छ त. तर सबै मान्छेहरूको घरमा दुईटा तिनटा सिलिन्डर त हुँदैन.
0: ऊर्जाविद सुरेश बहादुर भट्टराई साथी प्रदीप बच्चालसँग कुरा गर्दै साँझ पखमा एउटा विषय संक्षेपमा. सर्वोच्च अदालतले नेपाली कांग्रेसको आधिकारिकता विवादबारे पुनः सुनवाई गर्ने भएको छ. प्रधान न्यायाधीश मनोज कुमार शर्मा तथा न्यायाधीशद्वय नित्यानन्द पाण्डे र श्रीकान्त पौडेलको पूर्ण इजलासले शेरबहादुर देउवा पक्षले दिएको पुनर्वलोकनको निवेदनमाथि अनुमति हुने निर्णय आज गरेको अदालतको वेबसाइटमा उल्लेख छ. यो सँगै गगन थापा नेतृत्वमा विशेष महाधिवेशनबाट निर्वाचित कार्य समितिलाई मान्यता दिने निर्वाचन आयोगको निर्णय र त्यसलाई सदर गर्ने सर्वोच्च अदालतको यसअघिको फैसलाबारे पुनः सुनवाई हुनेछ र अदालतले अन्तिम निर्णय दिनेछ. यसै महिनाको पहिलो हप्तातिर पूर्व सभापति शेरबहादुर देउवा र पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्काले फैसला पुनर्वलोकनको माग गर्दै सर्वोच्च अदालतमा छुट्टा छुट्टै निवेदन दिएका थिए. अन्त्यमा नेपाल बाहिरको एउटा विषय. युक्रेनले रूसका दुईवटा तेल प्रशोधन केन्द्रमाथि धेरै पटक आक्रमण गरेको र ब्ल्याक सीमा गस्ती गर्ने डुंगा तथा अरू जहाजहरूलाई पनि निशाना बनाएको जनाएको छ. युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले रूसको बस्निएफ्ट नोभोइल र स्लाभनिएफ्ट यानोस तेल प्रशोधन केन्द्रहरूमा भएको आक्रमण, मस्कोले युद्ध सञ्चालनका लागि प्रयोग गर्ने तेल आमदानी सीमित गर्ने उद्देश्यले गरिएको बताएका छन्. पछिल्ला केही हप्तामा रूस र युक्रेन दुवैले ठूला शहर, ऊर्जा पूर्वाधार र भण्डारण केन्द्रहरूमाथि आक्रमण तीव्र बनाएका छन्। बीबीसी विवरणमा आधारित रिपोर्ट सुनौ विनिता दाहालबाट.
3: युक्रेनको ड्रोन आक्रमणका कारण रूसको यारोस्लाभल शहरमाथि बाक्लो कालो धुवाको मुस्लो फैलिएको छ. यो शहरमा देशकै सबैभन्दा ठूला तेल प्रशोधन केन्द्रहरू मध्ये एक रहेको छ. यारोस्लाभल क्षेत्रका गवर्नर मिखायु युभ्रायफले उनकै शब्दमा शत्रुको सबैभन्दा ठूलो ड्रोन आक्रमण भनेको घटनापछि स्लाभनिएफ्ट यानोस प्रशोधन केन्द्रमा आगलागी भएको बताएका छन्। रूसले भने आफूले इन्धन, ऊर्जा र यातायात सम्बन्धी पूर्वाधारलाई लक्षित गरेको बताएको छ. युद्ध अन्त्य गर्न गरिएका मध्यस्थता प्रयासहरूले अहिलेसम्म कुनै ठोस सफलता हासिल गर्न सकेका छैनन्। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले सन् 2022 फेब्रुअरी महिनामा युक्रेनमाथि पूर्ण स्तरको आक्रमण शुरू गरेका थिए. यसैबीच युक्रेनमा रूसको पछिल्लो हवाई आक्रमणमा कम्तीमा 10 जनाको मृत्यु भएको विवरण आएका छन्। दक्षिणी शहर खेर्सनमा पूर्ण रूपमा विद्युत अवरूद्ध भएको विवरण आएका छन्। खार्किभ क्षेत्रमा रेल स्टेशनमाथि भएको रूसी आक्रमणमा कम्तीमा 2 जनाको ज्यान गएको बताइएको छ.
0: यसका साथै बीबीसी नेपाली सेवाको साझापख यही सकिन्छ. भोलि बेलुकी 9 बजे हामी फेरि उपस्थित हुनेछौ. त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्. नमस्कार.
7: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 9 बजेको छ.
8: एक्सट्रीम एनर्जी ड्रिंक टेक द डिफरेंस फील द एनर्जी.

0: दिदी अल्मलाई पर्नु भयो त, के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोखतौल गर्ने डिजिटल ढक तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
0: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न, त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
2: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
3: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 9856774486।
4: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रबिनालाई चाहिँ के भयो?
5: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
4: कति दिन बस्ने मुख छुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
6: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली। प्रोपाइटर दीपक फोडे, बेसीसार 8 सेरा, गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
4: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
7: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौँ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा एचडिसिएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
8: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
7: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ईसीजी, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
8: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
7: एचडिसिएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ। सम्पर्क फोन 0664021213, 4021224, मोबाइल 9841454448।
9: यो मोबाइलले पनि तनावै दियो भने
10: होइन, के तनाव दियो ए खुशी?
9: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
10: छ नि, किन नहुनु? हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रिक पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
4: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
10: प्रोपाइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रिक पसल बिक्री तथा मर्मत केन्द्र, भेसीसार नगरपालिका साथ लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813943।

0: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हाडहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हाडहरू चाहिँ कुन होला है?
1: अब धेरैजनाले खोज्ने गरेको त बेसीसार साथमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
2: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: हिमालयन ब्रदर ग्रुप प्राली बेसीसर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ। थप जानकारीको लागि सम्पर्क 0663520973, मोबाइल 97463506501।
3: तपाईँको सन्तुष्टि हाम्रो चाहना।

0: Stefania.
1: Extreme energy drink.
2: सुरक्षित भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
3: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ।
2: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाड़ी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
3: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
2: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201906 वा 590370 जानकारी गराउनुहोस्।
3: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ।
4: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो। हात र अनुहारको हालत पनि यस्तो छ, लाजै हुने भयो बेहुली हुँदा पनि।
5: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर सात पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छ नि।
6: हामी कहाँ फेसियल, नेल आर्ट, मेहन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
5: प्रोप्राइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, विशेषर नगरपालिका सात पुरानो बेङ्चोक लमसुङ। सम्पर्क 9841626344, 9841626344।
7: के तपाईँलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
8: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
7: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
8: प्रकाश घिमिरे सञ्चालक एवं प्रकाश फार्मेसी, बेसी सह नगरपालिका 8, होटल द चुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9840098261।
9: हेलो, मर्सेङ्गदी FM 95 मेगाहर्ज

0: ए
1: अहा म यो बिहे गर्दिन।
2: हैन के हो बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनसादी पसलकै गरगहना भए मात्र बिहे गर्छु।
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर, त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
4: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
5: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने,
4: विशेष अर्डरमा आफ्नो रोजाईका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
5: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
4: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने,
5: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल,
4: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लमजुङ, फोन नम्बर 0665210083,
6: सम्पर्क मोबाइल नम्बर 9573375।
5: प्रोप्राइटर गणेश विश्वकर्मा, मुनु विश्वकर्मा।
4: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।
1: होइन खुसी, के खान्छौ? आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त।
6: खाने त खासै केही होइन दिदी, लमजुङ एग्रो बी कन्सनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्च खाने गरेको छु।
1: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र?
6: हो नि दिदी, लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो।
1: मह बाहेक अरू के पाइन्छ त्यहाँ?
6: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह, मौरीको गोला सहितको घार, खाली घार, कृषि तथा मौरीजन्य औजार, बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि।
1: ओहो, स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा। म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु।
7: तपाईँले रोजेको र खोजेको जस्तै शुद्ध मह, मौरी गोला सहितको घार, खाली घार, कृषि तथा मौरीजन्य औजार, बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस्। प्रोप्राइटर बुद्धि आले, मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ, सम्पर्क कार्यालय बेसीसर 8 सेर चौतारा नजिकै बस पार्क जाने बाटो कर्पूरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर। थप जानकारीको लागि 9861139157।
6: महको सेवन स्वस्थ र दीर्घ जीवन।
8: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भई अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसीसर 7 लमजुङ।
9: विगत 2 दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ।
8: थप जानकारी लागि सम्पर्क 0665909999, 9847769229। सेवा मोडल हस्पिटल प्राली बेसीसर 7 सानीमा बैंकको ठीक अगाडि।
1: ओहो दाई, टिभी बोकेर कहाँ जान लाग्नुभयो?
3: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको, अनि एउटा फ्रिज नि किन्नु थियो, बरु कुन पसलमा जाने होला?
1: हरे दाई, पनि हाम्रै बेसीसरको त्यो भीमसेन स्थान चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर, के त्यहाँ जानुस् न। त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुका साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खनुहोस् है, सँगै जाने नि।
3: ल भइहाल्छ नि नानी।
10: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
11: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
10: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर, बेसीसर 7 भीमसेन थान चोक, फोन 0665201120, मोबाइल 9846077745।
8: लमजुङका लागि सामसङ, कोनका, गोदरेज र टीसीएल को अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर।

लमजुङ कालिका यातायात सञ्चालक प्रणाली विशेषहरूको सूचना। यस प्रणालीमा दर्ता भएका सवारी साधनहरू प्रणालीको कार्यालयमा सम्पर्क नगरी बाहिरबाट खरिद बिक्री भएकाले यस्ता व्यवसायीहरूलाई कार्यालयमा आई स्वामित्व लिन मिति 2022 साउन महिनाको 15 गते भित्र नामसारी गर्नुहुन अनुरोध गरिन्छ। तोकिएको मितिभित्र कार्यान्वयन नगरेमा यस्ता सवारी साधनहरूलाई दुर्घटना परेको बखत प्रणालीबाट पाउने सेवा सुविधाबाट वञ्चित गरिनेछ। यस कम्पनीमा दर्ता भए विभिन्न रूपमा सञ्चालन हुँदै आएको सवारी साधनहरू विस्थापित भए 3 महिना भन्दा बढ़ी समयसम्म सत्तामा नआएको यातायातका साधनहरू कम्पनीले सूचना जारी गरी 45 दिनको समय दिने, उक्त समयसम्म नआएमा कम्पनीले अर्को व्यवस्था भई सञ्चालन गर्न निर्णय गर्दछ। साथै कम्पनीमा आबद्ध भई सञ्चालनमा आएका यातायातका साधनहरू दुर्घटना भई मरमत गर्दा 3 महिना भन्दा बढ़ीसम्म समय लाग्ने भएमा कम्पनीमा जानकारी गराउनु पर्नेछ अथवा यातायातका साधनहरू काम नलाग्ने भई लगतकट्टा गर्नुपर्ने भएमा लगतकट्टा गरेको मितिले 3 महिनाभित्र नयाँ सवारी साधन दर्ता गर्नुपर्ने, अन्यथा रूट खारेज हुनेछ। गाड़ी खरिद भई आफ्नो नाममा नामसारी पास भएको मितिले बिलबुकमा फोटो टाँच नभएको अवस्थामा बीमा पोलिसीमा 35 दिनभित्र अनिवार्य रूपमा बीमा पोलिसीमा नामसारी गर्नुहुन अनुरोध गरिन्छ। गाड़ीको रिन्यू भएका कागज पत्र अनिवार्य रूपमा प्रणालीको कार्यालयमा ल्याउनुहुन अनुरोध छ। आफ्नो गाड़ीमा नेपाल सरकारको वा कम्पनीले तोकेको गाड़ी भाड़ा अनिवार्य रूपमा टाँस गर्नुपर्नेछ। यात्रुहरूले यात्रा गर्दा महत्वपूर्ण कागज पत्र एवं सरसामानको जिम्मेवारी स्वयं आफै लिनुपर्ने अथवा चालक वा परिचालकलाई जानकारी गराउनुहुन अनुरोध गरिन्छ। ट्राफिक नियम पालना गरौं, सबै नागरिक चालक परिचालक सवारी साधनको परिचय दिउ। लमजुङ कालिका यातायात सञ्चालक प्रणाली बेसी सर लमजुङ।

0: विगत 12 वर्षदेखि लमजुङ मोडेल हस्पिटल मार्फत हजुरहरूमा सेवारत पुरानै सञ्चालकद्वारा अब नयाँ व्यवस्थापन अनि अत्याधुनिक रंगीन भिडियो एक्सरे सँगै 500 MA को अत्याधुनिक डिजिटल एक्सरे अनि अनुभवी विशेषज्ञ डाक्टरहरू एवं नयाँ युवा जोश जाँगर सहित हरपल अत्याधुनिक प्रविधि र विज्ञानसँग अपडेट डाक्टरहरूद्वारा 24 घण्टा हजुरहरूको सेवामा मोडेल सिटी हस्पिटल बेस्तर 7 लमजुङ पुरानो लमजुङ मोडेल हस्पिटल भएकै ठाउँबाट निरन्तर सेवामा रहेको जानकारी गराउँदछौ। हाम्रो कुनै शाखा छैन, हामी कतै ठाउँ सरेको छैन। हाम्रा सेवाहरू 24 घण्टा इमर्जेन्सी सेवा, प्रसूति सेवा, फार्मेसी सेवा, प्रयोगशाला, रगत दिशा पिसाब जाँच, सुरक्षित गर्भपतन परामर्श सेवा, बिरामी भर्ना एम्बुलेन्स सेवा, गंगालाल हस्पिटलका अनुभवी विशेषज्ञ डाक्टरद्वारा मुटुको इको जाँच, ECG, इन्सुलिन सुई, रेबिज भ्याक्सिन, हेपाटाइटिस खोप, अत्याधुनिक डिजिटल एक्सरे तथा प्लास्टर राख्ने र झिक्ने, अक्सिजन सेवा, नेबुलाइजेसन सेवा, मेजर तथा माइनर अपरेशन। मोडल सिटी हस्पिटल, पुरानो लमजुङ मोडेल हस्पिटल, बेसिसर 7 लमजुङ, सम्पर्क 0665200004, 98400506063।
1: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
0: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
1: अब जापान ट्राई होइन स्योर गरौं।
0: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
1: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
0: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
1: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, भिसे सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
0: सम्पर्क नम्बर 0665902900, मोबाइल नम्बर 98560602900।

0: California. Extreme energy drink.
1: Extreme energy drink. Time check. Aile thik 10 bajeko cha.
2: Extreme energy drink. Taste the difference. Feel the energy.
3: आदरणीय श्रोता अब भने हामी आजको नियमित प्रसारणको अन्त्यमा आइसकेका छौं। अहिलेसम्म हामीलाई सुनेर साथ दिनुभएकोमा तपाईलाई धेरै धेरै धन्यवाद छ। हवस् त आजको नियमित प्रसारणबाट हामी सबैलाई बिदा दिनुहोस्। भोलि बिहान 5:30 बजेको नियमित प्रसारणमा हाम्रो भेट हुने नै छ। शुभरात्री।